मन तथा वित्तीय क्षेत्र को सेयरबा आमदानी गर्न सकिनेछ। बिहानको समयमा यात्रा गर्दा ध्यान दिनुहोला। काम गर्दा विशेष ध्यान दिनुहोला। दण्ड तथा जरिवाना हुने योग रहेको छ। स्वास्थ्यमा समस्या आउने तथा आफन्तहरू टाढिनेछन्। यात्रा गर्दा मौसमको अध्ययन गर्नुहोला र पनि कामको सिलसिलामा लामो यात्रा हुने विदेशी सामान

मिथुन र आफ्नी विशिष्ट व्यक्तिहरूको भेटघाटले व्यवसायमा लगानी बढाउन सहयोग पुग्नेछ। सामाजिक क्षेत्रमा तपाईँलाई सबैभन्दा मान्ने छन् भने नेतृत्व लिनुपर्ने अवस्था आउनेछ। जनताको कामहरू समयमा गर्न सकिने हुनाले इज्जत प्रतिष्ठा बढेर जानेछ। प्रेममा उच्च सफलता प्राप्त हुनेछ भने लामो समयदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने सहमति आफन्तबाट प्राप्त हुनेछ। आमा आफन्त तथा परिवारका साथ खानपान तथा मनोरञ्जनमा समय व्यतीत गर्न सकिनेछ। कर्कट राशि। इच्छा शक्ति बढ्नुका साथै काममा उत्साहजनक समय रहेको छ। प्रयत्न गरेको काम छिट्टै पूरा हुनेछ भने समयको सदुपयोग गरी मनज्ञ लाभ लिन सकिनेछ। साथीभाइहरूको सहयोग पाइनेछ भने आफन्त तथा प्रशंसकहरू बढ्नेछन्। प्रतिष्ठा मान सम्मान आदि पाइने समय रहेको छ। नयाँ वस्त्र र स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिएर जानेछ। सिंह राशि। बिहानको समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या आइ शुरू गरेका कामहरू सम्पादन गर्न सकिने अवस्था रहने छैन। सहयोग गर्दा भन्दा आश्वासन बढ्नेहरू धेरै भेटिनेछन्। गोप्य सूचनाहरू बाहिर नै हुँदा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ। ध्यान दिनुहोला। मध्याहबाट आमा वा आफन्तसँग भेट भई मिष्ठान्न भोजन ग्रहण गर्न पाउँदा मन प्रसन्न हुनेछ। धार्मिक तथा शैक्षिक यात्राको योग रहेको छ। खाद्यान्न तथा औषधि जन्य सामानको व्यापारमा उल्लेखनीय वृद्धि भई नाफा कमाउन सकिनेछ। कन्या राशि। नसोचेको धन तथा सम्पत्ति प्राप्तिको योग रहेको छ। आफन्त आमा तथा दिदी बहिनीको सहयोगले राम्रा काम गर्न सकिनेछ। प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागि समय उत्तम रहेको छ। व्यापारमा उल्लेखनीय वृद्धि हुनेछ। शुभ तथा मांगलिक समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुट्नेछ। कर्म प्राप्तिको निमित्त लामो दूरीको यात्राको तय हुनेछ। राशि स्वामी बुधको शुभ प्रभावले लेखन तथा साहित्यमा बाँकी रहेको कामहरू फत्ते गर्न सकिनेछ। तुला राशि। तार्किक क्षमताबाट वृद्धि भएर जानेछ भने बाढीमा थप निखार आउने हुनाले नाम तथा दाम दुवै कमाउन सकिनेछ। एकल तथा साझदारी व्यापार फस्टाएर जानेछ भने व्यापारकी सिलसिलामा रमाइलो यात्रा तय हुनेछ। माया प्रेममा नजिक हुने समय रहेको छ भने विपरीत लीग प्रतिको आकर्षण बढेर जानेछ। पढ़ाईमा अरूभन्दा एक कदम बढी सफलता हात पार्न सकिनेछ। आमा तथा आफन्तको सँग को भेटघाटले मन प्रफुल्लित हुनेछ। वृश्चिक राशि। कुनै पनि प्रतिस्पर्धामा तपाईँको नाम अग्रस्थानमा आउनेछ। बिछोड भएका आफन्त तथा आमासँगको भेटघाटले मन प्रफुल्लित हुनेछ। व्यापार व्यवसाय फर्स्ट आएर जानेछ भने आय आर्जनका स्रोतहरू बढ्नेछन्। सरकारी कार्यालयमा सामान सप्लाई गर्दै हुनुहुन्छ भने मनज्ञ आमदानी हुनेछ। प्रेममा नजिक हुने योग रहेको छ। पुराना ऋण तथा रोगबाट छुटकारा पाइने समय रहेको छ। कुटुम्ब तथा माओली पक्षबाट सहयोग पाइनेछ। धनु राशि। धन सम्पत्ति चिट्ठा तथा उपहार आकस्मिक प्राप्तिको योग रहेको छ। माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बीचको मायाको गाँठो कसिलो भएर जानेछ। सन्तान तथा छोराछोरीले तपाईँको काममा भरपूर सहयोग गर्नेछन् भने सन्तानको प्रगतिमा मन रमाउनेछ। विद्यामा उत्कृष्ट नतिजा हात लाग्ने र पुरस्कार तपाईँकै पोल्टोमा पर्नेछ। वित्तीय क्षेत्र तथा शेयर बजारमा आज गरिने लगानीबाट भविष्यमा राम्रो आमदानी हुनेछ। मकर राशि। आमा वा आफन्तको सहयोगले राम्रा तथा उपलब्धिमूलक कामहरू गर्न सकिनेछ भने मिष्ठान्न भोजन ग्रहण गर्दै समय व्यतीत गर्न सकिनेछ। पारिवारिक सम्बन्ध सुदृढ हुनेछ भने प्रेममा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ। घर जग्गा तथा सवारी सदनको जोड्न सकिने वा खरिद बिक्रीबाट लाभ लिन सकिनेछ। राजनीतिक तथा सामाजिक काममा जनताको काम गर्न सकिने हुनाले प्रतिष्ठामा वृद्धि हुनेछ। शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने काम लगानीबाट आमदानी गर्न सकिनेछ।
कुम्भ राशि नयाँ काम गरी मनले धनार्जन गर्न सकिनेछ। साथीभाइको सहयोगले राम्रै सहयोग जुटाउन सकिनेछ। विशेष गरी नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय रहेको छ। परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइन सकिन्छ। रोकिएको काम पुनः शुरू गर्न गरिनेछ। विवाद तथा प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ। परिवारजनका आकांक्षा तथा इच्छाहरू पूरा गर्न सकिनेछ। मध्याह पछि आमासँगको भेटले मन प्रफुल्ल हुनेछ। अन्तिममा मीन राशि खाद्यान्न तथा होटल रेस्टुरेन्टको लगानीबाट मनकी आमदानी हुनेछ। निर्माण सामग्री घर गहना तथा औषधि जन्य सामानको व्यापारमा उल्लेखनीय वृद्धि हुनेछ। प्रेममा रमाउन चाहनेहरूका लागि समय उत्तम रहेको छ भने रमाइलो स्थानको यात्रा गर्ने अवसर जुड्नेछ। मनोरञ्जन तथा पारिवारिक यात्रामा समय खर्च हुनेछ। नयाँ काम पाउने तथा नोकरीमा पदोन्नति हुनेछ। अध्ययनमा मन जाने तथा अध्ययनकै सवालमा लामो दूरीको यात्राको रोग यो यात्राको योग रहेको छ। तर पनि यात्रा गर्दा ध्यान दिनुहोला। आदरणीय श्रोता वृन्द, आजको राशिफलमा जस्तो भनिए तापनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला। तपाईँको आजको राशि दिन शुभ रहनेछ। कार्यक्रम शुभ प्रभातमा तपाईँको जन्मदिनको शुभकामनालाई पनि प्रसारण गर्दै आएका छौं। रेडियो मार्फत कसैलाई जन्मदिनको शुभकामना दिन चाहनुहुन्छ भने अघिल्लो दिनमा नै हाम्रो फोन नम्बर 0564141000 फोन गरेर वा हाम्रो इमेल र सामाजिक सञ्जाल मार्फत पठाउन सक्नुहुनेछ। आजको राशिफलसँगै आज जन्मदिन पर्ने तपाईँ सम्पूर्णमा रेडियो ढोरबाराही परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।

0: हजुर श्रोता वृन्द, यिनै प्रस्तुतिसँगै बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातको समय पनि आजको लागि सकिएको छ। भोलि तपाईँको राशिफल सहित जन्मदिनको शुभकामना लिएर फेरि उपस्थित हुनेछौ। आजको श्रृंखलाबाट म सृष्टि बिदाउने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: बड़ा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083
1: मिति यही असोज 12 गते देखि 22 गते सम्म
0: तनहु जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
1: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तेदी खेल मैदान
0: महोत्सवका मुख्य आकर्षणहरू
1: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति
0: बालुद्यान एवं रमाइलो मेला
1: दशैं तिहार सस्तो बजार
0: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
1: स्थानीय कला संस्कृतिको प्रदर्शनी
0: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
1: साथमा लाइभ कन्सर्ट
0: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ
1: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
2: हो र फेरि कहाँ सारेछन् बाबुले पसल
1: बिपी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
2: ए ल ल तपाईँ पनि झुक्किनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक
1: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878 प्रशान्त नेउपाने 98460 26925
3: जाम न ढिला भइसक्यो
0: एकैछिन पख न के को भिडियो सुनौ
4: घर बनाउँदै हुनुहुन्छ पहिले जस्तै घर बनाउँदा आफ्नै खानेको चुनडुङ्गाबाट बनेको अर्घ खाँची सिमेन्ट नै रोज्नु भन्नुहोस् है सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नुहोस् है
3: हो नि चराले चाहिँ वर्षै पिछे घर बनाएर हुँदैन क्यारी एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि
0: नबोल न सुन त
4: अर्घाखाँची सिमेन्टको बारेमा त सबैलाई थाहा छ मैले त केही बोल्नै पर्दैन अर्घाखाँची सिमेन्ट सबैभन्दा स्तरीय
3: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता
0: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ खैरनी 4 को हिमाल इन्टरप्राइजेस प्रोपाइटर रविन्द्र पौडेल सम्पर्क 98460 86265 र 98041 12888
5: 103.8 अन्तर्मनको आवाज
6: स्टुडियो अहिले 11:06
7: टाइम चेकको साथमा बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165 95301

0: सत्ताबाट लगियो भन्ने बारे राज्य संयन्त्रको जवाफ।
1: सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
1: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रंगिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स, घर मात्र होइन रंगाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
6: काया कैरनमा अब खबरको सिलसिला। पछिल्लो बाढ़ी पहिरोले चार जिल्लामा कम्तीमा 21 जनाको ज्यान गएको छ भने 5 जना बेपत्ता छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला चार दिनमा बाढ़ी पहिरो र अविरल वर्षाका कारण यो मानवीय क्षति भएको हो। यस विपदले विभिन्न जिल्लाका 419 परिवारका 1,451 जना विस्थापित भएका छन्। बागलुङ पर्वत, मनाङ, नवलपरासी पूर्व, चितवन, पाल्पा र धनुषा लगायत जिल्ला र आसपासका क्षेत्रमा बाढ़ी, कटान र पहिरोले जनजनको क्षति गरेको छ। मानवीय क्षतिका हिसाबले बागलुङ सबैभन्दा बढ़ी प्रभावित भएको छ। बागलुङमा मात्रै 10 जनाको ज्यान गएको छ भने 1 जना बेपत्ता भएका छन्। मर्स्याङ्ती नदीमा आएको बाढ़ीका कारण मनाङको सबैभन्दा तल्लो क्षेत्रमा पर्ने तालगाउँ घेरिएको छ। कुनातिर भीर जंगल रहेको तालगाउँको छेउ बग्ने मर्स्याङ्ती नदीले कटान गरेपछि तालगाउँ बीचमा परेको हो। घट्टे खोलामा आएको बाढ़ीका कारण हिजो बेलुकी मनाङ सदरमुकाम चामेमा मर्स्याङ्ती नदी आंशिक थुनिएको छ। घट्टे खोलासँगै आएको बाढ़ी र पहिरोले नदीको बहाव रोकिएपछि मर्स्याङ्दी र घट्टे खोला मिसिएर ताल बनेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
7: यसैबीच देशका धेरै ठाउँमा गएको बुधबार बेलुकीदेखि शुरू भएको झरी गैरातीदेखि रोकिएको छ। पश्चिमी क्षेत्रमा हिजो बेलुकीसम्म सक्रिय रहेको वर्षा रातीदेखि रोकिएको हो। पूर्वमा हिजो बिहानदेखि र मध्यभेगमा हिजो दिउँसोदेखि नै झरी रोकिएको थियो। पानी पर्न रोकिए पनि हिजो बाढ़ी आएका नदी खोलाहरूमा अझै जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार नारायणी नदीमा आज दिउँसोसम्म र कालीगण्डकी नदीमा आज बिहानसम्म जोखिम छ। नारायणीको सहायक नदीहरूमा समेत जोखिम रहन सक्ने महाशाखाको भनाई छ। कर्णाली नदी र महाकाली नदीमा पनि सामान्य जोखिमको अवस्था छ। अब तत्काल ठूलो र लगातार पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशका हिमाल र पहाड़का थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। सुदूरपश्चिम प्रदेशको तराईका थोरै ठाउँ तथा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
6: बाढ़ी पहिरोका कारण 5 दिनदेखि बन्द रहेका मुख्य राजमार्ग र सड़क खण्ड आजदेखि क्रमशः खुल्ने प्रहरीले जनाएको छ। पानी पर्ने क्रम रोकिएसँगै पहिरो पन्छाउने काम भइरहेको छ। काठमाडौँ जोड्ने मुख्य नाका पृथ्वी राजमार्गको धादिङ खण्डका विभिन्न ठाउँमा खसेको पहिरो पन्छाउने काम लगभग सकिए पनि गैराती बेनीघाट नजिकै अर्को पहिरो खसेको छ। पहिरो हटाएर आज दिउँसोपछि गाड़ी सञ्चालनमा आउन सक्ने धादिङ प्रहरीले जनाएको छ। तर कृष्णवीरमा जोखिम कायमै रहेकाले एकपटक राम्रोसँग हिँडेर मात्रै गाड़ी सञ्चालनमा ल्याउने तयारी छ। काठमाडौँ जोड्ने अर्को मुख्य नाका बीपी राजमार्गमा पनि पहिरो हटाउने काम भइरहेको तर सड़क कहिले खुल्छ भन्ने यकिन भइ नसकेको काभ्रे प्रहरीले जनाएको छ। मुगलिन नारायणगढ़ खण्डमा भने पहिरो पन्छाउने काम सकिएको छ। काठमाडौँ हेटौडा जोड्ने कान्ति लोकपथको पहिरो हटाउन बाँकी छ। बाढ़ी पहिरोले नारायणगढ़ मुगलिन नारायणगढ़ बुटोल कान्ति लोकपथ सिद्धिचरण राजमार्ग कालीगण्डकी करिडोर बागलुङ बेनी सड़क तमर करिडोर मूलघाट फिदिम राप्ती राजमार्ग कर्णाली राजमार्ग र भालुवाङ चकचके लिवाङ सड़क खण्डको विभिन्न ठाउँमा पहिरो खसेर गाड़ी आवागमन प्रभावित बनेको सड़क विभागले जनाएको छ। लमजुङ मनाङ पर्वत बागलुङ र म्याग्दी मुस्ताङ बीचको सड़क सम्पर्क टुटेको छ। यस खण्डमा पर्ने पुल जोड्ने पहुँच सड़क बगाउँदा गाड़ी आवागमन ठप्प बनेको छ। यी ठाउँमा पहुँच सड़क बनाएर गाड़ी चलाउन अझै केही दिन लाग्न सक्ने सड़क विभागले जनाएको छ। यस्तै चितवनको नारायणघाट र पूर्वी नवलपरासीको गैंडाकोट जोड्ने नारायणी नदीमाथिको पुलमा हिजो बेलुकीदेखि आवाजावत बन्द गरिएको छ। बाढ़ीले बगाएको क्रूज सिप अर्थात सानो पानी जहाज पुल मुनि अड्किएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै पुलमा आवागमन बन्द गरिएको चितवन प्रहरीले जनाएको छ। अचानक पुल बन्द हुँदा आफ्नो गन्तव्यमा हिँडेका गाड़ी र यात्रुहरू अलपत्र परेका छन्। पुल मुनि अड्किएको क्रूज सिप निकाल्नको लागि रातभर प्रयास भए पनि सफल हुन सकेको छैन।
7: यसैबीच अविरल वर्षा बाढ़ी र नदी सतहमा भएको अत्यधिक वहारका कारण कम्तीमा पनि न्यूनतम 1000 मेगावाट विद्युत उत्पादन अवरूद्ध भएको छ। नेपाल विद्युत प्राधिकरणले उपलब्ध गराएको विवरण अनुसार बाढ़ीका कारण कालीगण्डकी करिडोर प्रसारण लाइन अवरूद्ध भएको छ। यो प्रसारण लाइन मार्फत प्रवाह हुने 13 उत्पादन केन्द्रका झण्डै 370 मेगावाट विद्युत उत्पादन बन्द भएको छ। उत्पादन बन्द भएका आयोजनाहरूमा मिस्त्री खोला 42 मेगावाट, नीलगिरी 271 मेगावाट, माफ गर्नुहोला, नीलगिरी 271 मेगावाट, माथिल्लो ठूलो खोला 22.5 मेगावाट, माथिल्लो राहुघाट 48.5 मेगावाट, राहुघाट 40 मेगावाट, नीलगिरी 1 38 मेगावाट, राहुघाट मंगले 35.5 मेगावाट, ठूलो खोला 21.3 मेगावाट, घार खोला 14 मेगावाट, धापा खोला 13.6 मेगावाट, रेले खोला 6 मेगावाट, घमलेदी 5 मेगावाट लगायतका आयोजना बन्द भएका छन्। कालीगण्डकी करिडोर 220 केवी प्रसारण लाइन अन्तर्गत म्याग्दीको दानादेखि पर्वतको कुस्मासम्मको खण्डमा टावर नम्बर 21 र 22 मा क्षति पुगेको छ। यस्तै कुस्मा नयाँ बुटवल खण्डको प्रसारण लाइनमा समेत खराबी आएको छ। त्यसबाहेक म्याग्दी स्याङ्जा कास्की लमजुङ र तनहुँ जिल्लामा रहेका थप 14 उत्पादन केन्द्रको झण्डै 630 मेगावाट विद्युत उत्पादन समेत नदीमा अत्यधिक वहाका कारण बन्द गरिएको छ। आयोजनाको उत्पादन सुरक्षाको लागि बन्द गरेका आयोजनामा कालीगण्डकी माथिल्लो मादी सुपर मादी नामार्जुन मादी सेती नदी अप्पर दोर्दी माथिल्लो मर्स्याङदी त्यसै गरी मर्स्याङदी मोदी लगायतका जलविद्युत रहेका छन्। बाढ़ी पहिरोका कारण 220 केबी 132 केबी 33 केबी तथा 11 केबीका प्रसारण तथा वितरण संरचनामा समेत क्षति पुगेको छ। प्रणालीमा विद्युत क्षमता घटेपछि प्राधिकरणले विद्युत आपूर्ति प्रणाली सन्तुलनका लागि केही उद्योगहरूमा विद्युत खपत घटाई व्यवस्थापन गरिरहेको जनाएको छ। कारोबार दैनिकमा खबर छ।
6: काया कैरनमा हृदयघात र बच्ने उपाय बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
9: जहाँ फेरिन्छ सुखको सास त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छिक्दैन मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भी प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास भिस्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास त्यही हो घर जहाँ हुन्छ खुशीको बास। एशियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुशीको बास।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924, 5670-925।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले पछिल्लो बाढ़ी पहिरोले कम्तीमा 21 जनाको ज्यान गयो, सयौं विस्थापित देशभर झरी रोकियो, नारायणी र कालीगण्डकी नदीमा जोखिम कायमै, बाढ़ी पहिरोले अवरूद्ध सड़क आजदेखि क्रमशः खुलाउने तयारी, नारायण घाटको नारायणी पुलमा आवागमन बन्द, 1000 मेगावाट बिजुली अवरूद्ध, उद्योगलाई विद्युत कटौती लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी खबर। पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरालाई अस्ति मध्यरातीदेखि झण्डै 12 घण्टासम्म नियन्त्रणमा राख्नुको औचित्य पुष्टि गर्न नसक्दा प्रहरी र गृह प्रशासनमाथि प्रश्न उठेको छ। मध्यरातमा निवासमा पुगेर पूर्व प्रधान न्यायाधीश जबरालाई प्रहरीले नियन्त्रणमा लिएकोमा पूर्व न्यायाधीशहरू र अवकाश प्राप्त प्रहरी अधिकृतहरू नै आलोचनामा उत्रिएका छन्। महाराजगंजमा घरमा सुतिरहेका जबरालाई उठाएर प्रहरी कार्यालय ल्याउनुको कारण उहाँमाथि सुरक्षा खतरा भएको तर्क प्रहरी अधिकृतहरूले गरेका छन्। तर सरकारले नै बनाएको विशिष्ट व्यक्ति सुरक्षा व्यवस्थापन कार्यविधि अनुसार पूर्व प्रधान न्यायाधीश 24 घण्टा सुरक्षा घेरामा रहन्छन्। उहाँलाई चुनौती हुँदा सुरक्षाकर्मी थप गर्नुपर्नेमा प्रहरी कार्यालय लगेर दिनभर राखिएको छ। मानवाधिकार आयोगको टोलीलाई समेत उहाँसँग भेट्न दिइएन। प्रहरी नियन्त्रणपछि जबरालाई उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काको कार्यकक्षमा राखेर बाहिरी भेटघाट समेत निषेध गरिएको थियो। प्रहरी उच्च स्रोतले समेत पूर्व प्रधान न्यायाधीश जबरालाई नियन्त्रणमा लिन प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयबाटै दबाव आएको पुष्टि गरेको छ। अमेरिका भ्रमणबाट प्रधानमन्त्री बालेन्द्र शाह, उहाँका राजनैतिक सल्लाहकार कुमार बेन फर्के लगत्तै जबराबारे छलफल हुन थालेको स्रोतको दावी छ। त्यसपछि अस्ति शनिबार बेलुकीबाटै उहाँलाई नियन्त्रणमा लिन प्रहरीमाथि दबाव आउन थालेको थियो। टेक्ने ठाउँ केही नभएपछि सुरक्षा चुनौतीका कारण ल्याएको भनिएको हो। ती पूर्व आईजीबीले भन्नुभयो, साँच्चै सुरक्षा चुनौती हुँदा सम्बन्धित व्यक्तिले खबर गर्ने हो अनि सुरक्षा प्रदान गर्ने जिम्मेवारी हेडक्वार्टरमा भएको सुरक्षा निर्देशनालयको हो। सिधै अपराध अनुसन्धान कार्यालयलाई प्रयोग गरिएकाले यो विषय सुरक्षा चुनौतीसँग मात्र सम्बन्धित नदेखिएको उहाँले बताउनुभयो। जबरालाई हठात नियन्त्रणमा लिएको विषयप्रति पूर्व न्यायाधीशहरूले पनि प्रश्न उठाएका छन्। पूर्व न्यायाधीश बलराम केसीले राति 2 बजे नियन्त्रण गर्नुको कारण बुझ्न नसकेको बताउनुभयो। सुरक्षाकर्मीकै निगरानीमा रहेको मानिस भएकाले रातको समयमा नियन्त्रणमा लिन जरूरी थिएन उहाँले भन्नुभयो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका पूर्व प्रमुख समेत रहनुभएका हेमन्त मल्ल ठकुरले सुरक्षा चुनौतीका भरमा प्रहरी कार्यालयमा लैजाने, नियन्त्रणमा लिने अभ्यास विगतमा नभएको उहाँको भनाई छ। आजको कान्तिपुरमा खबर छ।
4: अब स्वास्थ्यको प्रसंग। नेपालमा मुटु तथा रक्तनली सम्बन्धी रोग अहिले जनस्वास्थ्यको मुख्य चुनौती बन्दै गएको छ। त्यसमध्ये हृदयघात एक हो। हृदयघातका कारण युवा अवस्थामै ज्यान जाने क्रम बढ़दो छ। हिजोसम्म सामान्य रूपमा हिँडुल गरिएको मानिस 81 ढलेर ज्यान जानुको एउटा मुख्य कारण पनि मुटुको रक्तनलीमा अचानक अवरोध उत्पन्न हुनु हो। हृदयघात मुटु रोग मध्ये 81 हुने र तत्काल उपचार नपाएमा ज्यान समेत जान सक्ने गम्भीर अवस्था हो। धेरैजनाको लक्षण पहिचान गरेर अस्पताल तत्काल नपुर्याउँदा ज्यान गइरहेका छन्। हृदयघातलाई कतिपय अवस्थामा साइलेन्ट किलर पनि भनिन्छ। हृदयघातको समयमै पहिचान कसरी गर्ने भन्ने बारेमा साथी सम्झना महर्जनले मुटु शल्य चिकित्सक डाक्टर प्रेमराज वैद्यसँग कुरा गर्नु भएको छ।
6: हृदयघात हुनको लागि चाहिँ धेरैवटा चीजले असर गर्छ। सबभन्दा पहिलो चीज चाहिँ कोलेस्ट्रलै जमा हुने
4: अवरोध उत्पन्न हुनु हो। हृदयघात मुटु रोग मध्ये 81 हुने र तत्काल उपचार नपाएमा ज्यान समेत जान सक्ने गम्भीर अवस्था हो। धेरैजनाको लक्षण पहिचान गरेर अस्पताल तत्काल नपुर्याउँदा ज्यान गइरहेका छन्। हृदयघातलाई कतिपय

0: रक्तचाप भएको मानिसहरूलाई बढी हृदयघात हुन्छ, धुम्रपान गर्ने मानिसहरूलाई पनि हृदयघात एकदम बढी हुन्छ। ताकि धमनी भित्रको इन्टिमा भन्ने चिज जब च्यातिन्छ त्यो बेलामा रगतमा भएको सेतो कणहरू जम्मा भएर रगतको थेग्रा बनेर चाहिँ त्यो पुरै बन्द हुने, त्यसकारण हिजोसम्म हिँडिरहेको मान्छे अचानक हृदयघात भएर मृत्यु हुने चाहिँ त्यो धमनी बन्द भएर नै हुने हो।
1: हृदयघात हुँदा चाहिँ देखिने प्रमुख लक्षणहरू चाहिँ के हुन्?
0: हृदयघात हुनुभन्दा अगाडि यो धेरै अगाडिदेखि सानो सानो लक्षणहरू चाहिँ देखाइरहेको हुन्छ, मानिसले त्यसलाई चाहिँ सिरियसली लिएको हुँदैन। अलिकति उकालो चढ्दाखेरि अलिकति त्यो देब्रे हात अलिक भारी भएजस्तो, छातीमा अलि भारी अनुभव जस्तो, धड्कन अलि बढेको जस्तो, धड्कनमा अनियमित भएको जस्तो, श्वासमा आए जस्तो, तर एकछिन आराम गर्ने बित्तिकै सबै चिज नै नर्मलमा हुन्छ। यो चाहिँ लक्षण कम्तीमा पनि छ महिना वर्ष दिन अगाडि पटक पटक आइसकेको हुन्छ। त्यो बेलामै मुटुको चाहिँ सबै जाँच गर्यौं भने पत्ता लाउन सकिन्छ। कुनै कुनै बेलामा त सबै नर्मल छ तर पनि हृदयघात हुन सक्छ।
1: हृदयघातको लक्षण देखिने बित्तिकै परिवार अथवा नजिकको जो छन् उसले चाहिँ के गर्न हुँदैन र के गर्नै पर्छ?
0: सबभन्दा चाहिँ हृदयघातको लक्षण कसै कसैलाई यो पेटमा दुखेर ग्यास्ट्रिक भएको जस्तो मात्रै पनि हुन्छ, अनि मानिसहरू चाहिँ यो डाइजिन ट्याब्लेट एन्टासिडहरू खाएर चाहिँ भोलि मात्रै अस्पताल जाउँ भनेर बस्ने चलन धेरै छ। तुरन्तै गएर इसिजी एउटा नजिकको अस्पतालमा गएर गरिहाल्नु पर्छ। अब एकदम छाती बेसेर नै दुखिसक्यो तर इसिजी कहिले कहिले नर्मल छ भने पनि मुटुको अस्पतालमा नै पुग्नुहोस्।
1: मुटु स्वस्थ राख्ने उपाय चाहिँ के हुन्छ?
0: 80% हृदयघात चाहिँ हामीले पुरै रोक्न सक्छौ। पहिलो चाहिँ उच्च रक्तचाप नै हो, नियन्त्रणमा राख्ने, डायबिटिज सुगरलाई नियन्त्रणमा राख्ने, कोलेस्ट्रोललाई नियन्त्रणमा राख्ने, मानसिक तनावलाई एकदम कन्ट्रोलमा राख्ने र धुम्रपान पुरै छोड्ने भने यति पाँच चिजले पनि हाम्रो मुटुलाई चाहिँ एकदम बचाउन सकिन्छ।
2: मुटु रोग विशेषज्ञ डाक्टर प्रेमराज वैद्यसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नु।
3: बाढी र डुबानबाट बच्न के गर्ने?
4: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने।
5: जाम न, ढिला भइसक्यो।
6: एकैछिन पख न, के को भिडियो सुनौ।
7: घर बनाउँदै हुनुहुन्छ?
8: पहिले जस्तै घर बनाउँदा आफ्नै खानेको चुनडुङ्गाबाट बनेको अर्घर खाँची सिमेन्ट नै रोज्नु भन्नुहोस् है।
9: सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नुहोस् है।
10: हो नि, चराले चाहिँ वर्षै पिछे घर बनाएर हुँदैन क्यारे। एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि।
6: नबोल न, सुन त,
7: अर्घाखाँची सिमेन्टको बारेमा त सबैलाई थाहा छ। मैले त के बोल्नै पर्दैन, अर्घाखाँची सिमेन्ट सबैभन्दा स्तरीय सबैलाई थाहा छ।
10: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता,
6: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ खैरनी 4 को हिमाल इन्टरप्राइजेज, प्रोप्राइटर रविन्द्र पौडेल, सम्पर्क 9840686265 र 9801412888।
11: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 9825359122, 9808 र 9460692646।
2: देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
12: अब बाँकी खबर। काठमाडौँ उपत्यकामा तरकारीको भाव बढ़ेको छ। बजारमा उपभोक्ता महँगीको तरकारी किन्न बाध्य भएका छन्, तर उपत्यकासम्म तरकारी ल्याउने किसानको अवस्था भने ठिक उल्टो छ। बारीमा उत्पादन तयार छ तर सड़क अवरूद्ध हुँदा बजारसम्म पुर्याउन सकेका छैनन्। अविरल वर्षासँगै आएको बाढ़ी र पहिरोले सड़क तथा पुलमा क्षति पुर्याउँदा देशको दैनिक आपूर्ति प्रणाली प्रभावित भएको छ। काठमाडौँ उपत्यका उत्पादनभन्दा बढ़ी उपभोगमा निर्भर शहर हो। यहाँ खपत हुने अधिकांश तरकारी, फलफूल, चामल, दाल, तेल लगायतका वस्तु धादिङ, नुवाकोट, काभ्रे, मकवानपुर, चितवन लगायतका जिल्लाबाट आउने गर्छ। भारतबाट समेत ठूलो परिमाणमा कृषि उपज भित्रिन्छ, तर मूल्य वृद्धिको सम्पूर्ण भार आपूर्ति अवरोधकै कारण भएको हो वा

0: यसको फाइदा उठाएर थप मूल्य बढ़ाएको भन्ने स्पष्ट छैन। धादिङ कापे र मकवानपुर लगायतका किसानले उत्पादन गरेको तरकारी सड़क अवरूद्ध हुँदा बजारसम्म पुर्याउन सकेका छैनन्। शहरमा महकोमा तरकारी बिक्री भइरहँदा गाउँमा किसानले उत्पादनको उचित मूल्य नपाउने अवस्था सृजना भएको खबर अन्नपूर्ण पोस्टमा छ।
1: अब विदेशको खबर। अमेरिका र इरान बीच द्वन्द अन्त्य गर्ने प्रयास भइरहे पनि हर्मुज जलमार्ग खोल्ने विषयमा सहमति जुट्न सकेको छैन। इरानले आफ्ना शर्त पूरा नभएसम्म जलमार्ग नखोल्ने अडान दोहोर्याएको छ भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अघि सारेको योजनालाई अस्वीकार गर्नुभएको छ। इरानी विदेश मन्त्री अब्बास अराघचीले इरान वार्ता र कूटनीतिबाट पछि नहटेको तर आफ्ना अधिकार र शर्तमा पनि सम्झौता नगर्ने बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। उहाँका अनुसार इरानले कतार मार्फत अमेरिकासँग जलमार्ग खोल्न सकिने ठोस योजना प्रस्तुत गरेको छ। इरानको प्रस्तावमा मध्यपूर्व लेबनान र येमनमा जारी सैन्य गतिविधि अन्त्य गर्नुपर्ने, रोक्का गरिएका इरानी सम्पत्ति फुक्का गर्नुपर्ने, इरानी तेलमाथिका प्रतिबन्ध हटाउनुपर्ने तथा अमेरिकी नौ सैनिक नाकाबन्दी अन्त्य गर्नुपर्ने लगायतका शर्त छन्। विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण मानिने हर्मुज बन्द हुँदा अन्तर्राष्ट्रिय ऊर्जा व्यापार र समुद्री व्यापारमा ठूलो असर परेको छ। इरानी राष्ट्रपति मसूद पेजिस्कियानले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुभएको छ। उहाँले इरान वार्ताबाट पछि नहटेको तर विगतका अनुभवका कारण अमेरिकामाथि विश्वास गर्न कठिन रहेको बताउनु भएको छ। यसैबीच इरानले अमेरिकी पानीमुनि चल्ने मानवरहित उपकरण अर्थात ड्रोन कब्जामा लिएको दावी गरेपछि दुई देशबीचको तनाव थप बढ़ेको छ।
0: अब खेल खबर। विश्व एसियाली खेलकुद अन्तर्गत पुरूष 800 मिटर दौड़मा सोमबहादुर कुमारले राष्ट्रिय कीर्तिमान बनाएका छन्। जापानको नागेवा सिटी मुजिहो पार्क एथलेटिक स्टेडियममा हिजो भएको हिट एकमा कुमारले 1:48.95 दूरी पार गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाए। त्रिभुवन आर्मी क्लबका कुमार 8 खेलाड़ी मध्ये पाँचौं स्थानमा रहे। यसैगरी कुमारकै नाममा 1:49.55 राष्ट्रिय कीर्तिमान थियो। नयाँ राष्ट्रिय कीर्तिमान बनाए पनि सोम फाइनलमा पुग्न भने सकेनन्। 24 खेलाड़ी मध्ये उनी समग्रमा 8 स्थानमा रहेका छन्।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। नेपाली कांग्रेसमा संस्थापन गगन थापा र इतर पक्ष निवर्तमान सभापति शेरबहादुर देवालले समानान्तर 15 महाधिवेशन प्रक्रिया अघि बढ़ाएका छन्। संस्थापन पक्ष ओडा र पालिका अधिवेशन हुँदै क्षेत्रीय अधिवेशन गर्दैछ भने इतर पक्षले 15 असोजमा ओडा अधिवेशन गर्दैछ। संस्थापन पक्षको महाधिवेशन यही 16-19 असोजमा र इतर पक्षको 21-23 मंगिरमा 15 महाधिवेशन गर्ने कार्यतालिका छ।
0: राजपथ हुँदै काठमाडौँ जान इन्धन र एलपी ग्यास बाहेकका गाड़ीहरूलाई पूर्ण रूपमा निषेध गरिएको छ। त्रिभुवन राजपथमा गाड़ीहरूको चाप बढ़ेपछि यो मार्ग भएर इन्धन र एलपी ग्यास बाहेकका गाड़ीहरू आवागमनमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले हिजोबाट निषेध गरेको हो।
1: चीनतर्फको तेस्रो महत्वपूर्ण व्यापार नाका कोरोला नाका पनि अवरूद्ध भएको छ। शनिबार आइतबार हिजो परेको अविरल वर्षापछि आएको बाढ़ी पहिरोले सड़क अवरूद्ध पारेपछि जोमसुम कोरोला नाका समेत बन्द भएको हो। बाढ़ी पहिरो तथा हिमपातका कारण अहिले कोरोला नाकाबाट हुने व्यापार समेत रोकिएको नेपाल हिमालयन सीमापार व्यापार संघका अध्यक्ष रामहरी कार्कीले जानकारी दिनुभयो।
0: बजारमा खसी कुखुरा राँगा बंगुर सबै मासुको भाव अचाकली बढ़ेको छ। गएको चैतमा देखिएको बर्ड फ्लूका कारण कुखुराको मासु कुखुराको अण्डा र खसीको मासुको भाव बढ़ेको व्यवसायीको तर्क छ। यस्तै राँगा र बंगुरको मासुको भाव समेत माग अनुसार आपूर्ति हुन नसकेको र ढुवानी लागत बढ़ेको कारण देखाएर वृद्धि गरिएको छ।
1: सरकारले डाक्टर र अस्पतालमाथि आक्रमण गर्नेलाई कड़ा कार्यवाही गर्ने गरी ऐनको मस्यौदा संशोधन गरेको छ। अस्पतालमा तोड़फोड़ आगजनी गर्ने र डाक्टरमाथि कुटपीट तथा आक्रमण गर्नेमाथि चर्को जरिवाना र सजायको व्यवस्था सहितको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 संसदमा दर्ता भएको हो। स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयका अनुसार अस्पताल र स्वास्थ्यकर्मीमाथि आगजनी तोड़फोड़ र हातपात गर्नेमाथि दण्ड सजाय बढ़ाइएको छ। हालसम्मको कानूनमा कैद वा जरिवाना मध्ये एउटा सजाय मात्रै हुन सक्थ्यो। नयाँ विधेयकले दोषी ठहरिए कैद र जरिवाना दुवै भोग्नुपर्ने व्यवस्था समेटेको छ।
0: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीका प्रतिनिधिले त्रिवी क्रिकेट र माथिल्लो मुल्तानी क्रिकेट मैदानको निरीक्षण गरेका छन्। आईसीसीको 9 सदस्यीय टोलीले अर्को वर्ष नेपाल र बंगलादेशले संयुक्त रूपमा आयोजना गर्न लागेको आईसीसी 19 वर्ष मुनिको महिला विश्वकप 2027 अघि हिजो मैदानको निरीक्षण गरेको हो।
1: सरकारले चिनीको सहज आपूर्ति र सर्वसुलभ बिक्री भइरहेको दावी गरिरहेका बेला बजारमा भने तोकिएको मूल्यभन्दा 30-50 रूपियाँसम्म बढ़ीमा चिनी बिक्री भएको पाइएको खबर आजको कान्तिपुरले लेखेको छ।
0: वैदेशिक रोजगारीमा जाने महिला कामदार खाड़ीबाट युरोपतर्फ आकर्षित हुन थालेका छन्। संख्या र गन्तव्य देश भएको परिवर्तनले विदेशमा रोजगारी खोज्ने महिलाको प्रवृत्तिमा विविधता देखिएका कारण युरोपतर्फको आकर्षण बढ़ेको छ।
1: र सरकारले नवयुवा आन्दोलनका शहीद परिवार र घाइतेलाई स्नातक तहसम्म निशुल्क शिक्षा प्रदान गर्ने भएको छ। यसका लागि शिक्षा तथा खेलकुद मन्त्रालयले जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई निशुल्क शिक्षा प्रदान गर्ने सम्बन्धी मापदण्ड 2083 जारी गरिसकेको छ। काया कैरनमा अब पालो उखानको
0: आपतमा हिम्मतले काम लिनुपर्छ।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: पछिल्लो बाढ़ी पहिरोले कम्तीमा 21 जनाको ज्यान गयो, सयौं विस्थापित, देशभर झरी रोकियो, नारायणी र कालीगण्डकी नदीमा जोखिम कायमै।
1: बाढ़ी पहिरोले अवरूद्ध सड़क आजदेखि क्रमशः खुलाउने तयारी। 1000 मेगावाट बिजुली अवरूद्ध, उद्योगलाई विद्युत कटौती।
0: मध्यरातमा पूर्व प्रधान न्यायाधीश जबरालाई पक्राउ गर्नुको औचित्य पुष्टि हुन नसक्दा प्रहरी र गृह प्रशासनमाथि प्रश्न, कसको आदेशमा घरबाट लगियो भन्ने बारे राज्य संयन्त्रको जवाफ भएन।
1: हर्मुज जलमार्ग खोल्ने बारे इरानको शर्त यथावत, अमेरिकामाथि विश्वास गर्न कठिन रहेको राष्ट्रपति पेजिस्कियानको भनाई।
0: र एसियाली खेलकुद अन्तर्गत 800 मिटर दौड़मा सोमबहादुर कुमालको राष्ट्रिय कीर्तिमान।
1: र अन्त्यमा आजको कार्टुन, आज हामीले दीपक गौतमले बनाउनु भएको कार्टुन देख्छौं। जेमा पनि केको प्रवृत्ति छ। दुईजना मान्छे चिया पिउँदै पत्रिका पढ़िरहेका छन्। पत्रिकामा राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीको भाषण पढ़ेर र फोटो हेरिसकेपछि एकजनाले भन्दैछन्, देशको बारेमा जेसुकै भन्छ तर कालो चस्मा चाहिँ लाउनु हुने थिएन क्या। काया किरण सकिएको छ। काया किरणबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। यात्रामा निस्कन अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: आज पनि भाटोड आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन?
2: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करारा मात्रै भयो।
1: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
2: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुले लडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
3: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
4: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560 83 507, कविता श्रेष्ठ सम्पर्क 0564140055 र 98466188817।
5: हेलो बा,
6: कति बन्यो घर? अनि ढलान भयो त?
7: अँ बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
6: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
7: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
8: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
9: सरसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
8: प्रोप्राइटर राम भुजेल, सम्पर्क 98191506630 र 97476680।
10: कान्छे, भोलि घर पूजा गर्नुपर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
11: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
10: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
11: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
9: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
12: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
9: प्रोप्राइटर समीक्षा गुरुङ, सम्पर्क 98461033101 र 98468385222।
13: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु, मोबाइल 98061613195 र 98467153368।
14: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
15: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
14: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
2: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ।
4: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी
16: पाइप बेन्च तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0654142636 मोबाइल 9856078302 र 9846078302।
17: दाई पहिला यो मोबाइल हेर्नुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो 81 बिग्रियो
18: खै दिनुस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
17: अनि बन्छ त दाई
18: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
19: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि
20: सबै ब्रान्डका मोबाइल बिक्री साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्
21: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
20: प्रोप्राइटर राजन पौडेल मोबाइल 9856062029
22: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
23: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
22: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै धुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
23: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
24: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
25: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
24: प्रोप्राइटर रबिन थापा सम्पर्क 9856033398 र 9845010950
17: एपी स्टोर दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि
24: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ
17: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ
24: प्रोप्राइटर गजेन्द्र पौडेल पवन पौडेल र प्रतिभा पौडेल
17: फोन नम्बर 0564143121
24: मोबाइल 9605678634 र 9701107090
26: लौ आयो खुसीको खबर होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर
27: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस् सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस् बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ
26: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ
27: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 9806681115
22: ए सबिना यस्तो हतारमा कता हो
28: ए प्रदीप हेर न बिहेको दिन पनि आइसक्यो गरगहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
22: ल बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त यही दुलेगौडाको बन्केवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बन्केवा कालिका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
29: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बन्केवा कालिका सुनचाँदी पसल दुलेगौडा बन्केवा चोक तनहुँ प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9864078528 र 9908216142
0: धुलेगौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया बया सोच्नै पर्दैन नि। दाउराको सेकुवा सधैँ छ त, बन्केवा चोक पारिपट्टि छ नि।
1: हजुर, मोमो, चाउमिन, खाजा सेट, थुक्पा, तन्दुरी रोटी र नान, अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट, कोरियन स्टाइलको बारबेक्यू, सेकुवाको आइटमका लागि त नामै काफी छ नि, दाउराको सेकुवा।
0: एक पटक आउनुहोस्, अन्त जान मनै लाग्दैन साँच्चै भनेको।
1: ल फोन नम्बर टिप्नुहोस् त 97-15-50-65-55 र 97-15-60-56-66।
3: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

नमस्कार, म डाक्टर बालकृष्ण शाह, विराटनगर स्थित मोरङ सहकारी अस्पतालमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ। आज हामीले मेनोपाउज तथा अलिक वृद्ध उमेरमा ढल्किँदै गएपछि उमेर ढल्किँदै गएका महिलाहरूमा चाहिँ कस्ता किसिमको समस्याहरू आउन सक्छन् भन्ने कुरा बारेमा चाहिँ कुरा गर्छौँ। र पहिला मेनोपाउजबाट सुरु गरौँ। मेनोपाउज भनेको तपाईँहरूले पाउज भनेको शब्द चाहिँ एकदम फेम सुनिरहेको शब्द होला, रेडियो टिभी हरेकमा चाहिँ हामीले पाउज भन्ने बटन थाहा छ होला। पाउज भनेको एक किसिमले चाहिँ तत्काललाई रोक्ने भने हो। मेनोपाउज भनेको चाहिँ महिनावारी रोक्ने हो। र यो चाहिँ अरूभन्दा चाहिँ फरक के भन्दाखेरि पर्मानेन्ट सिजिएसन अफ मेन्सुरेसन भन्छौँ, अर्थात् महिनावारी चाहिँ फेरि सुरु नहुने गरी चाहिँ बन्द भएको अवस्थालाई चाहिँ मेनोपाउज भन्छौँ। कोही कोही बेला चाहिँ महिनावारी चाहिँ तत केही समयको लागि मात्रै रोकिने हुन्छ, जस्तै प्रेग्नेन्सीमा चाहिँ होल 9 महिना चाहिँ महिनावारी हुँदैन। त्यस्तै ल्याक्टेसन भएको बेलामा चाहिँ त्यो बच्चालाई दुध खुवाइरहेको बेला त्यो 6 महिना पनि महिनावारी हुँदैन। यी भनेको चाहिँ टेम्पोररी अवस्था हो भने चाहिँ सधैँभरिलाई महिनावारी सुक्ने अवस्थालाई चाहिँ हामी मेनोपाउज भन्छौँ। र यो सामान्यतः सबैको एउटै उमेरमा चाहिँ हुन्छ भन्ने चाहिँ छैन। कसैको 45 वर्षमा पनि हुन्छ, कसैको 55 वर्ष पनि लाग्छ, र कसैको चाहिँ त्योभन्दा बढी पनि हुनसक्छ। सामान्यतः यो 50 सेरोफेरोमा चाहिँ महिनावारी सुक्ने गरेको पाइन्छ। तर यसमा चाहिँ उसको चाहिँ जेनेटिक कुराहरू, उसको इन्भाइरोमेन्ट, यो कुराहरूले पनि, उसको चाहिँ न्युट्रिसनल स्ट्याटस, यसले पनि फरक पार्ने भएकोले गर्दाखेरि सबैको चाहिँ एक्ज्याक्ट यही उमेरमा चाहिँ महिनावारी सुक्छ अथवा मेनोपाउज हुन्छ भनेर चाहिँ भन्न सकिँदैन। अब महिनावारी सुक्ने भनेको एउटा नेचुरल प्रक्रिया हो। यो चाहिँ सबैको नै सुक्छ। जुन महिलाको महिनावारी सुरु हुन्छ ती हरेक महिलाहरूको कालान्तरमा गएर महिनावारी सुक्ने नै हुन्छ। महिनावारी सुक्नु चाहिँ नेचुरल भए पनि महिनावारी सुकेको कारणले गर्दाखेरि केही समस्याहरू कसै कसैमा, सबैमा देखिन्छ भन्ने पनि छैन, कसै कसैमा देखिन नै सक्छ। त्यो समस्याहरूलाई चाहिँ मेनोपाउजल सिन्ड्रम भन्छौँ। त्यो महिनावारी सुकेकै कारणले जुन समस्याहरू आउँछ त्यसलाई चाहिँ हामी मेनोपाउजल सिन्ड्रम भन्छौँ। निश्चित रूपमा महिनावारी चाहिँ जसको चाँडो सुरु भएको छ त्यसको सुक्ने पनि लगभग अरूभन्दा चाँडो हुनसक्छ। जसको चाहिँ महिनावारी नै ढिलो सुरु भएको छ त्यसको चाहिँ महिनावारी चाहिँ ढिलो सुक्ने हुन्छन् सामान्यतः। तर त्यो त्यस्तै हुनुपर्छ भने चाहिँ त्यस्तो केही पनि छैन। कसैको चाँडो पनि सुक्न सक्छ चाँडो सुरु भएर, कसैको चाहिँ चाँडो सुरु भएर पनि ढिला सुक्न सक्छ। मेनोपाउजको प्रमुख लक्षण भनेकै महिनावारी सुक्नु हो। त्यसपछिको कुरा भनेको चाहिँ अब मेनोपाउजल सिन्ड्रम सबैलाई हुन्छ भने चाहिँ छैन। मेनोपाउजल सिन्ड्रम भएन भने चाहिँ नर्मली अरू महिला जस्तै हुन्छ। मेनोपाउजल सिन्ड्रममा चाहिँ गयो भने चाहिँ मेनोपाउजल सिन्ड्रम चाहिँ बेसिकली इस्ट्रोजेनको डेफिसियन्सीले हो। इस्ट्रोजेन भनेको एक किसिमको हर्मोन हो। त्यो हर्मोन चाहिँ अण्डाशयमा उत्पादन हुने हुन्छ। त्यो हर्मोन चाहिँ उत्पादन गर्नलाई चाहिँ उसको चाहिँ यो अण्डाशयमा चाहिँ रिजर्व हुनुपर्छ। अब त्यो मेनोपाउज हुनुको भइसकेपछि चाहिँ त्यो हर्मोनको डेफिसियन्सी अर्थात् कमी हुँदै जान्छ। कमी हुँदै गइसकेपछि चाहिँ 2-3 खालको प्रब्लम आउँछ। एउटा पाल्पिटेसन भन्छौँ हामी, जसमा चाहिँ के हुन्छ भन्दाखेरि सेल्फ अवेरनेस अफ हार्टबिट भन्छ। हाम्रो मुटु त जहिले पनि चलिरहेकै हुन्छ, तर हाम्रो मुटु चलेको छ भन्ने कुरा चाहिँ हामीले नोटिस गरेर आउँदैन। कोही कोही बेला चाहिँ विद्यार्थीहरूले इक्जामको भाइभा अगाडि अथवा परीक्षार्थी इन्टरभ्यू अगाडि चाहिँ मुटु एकदम ढुकढुक फुलेको जस्तो महसुस गर्छ। त्यो प्रक्रियालाई चाहिँ हामी पाल्पिटेसन भन्छौँ। त्यो मुटु त्यो बेला चलेको अरू बेला नचलेको छु होइन, तर त्यो बेला चाहिँ हामीले चाहिँ नोटिस गरेको हो। यो चाहिँ मेनोपाउजल सिन्ड्रममा चाहिँ मेरो मुटु एकदम धड्किन्छ, एकदम गाह्रो हुन्छ भनेर एउटा कम्प्लेन आउन सक्छ। त्यस्तै कसैको हातहरूबाट धेरै पसिना आउने हुनसक्छ, यो नाङ्गहरू चाहिँ ड्राई हुने र त्यस कारणले गर्दाखेरि चिलाउने हुनसक्छ। कसै कसैलाई चाहिँ युरोजेनाइटल सिन्ड्रम भन्छ, पिसाबको समस्याहरू आउन सक्छ। कसै कसैलाई चाहिँ अर्ली अस्टियोआर्थराइटिसहरू, हड्डीहरू खिनेहरू, जोर्नीहरू दुख्ने समस्याहरू आउन सक्छ। यी समस्याहरू चाहिँ मेनोपाउजमा आउन सक्छ। र यी समस्याहरू आयो भने चाहिँ हामीले चाहिँ इस्ट्रोजेन दिनुपर्ने पनि हुनसक्छ। अब यसको प्रमुख उपचार भनेको चाहिँ अब इस्ट्रोजेनको कमी भएकोले गर्दाखेरि, समस्या आएकोले गर्दाखेरि इस्ट्रोजेनै दिने हो। तर इस्ट्रोजेन दिनुभन्दा अगाडि चाहिँ हामीले चाहिँ धेरै पटक सोच्नुपर्छ, किन भन्दाखेरि इस्ट्रोजेनको चाहिँ अन्य जटिलताहरू, अन्य समस्याहरू हुने गर्छ। र यसलाई कन्जर्भेटिभ म्यानेजमेन्टमा चाहिँ पनि गर्न सकिन्छ।
तर त्यसमा भन्दा पनि अब इस्ट्रोजेनको लेभल चेक गरेर यदि केही भएन भने इस्ट्रोजेनै दिनुपर्ने हुनसक्छ। इस्ट्रोजेन दिनलाई इस्ट्रोजेन मात्रै पनि दिन सकिन्छ अथवा इस्ट्रोजेनसँग मिलाएर प्रोजेस्टेरोन अर्थात् हामीले जुन खानेछ कि पिल्स जुन हुन्छ जुन अरू बेला चाहिँ परिवार नियन्त्रणको साधनका रूपमा प्रयोग गरिन्छ त्यो दिनुपर्ने हुनसक्छ। अब इस्ट्रोजेनको डिफिसियन्सीले नै क्यान्सर हुने चाहिँ होइन होइन, तर क्यान्सर हुने उमेर पनि मेनोपाउजलमै बढी भएकोले गर्दाखेरि त्योसँग एसोसिएटेड गरिएको धेरैवटा चाहिँ पाइन्छ। तर इस्ट्रोजेनकै डेफिसियन्सीले गर्दाखेरि चाहिँ क्यान्सर हुने चाहिँ होइन। इस्ट्रोजेनको डेफिसियन्सीले मैले अघि भने जस्तै पाल्पिटेसन हुने, हट फ्लस हुने, जिउ तातो भएर आउने, यौन अङ्गहरू चाहिँ सुक्खा हुने, चिलचिला हुने जस्ता कुराहरू चाहिँ बढी हुन्छ। अब मेनोपाउजले गर्दाखेरि चाहिँ इरिटेसन बढी हुन्छ, त्यसले गर्दाखेरि चाहिँ चाँडै रिसाउने कुराहरू चाहिँ आउन सक्छ। अब त्यसलाई चाहिँ म्यानेज गर्नलाई चाहिँ अब साइकोलोजिकल्ली पनि उसलाई चाहिँ काउन्सिलिङहरू गर्ने गर्न सक्छ र परिवारका सदस्यहरूलाई पनि उहाँको मेनोपाउज भएकोले गर्दाखेरि अलिकति चाहिँ रिसाउनेपन बढेको हुनसक्छ, यसलाई चाहिँ तपाईँहरूले सहज रूपमा लिइदिनुहोस् भनेर चाहिँ फ्यामिली काउन्सिलिङ पनि गर्नुपर्ने हुनसक्छ। र धेरै नै सिम्टोमेटिक छ, धेरै नै समस्या गरिरहेको छ भने त्यसलाई पनि हामी इस्ट्रोजेनै दिनुपर्ने हुन्छ। अब त्यस्तो डाइटले नै एसोसिएटेड त भन्ने कुरा चाहिँ हुँदैन, तर अब त्यो बेलामा चाहिँ झोल कुराहरू चाहिँ बढी खानुपर्छ ताकि चाहिँ उसको पिसाबको खराबी चाहिँ धेरै नहुन्छ। मेनोपाउजले त इरिटेसन आएपछि डिप्रेसनमा जान सक्ने स्वाभाविक हो, डिप्रेसन पनि हुन्छ, क्यान्सर फोबिया पनि हुन्छ, भन्नुको मतलब क्यान्सर मलाई क्यान्सरै भयो कि भनेर डराउने पनि बढी हुन्छ। यो कुराहरू चाहिँ सबै मेनोपाउजमा चाहिँ हुनसक्छ। यो चाहिँ यसको लागि पनि अल्टिमेट ट्रिटमेन्ट भनेकै त्यसको इस्ट्रोजेन दिने हो। औषधि बाहेक अरू भनेको चाहिँ खानपानमा ध्यान दिने, अरू त्यस्तो त खासै त्यस्तो भन्न सकिन्न। अब उसको के समस्या छ त्यो अरू समस्या छ भने त्यसलाई चाहिँ आइसोलेट गरेर पनि ट्रिटमेन्ट गर्न चाहिँ सकिन्छ। अब मेनोपाउजको बारेमा तपाईँहरूले धेरै कुरा बुझि नै सक्नुभयो होला। अब यस बेलामा चाहिँ यो सबैलाई मेनोपाउज सिन्ड्रम हुँदैन र यदि भयो भने पनि त्यसलाई सजिलै उपचार गर्न सकिन्छ भनेर बुझ्नुपर्छ। त्यसबाहेक अब महिनावारी सुक्ने उमेर अर्थात् 50 वर्ष पछिको उमेरहरूमा चाहिँ हामीसँग चाहिँ हुने भनेको महिलाहरूको चाहिँ पाठेघरको मुखको क्यान्सर अनि पाठेघरको भित्री तहको क्यान्सरहरू पनि नेपालमा एकदमै धेरै कमन छ। अब पहिलो कुरो त के बुझ्नु पर्यो भने पाठेघरको मुखको क्यान्सर जसलाई चाहिँ सर्भाइकल कार्सिनोमा भन्छौँ हामी, त्योबाट बच्नलाई चाहिँ हामीले चाहिँ सुरुमै बेलैमै सचेत हुनुपर्छ। बेलैमै सचेत हुनुपर्छ भन्नाले कम उमेरमा विवाह नगर्ने, धेरैवटा बच्चा नपाउने, तुरुन्त बच्चा नपाउने, धेरैवटा चाहिँ मल्टिपल सेक्सुअल पार्टनर नराख्ने र कुनै किसिमको चाहिँ यौन रोग भएमा चाहिँ तुरुन्त उपचार गर्ने, यो चाहिँ फर्मुला भन्नुपर्छ यसलाई। यति कुरा गर्यो भने चाहिँ पाठेघरको मुखको क्यान्सरबाट चाहिँ जोगिने सम्भावना बढी रहन्छ। तर पनि यो गर्दा गर्दै पनि हुँदै हुँदैन भनेर चाहिँ भन्न सकिँदैन। जेनरली पाठेघरको मुखको क्यान्सर चाहिँ महिनावारी सुकिसकेपछि हुने हुन्छ र त्यसै कारणले गर्दाखेरि यो चाहिँ चाँडै पत्ता लाग्ने पनि हुन्छ। के हुन्छ भन्दाखेरि महिनावारी सुकिसके हुन्छ, तर महिनावारी सुकिसकेपछि पनि रक्तस्राव भयो, भजाइनल ब्लिडिङ भयो भने चाहिँ के हुन्छ भन्दाखेरि उसमा डर हुन्छ र त्यो डरको कारणले गर्दाखेरि उसले जचाउन जान्छ। यसमा चाहिँ के लक्षण हुन्छ भन्दाखेरि रक्तस्राव हुने हुन्छ, ब्लिडिङ हुने हुन्छ र महिनावारी सुकिसकेपछि महिलाहरूलाई ब्लिडिङ हुने बित्तिकै जचाउनु आवश्यक हुन्छ। त्यो जचाउँदाखेरि के हुन्छ भन्दाखेरि सुरुकै अवस्थामा चाहिँ पाठेघरको मुखको क्यान्सर पत्ता लाग्न सक्ने सम्भावना हुन्छ। यो चाहिँ र सुरुकै अवस्थामा पत्ता लाग्यो भने यो चाहिँ सजिलै निको पार्न सकिन्छ। यसलाई चाहिँ अपरेसन गरेर कसै कसैमा चाहिँ रेडियोथेरापी अथवा केमोथेरापी चाहिन पनि सक्छ, नचाहिन पनि सक्छ। तर त्यस्तो ब्लिडिङ भएको छैन भने पनि हामीले चाहिँ 40-50 वर्ष उमेर कटिसकेपछि चाहिँ बारम्बार 6-6 महिना अथवा 1-1 वर्षमा चाहिँ स्क्रिनिङ टेस्ट भन्छौँ, पाठेघरको मुखको क्यान्सर छ छैन भन्ने कुरा जाँच चाहिँ गर्नु आवश्यक हुन्छ। यसलाई चाहिँ अहिले पछिल्लो चरणमा 2 किसिमले चाहिँ स्क्रिनिङ टेस्ट गर्नु छ। स्क्रिनिङ टेस्ट भनेको चाहिँ पाठेघर छ क्यान्सर छ छैन भन्ने कुरा चाहिँ शङ्का दिन्छ, त्यो टेस्टको रिजल्टले चाहिँ शङ्का दिन्छ र त्यसमा चाहिँ पोजिटिभ आयो भने हामी बायोप्सी गरेर चाहिँ कन्फर्म गर्छौँ।
स्क्रिनिङ टेस्टकै आधारमा चाहिँ क्यान्सर भयो भनेर चाहिँ भन्न मिल्दैन। त स्क्रिन टेस्ट चाहिँ छोटो समयमा धेरैजनालाई गर्न सकिने भएकोले गर्दाखेरि र अन्य धेरै ठुल्ठुलो टेस्टहरू गर्न नपर्ने भएकोले गर्दाखेरि यसलाई चाहिँ बढी प्रमोसन गरिन्छ। र यसका लागि चाहिँ पहिलेदेखि नै एउटा प्याप स्मेयर भन्ने हुन्थ्यो, पाठेघरको मुखमा एउटा साइटो ब्रसले अथवा स्प्याचुलाले त्यहाँको कलेक्सनलाई लिएर स्लाइड बनाएर प्याप स्मेयर गरेर हेर्ने हुन्छ र त्यसमा चाहिँ 1, 2, 3 भन्ने हुन्छ होइन अथवा नेगेटिभ भन्ने हुन्छ। त्यो प्याप स्मेयरले चाहिँ के सजेस्ट गरेको छ त्यसअनुसार फर्दर बायोप्सी गर्ने कि नगर्ने भन्ने कुरा आउँछ भने, अर्को अहिले एकदमै छोटो समयमा चाहिँ एकदमै धेरै पपुलर भएको चाहिँ भिआइए भन्छ, भिजुअल इन्सपेक्सन अन एसिटिक एसिड हो त्यो खासमा भिआइए। त्यसमा चाहिँ एसिटिक एसिड चाहिँ पाठेघरको मुखमा लगाइन्छ र त्यसलाई इन्सपेक्ट गरिन्छ, हेरिन्छ र हेरेपछि त्यसको कलर चेन्ज कस्तो भयो, कतिको साइनिङ भयो, त्यसको आधारमा चाहिँ यसलाई चाहिँ पाठेघरको मुखको क्यान्सर हुन सक्छ कि सक्दैन भन्ने कुरा चाहिँ शंका गरिन्छ र यदि हुनसक्छ जस्तो लाग्यो भने चाहिँ त्यसलाई चाहिँ फेरि बायोप्सी गरेर चाहिँ कन्फर्म गरिन्छ। र पाठेघरको मुखको क्यान्सर चाहिँ हाम्रो देशमा धेरै नै कमन छ, किन भन्दाखेरि पहिला धेरै कम उमेरमा बिहे हुने, जन्मान्तर कम हुनेले गर्दाखेरि यो कुरा चाहिँ बढी भएको छ र यसलाई चाहिँ यदि भएको छ भने चाहिँ यसको चाहिँ फेरि स्टेजिङ गरेर यसलाई चाहिँ उपचार गर्न सकिन्छ र पहिलो अवस्था अथवा स्टेज 1 स्टेज 2 छ भने पनि यसलाई चाहिँ सजिलै उपचार गर्न सकिन्छ र पूर्ण रूपले निको हुन्छ, त्यस कारणले गर्दाखेरि डराइहाल्नुपर्ने हात्तिहाल्नुपर्ने अवस्था हुँदैन। तर हामीले चाहिँ त्यो छ भन्ने कुरा जान्दा जाँदै हामीले चाहिँ ढिलाइ गर्यौँ, अटेर गर्यौँ अथवा यसप्रति सजग भएन भने चाहिँ यो फैलिएपछि चाहिँ निको पार्न गाह्रो हुन सक्छ। त्यस कारणले गर्दाखेरि तपाईँ यदि 40 वर्ष पछि हुनुहुन्छ भने तपाईँ आफ्नो नजिकको चाहिँ प्रसिद्ध स्त्री रोग विशेषज्ञसँग परामर्श गर्ने र टाइम टाइममा चाहिँ स्क्रिनिङ टेस्टहरू चाहिँ गर्ने गर्नुपर्छ।

0: यो गाँधी पुरानो भएर सबै पानी चुहिएको छ। यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो। बनाउने ठाउँ त झन् कहाँ होला र?
1: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
0: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया। फोन 0564141042 98560231128 98462014726।
2: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
3: नसा तथा मानसिक रोगका बिरामीहरूलाई खुसीको खबर।
4: लामो समयदेखि नसा तथा मानसिक रोगबाट पीड़ित बिरामीहरूलाई परामर्श र उपचार गर्न यही असोज 17 गते तेस्रो शनिबार नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुन्दर राणा भार दुलेगौडा स्थित गण्डकी मेडिकल हलमा आउँदै हुनुहुन्छ। सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
3: उपचार हुने रोग एवं समस्याहरू: निराश हुने, मन आतिने, स्मरण शक्ति कम हुँदै जाने, व्यवहारमा परिवर्तन आउने, हुँदै नभएको कुरा सुन्ने र देख्ने समस्या भएका बिरामी,
4: छारे रोग, टाउको दुखी रहने, हात खुट्टा झमझमाउने एवं पोल्ने समस्याबाट पीड़ित बिरामी,
3: रक्सी, गाजा, चुरोट जस्ता मद्यपान र धूम्रपानको लतबाट समस्या उत्पन्न भएका बिरामीहरूले बेलैमा उपचार गराई स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
4: सम्पर्क गण्डकी मेडिकल हल, शुक्ला गण्डकी 4 दुलेगौडा, माछा पुछ्रे ब्याङ्कको ठिक पारिपट्टि।
3: सम्पर्क 0565903969, मोबाइल 98402869926।
5: मोबाइल मोबाइल मोबाइल भन्ने बित्तिकै हुन्छ। विदेशबाट भाइ आउँदैछ, भनौला नि एउटा ल्याइदे भनेर।
6: नरिसाउनुहोस् न, जब मोबाइलको लागि विदेशकै बाटो हेर्नु पर्छ र।
7: सुन्नुहोस् न, दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल, जस्तो खोज्यो त्यस्तै, जतिको खोज्यो त्यतिको पाइदो रहेछ क्या।
4: हो, सामसुङ, रेडमी, भिभो, रियलमी, नोकिया र ओप्पो कम्पनीका मोबाइल फोनहरू किन्न, मर्मत गर्न र एसेसरीजका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
7: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि।
4: हाम्रो मोबाइल पसल दुलेगौडा, साङ्ग्रिला बैंकको ठ्याक्कै पारिपट्टि, कृति फोटो सँगै। प्रोप्राइटर सन्तोष श्रेष्ठ, फोन 98560956996 र 97051956996।
8: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
9: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
8: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
9: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
8: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारि रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
4: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 98560243420, 98041554674 र 98460243420।
8: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
10: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
8: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समय पाइने रहेछ।
10: हो त है, सामान लिन टाढो किन जानु पर्यो र?
11: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
12: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
4: ग्राहकको चाहना नै हाम्रो जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
11: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461612020।
13: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
14: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
13: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
15: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागुण्डकी दुई, काछे पानी, तनहुँ। प्रोप्राइटर रमेश भुजेल। फोन 9850-32475 र 9801-32475।
16: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
17: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
14: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 9816634372।
18: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
19: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
18: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
19: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
18: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
19: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
18: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
19: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
18: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841-96769 र 9841-15644।
19: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
20: स्टुडियो अहिले बिहानको 7 बज्यो।
13: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प पोस्ट चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
21: सत्य, तथ्य, निष्पक्ष समाचार, सुसज्जित हुन पाउने तपाईको अधिकार।
14: धोरबाराही हाइलाइट्सको साथमा
22: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा, बीपी चोक।
14: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841-49304।
23: नमस्कार, बिहान 7 बजेको ढोरबराही हाइलाइट्समा यहाँहरूलाई हार्दिक स्वागत छ। म इरफान दिनमिया। अब सुन्नुहोस् आजका समाचारहरू। बाढ़ी पहिरोका कारण पछिल्लो 4 दिनमा 21 जनाको ज्यान गएको छ, 5 जना अझै बेपत्ता रहेछ र 5 जना घाइते भएका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार बाढ़ी र पहिरोको कारण 143 घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 51 घर आंशिक क्षति पुगेको छ। विपदका कारण 747 परिवार प्रत्यक्ष प्रभावित भएका प्राधिकरणले जनाएको छ। बागलुङ पर्वत मनाङ पूर्वी नवलपरासी चितवन पाल्पा र धनुषा लगायतका जिल्ला आसपासका क्षेत्रमा बाढ़ी कटान र पहिरोले जनधनको क्षति गएको हो। 2000 जनालाई सुरक्षित ठाउँमा सारिएको छ। प्राधिकरणका अनुसार जाजरकोट म्याग्दी बागलुङ लगायत जिल्ला बाढ़ी र पहिरोमा फँसेका व्यक्तिलाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ। उद्धार गरिएको व्यक्तिका लागि सम्बन्धित जिल्ला प्रशासन समन्वय र पालिका मार्फत आवश्यक बन्दोबस्ती तथा राहतको व्यवस्था गरिएको छ। प्रधानमन्त्री नरेन्द्र शाहले वर्षाले जोखिम बढ़ाएको कारण सतर्कता अपनाउन आग्रह गरेका छन्। हिजो सामाजिक सञ्जाल मार्फत उनले परिज्यान गुमाउनेहरूप्रति श्रद्धांजलि दिँदै शोक सतान्त परिवारजनमा गहिरो संवेदना व्यक्त गरेका छन्। उनले विज्ञप्ति परि घाइते भएका नागरिकको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। घाइतेको निशुल्क उपचारको व्यवस्था मिलाएको उनले उल्लेख गरेका छन्। असोज 8 गतेदेखि चट्याङ बाढ़ी पहिरो हावाहुरी र वर्षाका कारण म्याग्दे डोल्पा धनुषा पाल्पा बागलुङ लमजुङ रूकुम पश्चिम काभ्रे धादिङ मकनपुर सुर्खेत लगायत जिल्ला भारी र 21 जनाको ज्यान गुमाएको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन्। प्रधानमन्त्री शाहले नदी तटीय क्षेत्र तथा पहाड़ी क्षेत्रमा बस्ने यात्रा गर्ने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीमा उच्च सतर्कता अपनाउन अनुरोध गरेका छन्। अत्यावश्यक काम बाहेक यात्रा नगर्न र कुनै पनि संकट पर्दा शुल्क नलाग्ने नम्बर 1234 फोन गर्न पनि उनले भनाइरहेको छ। प्रधानमन्त्री शाहले यस्तो विपदको समयमा भ्रामक सूचना फैलाउने पीड़ितको गोपनीयता भंग गर्ने वा कालो बजारीमा संलग्न हुनेहरूमाथि सरकारले कड़ा निगरानी राखेको स्पष्ट पारेका छन्। पीड़ितलाई थप पीड़ा कसैले दिन नहुने संकटको बेलामा फैलाउने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार रहेको भनेको उनको भनाइरहेको छ। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। बिहान 11 बजे प्रतिनिधि सभा र सभा 1 बजे राष्ट्रिय सभाको बैठक बस्ने लागेको हो। प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यसै गरी महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्या र सामाजिक सुरक्षामाथि सीतावादीले महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐन सम्बोधन गर्ने विधेयक 2083 प्रस्तुत गर्ने छिन्। बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहन्ताको आमको दूधलाई प्रतिस्थापन गर्ने र वस्तु बिक्री वितरण निरन्तर पहिलो संशोधन 2083 प्रस्तुत गर्ने छिन्। यस्तै आजको बैठकमा मन्त्री मेहताको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार पहिलो संशोधन विधेयक 2083 स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 र राम राजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक 2083 प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ। त्यसै गरी राष्ट्रिय सभामा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट प्राकृतिक स्रोत तथा वित्त आयोगका आर्थिक वर्ष 2081 र 82 को वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने सम्भावित कार्यसूची रहेको छ। लगातार वर्षाका कारण बाढ़ी र पहिरोले तनहुँ 6 स्थानीय तहका 24 घरमा क्षति पुर्याएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्रारिका प्रसाद घिमिरेका अनुसार ब्यास नगरपालिकामा 5 म्याग्देमा 2 घिरिङमा 6 रिसिङमा 2 बन्दीपुरमा 4 र भानु नगरपालिकामा 5 घर क्षति पुगेको हो। पीड़ित परिवारलाई प्रहरीले सुरक्षित स्थानमा सरेको सारेको छ र पहिरोले ब्यास एक स्थित राइस मिलमा क्षति पुग्दा 100 बोरा धान भिजेको छ भने भीमा छ मालेबगरमा कुखुरा माफ्राम र बंगुरको खोर बगाएको छ। यस्तै देवघाट गौपालिका पाँच स्थित सीता गुफा परिसरमा कालीगण्डकीको बाढ़ीले शौचालय बाथरूम र 108 शिवलिंग सहितको ओमकार मूर्ति बगाएको छ। इलाका प्रहरी कार्यालय देवघाटका अनुसार गुफाका 46 वर्षीय पुजारी शिवनन्द गिरीलाई सुरक्षित ठाउँमा सारिएको छ। अविरल वर्षाका कारण पहिरो खसेर अवरूद्ध बनेका पृथ्वी राजमार्गका विभिन्न स्थानमा सड़क खुलाउने निरन्तर प्रयास भइरहेको छ। सड़कमा पहिरो खस्नुका साथै केही स्थानमा बाढ़ी सड़क कटान र ड्राइभर्स बगाएपछि यातायात सञ्चालनमा समस्या भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नरेश राज सुवेदीका अनुसार धादिङमा गजुरी गाउँपालिका 2/40 र गजुरी गाउँपालिका 5 भांगे मोडमा खसेको पहिरो हटाउने काम भइरहेको छ। ठूलो परिमाणमा लेदो सहितको पहिरो खसेको सड़क र पूर्ण रूपमा खुलाउन केही समय लाग्ने जनाइएको छ। कृष्ण भिरमा खसेको पहिरो पन्छाएपछि भने एकतर्फी रूपमा सवारी साधन सञ्चालनमा आएका छन्। 40 र बांगे मोडमा पहिरो पूर्ण रूपमा हटाउन बाँकी रहेकाले सो सड़क खण्डमा तत्काल नियमित रूपमा सवारी सञ्चालन गर्न सकिने अवस्था नरहेको प्रवक्ता सुवेदीले जानकारी दिनुभएको छ। पहिरो हटाउने क्रममा थप वर्षा भएमा माथिबाट पुनः पहिरो खस्ने जोखिम रहेकाले सवारी साधन सञ्चालनमा थप समस्या हुन सक्ने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। चितवन नारायणघाट र पूर्वी नवलपरासीको गैराकोट जोड्ने नारायणी नदीमाथिको पुलमा हिजो बेलुकीदेखि आवत जावत बन्द गरिएको छ। बाढ़ीले बगाएको ट्रुसिप अर्थात सानो पानी जहाज पुल मुनि अड्किएपछि सम्भावित जोखिमलाई ध्यान दिँदै पुलमा आगमन बन्द गरिएको चितवन प्रहरीले जनाएको छ। अचानक पुल बन्द हुँदा आफ्नो गन्तव्यमा हिँडेका गाड़ी र यात्रुहरूलाई अलपत्र पारेका छन्। पुल मुनि अड्किएको क्रूज सिप निकाल्नका लागि रातभर प्रयास भए पनि सफल हुन सकेको छैन। क्रूज सिप नारायणी नदीको पुलमा नवलपरासीतर्फ पहिलो पिल्लर र जमीनको भागमा अड्किएको अवस्थामा छ। तनहुँ जिल्लाका वन क्षेत्रबाट 66,966 परिवार लाभान्वित भएका छन्। जिल्लाका 10 पालिका 64,842.48 हेक्टर वन क्षेत्रबाट उनीहरू लाभान्वित भएका डिभिजन वन कार्यालय तनहुँले जनाएको छ। वन कार्यालयका प्रमुख मनोज राणा भाटका अनुसार वन क्षेत्रबाट 378,717 जना लाभान्वित भएका छन्। जिल्लाभर 724 सामुदायिक वन छन्। देवघाट गाउँपालिका 39 वनबाट 3,356 परिवार, आबु खैरेनी गाउँपालिकाका 34 वनबाट 3,079 परिवार, बन्दीपुर गाउँपालिकाका 48 वनबाट 4,549 परिवार, भानु नगरपालिकाका 96 वनबाट 90,010,390 परिवार, ब्यास नगरपालिकाबाट 109 वनबाट 14,264 परिवार लाभान्वित भएका छन्। यसै गरी म्याग्दे गाउँपालिकाका 53 वनबाट 6,650 परिवार, शुक्ला गण्डकी नगरपालिकाबाट 85 वनबाट 9,771 परिवार, भीमात नगरपालिकामा 50 वनबाट 4,616 परिवार, घिरिङ गाउँपालिकाका 49 वनबाट 4,000 1,900 परिवार र रिसिङ गाउँपालिकाका 71 वनबाट 7,073 परिवार लाभान्वित भएका अध्यक्ष राणा भाटले जानकारी दिनुभएको छ। अविरल वर्षासँगै आएको पहिरोले बागलुङमा 10 जनाको मृत्यु भएको छ भने 1 जना बेपत्ता भएका छन्। पछिल्लो 2 दिनमा पहिरोले जिल्ला ठूलो मानवीय क्षति पुर्याएको छ। आइतबार मात्रै तमान खोला र निसी खोला गाउँपालिका 9 जनाको मृत्यु भएको छ भने 1 जना बेपत्ता भएका छन्। बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले पूर्व सूचनाको कारण थप मानवीय क्षति हुनबाट जोगिएको बताएका छन्। प्रभावित क्षेत्रमा नेपाली सेनाले हेलिकप्टर सहित सुरक्षाकर्मीको टोली उद्धारमा खटिएको उनको भनाइरहेको छ। पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा आपतकालीन तथा शीघ्र उद्धारका लागि उच्च क्षमता जेटेस्की उद्धार बोट सञ्चालनमा ल्याइएको छ। फेवातालमा हुन सक्ने सम्भावित दुर्घटना तथा आपतकालीन अवस्थामा शीघ्र उद्धार गर्ने उद्देश्यले हिजोदेखि सञ्चालनमा ल्याइएको उक्त बोट प्रति घण्टा 105 किमी गतिमा सञ्चालन हुन्छ। विश्व पर्यटन दिवसको अवसर पारेर उद्धार बोट सञ्चालनमा ल्याइएको हो। संयुक्त अरब इमिरेट्सले विपद उद्धारका लागि सशस्त्र प्रहरी बललाई उपलब्ध गराएको 2 वटा बोट मध्ये एउटा पोखराको फेवातालमा ल्याइएको सशस्त्र प्रहरी बल कालिका गण पोखराका गणपति प्रहरी उपरीक्षक बसन्त बहादुर सिंहले जनाएको जानकारी दिएका छन्। देशका धेरै ठाउँमा गएको बुधबार बेलुकादेखि शुरू भएको झरी गएरातीदेखि रोकिएको छ। पश्चिमी क्षेत्रको हिजो बेलुकासम्म सक्रिय रहेको वर्षा रातीदेखि रोकिएको हो। पूर्वमा हिजो बिहानदेखि मध्य र भेगमा हिजो दिउँसोदेखि नै झरी रोकिएको थियो। पानी पर्न रोकिए पनि हिजो बाढ़ी आएका नदी खोलाहरूमा अझै जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार नारायणी नदीमा आज दिउँसोसम्म र कालीगण्डकी नदीमा आज बिहानसम्म जोखिम र नारायणी सहायक नदीहरूमा समेत जोखिम रहन सक्ने महाशाखाको भनाइरहेको छ। कर्णाली नदी र महाकाली नदीमा पनि सामान्य जोखिमको अवस्था छ। अब तत्काल ठूलो र लगातार पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशका हिमाल र पहाड़ थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। सुदूरपश्चिम प्रदेशको तराईमा थोरै ठाउँमा कोशी मधेश बागमती र गण्डकी र रूम्बिनी प्रदेशको तराई 1-2 ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी र इरान बीच द्वन्द अन्त्य गर्ने प्रयास भइरहेको पनि हुर्मुज जलमार्ग खोल्ने विषयमा सहमति जुट्न सकेको छैन। इरानले आफ्ना शर्त पूरा नभएसम्म जलमार्ग नखोल्ने अडान दोहोर्याइएको छ भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अघि सारेको योजनालाई अस्वीकार गर्नुभएको छ। इरानी विदेश मन्त्री अब्बास अग्रचीले इरान वार्ता र कूटनीतिबाट पछि नहटेको तर आफ्ना अधिकारी र शर्तमा पनि सम्झौता नगर्ने बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको छ। उहाँका अनुसार इरानले कतार मार्फत अमेरिकासँग जलमार्ग खोल्न सकेन ठोस योजना प्रस्तुत गरेको छ। इरानको प्रस्तावमा मध्यपूर्व लेबनान र यमन जारी सैन्य गतिविधि अन्त्य गर्नुपर्ने रोक्का गरिएको इरानी प्रवक्ता इरानी सम्पत्ति फुकुवा गर्नुपर्ने इरानी तेलमाथिका प्रतिबन्ध हटाउनुपर्ने तथा अमेरिकी नौसैनिक नाकाबन्दी अन्त्य गर्नुपर्ने लगायत शर्त रहेका छन्। विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण मानिने हर्मुज बन्द हुँदा अन्तर्राष्ट्रिय ऊर्जा बजार र समुद्री व्यापारमा ठूलो असर परेको जानकारी दिएका छन्। अन्त्यमा अब खेल समाचार। जापानमा जारी 20 एसियाली खेलकुदको पुरूष क्रिकेटमा नेपालले क्वार्टर फाइनलमा श्रीलंकासँग सामना गर्दैछ। समूह एक विज्ञप्ति विजेता बन्दै अन्तिम आठमा पुगेका नेपालका लागि श्रीलंका संघको खेल एसियाको पदक यात्राका लागि निर्णायक बन्दैछ। श्रीलंकाले भने पराजित अदरमा सोझै क्वार्टर फाइनल पुगेको टोली हो। त्यसैले नेपालको समूह चरण दुई खेलमा खेल्दा श्रीलंका र प्रतियोगितामा अहिलेसम्मको कुनै खेल खेलेको छैन। हस्त यिनै खबरहरूसँगै बिहान 7 बजेको ढोरबराही हाइलाइट सकिएको छ। अहिले ठिक 10 बजे हामी पुनः उपस्थित हुनेछौ। तबसम्मका लागि हाम्रो प्रसारण सेवाबाट म इरफान दिन मियाँ विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ बिहानी, शुभ दिन।
0: तपाईको
23: चरण दुई खेलमा खेल्दा श्रीलंका र प्रतियोगितामा अहिलेसम्मको कुनै खेल खेलेको छैन। हस्त यिनै

0: प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com मा इमेल गर्नुहोस्।
1: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौड़ा भित्री बजार।
2: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी चार दुलेगौड़ा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुनार।
1: मोबाइल 9905535।
3: मम्मी भोक लाग्यो, खाजा खाम न।
4: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
3: हस् मम्मी।
5: मैले सुने छोरी,
4: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
6: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
4: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विंग्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
6: बीजी मोमो हाउस दुलेगौडा, हेल्पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।

0: 103.8 अन्तर्मनको आवाज
1: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल
2: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोग को उपचार को लागि ₹10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
2: सेवा लिने क्रम मा चाहिने जानकारी
1: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोष को नम्बर
2: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिक का संचय कर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
2: विस्तृत जानकारी का लागि सरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा फोन 061-552-493-552-494-582-778।
3: एडमिशन ओपन एट सिम्स केयरगिवर दुलेगौड़ा।
4: सीटीबीटी को पाठ्यक्रम में आधारित 390 घंटा को केयरगिवर तालिम संबंधी भर्ना खुलियो।
3: हाम्रा विशेषताहरू
4: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण गराइने
3: व्यवहारिक र प्रयोगत्मक सिकाई
4: रोजगारीका लागि मार्गदर्शन र सहयोग
3: सेवामूलक गुणस्तरीय र प्रभावकारी तालिम
4: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर प्राप्त गर्न सकिने
3: तालिम लिनका लागि चाहिने न्यूनतम योग्यता 18 वर्ष पूरा भई 45 वर्ष ननागेको कम्तीमा 8 कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।
4: सिट सीमित छ, शीघ्र सम्पर्क राख्नुहोस्। भर्ना गर्ने अन्तिम मिति यही भाद्र 31 गते सम्म।
3: स्थान धुलेगौड़ा एनआईसी एसिया बैंक भएको घर
4: सम्पर्क 98564-43-43 98041-43-628 र 98561-773।
3: Don't miss this opportunity. Admission are open. Secure your future in healthcare.
5: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
4: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ। अब फोन बजार
5: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
6: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
5: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
6: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
5: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
4: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
7: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461-56-99 छ।
8: तिमीले देखो कुर्ता सुरुवाल चुरा मिलाए
7: कति राम्रो देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
9: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
10: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
11: स्वदेशी स्वदेशी तथा विदेशी डिजाइन का साड़ी कुर्ता सुरुवाल यूके स्वेटर आउटर लुंगी टी शर्ट लगायत महिला का लागि आवश्यक पर्ने सम्पूर्ण कपड़ा क्रिस्मी क्लोथिंग कलेक्शन में पाइन
12: क्रिस्मी क्लोथिंग कलेक्शन सुप्ला गंडकी चार दुलेगौड़ा मुक्तिनाथ विकास बैंक चार घर माथि प्रोपाइटर मनराज गुरुङ सम्पर्क 9855557731 9806657731
13: सुवर्ण अवसर
14: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
13: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
14: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुचि पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
13: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
14: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
13: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
14: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
13: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
14: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
13: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
14: हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा
15: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।

0: 103.8
1: अन्तर्मनको आवाज।
2: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
3: हेर्न कान्छी यतिका पाहुना आउनु भएको कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
2: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले।
4: चिन्ता होइन नि बहिनी,
3: मासु त

0: डाक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोपाइटर गोविन्द सिग्देल फोन 9850 28543 र 9840700787।
2: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
3: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
2: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
3: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
4: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा पञ्चमनी स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
5: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा। नोट, साधारण सभामा सहभागी हुने शेर सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध, उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
6: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
7: म्याडम, धुम्रपान भनेको के हो?
6: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्, ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
7: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
6: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
7: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
6: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
8: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक,
9: यस धुलेगौडा पोलिक्लिनिकमा यही असोज 17 गते शनिबार वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
8: वरिष्ठ हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
9: छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
8: नसा तथा मन रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
9: र वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य, बिरामीहरूको उपचार र परामर्शका लागि आउनुहुने भएकाले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
8: यस दुलेगौड़ा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
5: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
10: थप जानकारीको लागि सम्पर्क दुलेगौड़ा पोलिक्लिनिक प्राली, फोन 0564141129 र 98560131053।
11: टिकुनी माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
12: यति किने हुन्न र तलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
11: हो र, कहाँ छ र त्यस्तो?
12: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
8: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
9: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
8: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
9: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9560-62028 र 9901479716।
8: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
13: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
9: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
13: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
9: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
13: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
9: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
13: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
9: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
13: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
9: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
13: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
9: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
13: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
14: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
15: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 0165901625163।
5: एपी स्टोर दुलेगौडा सृजना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
8: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
5: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
8: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल,
5: फोन नम्बर 0564143121,
8: मोबाइल 9865078634 र 9701107090।
16: स्टुडियो टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98165935301।

0: कहिले ढरियाको सुस्केर आवाज, कहिले गाइने दाईको मन दुख्ने कला, कहिले दुखमा कहिले सुखमा तपाईँ हाम्रै गाउँ घर उकाली ओराली भन्जन चौतारी हुँदै गुन्जिन्छ वन पाखा
1: कार्यक्रम लोक भाका
0: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा।

नमस्ते नमस्कार अनि हार्दिक न्यानोलोक सांगीतिक अभिवादन शुभ बिहानी कार्यक्रम ब्लक फाका सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूमा आज म कार्यक्रम प्रस्तुता सृष्टि खत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz अन्तर्मन गाबा साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि एकैसाथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको 7 दिन फरक बार अनि फरक श्रृंखलाको साथमा। भने आज चाहिँ हामी रहेका छौ सोमबारको श्रृंखलामा र आजको श्रृंखलामा रहेर चाहिँ हजुरहरूभित्र रहेको गायन प्रतिभालाई हामीले कार्यक्रममा स्थान दिनेछौ। आफूभित्र रहेको गायन प्रतिभालाई हाम्रो यस कार्यक्रममा स्थान दिन चाहनुहुन्छ भने 0654142000 बाटो भएर हामीमा जोडिन सक्नुहुनेछ र आफूभित्र रहेको प्रतिभालाई हाम्रो यस कार्यक्रममा स्थान दिन सक्नुहुनेछ र सम्पूर्ण माझ सुनाउन सक्नुहुनेछ। फोन गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने कार्यक्रमको सुरुवातमा राख्दैछु गाउनै रमाइलो देशै रमाइलो बोलको फाका जसमा आवाज रहेको छ विमल परियार अनि सविता परियारको दशैं भाका रहेको छ। अहिलेको लागि पनि दशैं तिहार भाका रहेको छ। अहिलेको लागि पनि यो भाका राख्दैछु स्वीकार्नुहोला।

हजुर, गाउँ रमाइलो, देश रमाइलो, बोलको निकै नै रमाइलो दशैं तिहार भागा रहेको थियो, जसमा आवाज रहेको थियो विमल परियार अनि सविता परियारको। निकै नै रमाइलो भागलाई चाहिँ कार्यक्रम स्थान दिइसकेकी छु। पक्कै पनि हाम्रो श्रोता साथीहरू चाहिँ हामीलाई सुनिरहनु भएको छ होला र फोन पनि गर्नुहोला साथीहरू। आज चाहिँ हामी सोमबारको श्रृङ्खलामा रहेका छौं। आजको श्रृङ्खलामा रहेर चाहिँ हजुरहरूभित्र रहेको गायन प्रतिभालाई नै हामीले हाम्रो यस कार्यक्रममा स्थान दिनेछौं। 0625414200 भएर फोन गर्नुहोला, हामी माझ जोडिनुहोला र आफूभित्र रहेको गायन प्रतिभालाई हाम्रो यस कार्यक्रममा स्थान दिनुहोला भन्न चाहन्छु। र फेरि पनि ढिला नगरिकन चाहिँ रोयो गाम बेसी बोलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु, जसमा आवाज रहेको छ विष्णु माझी अनि सुन्दरमणि अधिकारीको। यो भाका सँगसँगै हामी पहिलो छोटो व्यावसायिक विश्राममा जानेछौँ। विश्राम लगत्तै उपस्थित हुने नै छौ तपाईँहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला।

0: ही 103.8 मेगाहर्ट्ज।
1: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
2: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
1: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
2: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
3: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
4: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
3: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9846133101 र 9864883522।
5: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
6: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको। के कहाँ पाइन्छ कुन्नी?
7: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
5: ए त्यसो भए युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलर्स सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरे पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
6: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यारलिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिडोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
5: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि, दुलेगौडा। प्रोपाइटर आर्यन कुमार श्रेष्ठ। मोबाइल 9241484664 र 9811453305।
1: होइन धुवामा के गरिराखेको छौ भने तिमी?
8: के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन। ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेको छु नि।
1: तिमीलाई थाहा छैन र, बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको।
8: एकदम ढुक्क छु म त। त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
1: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
5: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
9: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ। फोन नम्बर 0654142334 र 9811756606।
10: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
11: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
10: दीक्षा ब्युटी पार्लर रे?
11: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
10: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
11: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर, पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
10: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
11: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
10: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
11: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।

0: यहाँ थ्रेडिंग, फेशियल, ब्लीच, हेयर कटिंग, ब्राइडल मेकअप, मैनिक्योर, पेडिक्योर, आईलेसिंग, हेयर कलर, हेयर स्पा, नेल एक्सटेंशन तथा रिडकल ट्रीटमेंट र सुन्दरता मात्र होइन सिक पनि। प्रोफेशनल ब्यूटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
1: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तल हो। प्रोपाइटर निशा लामा, सम्पर्क 97090 34335।
2: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
3: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको फ्रेन्ड्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
2: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
3: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066-81115।
4: हजुर, पहिलो छोटो व्यवसायिक विश्राम लगत्तै फेरि पनि उपस्थित भइसकेकी छु। म कार्यक्रम प्रस्तुता सृष्टि खत्री र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz अन्तर्मनका आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ। र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी रहेका छौं सोमबारको श्रृंखलामा र आजको श्रृंखलामा रहेर हजुरहरूभित्र रहेको गायन प्रतिभालाई कार्यक्रममा स्थान दिनेछौ। आफूभित्र रहेको प्रतिभालाई स्थान दिनको लागि 06564142000 फोन गर्न सक्नुहुनेछ र हाम्रो यस कार्यक्रममा आफूभित्र रहेको प्रतिभालाई स्थान दिन सक्नुहुनेछ। फोन गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। दशै आयो बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ उदित नारायण झा, दिपा नारायण, नारायण लामा अनि जुना प्रसाईको पुरानो भाका रहेको छ, स्वीकार्नुहोला।

हजुर, दसैँ आयो निकै रमाइलो दसैँ आयो बोलको निकै रमाइलो भागा रहेको थियो, जसमा आवाज रहेको थियो उदित नारायण झा, दिपा नारायण, नारायण लामा अनि जुना प्रसाईको निकै नै रमाइलो पुरानो एकदम चर्चित भाकालाई चाहिँ कार्यक्रममा स्थान दिइसकेकी छु। पक्कै पनि हाम्रो श्रोता साथीहरू हामीलाई सुनिरहनु भएको छ होला भन्दै फेरि पनि अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। आयो दसैँ तिहार नि बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ अस्मिता डल्लाकोटी अनि पुरुषोत्तम भण्डारीको। यो भाका सँगसँगै हामी दोस्रो व्यवसायिक विश्राममा जानेछौ, विश्राम लगत्तै उपस्थित हुने नै छौ। सुन्दै गर्नुहोला।

0: हजुर आयो दसैँ तिहार नि हजुर आयो दसैँ तिहार निबोलको भाकालाई कार्यक्रम स्थान दिएको थिए. अब भने हामी माझको साथी हुनुहुन्छ, हामी उहाँलाई कार्यक्रममा स्वागत गरौं. हेलो दर्शन, नमस्ते. हजुर दर्शन, नमस्कार. हजुर
1: हेलो,
0: नमस्ते.
1: हेलो
0: हेलो, नमस्कार. आवाज आ छैन?
1: हेलो
0: हेलो, नमस्कार.
1: नमस्कार, म सुशान्त अधिकारी पोखरा पृथ्वी चोकबाट.
0: हजुर सुशान्तजीलाई चाहिँ धेरै धेरै स्वागत छ हाम्रो कार्यक्रममा.
1: हजुर धन्यवाद.
0: अनि सन्चै आरामै हुनुहुन्छ सुशान्तजी?
1: हजुर सन्चै आरामै.
0: अनि पोखरातिरको खबर के छ?
1: अहिले घाम लागेको छ भन्नुपर्छ.
0: अनि पानी चाहिँ कतिको पर्यो? एकदम धेरै पर्यो है?
1: हजुर धेरै नै पर्यो,
0: धेरै दुई तिन दिन एकदम बेसरी झरी पर्यो.
1: हजुर
0: अनि खाना खानुभयो त? हुन त अहिले त के
1: अहिले खाना भएको छैन, नास्ता भयो.
0: हजुर नास्ता गरेर बस्नु भएको छ है? अनि हामीलाई सुन्नु भएको छ कि छैन? आज
1: आज सुनिरहेको छ, आज अलिक थोरै बिजी थियो, सुन्न भएको छैन. आज सुन्नु गएर गीत गाउनु पर्छ भनेर फोन गरे.
0: हजुर अन्तिममा भए पनि फोन गर्नुभयो, एकदमै खुसी लाग्यो. अनि आज चाहिँ कुन चाहिँ भाका सुनाउन चाहनुहुन्छ हाम्रो सुशान्तजीले?
1: हुन्छ म सुरु गर्छु है त.
0: हजुर हुन्छ.
1: तिम्रै पल पल याद आउँछ, सताउँछ, याद आउँछ, सताउँछ. तिम्रो तिम्रो अब आँसुले बगाउँछ, मनमा गहिरो घाउ छ, के गरौँ. लाखौँ लाखौँ कोसिस गर्दानी जीवनमा जै झर्को आउँछ, के गरौँ. याद आउँछ सताउँछ, याद आउँछ सताउँछ. तिम्रो

0: हजुर
1: हजुर एकदमै मिठो भाका गाउनु भयो, कति मिठो आवाज हजुरको। अनि हाम्रो यहाँ मात्रै गाउनुहुन्छ कि हजुर बाहिर पनि गाउनुहुन्छ?
0: बाहिर चाहिँ गाउँदैन हजुर, एकछिनमा चाहिँ पहिला पनि गाइरहन्थे अनि अहिले
1: हजुर हजुर
0: दुई वर्ष जति गाउन पाइनँ अहिले स्टार्ट गरेँ।
1: हजुर हजुर एकदमै खुसी लाग्यो सधैँ यसरी नै फोन गरेर साथ दिनुहोला। अनि अन्त्यमा चाहिँ कसलाई सम्झन चाहनुहुन्छ?
0: सर्वप्रथम हजुरको लागि
1: हस् धन्यवाद।
0: अनि रेडियो नमस्कार
1: हुन्छ, नमस्कार, शुभ दिन। हजुर उहाँ हुनुहुन्थ्यो सुशान्तजी, हामीलाई पोखरा पृथ्वी चोकबाट फोन गर्नुभएको थियो। निकै नै मिठो भाका गाएर चाहिँ गइसक्नु भएको छ, सधैँ फोन गर्नुहुन्छ, खुसी लाग्छ। अरू साथीहरूले पनि फोन गर्न सक्नुहुनेछ, फोन गर्दै गर्नुहोला भन्दै। अहिलेको लागि पनि हामी छोटो व्यवसायिक विश्राममा जानेछौँ, विश्राम लगत्तै आउने नै छौँ, सुन्दै गर्नुहोला।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
3: ए बुढी, तिमीले भने जस्तै घर बने, हेर त खुसी त छौ नि।
4: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
3: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
4: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
5: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
6: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
5: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845610950।
7: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
8: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
7: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
8: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
7: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
8: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
7: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
8: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
7: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
8: भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
9: सधैँ यही आउँदो असोज 17 गते तेस्रो शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा,
10: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिसाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँचीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, बिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिन द्वारा सफा पनि गरिन्छ।
5: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
11: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनएमओली स्क्यान गरिनुका साथै इसिजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
12: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा, सम्पर्क 0564142333
5: र 9687168087।

0: 103.8 अन्तर्मन को आवाज।
1: हजुर, विश्रामपछि पुनः स्वागत छ ढोरबराई हाइलाइट्समा। म कार्यक्रम प्रस्तुता सृष्टि खत्री र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनका आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ। र आज चाहिँ हामी सोमबारको श्रृंखलामा रहेर चाहिँ हजुरहरूभित्र रहेको गायन प्रतिभा हाम्रो यस कार्यक्रममा स्थान दिइरहेका थियौ। अब भने हामी कार्यक्रमको अन्तिममा आइसकेका छौं, छुटेर जानुपर्ने बेला पनि भइसकेको छ। आजको श्रृंखलामा हामीलाई तीनजेलसम्म सुनेर साथ दिनुहुने र फोन गरेर साथ दिनुहुने सम्पूर्ण साथीहरूलाई धेरै भन्दा धेरै धन्यवाद दिँदै जाँदा जाँदै चाहिँ अन्तिममा चाहिँ क्यार न माया मारिछौ बोलको फाकालाई कार्यक्रम स्थान दिँदैछु, जसमा आवाज रहेको छ पशुपति शर्मा अनि सम्झना भण्डारीको। यो भाका सँगसँगै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुत सृष्टि खत्री विदा हुन्छु। तपाईहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला।

0: बड़ा दशैं विशेष दुलेगौंडा सांस्कृतिक महोत्सव 2083
1: मिति यही असोज 12 गते देखि 22 गते सम्म
0: तनहु जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
1: स्थान शुक्ला गण्डकी 4 दुलेगौंडा कस्तेदी खेल मैदान
0: महोत्सवका मुख्य आकर्षणहरू
1: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति
0: बालुद्यान एवं रमाइलो मेला
1: दशैं तिहार सस्तो बजार
0: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
1: स्थानीय कला संस्कृतिको प्रदर्शनी
0: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
1: साथमा लाइभ कन्सर्ट
0: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौंडा तनहुँ
2: होइन कता हिँड्नु भयो काका यति साह्रो हतार हिँदै
3: कता हिँड्नु नि मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा फेरि हाती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो
2: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो
3: त्यसो भए कहाँ जाने त कान्छा
2: त्यही दुलेगौंडामा खुलेको छ नि रिमाल मेसिनरी म त त्यही जाने हो काका त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ सस्तो पनि राम्रो पनि
3: मैले त मन मात्रै विचारेको नि कान्छा त्यही भएर त म त्यही पसलतिर हिँडेको
4: हजुर हामी कहाँ कुटानी पिसानी मिल हाते ट्याक्टर पावर टुल्स काठ काट्ने मेसिन ड्रिल मेसिन वेल्डिङ मेसिन मार्बल कटर ब्रस कटर साप कटर मोटरहरू बेरिङ बेल्ट क्यापसिटर मिलका जालीहरू नट बोल्टहरू मोबिल गियर ओइल टुटी मोबिल इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ
3: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन् सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा
1: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल फोन नम्बर 9855411445 र 9855420445
5: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
6: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
7: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0658 590 065 मोबाइल 9816634372
1: दाइ पहिला यो मोबाइल हेरिदिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
8: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
1: अनि बन्छ त दाइ
8: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
9: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौंडा बस्तीसौनीको ठिक पारिपट्टि
10: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
11: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
10: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
12: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
13: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
12: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी 2 गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9855188461 र सिजन गुरुङ 9705440900
14: दुलेगौंडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया बया सोच्नै पर्दैन नि दाउराको सेकुवा छँदैछ त बन्के बचुक
15: स्टुडियो अहिले बिहानको 9 बज्यो टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्प स्टोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98160 95301
16: जोड़ने बीपी राजमार्ग र कान्ति राजमार्ग सहित सात राष्ट्रीय राजमार्गमा यातायात पूर्ण रूपमा अवरूद्ध छ। विभिन्न स्थानमा पहिरो तथा बाढ़ीका कारण सड़क अवरूद्ध भएपछि सम्बन्धित निकायसँग समन्वय गरी सड़क खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। कान्ति लोकपथ अन्तर्गत ठिंगन तथा फर्पिङ फाखेल सड़क खण्डमा समेत पहिरो खसेकाले हटाउने काम भइरहेको छ। ट्राफिक प्रहरीका अनुसार वर्षाकै कारण बीपी राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ। काठमाडौँको दक्षिणकाली सिसनेरी सड़क खण्डमा साना सवारी साधन तथा टाटा सुमो लगायतका गाड़ी सञ्चालनमा छन्। ट्राफिक प्रहरीका अनुसार दक्षिणकाली सिसनेरी सड़क खण्ड तथा त्रिभुवन राजपथमा सवारी साधनलाई निश्चित समय तालिका बनाएर आलोपालो सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ। यसैबीच चितवन र गैंडाकोट जोड्ने नारायणी नदीमाथिको पुलमा हलुका सवारीका साधन चल्न अनुमति दिइएको छ। नारायणी पुलमुनि हिजो आएको ठूलो बाढ़ीले राइनो क्रूज सिप ल्याएर अड्किएपछि पुल जोखिममा परेको भन्दै हिजो साँझबाट सवारी आवाजावत बन्द गरिएको थियो। क्रूज हटाउने तयारी आज बिहानबाट पुनः शुरू गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। सुरक्षित हिसाबले क्रूज निकाल्ने गरी प्राविधिक तयारी गरिएको छ। पुलको पिल्लरलाई कमभन्दा कम क्षति हुने गरी निकाल्ने तयारी भइरहेको हो। क्रूज सिप निकाल्नका लागि क्रेन जाने गरी हिजो राति अबेरसम्म दुईवटा एक्सकभेटर मार्फत बाटो बनाइएको थियो।
17: कालीगण्डकी नदीको बाढ़ीका कारण धौलागिरी क्षेत्रका पर्वत बागलुङ म्याग्दी र मुस्ताङलाई राष्ट्रिय सड़क सञ्जालसँग जोड्ने मध्य पहाड़ी लोकमार्ग ठाउँ ठाउँमा अवरूद्ध बनेको छ। बाढ़ीले पर्वतको कुस्मा नगरपालिका स्थित नयाँ पुलमा झण्डै 100 मिटर सड़क बगाएको छ। पर्वत र बागलुङ जोड्ने मालडुंगाको पुलमा पनि क्षति पुग्दा सवारी आवागमन बन्द भएको जिल्ला ट्राफिक कार्यालय पर्वतका प्रहरी नायब निरीक्षक प्रवीण भट्टराईले बताउनुभयो। नयाँ पुलमा सड़कको पूरै भाग कटान गरेकाले अस्थायी रूपमा मार्ग खोल्न समय लाग्ने भएको छ। मालडुंगाको पुलमा पर्वतपट्टिको भाग भत्किएको छ। जीर्णोद्वार नगरेसम्म उक्त पुलबाट सवारी साधन सञ्चालन हुन सक्ने अवस्था नरहेको प्रहरी नायब निरीक्षक भट्टराईले बताउनुभयो। कास्की लगायतका जिल्लाबाट उक्त सड़क खण्डाउँदै बागलुङ म्याग्दी र मुस्ताङका लागि छुटेका साना सवारी साधन छमरकैबाट पाङ हुँदै वैकल्पिक सड़क प्रयोग गर्न बाध्य भएका छन्। ठूला सवारी साधन भने बीचमा रोकिएका छन्। मध्य पहाड़ी लोकमार्ग भएर बागलुङ हुँदै पूर्वी रूकुम पश्चिम रूकुम लगायतका जिल्ला जाने लामो दूरीका सवारी साधन पनि सञ्चालन हुन सकिरहेका छैनन्। बिरामी एवं अत्यावश्यक कामका लागि हिँड्ने यात्रुलाई शास्ति थपिएको छ। मालडुंगादेखि बेनी हुँदै मुस्ताङ जोड्ने सड़क अवरूद्ध बनेको छ। पर्वतको जलजला गाउँपालिका आठ फर्सेमा पहिरो र भल्ले सड़क कटान गर्दा यातायात सेवा ठप्प बनेको गाउँपालिका अध्यक्ष राजु आचार्यले बताउनुभयो। उहाँका अनुसार जलजला आठ फर्सेको पुरानो बजार बाढ़ीले बगाएको छ। बाढ़ीले फर्सेका 66 घर प्रभावित बनेका क्षतिग्रस्त बनेका छन्। यस्तै 25 घर उच्च जोखिममा रहेको गाउँपालिका अध्यक्ष आचार्यले बताउनुभयो।
16: मनाङको हिमलुङ हिमतालमा खसेको हिमपहिरोमा परि सम्पर्कविहीन भएकाहरूको खोजी जारी छ। आज पनि बिहानैदेखि तीनजनाको टोली हेलिकप्टर मार्फत खोजीमा जुटेको मनाङका सहायक प्रमुख जिल्लाधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो। पहिरोमा परि 27 जना सम्पर्कविहीन भएका थिए। त्यसमध्ये 11 जना सम्पर्कमा आइसकेका छन्। उनीहरू हिँडेर आफै फुगाउँ आइपुगेका हुन्। 2 जनाको शव फेला परेको छ भने 14 जना अझै सम्पर्कविहीन रहेकाले खोजी कार्य भइरहेको छ। अहिले ती शव काठमाडौँ पठाउने तयारी भइरहेको पौडेलले बताउनुभयो। खोजीमा अनुभवी गाइडहरू पठाइएको र मौसम पनि खोलेकाले आज समस्या नपर्न सक्ने उहाँले बताउनुभयो। नार्पा भूमि गाउँपालिका वडा नम्बर 5 को 7126 मिटर अग्लो हिमलुङ हिमालमा हिजो हिमपहिरो गएको थियो। यसैबीच मनाङको सदरमुकाम चामे आसपासका स्थानीय खोलामा बाढ़ी र मर्स्याङदी नदी थुनिएपछि जंगल ओडार सामुदायिक भवन र ब्यारेकमा रात बिताएका चामेवासी घर फर्किरहेका छन्। बिहान मौसम खोलेसँगै उनीहरू घर फर्किने क्रम रहेको प्रहरीले जनाएको छ। ठाडो खोला र खट्टे खोलामा बाढ़ी आएर कटान तथा घरपुल सड़कमा क्षति पुर्याएको थियो। साँझ ठाडो खोलामा पहिरो खसेर आएको लेदो र हिलोले मर्स्याङदी नदी थुनिदा स्थानीय त्रसित भई प्रहरी र सेनाको सहयोगमा सुरक्षित स्थानमा गएका थिए।
17: स्याङ्जाको कालीगण्डकी 5 बेलटारी स्थित कालीगण्डकी ए जलविद्युत आयोजनाले आजदेखि विद्युत उत्पादन पुनः शुरू गर्ने भएको छ। 4 दिनदेखि लगातार परेको वर्षाका कारण कालीगण्डकी नदीको पानीको बाव उच्च भएसँगै आयोजना बन्द गरिएको थियो। विद्युत उत्पादन शुरू गर्न लागिएको कालीगण्डकी ए जलविद्युत केन्द्रका प्रमुख आत्मेश पौडेलले बताउनुभयो, कालीगण्डकी नदीमा पानीको बाह उच्च भएकाले जोखिम हुन नदिनका लागि उत्पादन नै बन्द गरिएको र अहिले नदीमा पानीको सतह घट्दै गएकाले अब सुरुङभित्र रहेको हिलो हटाउने र पावर हाउसको अवस्था निरीक्षण गरेर सुचारू गर्ने तयारी गरेको बताउनुभयो। प्राविधिक टोलीले बाढ़ी पछिको अवस्थाबारे निरीक्षण गरेकाले आज बिहान 10 बजेदेखि उत्पादन शुरू गर्न सकिने उहाँले बताउनुभयो। कालीगण्डकी नदीमा बाढ़ी आएपछि मिरमी स्थित बाँधका सबै ढोका खोलेर पानी नदीमा फालिएको थियो। आयोजनाबाट 144 मेगावाट विद्युत उत्पादन हुने गरेको छ। चार दिनदेखि परेको अविरल वर्षाका कारण पर्वत स्याङ्जा र गुल्मीको संगम स्थल सेतीबेणी बजार डुबानमा परेको छ। सेतीबेणी बजारका 26 घरका मानिसलाई नजिकैको विद्यालयमा राखिएको छ। त्यसैगरी आयोजनाको बाँध स्थलभन्दा केही तल रहेको स्याङ्जा र गुल्मी जोड्ने मोटरेबल पुल कालीगण्डकी नदीमा आएको बाढ़ीले हिजो बिहान बगाएर लगेको छ।
16: संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। बिहान 11 बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री वारेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले के नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 प्रस्तुत गर्ने कार्यसूची छ। यस्तै महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीले महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा सम्बन्धी के नेपाल ऐन संशोधन गर्ने विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण पहिलो संशोधन विधेयक 2083 सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार पहिलो संशोधन विधेयक 2083 स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 र रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक 2083 प्रस्तुत गराउने कार्यसूची छ। दिउँसो सभा 1 बजे बस्ने राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री वारेन्द्र शाहको तर्फबाट प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन सभा समक्ष पेश हुँदैछ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
18: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
19: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
18: सुरक्षा घरको साथ जीवन भर।
20: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
16: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
21: अब बाँकी समाचार सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। प्रत्येक वर्ष सेप्टेम्बर 28 दिन यो दिवस मनाइन्छ। सन् 2019 अक्टोबर 15 संयुक्त राष्ट्रसंघको महासभाको 74 सत्रले यो दिवस मनाउने निर्णय गरेको थियो। संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्को सिफारिश र विश्वमा लोकतन्त्रका लागि सूचना पहुँचको आवश्यकतालाई ध्यानमा राखी संयुक्त राष्ट्रसंघको महासभाले यो ऐतिहासिक निर्णय गरेको थियो। विश्वभर सूचनाको हकलाई सर्वसाधारण नागरिकका बीचमा पुर्याउने उद्देश्यसहित विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाउँदै आएको राष्ट्रिय सूचना आयोगले जनाएको छ। नेपालको संविधानको धारा 27 सूचनाको हक सम्बन्धी ऐन 2064, नियमावली 2065, कार्यविधि एवं निर्देशिका बनिसक्दा समेत तीनै तहको सरकारले सूचनाको हकको विषयलाई आफ्नो बजेट, नीति र कार्यक्रममा प्राथमिकतामा राखेर लैजाने वातावरण अझै नबनेको नेपाल पत्रकार महासंघको भनाइ छ। सूचना आयोग अहिले नेतृत्वविहीन बनेको छ।
16: अब अन्तर्राष्ट्रिय समाचार यूएफए अब अन्तर्राष्ट्रिय समाचार बेलायतमा अमेरिकी वायुसेनाको गतिविधि हुने रोयल एयरफोर्स अर्थात आरएएफ फियरफोर्ड विमानस्थल नजिक 5 जना पक्राउ परेका छन्। विमानस्थलतर्फ जाँदै गरेका 3 शंकास्पद सवारी साधन देखिएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूले आतंकवादी गतिविधिको तयारी गरेको र विस्फोटक पदार्थ सम्बन्धी अपराध गरेको आशंका गरिएको छ। सुरक्षाका कारण विमानस्थल नजिकैको वेलफोर्ड गाउँका दर्जनौं घर खाली गराइएको थियो। स्थानीय बासिन्दालाई रातभर घर फर्कन दिइएन। अहिले भने अवस्था नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। बेलायती सेनाको विस्फोटक पदार्थ नियन्त्रण पार्ने टोलीले घटनास्थलमा रहेका सवारी साधनको जाँच गरिरहेको छ। घटनाको अनुसन्धान आतंकवाद विरोधी प्रहरीले गरिरहेको छ। विमानस्थल वरिपरि करिब 400 मिटरको सुरक्षा घेरा बनाइएको छ। आरएएफ फियरफोर्ड बेलायतमा रहेको सैन्य विमानस्थल हो, जहाँ अमेरिकी वायुसेनाका गतिविधि पनि हुने गरेका छन्। यही कारण घटनापछि विमानस्थलमा सुरक्षा सतर्कता थप बढ़ाइएको छ। बेलायती अधिकारीहरूले अमेरिकी तटरक्षा अधिकारीसँग घटनाबारे समन्वय गरिरहेको बताएका छन्। प्रहरीले पक्राउ परेकाहरू र घटना सम्बन्धी थप विवरण सार्वजनिक गरेको छैन। अनुसन्धान र सुरक्षा कार्यवाही जारी छ।
21: खेल समाचार यूईएफए नेशन्स लीग अन्तर्गत दोस्रो चरणको खेलमा पोर्चुगलले नर्वेलाई 2-1 गोलले पराजित गर्दै लगातार दोस्रो जीत दर्ता गरेको छ। उल्लेबाल स्टेडियममा भएको खेलमा पोर्चुगलले 17 मिनटमा जुआओ फेलिक्सको गोलबाट अग्रता लिएको थियो। पेड्रो नेटोको कटब्याकमा फेलिक्सले पेनाल्टी क्षेत्र बाहिरबाट उत्कृष्ट प्रहार गर्दै गोल गरेका थिए। दोस्रो हाफको 6 मिनटमा एर्लिङ हालान्डले नर्वेलाई बराबरीमा फर्काए तर त्यसको 3 मिनटपछि नर्वेका गोलरक्षक ओरजान नालानको पास गोनकालो रामोसले बीचमा रोक्दै गोल गरेपछि पोर्चुगलले पुनः अग्रता लियो। नर्वेले त्यसपछि लगातार आक्रमण गरे पनि पोर्चुगलका गोलरक्षक डियोगो कोस्टाले उत्कृष्ट प्रदर्शन गर्दै 5 महत्वपूर्ण बचाउ गरे। रामोसको अर्को गोल अफसाइडका कारण रद्द भयो भने राफायल लियाओको प्रहार क्रसबारमा लागेर फर्किएको थियो। अन्य खेलमा जर्मनी ग्रीससँग 1-0 पराजित भयो। नेदरल्याण्डसले सर्बियालाई 2-1 तथा डेनमार्कले वेल्सलाई 2-0 हराएका छन्। लीग बीमा अस्ट्रेलियाले कोसोभो तथा रिपब्लिक अफ आयरल्याण्डले इजरायललाई पराजित गरेका छन्। लीग डीमा जिब्राल्टर एण्डोरा गोलरहित बराबरीमा रोकिँदा लिथुआनिया र अजरबैजानले 1-1 बराबरी खेलेका छन्।
0: अब मौसम केही दिनदेखिको झरी नरोकिएपछि काठमाडौँ उपत्यकामा चिसो महसुस भएको छ। आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम 15.3 डिग्री सेल्सियस मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बिहान काठमाडौँ उपत्यका सहित देशका अन्य शहरहरूमा हुस्सू लागेको छ। हुस्सूका कारण अलि बढ़ी चिसो महसुस भएको मौसमविद विनु महर्जनले जानकारी दिनुभयो। उहाँका अनुसार काठमाडौँ उपत्यकामा बिहान लागेको हुस्सू विस्तारै हट्दै गएको छ। अब घाम लाग्दै जाँदा तापक्रम बढ़ेर 25-27 डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको उहाँले बताउनुभयो। यस्तै काठमाडौँ उपत्यकामा आज हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना पनि रहेको छ। उहाँका अनुसार काठमाडौँ उपत्यकामा आज दिउँसो तथा साँझको समयमा पानी पर्ने सम्भावना छ। भारतमा रहेको मौसम प्रणाली कमजोर भएसँगै नेपालमा केही दिनदेखि जारी लगातार वर्षा हाल रोकिएको छ। पछिल्लो 12 घण्टादेखि देशका केही स्थानमा हल्का बाहेक पानी परेको छैन। पानी पर्ने क्रम कम भए पनि नेपालमा मनसून अवधि बाँकी नै रहेकाले धेरथोर वर्षा हुने क्रम भने जारी नै रहने मौसमविद महर्जनले जानकारी दिनुभयो। मनसून बाहिरिने समय नजिक आउँदै गर्दा मनसूनी वायु अब विस्तारै कमजोर बन्दै जाने उहाँले बताउनुभयो। आज बिहान कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका बाँकी हिमाली भूभागमा साधारणतया बादल लागेको छ। पहाड़ी भूभागमा आंशिक बादल लाग्दा तराई भूभागमा भने मौसम मुख्यतया सफा रहेको छ। आज देशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना रहेको छ। यसै गरी सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थान तथा कोशी मधेश बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका 1-2 स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
21: अविरल वर्षाले अवरूद्ध पृथ्वी राजमार्ग खुलाउने प्रयास जारी। कालीगण्डकी बाढ़ीले धौलागिरी क्षेत्रका जिल्लाहरूको सड़क सञ्जाल नै प्रभावित।
0: मनाङ हिमपैरोमा विपत्ता भएकाहरूको खोजी जारी। हेलिकप्टर सहितको जनशक्ति परिचालन 14 अझै सम्पर्कविहीन।
21: संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै विभिन्न विधेयक छलफलका लागि पेश गर्ने कार्यसूची।
0: बेलायतको आरएएफ फियरफोर्ड विमानस्थल नजिक आतंकवादी गतिविधिको आशंका। 5 पक्राउ बढ़ाइयो सुरक्षा।
21: र यूईएफए नेशन्स लीगमा पोर्चुगलको लगातार दोस्रो जीत। नर्वे ग्रीससँग पराजित।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
22: हेलो बा,
23: कति बन्यो घर? अनि ढलान भयो त?
24: बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
23: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
24: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
3: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
4: संसार मार्बल एन्ड टाइल्स, बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
3: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9891505630 र 9746780681।
5: आज पनि भाटो अडायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
6: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भयो।
5: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
6: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
7: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
25: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855683507। कविता श्रेष्ठ, सम्पर्क 0654140055 र 9846618817।
26: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
6: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
26: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन।
25: सम्पर्क 0654140055 र 9846618817।
26: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी।

0: न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
1: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 98 1140 35 622।

0: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153068।
1: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प चोक, प्रोपाइटर कृष्णराज पण्डित, फोन 0654140008। सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी नगरपालिका 4, दुलेगौडा। नोट, साधारण सभामा सहभागी हुने शेयर सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध, उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4, दुलेगौडा तनहुँ।
2: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
3: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ। विश्वासिलो सुनचादी पसल खोजौला नि।
2: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
4: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
3: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
4: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3, दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोपाइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9087172।
5: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल, शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक,
6: यस, दुलेगौडा पोलिक्लिनिकमा यही असोज 17 गते शनिबार वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
7: वरिष्ठ हाड जोड्ने, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
6: छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
7: नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
6: र वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य, बिरामीहरूको उपचार र परामर्शका लागि आउनुहुने भएकाले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
5: यस दुलेगौड़ा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
1: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
8: थप जानकारीको लागि सम्पर्क दुलेगौड़ा पोलिक्लिनिक प्राली, फोन 065414129 र 98560131053।
9: सुन्नु न श्रेया, यो चाया पोतो डन्डीफोर र एलर्जीले मेरो अनुहार नै।
10: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
9: कहाँ?
10: गण्डकी मेडिकल हल।
5: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
10: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डीफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
5: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
1: गण्डकी मेडिकल हल, दुलेगौड़ा, माछा पुस्रे बैंकको ठ्याक्कै पारी। सम्पर्क 065590369, मोबाइल 98482969।
11: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् भो।
12: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
11: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
12: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
11: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
5: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98560 2420, 98041454 र 98460 2420।

0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ होइन, किले मोहनी लगाएर हो?
1: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
1: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
0: ए सबिना, यसको हतारमा कता हो?
1: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
0: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
3: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9840878528 र 9800268142।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 0161-552-493, 552-494, 582-778।
2: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
3: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
2: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
4: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
2: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
4: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसी को सिम पनि पाइन्छ। एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
2: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
3: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
5: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461-56999 छ।
6: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
7: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
6: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
7: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
8: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
9: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
3: ग्राहकको चाहना नै हाम्रो तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
8: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461-61220।
6: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
10: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
6: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
4: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 98-60-73-73-10 र 98-261-55-507।
11: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौँ।
12: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
11: ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौडा फिक्री बजार।
13: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित आएको ओम प्रोसन आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
14: मोबाइल 9805535537 र 9806615899।
15: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
16: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो। राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
15: ओके ल डन।
16: हजुर, सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
15: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
16: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855628543 र 9847000787।
17: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
6: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9856078302 र 9846078302।
18: एडमिशन ओपन एट सिम्स केयर गिभर दुलेगौडा।
12: सिटिभिटीको पाठ्यक्रममा आधारित 390 घण्टाको केयर गिभर तालिम सम्बन्धी भर्ना खुल्यो।
18: हाम्रा विशेषताहरू,
12: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण गराइने,
18: व्यवहारिक र प्रयोगत्मक सिकाइ,
12: रोजगारीका लागि मार्गदर्शन र सहयोग,
18: सेवामूलक, गुणस्तरीय र प्रभावकारी तालिम,
12: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर प्राप्त गर्न सकिने,
18: तालिम लिनका लागि चाहिने न्यूनतम योग्यता 18 वर्ष पूरा भई 45 वर्ष ननागेको, कम्तीमा 8 कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।
12: सिट सीमित छ, शीघ्र सम्पर्क राख्नुहोस्। भर्ना गर्ने अन्तिम मिति यही भाद्र 31 गते सम्म।
18: स्थान दुलेगौडा एनआईसी एसिया बैंक भएको घर।
12: सम्पर्क 9855044343, 9801443628 र 9855071773।
18: Don't miss this opportunity. Admission are open. Secure your future in healthcare.
19: जाम न, ढिला भइसक्यो।
15: एकैछिन पख न, केको भिडियो सुनौ।
20: घर बनाउँदै हुनुहुन्छ?
21: पहिले जस्तै घर बनाउँदा आफै खानेको चुनडुङ्गाबाट बनेको अर्घाखाँची सिमेन्ट नै रोज्नु भन्नुहोस् है।
22: सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नुहोस् है।
19: हो नि, चराले चाहिँ वर्षै पिछे घर बनाएर हुँदैन क्यारे। एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि।
15: नबोल न, सुन त,
20: अर्घाखाँची सिमेन्टको बारेमा त सबैले थाहा छ। मैले त के बोल्नै पर्दैन, अर्घाखाँची सिमेन्ट सबैभन्दा स्तरीय छ।
18: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता।
12: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ खैरनी 4 हिमाल इन्टरप्राइजेज। प्रोप्राइटर रविन्द्र पौडेल, सम्पर्क 9846086265 र 9801412888।
0: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
1: ए दाई पनि घरै हुनुहुँदो रहेछ त?
2: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
23: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
0: ए हो र, हस् दाई म आजै जान्छु।
24: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
25: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
26: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
27: यदि किने हुन्न र, तलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
26: हो र, कहाँ छ र त्यस्तो?
27: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
24: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
26: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
24: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
25: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9601479716।
24: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
28: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
24: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
28: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
24: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
28: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
24: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
28: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
24: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
28: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
24: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
28: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
24: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा, पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमार स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
25: पसल सरेको सूचना, शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9825519122, 9808 र 9460692646।
29: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
25: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
29: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
25: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2, काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9801132475।
30: XI3 8 अन्तर्मनको आवाज।
31: Station 1
3: स्टूडियो टाइमचेयर
4: अहिले बिहानको 10 बज्यो
29: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 9816695301
5: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
7: धोरबाराही हाइलाइट्स को साथ में
8: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
7: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण काम को लागि सम्झनुहोस् सम्पर्क 9841549304
9: नमस्कार बिहान 10 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। तपाईं यतिबेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तरमनका आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ। समाचार अब विस्तारमा सुन्नुहोस्। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। बैठक बिहान 11 बजे प्रतिनिधि सभाको र सभा 1 बजे राष्ट्रिय सभाको बैठक बस्न लागेको हो। प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यसै गरी महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक 2083 प्रस्तुत गर्नेछन्। बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। यस्तै आजको बैठकमा मन्त्री मेहताले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी विधेयक 2083 र रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक 2083 प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ। त्यसै गरी राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट प्राकृतिक स्रोत तथा वित्तीय आयोगको वार्षिक आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने सम्भावित कार्यसूची रहेको छ। रासायनिक पदार्थ विषादी विकिरणयुक्त वस्तु वा कुनै पनि विद्युतीय सामग्री उत्पादक तथा वितरक स्वयंले विसर्जन नगरी 10,00,000 रूपियाँसम्म जरिवानाको प्रस्ताव सहित सरकारले फोहोर मैला व्यवस्थापन सम्बन्धी विधेयक संसदमा पेश गरेको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका तर्फबाट पेश विधेयकको सैद्धान्तिक छलफल सम्पन्न भई संशोधन दर्ताका लागि स्वीकृत समेत भइसकेको छ। संशोधन दर्तापछिको विधेयक पुनः प्रतिनिधि सभामै पेश हुनेछ। उत्पादक तथा वितरकले त्यस्तो कसुर गरेमा स्थानीय तहले जरिवाना लगाउने र विसर्जनको खर्च समेत असुल गर्न सक्ने व्यवस्था विधेयकमा प्रस्तावित रहेको छ। फोहोर मैलासँग सम्बन्धित कसुरमा जरिवाना र 3 महिनादेखि 6 महिनासम्म कैद सजायको अधिकार प्रमुख जिल्ला अधिकारीले प्रयोग गर्ने गरी विधेयक प्रस्तावित रहेको छ। फोहोर मैला सम्बन्धित कसुरमा न्यूनतम 1,000 रूपियाँ जरिवानाको व्यवस्था प्रस्तावित रहेको छ। सार्वजनिक स्थानमा फोहोर प्याकेजमा 5,000-15,000 रूपियाँसम्म जरिवानाको प्रस्ताव गरिएको छ। जरिवानाको अधिकार स्थानीय तहलाई दिने प्रस्ताव विधेयकले गरेको हो। कसुरदारलाई कैद र जरिवाना दुवै गर्ने अधिकार भने प्रमुख जिल्ला अधिकारीलाई दिने प्रस्ताव गरिएको छ। फोहोर व्यवस्थापनमा बाधा अवरोध तथा हड़ताल गरेमा कार्यवाहीको अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिने प्रस्तावित गरिएको छ। संकलन ढुवानी प्रशोधन वा विसर्जन स्थलमा बाधा अवरोध सिर्जना गरेमा कसुर मानिनेछ। प्रतिबन्धित हानिकारक वस्तु बिक्री वा पैठारी गरेमा कार्यवाही प्रस्ताव गरिएको छ। सरकारवादी हुने मुद्दामा सीडीओले गरेको सजाय उप जिल्ला अदालतमा पुनरावेदन लाग्नेछ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत तनहुँ क्षेत्र नम्बर 2 भीष्म श्रेष्ठले महाधिवेशन प्रतिनिधि पदमा उम्मेद्वारी घोषणा गर्नुभएको छ। युवा प्रतिनिधित्वलाई प्राथमिकता दिँदै कांग्रेसलाई थप सशक्त र संगठित बनाउने उद्देश्यसहित श्रेष्ठले उम्मेद्वारी अघि सार्नु भएको हो। नेपाल विद्यार्थी संघ पञ्चमनी देव इकाईका अध्यक्ष समेत रहनुभएका श्रेष्ठ 14 महाधिवेशनमा शुक्लगण्डकी नगर सह सचिवमा अत्यधिक मतसहित निर्वाचित हुनुभएको थियो। श्रेष्ठ हाल जेएनजी युवा परिचालन तनहुँ क्षेत्र नम्बर 2 संयोजक समेत रहनु भएको छ। युवाको ऊर्जा, नयाँ सोच र सक्रिय सहभागिता मार्फत पार्टी संगठनलाई थप मजबूत बनाउने लक्ष्य सहित उहाँले युवा शक्ति, नयाँ सोच, समृद्धि कांग्रेस, समृद्ध नेपाल भन्ने नाराका साथ अभियान अघि बढ़ाउनु भएको छ। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टीको छुट्टा छुट्टी वेबसाइट संचालनमा ल्याउनु भएको छ। देउवा पक्षले एनसी 15 जनरल कन्भेन्सन .com नाममा वेबसाइट संचालनमा ल्याएको हो। वेबसाइटमा निवर्तमान सभापति देउवा र पूर्व महामन्त्री शशांक कोरेडाको तस्विर राखिएको छ। वेबसाइटमा कांग्रेसको परिचय, 15 महाधिवेशनको कार्यतालिका सम्बन्धी सूचना तथा पछिल्ला गतिविधि समेटिएका छन्। वेबसाइट मार्फत सदस्यताका लागि आवेदन दिन सकिने व्यवस्था पनि गरिएको छ। देउवा पक्षले आगामी मंगिर 21 23 गतिसम्म 15 महाधिवेशन गर्ने तयारी गरेको छ। 15 महाधिवेशन तयारी समिति मार्फत देउवा पक्षले असोज 15 गतेदेखि ओडा अधिवेशन शुरू गर्ने तयारी गरेको छ। एसियाली पूर्वाधार लगानी बैंक एआईआईबीको गवर्नर परिषदको 11 वार्षिक बैठकमा सहभागी हुन दोहा पुगेका अर्थमन्त्री एवं एआईआईबीका नेपालका गवर्नर डाक्टर छोरिम वाग्ले र बैंककी अध्यक्ष जोउ जीआई बीच भेटवार्ता भएको छ। कतारको राजधानी दोहामा भएको उक्त भेटमा अर्थमन्त्री डाक्टर छोरिम वाग्ले नेपालमा एआईआईबीको लगानी विस्तार, प्राकृतिक विपदपछिको पुननिर्माण तथा सहुलियतपूर्ण वित्तीय पहुँच विस्तार गर्न बैंकी अध्यक्ष जोउ जीआई ईलाई आग्रह गर्नुभएको हो। भेटका क्रममा एआईआईबीका अध्यक्ष जोउले हालै भोटेको सिन्ध नदीमा आएको विनाशकारी बाढ़ीका कारण नेपालले भोग्नु परेको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो समावेदना प्रकट गर्नुभएको छ। उहाँले विपदपछिको उत्थानशील पुननिर्माणमा बैंकका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको हो। अध्यक्ष जोउले बैंकले प्रोजेक्ट प्रिपरेशन स्पेशलाइज्ड फण्ड मार्फत परियोजना तयारीका लागि अनुदान सहायता उपलब्ध गराउनेछ। साथै स्पेशलाइज्ड फण्ड विण्डो अन्तर्गतको अनुदान प्रयोग गरी एआईआईबीले नेपाललाई दिने ऋणलाई अधिकतम सहुलियतपूर्ण ब्याजदरमा कायम गर्न सकिने बताउनु भएको हो। एआईआईबीको संस्थापक सदस्य राष्ट्र नेपालको आर्थिक विकासमा थप सहकार्य गर्दै अगाडि बढ़ने उहाँको प्रतिबद्धता छ। भरतपुरमा भण्डारण गरी देशभर बिक्री वितरण गरिरहेका डर्मासोल ब्राण्डका उत्पादनलाई लिएर गम्भीर प्रश्न उठेको छ। भारतमा औषधि उत्पादनको अनुमति लिएको कम्पनीले नेपालका लागि सौन्दर्य प्रसाधनका नाममा औषधिजन्य सूत्र भएको उत्पादन पठाएको भन्दै व्यवसायीहरूले सम्बन्धित सरकारी निकायमाथि छानबिन र कार्यवाहीको माग गरेका छन्। भारतको भगवानपुर बरवाला डेराबस्ती क्षेत्रमा रहेको युनाइटेड सौन्दर्य प्रसाधन उत्पादनका लागि आवश्यक अनुमति लिई औषधि उत्पादन सम्बन्धी अनुमति प्रयोग गरेर नेपालका लागि उत्पादन तयार पारेको व्यवसायको आरोप छ। भारतमा सौन्दर्य प्रसाधन उत्पादनका लागि वर्ग 3 र औषधि उत्पादनका लागि वर्ग 5 अन्तर्गत अनुमति व्यवस्था रहेको छ। तर औषधि उत्पादनको अनुमति लिएर तयार गरिएको उत्पादनलाई बाहिरी रूपमा कस्मेटिक जस्तै देखिने गरी डर्मासोल नाममा नेपाल भित्राइएको छ। चितवनका रविन्द्र विष्ट मार्फत उक्त ब्राण्डका उत्पादन नेपाल देशभर बिक्री वितरण हुँदै आएको छ। नारायणी नदीको पुलबाट सवारी साधन आवत जावत हुन थालेका छन्। नारायणी नदीमा आएको बाढ़ीले क्रूज सेप बगाएर पुलमा अड्काएपछि सवारी साधन आवत जावतमा रोक लगाइएको थियो। आइतबार नारायणी नदीको बाढ़ीले राइनो क्रूज सेप बगाएर लगेकोमा पुलमा अड्किएको थियो। त्यसपछि यातायात अवरूद्ध भएको हो। पुलमा अड्किएको क्रूज सेप पुललाई क्षति नहुने गरी निकाल्ने प्रयासको लागि प्राविधिक स्तरको छलफल थालिएको छ। पुलबाट सवारी साधनहरू आवत जावत भइरहेका जानकारी दिएको छ। अविरल वर्षाका कारण पहिरो खसेर अवरूद्ध बनेको पृथ्वी राजमार्गका विभिन्न स्थानमा सड़क खुलाउनका लागि निरन्तर प्रयास जारी रहेको छ। सड़कमा पहिरो खस्नुका साथै केही स्थानमा बाढ़ीले सड़क कटान र डाइभर्सन बगाएपछि यातायात सञ्चालनमा समस्या भएको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेश राज सुवेदीका अनुसार धादिङ जिल्लाको गजुरी गाउँपालिका 240 र गजुरी गाउँपालिका 5 बाङ्गे मोड़मा खसेको पहिरो हटाउने काम भइरहेको छ। ठूलो परिमाणमा लेदोसहितको पहिरो खसेकाले सड़क पूर्ण रूपमा खुलाउन केही समय लाग्ने जनाएको छ। प्रवक्ता सुवेदीका अनुसार पृथ्वी राजमार्ग अन्तर्गत कृष्ण भीरमा खसेको पहिरो हटाएपछि एकतर्फी रूपमा सवारी सदन सञ्चालन गर्न सकिने अवस्था बनेको छ। 40 र बाङ्गे मोड़मा पहिरो पूर्ण रूपमा हटाउन बाँकी रहेकाले सो सड़क खण्डमा तत्काल नियमित रूपमा सवारी सञ्चालन गर्न सकिने अवस्था नरहेको उहाँले जानकारी दिनुभएको छ। लगातारको वर्षा बाढ़ी र पहिरोका कारण देशका विभिन्न भागमा रहेका प्रमुख राजमार्ग तथा सहायक सड़क खण्डहरू पूर्ण एवं आंशिक रूपमा अवरूद्ध भएका छन्। बाढ़ी र पहिरोको जोखिम बढ़ेपछि धेरै जिल्लाहरूमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ भने कतिपय स्थानमा वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरिएको छ। नुवाकोटको टोखा सहरे सड़क खण्डमा वर्षाका कारण अत्यावश्यक सेवा बाहेक अन्य सम्पूर्ण सार्वजनिक तथा निजी सवारी साधनहरूलाई राति 10 बजेदेखि बिहान 5 बजेसम्म आवाजावतमा पूर्ण रूपमा बन्द गरिएको यसै गरी रसुवाको उत्तर गया स्थित त्रिशुली मैलुङ स्याफ्रोवेसी सड़क खण्डमा नदी कटान र बाढ़ीका कारण पासाङ लामु राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। तनहुँको म्याग्दी गाउँपालिका 5 स्थित छाङपाटनको तल्लोटार नजिकैको खुला चौरमा ठूलो पहिरो गएको छ। पहिरोका कारण हालसम्म मानवीय तथा अन्य भौतिक क्षति भएको विवरण प्राप्त नभए पनि आसपासको क्षेत्रमा जोखिम बढ़ेको छ। पहिरोका कारण नयावस्ती हुँदै भीमार बजारतर्फ हुने आवाजावतमा समेत जोखिम बढ़ेको स्थानीयले बताएका छन्। पहिरो नजिकै रहेको विद्युतको पोल समेत ढल्ने अवस्थामा रहेकाले थप जोखिम देखिएको हो। पहिरो गएको क्षेत्र आसपासको जमीन कमजोर रहेकाले थप पहिरो जान सक्ने सम्भावना समेत रहेको भन्दै स्थानीयलाई सचेत रहन आग्रह गरिएको छ। उक्त सड़क तथा आसपासको क्षेत्रमा आवाजावत गर्दा विशेष सावधानी अपनाउन र पहिरो नजिक नजान सम्पूर्ण महानुभावलाई आग्रह गरिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। दक्षिण अफ्रिकाको केही घण्टाको अन्तरालमा दुई ठाउँमा गोली चल्दा कम्तीमा 27 जनाको ज्यान गएको छ। त्यसमा बढ़दो बन्दुक हिंसाको यो पछिल्लो घटना रहेको समाचार संस्था एएफपीले जनाएको छ। पहिलो घटना गए राति जोहानेसबर्ग नजिकैको बारमा भएको थियो। प्रहरीका अनुसार 8 जना सशस्त्र आक्रमणकारीले बारमा प्रवेश गरी अन्धाधुन्ध गोली चलाउँदा 17 जनाको ज्यान गएको हो भने अरू 15 जना घाइते भएका हुन्। दोस्रो घटना आज बिहान केप टाउन नजिकैको एउटा बस्तीमा रहेको मनोरञ्जन केन्द्र बाहिर भएको थियो। यस घटनामा 10 जनाको ज्यान गएको छ भने अरू 11 जना घाइते भएका छन्। घटनास्थलबाट भाग्नु अघि दुईवटा गाड़ीमा आगजानी गरेका प्रहरीले बताएको छ। घटनामा संलग्नहरूलाई पक्राउ गर्न अनुसन्धानकर्ता तथा विशेष प्रहरी टोली परिचालन गरिएको खबरमा उल्लेख छ। दक्षिण अफ्रिकामा कानूनी तथा अवैध दुवै प्रकारका हतियारको व्यापक प्रयोग हुने गरेको छ। त्यहाँ गिरो हविजको विवाद तथा अनौपचारिक व्यवसायमा हुने प्रतिस्पर्धाका कारण गोलीकाण्डका घटना हुने गरेका छन्। अन्तिममा खेल समाचार। विश्व एसियाली खेलकुद अन्तर्गत पुरूष 800 मिटर दौड़मा सोमबहादुर कुमारले राष्ट्रिय कृतिमान बनाउनु भएको छ। जापानको नागोया सिटी मिजुहो पार्क एथलेटिक स्टेडियममा हिजो भएको हिट एकमा कुमारले 1:48.95 सेकेण्डमा दूरी पूरा गर्दै नयाँ राष्ट्रिय कृतिमान बनाउनु भएको हो। त्रिभुवन आर्मी क्लबका कुमार 8 खेलाड़ी मध्ये 5 स्थानमा रहनु भएको छ। यसअघि कुमारकै नाममा 1:49.55 सेकेण्डको राष्ट्रिय कृतिमान थियो। नयाँ राष्ट्रिय कृतिमान बनाए पनि सोम फाइनलमा पुग्न भने सक्नु भएको थिएन। 24 खेलाड़ी मध्ये उहाँ समग्रमा 8 स्थानमा रहनु भएको थियो। हिजै अभिषेक वास्तुला प्रदीप खड्काको नेपाली जोड़ी एसियाड टेनिसको पुरूष डबल्स टेनिसको दोस्रो चरणमा प्रवेश गरेको छ। अब नेपाली जोड़ीले पहिलो चरणमा बाई पाएको भारतका ए चन्द्रशेखर र बी नारायण स्वामीको जोड़ीसँग खेल्नेछ। यो खेलको विजेता क्वार्टर फाइनलमा पुग्नेछ। महिला सिंगल्समा नेपालकी स्वस्तिका विष्ट जापानकी मेयुका उचिजी मासँग 6-1, 6-1 पराजित हुनु भएको हो। यस्तै शिवाली गुरूङ दक्षिण कोरियाकी दायोन ब्याकसँग 6-1, 6-0 पराजित हुनु भएको हो। मिक्स वर्ल्डको पहिलो चरणमा नेपालका शिवाली गुरूङ र प्रदीप खड्काको जोड़ी जापानका सुको आयोमा र युसेको कुसुहाराको जोड़ीसँग 6-0, 6-1 पराजित हुनु भएको छ। अवस्थै नै खबरहरूसँगै बिहान 10 बजेको ढोरबारे हाइलाइट्स अहिलेको लागि सकिएको छ। दिउँसो 2 बजे थप समाचारको साथमा हाम्रो भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि बिदा हुन आएका चाहन्छु। नमस्कार, शुभ दिन।
3: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
6: किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनु हुन्न त?
10: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
6: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले?
10: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
11: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौड़ा तनहु पंचमुनी स्कूल को अगाड़ी सिकेन्द्र फिस हाउस को आड़ेमा शाखा पसल दुलेगौड़ा भित्री बजार सांग्रीला विकास बैंक को पछाड़ी। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
10: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9811066136।
6: ल न हो छिटो निस्क, अहिले फर्किन ढिला हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र? यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।

0: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ।
0: अहिले हतार छ, पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, नोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट। ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमी?

0: कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर शोरूम दुलेगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले सम्पर्क 9846061268 र 9560602068।
1: बडा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083
2: मिति यही असोज 12 गते देखि 22 गते सम्म
1: तनहु जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
2: स्थान शुक्ला गण्डकी चार दुलेगौडा कस्तरी खेल मैदान।
1: महोत्सवका मुख्य आकर्षणहरू
2: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति
1: बालुद्यान एवं रमाइलो मेला
2: दशैं तिहार सस्तो बजार
1: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
2: स्थानीय कला संस्कृतिको प्रदर्शनी
1: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
2: साथमा लाइभ कन्सर्ट
1: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ।
3: मोबाइल मोबाइल मोबाइल भन्ने बित्तिकै हुन्छ। विदेशबाट भाइ आउँदैछ भनौला नि एउटा ल्याइदे भनेर।
4: नरिसाउनुहोस् न, जब मोबाइलको लागि विदेशकै बाटो हेर्नु पर्छ र। सुन्नुहोस् न, दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल, जस्तो खोज्यो त्यस्तै, जतिको खोज्यो त्यतिको पाइदो रहेछ क्या।
5: हो, सामसुङ, रेडमी, भिभो, रियलमी, नोकिया र ओप्पो कम्पनीका मोबाइल फोनहरू किन्न, मर्मत गर्न र एसोसरिजका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
4: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि।
5: हाम्रो मोबाइल पसल दुलेगौडा, साङ्ग्रिला बैंकको ठ्याक्कै पारिपट्टि, कृति फोटो सँगै। प्रोप्राइटर सन्तोष श्रेष्ठ, फोन 9560656996 र 9701556996।
6: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
7: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि।
6: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
7: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
6: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
5: होटल फ्यामिली एन्ड लज, खैरेनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9560324020, 9901454674 र 9460324020।
8: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
1: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
8: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
9: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
8: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
9: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
8: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
9: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
8: नसा तथा वात सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
9: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
8: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाग जस्ता दीर्घ रोगको सफल उपचार,
1: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
4: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
10: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन। हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
11: पाइन्छ नि, दुलेगोडाको सेन्सी

0: र पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
1: हजुर, हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नौ ग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
2: सेन्सिका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घरमाथि बजाज शोरूम सँगै।
1: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9648883522।
3: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
4: म्याडम, धुम्रपान भनेको के हो?
3: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
4: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
3: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
4: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
3: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
1: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
5: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
6: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
7: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
5: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
3: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गरगहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यारलिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्की, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गरगहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
5: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौड़ा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9241484664 र 9811403005।
8: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज,
9: 103.8 मेगाहर्ज प्रेजेंट एवरीडे 10:30 AM टू 12 PM।
10: इट्स टाइम फॉर कॉलिंग टाइम
9: ओनली ऑन रेडियो ढोर बाराही।

0: हेलो, गुड मर्निङ दर्शन, नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ टाइममा, जसले तिमीलाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबारा ही 103.8 मेगाहर्ज सन्तरमनका वा साथ इन्टरनेट अनलाइन मार्फत पनि तपाईँ हामीलाई www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ सुनेर साथ दिन सक्नुहुन्छ भने प्रोग्राम कलिङ टाइम लिएर सुधाजी आज पनि तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता अनु मल्ल फरकबार फरक श्रृङ्खलाको साथमा आउने गर्दछ भने पगे पनि आज भने सोमबारको एपिसोडमा रहेर हामी श्रोता साथीको रचाइमा रहेको गीत संगीतलाई चाहिँ कार्यक्रममा स्थान दिन्छौ। 0965-4142-00 बाटो भएर पनि हामीसँग जोडिन सक्नुहुन्छ भने साथमा साथीभाइलाई सम्झना सन्देश पनि राख्न सक्नुहुन्छ। र अहिलेको लागि भन्ने ढिला नगरी एउटा मिठो गीतबाट कार्यक्रमको सुरुवात गरिहाल्छु। अब बिहानीको समयमा चिसो चिसो मौसम सँगसँगै खुलेको हिमाल पनि देखिएको छ, सो हिमाली भेगमा हिउँ पर्छ, मायाले बोलेको मनै पर्छ, समुद्र गीत रहेको छ, त्रिसना गुरुङको आवाजमा सजिएको गीतबाट ढिला नगरी कार्यक्रमको सुरुवात गरिहाल्छु।
1: सिकार्नु
2: तिम्रो लागि भनेर जसरी पनि ल्याउँछु।

0: हजुर, हिमाली भेगमा हिउँ पर्छ यो सुमधुर गीतबाट कार्यक्रमको शुरूआत गरिसकेको छु। तिर्सना गुरुङका आवाजमा सजिएको यो गीत र गीत सँगसँगै अब आजको मौसम भने एकदमै खुलेको पनि छ अहिलेसम्म चाहिँ होइन, मजाले घाम पनि लागेको छ यो घमाइलो मौसममा। अब धेरै दिन पछिको खुलेको मौसम पश्चातै यहाँहरू अब के कस्तो कता व्यस्त हुनुहुन्छ, काम कार्य सँगसँगै व्यस्तताको बावजुद पनि हामीलाई सुनेर साथ दिइराख्नु भएको छ भन्ने आशा अपेक्षा त छँदैछ। अनि प्रोग्राम कलिङ टाइममा रहेर हामी रहन्छौँ अबको 12 बजेको समयसम्म, फरकबार फरक श्रृङ्खलाको साथमा आउने गर्दछौँ भने प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमेमा आवासन संसादी पसल दुलेगौडाले। प्रोपाइटर हुनुहुन्छ मिन बहादुर सुन्नार। अर्डर अनुसारको विभिन्न डिजाइनका गरगना खरिद बिक्री तथा साटफेर गर्नु परेमा पुराना गरगनाहरू पनि साटफेर गर्नुका साथै मर्मत खरिद बिक्री पनि गरिन्छ, गएर सेवा सुविधा चाहिँ लिन सक्नुहुनेछ भन्दै अहिले भन्ने साथी हुनुहुन्छ है लाइनमा। हेलो नमस्ते। हजुर भन्दै थिए तर साथी त छुट्टिनु भयो त है, सुन्दै हुनुहुन्छ भने आउन सक्नुहुन्छ 0965-4142-0000 को बाटो भएर। अनि हिजो मात्र थोरै जानकारी गराएको थिए अनि आज बाटो भने हामीले अब दसैँको गीतहरूलाई पनि कार्यक्रममा चाहिँ स्थान दिन्छौँ। कुनै गीत सङ्गीत अब दसैँ नजिकैदेखि मलाई यो गीत सुन्नु मन लागेको छ भने पनि यहाँले चाहिँ आधुनिक गीत सङ्गीतहरू कुनै सुन्नु मन लागेको छ भने रोजाइमा पार्न सक्नुहुन्छ 0965-4142-0000 बाटो भएर आउन सक्नुहुन्छ। टेलिफोन लाइन खुल्ला रहेको छ। अब वर्षाको कारणले गर्दा अब केही दिन यता हामी साथीहरूसँग चाहिँ जोडिन सकेको थिएनौ, तर आजबाट भने हामी सकेसम्म साथीहरूलाई चाहिँ सहभागी गराउने कोसिसमा चाहिँ रहन्छौँ। साथमा यहाँहरूले सम्झना सन्देश पनि राख्न चाहिँ सक्नुहुन्छ भन्दै अहिलेको लागि भने यहाँमा राख्दैछु। कुनै पनि कुराहरू चाहिँ अब कसैलाई नभने भन्दा फेरि हामी भन्दै भन्दै जान्छौँ नि त है, अब एउटाले अर्कोलाई एउटाले अर्कोलाई गर्दा चाहिँ एकान दोकान मैदान भइजान्छ कि। सो अहिलेको लागि भने त्यस्तै नै रमाइलो गीत रहेको छ, एकान दोकान मैदान भइदियो। आशिष सचिन गौतम सँगसँगै मिलिना राईको आवाजमा सजेको यो गीत स्वीकार्नु होला है त।
1: यो कुरो कस्तो नभन्ने फेरि एक कान दुई कान मैदान होला।

0: हजुर एकान दोकान मैदान भइदियो यो रमाइलो गीत अभिमास कार्यक्रम स्थान दिस सकेको छु। भगि पनि यहाँलाई मन पर्यो होला है। यस्तै मिठा मिठा गीत संगीतको साथमा हामी रहन्छौँ अबको 12 बजेको समयसम्म र सोमबारको एपिसोडमा रहेर भने हामी धेरै भन्दा धेरै गीत संगीतलाई नै कार्यक्रममा चाहिँ स्थान दिन्छौँ र रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ अनि यहाँलाई पनि अब कुनै गीत संगीतहरू चाहिँ सुन्नु मन लागेको छ भने रोचाइमा पार्नको लागि आउन सक्नुहुन्छ 0 4 14 2 0 0 0 बाटो भएर साथमा साथीभाइलाई सम्झना सन्देश पनि राख्न सक्नुहुन्छ आजको एपिसोडमा भन्दै अहिलेको लागि भने आजबाट हामीले अब दशैंको गीतहरूलाई सुरु चाहिँ गर्दैछौ भने अब दशैंको चाहिँ सुरुवात गरौं है। सो अहिलेको लागि भने यहाँमा चाहिँ राख्दैछु रातो टीका निधारमा टलक्कै टल्कियो भनेर। अघिल्लो हप्ता पनि साथीहरूले चाहिँ यो गीत रोजेमा पार्नु भएको थियो किनकि अब दशैंले चाहिँ अलिकति हामीलाई छोएको छैन भनेर हामीले चाहिँ अब अर्को खालको रातो टीका अब निधारमा लाग्ने तिलिक अर्को रातो टीका चाहिँ हामीले बजाएको थियौँ तर अहिलेको लागि भने दशैं भाइफले र छोएको यो सुमधुर गीत रहेको छ। प्रमोद खरेल अनि मेलेना राईको आवाजमा सजिएको यो गीतलाई चाहिँ यहाँहरूमा राख्दैछु भन्दै थिए। साथी यता लाइनमा हुनुहुन्छ, यो गीत चाहिँ हामी सुन्छौँ है। पहिला साथीलाई पनि लिऊ। हेलो नमस्ते हजुर।
1: हेलो
0: दर्शन हजुर, दर्शन कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो जित बहादुरजीलाई। आज प्रोग्राम के होला? आज त गीत संगीत सुन्ने हो नि त, मजाले रेडियो प्रोग्राम सुन्नु भएको छैन? अनि के छ त अब 2-3 दिनको झरी पश्चात लामेश्वराको अनि हाम्रो जित बहादुरजीको यो खुलेको मौसम पश्चात के छ खबर भन्दै थिए, किन होला साथीहरूको आज फोन चाहिँ अघि सुरुवातमा पनि यस्तै भएको थियो है। ठिकै छ, जोडिँदै गर्नु होला कुराकानी, हामी यसरी नै गर्छौँ। विशेष त अब झरीपछिको माहौल चाहिँ तपाईँको गाउँठाउँतिर चाहिँ के कस्तो छ हामीलाई पनि सुनाउन सक्नुहुन्छ। फेरि पनि साथी हुनुहुन्छ। हेलो नमस्ते हजुर। दर्शन हजुर, किन होला कुराकानी छुटिएको? मैले काट्नु भएको होइन नि, उतैबाट काट्नु भएको होला कि, के भएछ? कसो भयो कसो भयो? त्यही त म पनि यता कुराकानी सोध्दै थिएँ कि, हाम्रो जित बहादुरजीले 2-3 दिनपछिको झरी पश्चात लामेश्वराको अनि तपाईँको के छ भन्दै थिए, अनि त उताबाट कुरा आउला भनेको, म एक्लै मात्रै यता कुराकानी भयो नि त। हजुर,
1: 3-4 दिन झरी पर्यो, बडा दुःख भयो।
0: त्यही त, अनि
1: घाम लाग्छ, रमाइलो भएको छ। महाराज हेर्नुहोस् आएको हरियाली एकदम राम्रो देखिएको छ
0: हो, भनेपछि एकदमै खुलेको मौसम छ हो।
1: हजुर,
0: अनि यो खुलेको मौसम सँगसँगै चिसो चाहिँ कतिको बढेको छ त नि?
1: चिसो
0: चाहिँ छैन है, लामेश्वरातिर चाहिँ चिसो अलिक कम नै हुन्छ हो। यो हजुर हजुर हजुर, ए ल ठिकै छ। अब यो कुराकानी सँगसँगै अनि आज यहाँको लागि चाहिँ कुन चाहिँ गीत राखिदिने होला, कुन चाहिँ गीत सुन्न चाहनुहुन्छ? दसैँको पनि रोज्न पाइन्छ है?
1: दसैँको अब एउटा भन्नुपर्छ कि अब त्यो आज लोकगीत हो कि
0: लोकगीत नै चाहिँ अलि पाइँदैन है, लोक भाकाकै चाहिँ हुनु भएन यहाँ चाहिँ। अब दसैँको गीत अब अरू जुनै पनि रोज्न सक्नुहुन्छ है।
1: लोकगीत पर्छ कि?
0: ए ल ठिकै छ, नमुछे आमा दहीमा टिका भने हामी यो गीतलाई चाहिँ अब आधुनिक म्युजिकहरूको रूपमा चाहिँ लिन्छौँ। हामी यो गीतलाई चाहिँ केही छिन पश्चात कार्यक्रममा स्थान दिन्छौँ, मजाले यो गीत चाहिँ बजाउन सकिन्छ। कसलाई सुनाउन चाहनुहुन्छ सम्झना सन्देश राख्नुहोस् अनि हामी छुट्टिन्छौँ है। थ्याङ्क यू सो मच।
1: अनि मेरो कालीले सुन्ने होला, कालीलाई अनि अघि आउने पछि आउने मलाई तिमी नतिमी सम्पूर्णलाई भन्दै बिदा हुन्छु। हस् नमस्कार।
0: हस् त नमस्कार जी, हुनुहुन्थ्यो जित बहादुर थापाजी, हामीलाई सम्झाउनु भएको थियो लामेश्वरादेखि र अहिलेको लागि भने अघि बजाउन एकदमै रेडी भएको प्रमोद खरेल अनि मेलिना राईको आवाजमा रहेको रातो टीका निधारमा बोलको गीत सँगसँगै हामी जान्छौँ विश्राममा अनि विश्राम लगतै 11 बजेको टाइम चेक पश्चात हाम्रो पुनः भेट हुन्छ नै। यहाँ भने सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम रेडियो धुरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज है त

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460976246।
2: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
3: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
2: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
3: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
4: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
5: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
4: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560333398 र 98465010950।
6: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोद पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
7: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
7: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
6: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
7: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
6: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
7: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
6: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
7: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
6: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
7: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
6: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
8: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
9: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
2: ए सबिना, यस्तो हतारमा कता हो?
10: ए प्रदीप, हेर न, बेगो दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै दुई सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
11: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9860878528 र 9808161142।
12: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
13: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
12: उपचार सेवाहरू:
13: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
12: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
13: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
12: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
13: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
12: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
13: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878-582-7979-582-7880।
14: कति राम्रे देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
15: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
14: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन,
16: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
1: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4, दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोपाइटर मनराज गुरुङ, सम्पर्क 9560-57731, 9060-57731।
17: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
18: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
17: दीक्षा ब्युटी पार्लर रे?
18: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
17: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
18: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर, अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
17: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
18: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल, अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
17: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
18: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
17: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यवसायिक तालिम समेत प्रदान गरिन्छ।
18: सुन्दरता देखाउने होइन, महसुस गराउने छौ। दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु, प्रोपाइटर निशा लामा, सम्पर्क 9790-34335।
19: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
20: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
19: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
20: ए ल ल,
0: तपाई पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक।
21: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878। प्रशान्त नेउपाने 98460 26925।
22: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
23: स्टुडियो साइन्चेक अहिले बिहानको 11 बज्यो।
24: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठ फेर पनी। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165-95301।
25: हजुर, कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम चेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कल लिङ टाइम राज सोमबारको एपिसोडमा रहेर चाहिँ हामीले श्रोता साथीको रोजाइमा रहेको गीत संगीतलाई कार्यक्रममा स्थान दिइरहेका छौं भने अहिलेको लागि भने ढिला नगरी अघि हाम्रो जित बहादुरजीले चाहिँ रोजाइमा पार्नु भएको थियो सुमधुर गीत रहेको छ। अब दशैंको माहौल चाहिँ लाग्यो शुरू भयो भन्ने बित्तिकै यो गीतहरू चाहिँ धेरै साथी रोजाइमा पनि पढ्ने गीत नै रहेको छ। नमुस्यामा दही माटीका नारायण राई माझी सँगसँगै रचना रिमालका आवाजमा सजिएको यो गीतमा लिरिक्स रहेको छ लक्ष्मण राई माझीको। यो सुमधुर गीत यहाँ माझ कार्यक्रम स्थान दिँदैछु, स्वीकार्नुहोला है त।

हजुर नमस्ते आमा दही माटीका यो सुमधुर गीत तपाईँमा कार्यक्रममा स्थान दिइसकेको छु अनि प्रोग्राम रहेको छ कलिङ टाइम। यस्तै मिठा मिठा गीत संगीतहरू यहाँलाई सुन्नु मन लागेको गीत संगीतहरू चाहिँ यहाँले रोजेमा पार्न सक्नुहुन्छ 0965414200 बाटो भएर सहभागिता जनाउन सक्नुहुन्छ अनि साथमा साथीभाइलाई सम्झना सन्देश पनि राख्न सक्नुहुन्छ भने अहिलेको लागि चाहिँ ढिला नगरी अर्को गीत पनि सुनाइहाल्छु अनि रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने यहाँले पनि आफूलाई मन परेको गीत संगीत पार्नको लागि आउन सक्नुहुन्छ भन्दै हितैको मायालु सुमधुर गीत रहेको छ प्रशान्त पौडेल अनि अनु चौधरीको आवाजमा सजेको यो गीत स्वीकार्नुहोला है त।

हजुर, हृदयको मायालु बोलको यो सुमधुर गीत रहेको थियो। तपाईँमा आज कार्यक्रममा स्थान दिइसकेको यसै मिठा मिठा गीत संगीतको साथमा चाहिँ हामी रहन्छौ अबको 12 बजेको समयसम्म। र प्रोग्राम सुन्दै हुनुहुन्छ भने के कस्तो लागिरहेको छ त्यस्तै सल्लाह सुझाव पनि प्रतिक्रिया पनि दिँदै गर्नुहोला। र अहिलेको लागि भने यहाँले सुनिराख्नु भएको हामीले अब धेरै गुनगुनाइराख्ने गीत पनि रहेको छ, यो नानीको सिरैमा इन्द्र कमल फुल फुल्यो, विधान श्रेष्ठको आवाजमा सोझेको यो पुरानो गीत भए तापनि सदाबहार छ, अझै पनि उत्तिकै घन्किरहेको हुन्छ, बजिरहेको हुन्छ, अब धेरैलाई मनपर्ने गीत पनि हो। र यो गीत सँगसँगै हामी चाहिँ जानुपर्ने बेला भएको छ कार्यक्रमको अर्को व्यावसायिक विश्राममा। विश्राम लगतै हामी पुनः उपस्थित हुन्छौ नै यहाँ भने सधैँ गर्नुहोला प्रोग्राम कलिङ टाइम है त।

0: This is Radio Dhor Barahi, 102.8 MHz.
1: होइन धुवामा के गरिराखेको छौ भने तिमी
2: के गर्नु नि भोको पेटले धुवा गर्मी भन्दैन ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेछु नि
1: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सबै गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको एकदम ढुक्क छु म त
2: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो यो पनि झन्झटै रहेछ
1: पर्दैन नि त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ
3: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
0: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 065414234 र 98171656
4: शैलेशको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाछुन्जेल त हो नि मान सम्मान इज्जत बढेको
5: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छौ विश्वासिलो सुनचादी पसल खोजौला नि
4: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यु स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
6: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
7: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ
6: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौडा ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 98171669 राजु विश्वकर्मा 98087172
8: मम्मी भोक लाग्यो खाजा खाऊ न
9: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर
8: हस् मम्मी
10: मैले सुने छोरी ल जाम हिँड
9: सुन्नुहोस् न खाजा खान त बिजी मम्मा हाउसमै जाऊ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
10: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकै उत्पादन हाम्रो परिकार
9: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विन्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 98028 28144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
10: बीजी मोमो हाउस दुलेगौडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
11: सधैँभै यही आउँदो असोज 17 गते तेस्रो शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
12: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिसाने आउनुहुने भएकाले कानबाट पिप आउने दुख्ने कान कम सुन्ने सुद्धा रिङ्गट लाग्ने कान वरिपरि घाउ खटिरा नाकको एलर्जी नाक तालिने नाकभित्र मासु पलाएको नाकबाट रगत बग्ने पिनासको समस्या घाँसीको एलर्जी टन्सिलको संक्रमण मुख भित्रको घाउ खटिरा थाइरोइड ग्रन्थी सुनिने गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ
10: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की
13: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै इसिजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ
14: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा सम्पर्क 065414233
10: र 98
13: इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ
10: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की
13: प्रत्येक दिन सिनियर

0: काका यति साह्रो हतार हिँदै कता हिँड्नु नि मिल्को जाली र फिता खाँचै गएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्राक्टर र सामानहरू पनि चाहिएको थियो।
1: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
0: त्यसो भए कहाँ जाने त कान्छा?
1: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
0: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
0: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
3: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855 11445 र 9855 20445।
4: आहा, कति नै स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
5: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
6: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 9816634372।
7: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
8: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
7: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
8: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
7: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
8: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
7: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
8: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
7: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
8: भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि। एडमिशन ओपन एट सिम्स केयर गिभर दुलेगौडा।
9: सिटिभिटीको पाठ्यक्रममा आधारित 390 घण्टाको केयर गिभर तालिम सम्बन्धी भर्ना खुल्यो।
8: हाम्रा विशेषताहरू,
9: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण गराइने,
8: व्यवहारिक र प्रयोगत्मक सिकाइ,
9: रोजगारीका लागि मार्गदर्शन र सहयोग,
8: सेवमूलक गुणस्तरीय र प्रभावकारी तालिम,
9: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर प्राप्त गर्न सकिने,
8: तालिम लिनका लागि चाहिने न्यूनतम योग्यता, 18 वर्ष पूरा भई 45 वर्ष ननागेको, कम्तीमा 8 कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।
9: सिट सीमित छ, शीघ्र सम्पर्क राख्नुहोस्। भर्ना गर्ने अन्तिम मिति यही भाद्र 31 गते सम्म।
8: स्थान दुलेगौडा एनआईसी एसिया बैंक भएको घर।
9: सम्पर्क 9556443043, 9001443628 र 9560177773।
8: Don't miss this opportunity. Admission are open. Secure your future in healthcare.
10: This is Radio Dhorbarahi 103.8 MHz.

र आजको एपिसोडमा रहेर चाहिँ हामीले साथीहरूको हृदयको गीत संगीतलाई कार्यक्रममा स्थान दिन्छौ भन्ने अघि सुरुमा चाहिँ एकजना साथी आउनु भएको थियो हाम्रो जित बहादुर जी हुनुहुन्थ्यो है. उहाँले चाहिँ अब दसैँको गीत चाहिँ रोज्नु भएको थियो अनि यस्तै अब साथीहरूलाई पनि कुनै गीत संगीतहरू चाहिँ पार्नु मन छ भने 0965-4422-0000 बाटो भएर चाहिँ आउन सक्नुहुन्छ. र अहिले भने कोही साथी हुनुहुन्छ लाइनमा भन्दै थिए. ठिकै छ, साथीलाई चाहिँ हामीले सहभागी गराउन सकेनौ है. अहिले भने मा चाहिँ राख्दैछु अब को साथी हुनुहुन्थ्यो है. सो को होला त फिमेल भर्जनमा रहेको अस्मिता अधिकारीको आवाजमा सोधेको सुमधुर गीत छ, सिकार्नु होला है त.

हजुर डाँडाबारीको गाउँमा कोहोलाथो सुमधुर गीत यहाँमा कार्यक्रममा स्थान दिँदै अहिलेको लागि भने फेरि पनि अर्को गीतलाई चाहिँ हामी कार्यक्रममा स्थान दिँदै जानुपर्ने बेला भएको छ। अर्को व्यावसायिक विश्राममा यहाँमा अहिलेको लागि भने राख्दैछु तिमीलाई हेर्ने बानी पर्यो बाटो कुर्ने बानी पर्यो सुमधुर गीत रहेको छ। यो गीतमा लिरिक्स म्युजिक अनि आवाज भने रहेको छ पुष्पन प्रधानको। अनि यो गीत सँगसँगै विश्राम पश्चात हाम्रो पुनः भेट हुन्छ नै यहाँहरू भने प्रोग्राम सुन्दै हुनुहुन्छ भने सहभागी जनाउन सक्नुहुन्छ 0965 4142 0000 बाटो भएर। अनि रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने अन्तिमसम्म पनि सुनेर साथ दिनुहोला र सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम है त।

0: बड़ा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083
1: मिति यही असोज 12 गते देखि 22 गते सम्म
0: तनहु जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
1: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तेरी खेल मैदान
0: महोत्सवका मुख्य आकर्षणहरू
1: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति
0: बालुद्यान एवं रमाइलो मेला
1: दशैं तिहार सस्तो बजार
0: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
1: स्थानीय कला संस्कृतिको प्रदर्शनी
0: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
1: साथमा लाइभ कन्सर्ट
0: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ
2: होइन रमिला जति बेला पनि तल्ल घर जान्छौ होइन किले मोनी लगाएर हो
3: साँच्ची के मोहनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सितेको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेरे त्यही मोहनी लाउने खालको छ
2: कहाँ बनाएछन् र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
3: हुन्छ नि खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे न पसाङ्गिएको छ न त धुला नै लागेको छ वर्षौं भयो अरे बनाएको पनि
4: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुदीक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622
1: एपी स्टोर दुलेगौडा सृजना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि
0: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुफत मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ
0: प्रोप्राइटर गजेन्द्र पौडेल पवन पौडेल र प्रतिभा पौडेल
1: फोन नम्बर 0564143121
0: मोबाइल 9865778634 र 9781107090
4: तपाईँ घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
3: हजुर टेबल भर्याङ स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
4: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
5: संसार ढुङ्गा कटिङ उद्योग शुक्ला गण्डकी 2 काछे पानी तनहु प्रोप्राइटर रमेश भुजेल फोन 9855-32475 र 9801-32475
6: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
7: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
6: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
8: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
0: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
8: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9855-66136 र 9151-66136
9: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइफोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोप्राइटर पासा राजु। मोबाइल 9806613195 र 9847153868।
10: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी नगरपालिका 4, दुलेगौंडा। नोट: साधारण सभामा सहभागी हुने शेष सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध: उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4, दुलेगौंडा, तनहुँ।
11: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र प्रोग्राम कलिङ टाइममा रहेर आज सोमबारको एपिसोडमा हामीले श्रोता साथीको हृदयमा रहेको गीत संगीतलाई चाहिँ कार्यक्रममा स्थान दिन्छौं भन्ने यसै गरी कार्यक्रम सम्बन्धी जानकारी पनि गराइहालौं। हामी चाहिँ फरक बार फरक श्रृंखलाको साथमा आउने गर्दछौ हप्ताको सातै दिन हाम्रो नियमित श्रोता साथीलाई त थाहा छँदैछ है। अनि आइतबार हामी अन्ताक्षरीको साथमा जोडिन्छौं। आज सोमबार यहाँको हृदयमा रहेको गीत संगीतलाई कार्यक्रममा स्थान दिइरहेको छु भने साथमा चाहिँ कुनै टपिकमा कुराकानी गर्नु परेमा अथवा हामी कुनै टपिक लिएर आउँछौ अनि त्यो टपिकमा चाहिँ मंगलबारको एपिसोडमा रहेर यहाँले चाहिँ आफ्नो विचार राख्न सक्नुहुन्छ। बुधबार ड्रामा, बिहिबार चाहिँ यहाँको प्रतिभालाई कार्यक्रममा स्थान दिन्छौ भने फ्राइडे चाहिँ हामी म्युजिक र गेमको साथमा जोडिन्छौ अनि शनिबार भनेको चाहिँ गाउँ खाने कथा र यसरी हामी हप्ताको सातै दिन आउने गर्दछौ फरकबार फरक श्रृंखलाको साथमा र प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमेमा आवसन संसादी पसल गौडाले प्रोपाइटर हुनुहुन्छ मेन बहादुर सुनार भन्दै अहिलेको लागि भने यहाँहरूमा आशीर् राख्दैछु। अलिकति मार्मिक पनि छ यथार्थ पनि छ रोएर चाहिँ कोही आफ्नो हुँदैन प्रमोद खरेलका आवाजमा सोझेको यो गीत यहाँहरूमा राख्दैछु स्वीकार्नुहोला है तपाईँ।

0: हजुर रहेरकै आफ्नो हुँदैन, आफ्नो सोच्ने लिएर दिँदैन यो मार्मिकी सँगसँगै अहिले भनेकै साथी हुनुहुन्छ। हेलो नमस्ते हजुर।
1: हजुर नमस्ते।
0: नमस्ते नमस्कार। हजुर हजुर हजुर कार्यक्रममा धेरै धेरै स्वागत छ है। हाम्रो अमृतजी हुनुहुन्छ हो।
1: हजुर धन्यवाद।
0: अनि
1: त्यही
0: त पछिल्लो समय
1: बाह्र बजेपछि क्लियर भयो त होइन।
0: हजुर हजुर
1: आज खोर्सानी किन्नु सुकाएको छु।
0: हजुर
1: भोलिपल्ट काम गर्नु पर्यो बिहान 4-8 घन्टा
0: है। हजुर हजुर
1: अब मैले नसुनि मेरो साथीहरू सुन्नुहुन्छ होइन। मिटिङतिर हो हाम्रो अपर्णसँगको।
0: हजुर हजुर
1: लाखौं कोसिस गर्दा पनि टिमलाई भुल्न गाह्रो भने राजु लामाको गीत
0: बनाइदिनु। लाखौं कोसिस गर्दा पनि यो मिठो गीत कसलाई सुनाउन चाहनुहुन्छ मजाले साथीभाइलाई सम्झाउन सन्देश राखिदिनुहोस्। थ्याङ्क यू सो मच।
1: अनि ढोरबाट हो निको लागि, अनि यसरी अगाडि पछाडि अरू पनि साथीहरूलाई र किमा डाँडा बस्ने बिना बहिनीको लागि भन्दै बिदा। नमस्ते टेक केयर।
0: ओके नमस्ते। यहाँले पनि टेक केयर भन्दै थियो, उहाँ चाहिँ छुटिसक्नु भएको छ। लाखौं कोसिस गर्दा पनि भगी पनि तिमीलाई भुल्न एकदमै गाह्रो भयो। सुमधुर गीत रहेको छ राजु लामाको आवाजमा सजिएको यो गीत स्वीकार्नु होला है त।

हजुर, लाखौं कोसिस गर्दा पनि तिमीलाई भुल्न गाह्रो भयो। हाम्रो अमृतजीको रोजाइमा रहेको यो गीत यहाँमा कार्यक्रममा स्थान दिए सँगसँगै आज सोमबारको एपिसोडमा रहेर यसरी नै हामीले श्रोता साथीको रोजाइमा रहेको गीत संगीतलाई नै कार्यक्रममा स्थान दिए सँगसँगै यहाँले हरेक हप्ताको सोमबार चाहिँ आफूलाई मनपर्ने गीत संगीत रोजाइमा पार्दैछ भाइ त जनाउन सक्नुहुन्छ। र अब भने समयको निर्धारित समय पनि सकिन लागिसकेको छ र जाँदा जाँदै भने आजबाट हामीले अब दशैंको गीतहरू पनि कार्यक्रममा स्थान दिन चाहिँ शुरू गरे सँगसँगै एमाया नजिकै सर र झिङ्गे दाउबाट रहेको नयाँ गीत हो यो। सो यो गीत सँगसँगै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुत आउनु मलाई पनि बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
2: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
3: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
1: ए त्यसो भए युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरे पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
2: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, झापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
1: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9814533005।
4: नसा तथा मानसिक रोगका बिरामीहरूलाई खुसीको खबर।
5: लामो समयदेखि नसा तथा मानसिक रोगबाट पीड़ित बिरामीहरूलाई परामर्श र उपचार गर्न यही असोज 17 गते तेस्रो शनिबार नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुन्दर राणा भार दुलेगौड़ा स्थित गण्डकी मेडिकल हलमा आउँदै हुनुहुन्छ। सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
4: उपचार हुने रोग एवं समस्याहरू: निराश हुने, मन आतिने, स्मरण शक्ति कम हुँदै जाने, व्यवहारमा परिवर्तन आउने, हुँदै नभएको कुरा सुन्ने र देख्ने समस्या भएका बिरामी,
5: छारे रोग, टाउको दुखी रहने, हात खुट्टा झमझमाउने एवं पोल्ने समस्याबाट पीड़ित बिरामी,
4: रक्सी, गाजा, चुरोट जस्ता मद्यपान र धूम्रपानको लतबाट समस्या उत्पन्न भएका बिरामीहरूले बेलैमा उपचार गराई स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
5: सम्पर्क गण्डकी मेडिकल हल, शुक्ला गण्डकी 4 दुलेगौडा, माछा पुस्र बैंकको ठिक पारिपट्टि।
4: सम्पर्क 0965903969, मोबाइल 9840826926।
6: दाइ, पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो? भयो, फोटो, भिडियो, नम्बर सबै यसमै थियो, 81 बिग्रियो।
7: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
6: अनि बन्छ त दाइ?
7: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
8: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्विसौनीको ठिक पारिपट्टि।
9: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
10: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
9: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9856062029।
0: दिस इज रेडियो ढोरबाराही 103.8 MHz।
11: स्टुडियो अहिले मध्याह्नको 12 बज्यो।
12: टाइम चेकको साथमा मनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मनाङको तातापानी क्षेत्रमा थुनिएको मर्स्याङदी नदी सामान्य रूपमा खुल्यो। हिमपहिरोमा बेपत्ता भएका 14 जनाको खोजी जारी।
0: पूर्व प्रधान न्यायाधीश जबरा पक्राउको विषयमा विपक्षी दलहरूको आपत्ति। सुरक्षा थ्रेटको नाममा नौटंकी गरिएको आरोप।
1: अर्थमन्त्री वाग्ले र एसियाली पूर्वाधार लगानी बैंकी अध्यक्ष जीआईई बीच भेटवार्ता। भुटेकोशी बाढ़ीपछिको पुनर्निर्माणमा सघाउने जीआईईको प्रतिबद्धता।
0: बेलायतको आरएएफ फेयरफोर्ड विमानस्थल नजिक आतंकवादी गतिविधिको आशंका। 5 जना पक्राउ। बढ़ाइयो सुरक्षा।
1: र यूईएफए नेशन्स लीगमा पोर्चुगलको लगातार दोस्रो जीत। नर्वे ग्रीससँग पराजित।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि केही भन्नुपर्छ। एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
2: अनि घर सर बेच्न छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ।
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन भर।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। मनाङको घट्टे खोलामा आएको लेदो सहितको ढुङ्गा गिट्टी बालुवा थुप्रिएर तातो पानी क्षेत्रमा थुनिएको मर्स्याङदी नदी सामान्य रूपमा बग्न थालेको छ। नदी थुनिएर बनेको तालबाट आंशिक रूपमा पानी बग्न थालेको प्रहरीले बताएको छ। नासो गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर घलेका अनुसार 4 दिनको अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा विद्युत, टेलिफोन र सड़क सञ्जाल अवरूद्ध भएको छ। उहाँका अनुसार बाढ़ी आउने क्रम घटेपछि नेपाली सेनाको ब्यारेक, सामुदायिक भवन लगायतका सार्वजनिक भवन र स्थलमा आश्रय लिएका स्थानीयवासी आज बिहानै आफ्नो घर तथा गाउँमा भएको क्षतिबारे जानकारी लिन थालेका छन्। प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालले थुनिएको मर्स्याङदी नदीको पानीको बहाव क्रमशः खुल्दै गएको बताउनुभयो। त्यस क्षेत्रमा सड़क सम्पर्क विच्छेद भएकाले एक्सकाभेटर लगेर पानीको बहावलाई सुचारू गर्ने सन्दर्भमा छलफल भइरहेको बताउनुभयो। बाढ़ीले लमजुङ र मनाङको सीमा क्षेत्र रहेको ताल बजारमा क्षति पुर्याएको छ। निरन्तरको वर्षाका कारण ठाडो खोला र खट्टे खोलाको बाढ़ीले त्यस क्षेत्रमा कटान गरी घर, पुल, सड़कमा क्षति पुर्याएको छ। यसैबीच मनाङको सदरमुकाम चामे आसपासका स्थानीय खोलामा बाढ़ी र मर्स्याङदी नदी थुनिएपछि जंगल, ओडार, सामुदायिक वन भवन, ब्यारेकमा रात बिताएका चामेवासी घर फर्किरहेका छन्। बिहान मौसम खोलेसँगै उनीहरू घर फर्कने क्रम रहेको प्रहरीले बताएको छ। ठाडो खोला र खट्टे खोलामा बाढ़ी आएर कटान तथा घर, पुल, सड़कमा क्षति पुर्याएको थियो। साँझ ठाडो खोलामा पहिरो खसेर आएको लेदो र हिलोले मर्स्याङदी नदी थुनिँदा स्थानीय त्रसित भई प्रहरी र सेनाको सहयोगमा सुरक्षित स्थानमा गएका थिए।
1: मनाङको हिमलुङ हिमालमा खसेको हिम पहिरो मा परि सम्पर्कविहीन भएकाहरूको खोजी जारी छ। आज पनि बिहानैदेखि 3 जनाको टोली हेलिकप्टर मार्फत खोजीमा जुटेको मनाङका सहायक प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। पहिरोमा परि 27 जना सम्पर्कविहीन भएका थिए। त्यसमध्ये 11 जना सम्पर्कमा आइसकेका छन्। उनीहरू हिँडेर आफै फु गाउँ आइपुगेका हुन्। 2 जनाको शव फेला परेको छ भने 14 जना अझै पनि सम्पर्कविहीन रहेकोले खोजी कार्य भइरहेको छ। अहिले ती शव काठमाडौँ ल्याएर पोस्टमार्टमको लागि त्रिभुवन सेक्सन अस्पताल महाराजगंजमा राखिएको छ। हराइरहेकाहरूको खोजीमा अनुभवी गाइडहरू पठाइएको र मौसम पनि खुलेकोले आज समस्या नपर्न सक्ने उहाँले बताउनुभयो। नार्पा भूमि गाउँपालिका वडा नम्बर 5 को 7126 मिटर अग्लो हिमलुङ हिमालमा हिजो हिम पहिरो खसेको थियो।
0: पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरालाई पक्राउ गरी छाड़िएको विषयमा सांसदहरूले प्रश्न उठाएका छन्। जारी प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले जबराको पक्राउ र रिहाईको विषयमा यथार्थपरक विषय जानकारी गराउन माग गरेका छन्। श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले पूर्व प्रधान न्यायाधीशलाई पक्राउ गर्ने र भोलिपल्टै छाड्ने सरकारी कार्यशैलीप्रति कड़ा आपत्ति जनाउँदै केटाकेटी खेलको संज्ञा दिनुभएको छ। पूर्व प्रधान न्यायाधीशलाई पक्राउ गर्ने अनि भोलिपल्टै छोड्ने, यो पक्राउ हो कि केटाकेटी खेल्ने खेल हो? उहाँको प्रश्न थियो। राईले सरकारका यस्ता गम्भीर विषयमा नौटंकी गर्न छोड्नुपर्ने बताउनुभयो। राज्य संयन्त्रले कुनै पनि व्यक्तिलाई पक्राउ गर्दा त्यसको आधार र गम्भीरता पुष्टि हुनुपर्नेमा उहाँको जोड़ थियो। यस्तै सांसद भरत गिरीले पनि पूर्व प्रधान न्यायाधीश जबराको पक्राउबारे यथार्थ जानकारी गराउन माग गर्नुभएको छ। सुरक्षा थ्रेट भएको भए सुरक्षा प्रदान गरिनुपर्नेमा पक्राउ गरेर सरकारले गलत हरकत देखाएको उहाँको भनाई छ। यो घटनाले सरकारको गतिविधिमा गम्भीर प्रश्न उठाएको भन्दै वास्तविकता ल्याउन ध्यानाकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले पश्चिम नेपालका विभिन्न क्षेत्रमा आएको बाढ़ी पहिरोका कारण पीड़ित भएकाहरूको उद्धार र राहतका लागि सरकारले समयमा काम गर्न नसकेको भन्दै तत्काल कदम चाल्न ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको बैठकमा आज विभिन्न विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची छ। दिउँसो सभा एक बजे बस्ने राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ।
1: एसियाली पूर्वाधार लगानी बैंक एआईआईबीको गवर्नर परिषदको 11 वार्षिक बैठकमा सहभागी हुन दोहा पुगेका अर्थमन्त्री डाक्टर स्वर्ण वाग्ले र बैंकी अध्यक्ष जो जीआई बीच भेटवार्ता भएको छ। कतारको राजधानी दोहामा भएको उक्त भेटमा अर्थमन्त्री डाक्टर वाग्लेले नेपालमा एआईआईबीको लगानी विस्तार प्राकृतिक विपत्तिपछिको पुनर्निर्माण तथा सहुलियतपूर्ण वित्तीय पहुँच विस्तार गर्न बैंकीय अध्यक्ष जीआईलाई आग्रह गर्नुभएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। यस कार्यक्रममा एआईबीकी अध्यक्ष जीआईले हालै भटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीका कारण नेपालले भोग्नु परेको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो समवेदना प्रकट गर्नुभयो। उहाँले विपदपछिको पुनर्निर्माणमा बैंकका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ। अध्यक्ष जीआईले बैंकले प्रोजेक्ट प्रिपरेशन स्पेशलाइज्ड फण्ड मार्फत परियोजना तयारीको लागि अनुदान सहायता उपलब्ध गराउने बताउनुभयो। साथै स्पेशलाइज्ड फण्ड विण्डो अन्तर्गतको अनुदान प्रयोग गरी एआईआईबीले नेपाललाई दिने ऋणलाई अधिकतम सहुलियतपूर्ण ब्याजदरमा कायम गर्न सकिने विचार व्यक्त गर्नुभएको थियो। अर्थमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार एआईआईबीको संस्थापक सदस्य राष्ट्र नेपालको आर्थिक विकासमा थप सहकारी गर्दै अगाडि बढ़ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभएको छ। अर्थमन्त्री डाक्टर वाग्ले मध्यमकालीन तथा दीर्घकालीन सहायता अन्तर्गत हरित ऊर्जा सीमापार विद्युत प्रसारण लाइन सड़क पूर्वाधार र डिजिटल पूर्वाधारको विकासमा बैंकको आफ्नै स्रोतका साथै अन्य दात्री निकायको स्रोत समेत परिचालन गरिदिन आग्रह गर्नुभएको छ। छलफलकै क्रममा अर्थमन्त्री डाक्टर वाग्लेले अध्यक्ष जीआईलाई सन् 2026 भित्रै नेपाल भ्रमणको लागि निमन्त्रणा समेत दिनुभएको छ।
0: जड़ीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका कर्मचारीले विभिन्न माग राख्दै एक हप्तादेखि धरना जारी राखेका छन्। नेपाल सरकारको पूर्ण स्वामित्व रहेको यो कम्पनीका कर्मचारीले श्रम अदालतबाट 2081 जेठ 31 भएको फैसला अनुसार सेवा सुविधा माग गर्दै धरना थालेका हुन्। श्रम अदालतले यस कम्पनीका श्रमिकलाई श्रम ऐन 2074 सामाजिक सुरक्षा ऐन 2075 तोके अनुसार सेवा सुविधा उपलब्ध गराउन आदेश दिएको थियो। कर्मचारीका अनुसार अहिले संस्थाले न्यूनतम पारिश्रमिक बाहेक अरू कुनै पनि सुविधा दिएको छैन। परिचय पत्र समेत नपाएको र चाटबाट खर्च सुत्केरी स्याहार प्रसूति विदा लगायत समेत नपाएको कर्मचारीको गुनासो छ। उनीहरूले केन्द्रीय कार्यालय कोटेश्वर लगायतका अन्य शाखा कार्यालयमा गत सोमबारदेखि धरना गरिरहेका छन्। संचालक समिति र व्यवस्थापनसँग पटक पटक माग पूरा गर्न आग्रह गरे पनि व्यवस्था गरेको उनीहरूको गुनासो छ। केन्द्रीय कार्यालयसँगै बारा तारामढी तारागढ़ी सुनसरी तररा सहित सबै कार्यालयमा कर्मचारीले धरना दिइरहेका छन्। साथै कर्मचारीले यसमा तालुक मन्त्रालय कृषि तथा पर्यावरण मन्त्रालय युवा श्रम तथा रोजगार मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा समेत पत्राचार गरिएको भए पनि कानून अनुसार पाउनुपर्ने सेवा सुविधा नपाएको भन्दै आन्दोलन र धरना दिइरहेका हुन्। आहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 लिटरका पेट बोटलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्याली नयाँ बालेश्वर काठमाडौँ फोन 4781-4780-7634 वा हिमालयज वाटर .com.np लग इन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com बाट पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। प्रत्येक वर्ष सेप्टेम्बर 28 दिन यो दिवस मनाउने गरिन्छ। सन् 2019 अक्टोबर 15 संयुक्त राष्ट्रसंघको महासभाको 74 सत्रले यो दिवस मनाउने निर्णय गरेको थियो। संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्को सिफारिश र विश्वमा लोकतन्त्रको लागि सूचनामा पहुँचको आवश्यकतालाई ध्यानमा राखी संयुक्त राष्ट्रसंघको महासभाले यो ऐतिहासिक निर्णय गरेको हो। विश्वभर सूचनाको हकलाई सर्वसाधारण नागरिकका बीचमा पुर्याउने उद्देश्यसहित विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाइँदै आएको राष्ट्रिय सूचना आयोगले जनाएको छ। नेपालको संविधानको धारा 27 सूचनाको हक सम्बन्धी ऐन 2064 नियमावली 2065 कार्यविधि एवं निर्देशिका समेत बनिसक्दा पनि तीनै तहको सरकारले सूचनाको हकको विषयलाई आफ्नो बजेट नीति तथा कार्यक्रममा प्राथमिकतामा राखेर लैजाने वातावरण अझै नबनेको नेपाल पत्रकार महासंघको भनाइ छ। सूचना आयोग अहिले नेतृत्वविहीन छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। बेलायतमा अमेरिकी वायुसेनाको गतिविधि हुने रोयल एयरफोर्स अर्थात आरएएफ फेयरफोर्ड विमानस्थल नजिक 5 पक्राउ परेका छन्। विमानस्थलतर्फ जाँदै गरेका 3 शंकास्पद सवारी साधन देखिएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूले आतंकवादी गतिविधिको तयारी गरेको र विस्फोटक पदार्थ सम्बन्धी अपराध गरेको आशंका गरिएको छ। सुरक्षाका कारण विमानस्थल नजिकैको वेलफोर्ड गाउँका दर्जनौ घर खाली गराइएको थियो। स्थानीय बासिन्दालाई रातभर घर फर्कन दिइएन। अहिले भने अवस्था नियन्त्रणमा रहेको प्रहरीले बताएको छ। बेलायती सेनाको विस्फोटक पदार्थ निष्क्रिय पार्ने टोलीले घटनास्थलमा रहेका सवारी साधनको जाँच गरिरहेको छ। घटनाको अनुसन्धान आतंकवाद विरोधी प्रहरीले गरिरहेको छ। विमानस्थल वरिपरि करिब 400 मिटरको सुरक्षा घेरा बनाइएको छ। आरएएफ फेयरफोर्ड बेलायतमा रहेको सैन्य विमानस्थल हो, जहाँ अमेरिकी वायुसेनाका गतिविधि पनि हुने गरेका छन्। यही कारण घटनापछि विमानस्थलमा सुरक्षा सतर्कता थप बढ़ाइएको छ। बेलायती अधिकारीहरूले अमेरिकी रक्षा अधिकारीसँग घटनाबारे समन्वय गरिरहेको बताएका छन्। प्रहरीले पक्राउ परेकाहरू र घटना सम्बन्धी थप विवरण सार्वजनिक गरेको छैन। अनुसन्धान र सुरक्षा कार्यवाही जारी छ।
1: र अब खेल समाचार। यूएफए नेशन्स लीग अन्तर्गत दोस्रो चरणको खेलमा पोर्चुगलले नर्वेलाई 2-1 पराजित गर्दै लगातार दोस्रो जीत दर्ता गरेको छ। उल्लेभाल स्टेडियममा भएको खेलमा पोर्चुगलले 17 मिनटमा जोआओ फेलिक्सको गोलबाट अग्रता लिएको थियो। पेट्रो नेटोको कम कटब्याकमा फेलिक्सले पेनाल्टी क्षेत्र बाहिरबाट उत्कृष्ट प्रहार गर्दै गोल गरेका थिए। दोस्रो हाफको 6 मिनटमा अर्लिङ हल्याण्डले नर्वेलाई बराबरीमा फर्काए, तर त्यसको 3 मिनटपछि नर्वेका गोलरक्षक ओर्जान नालान्डको पास गोनका लो रामुसले बीचमै खोज्दै गोल गरेपछि पोर्चुगलले पुनः अग्रता लियो। नर्वेले त्यसपछि लगातार आक्रमण गरे पनि पोर्चुगलका गोलरक्षक डियोगो कोस्टाले उत्कृष्ट प्रदर्शन गर्दै 5 महत्वपूर्ण बचाव गरे। रामोसको अर्को गोल अफसाइडका कारण रद्द भयो भने राफाएल लियाओको प्रहार क्रस बारमा लागेर फर्किएको थियो। अन्य खेलमा जर्मनी ग्रीससँग 1-0 पराजित भयो। नेदरल्याण्डसले सर्बियालाई 2-1 तथा डेनमार्कले वेल्सलाई 2-0 हराए। लीग बीमा अस्ट्रियाले कोसोभो तथा रिपब्लिक अफ आयरल्याण्डले इजरायललाई पराजित गरे। लीग डीमा जिब्राल्टर एल्डोरा गोलरहित बराबरीमा रोकिँदा लिथुआनिया र अजरबैजानले 1-1 गोलको बराबरी खेलेका छन्।
0: दिउँसो 12 थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: मनाङको तातोपानी क्षेत्रमा थुनिएको मर्स्याङ्दी नदी सामान्य रूपमा खुल्यो। हिम पहिरोमा बेपत्ता भएका 14 खोजी जारी।
0: पूर्व प्रधान न्यायाधीश जबरा पक्राउको विषयमा विपक्षी दलहरूको आपत्ति। सुरक्षा थ्रेटको नाममा नौटंकी गरिएको आरोप।
1: अर्थमन्त्री वाग्ले र एसियाली पूर्वाधार लगानी बैंकी अध्यक्ष जीआईई बीच भेटवार्ता। भटेकोशी बाढ़ीपछिको पुनर्निर्माणमा सघाउने जीआईईको प्रतिबद्धता।
0: बेलायतको आरएएफ फेयरफोर्ड विमानस्थल नजिक आतंकवादी गतिविधिको आशंका, 5 पक्राउ बढ़ाइयो सुरक्षा।
1: र यूईएफए नेशन्स लीगमा पोर्चुगलको लगातार दोस्रो जीत, नर्वे ग्रीससँग पराजित।
0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छौ। नमस्कार।
6: रेडियो ढोर बाराही 103.8 MHz।

0: बड़ा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083
1: मिति यही असोज 12 गते देखि 22 गते सम्म
0: तनहु जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
1: स्थान शुक्ला गण्डकी साथ दुलेगौडा कस्तरी खेल मैदान
0: महोत्सवका मुख्य आकर्षणहरू
1: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति
0: बालुद्यान एवं रमाइलो मेला
1: दशैं तिहार सस्तो बजार
0: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
1: स्थानीय कला संस्कृतिको प्रदर्शनी
0: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
1: साथमा लाइभ कन्सर्ट
0: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ।

0: सिकुलीमाया आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
1: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
0: हो र, कहाँ छ र त्यस्तो?
1: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
2: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
3: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
2: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
3: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
2: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
4: ए शैलेशको बुवा, यसपालि अलिअलि गरगहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
5: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
4: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
6: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
7: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
6: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3, दुलेगौडा, दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि। प्रोपाइटर रामो विश्वकर्मा 9811716069, राजु विश्वकर्मा 9807172।
8: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
9: मैडम, धुम्रपान भनेको के हो?
8: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्, ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
9: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
8: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
9: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
8: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
0: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
10: यति धेरै सोच्नु पर्ने कुरा के छ र, दीक्षा ब्युटी पार्लर जाउ न।
0: दीक्षा ब्युटी पार्लर रे?
10: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
0: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
10: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
0: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
10: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई शिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
0: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
10: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर

0: माया गर्न पनि त कहिलेकाहीँ समय दिनुपर्छ नि। ए हा, थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ। सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तल हो। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090 34335।
1: जाम न, ढिला भइसक्यो।
2: एकैछिन पख न, केको भिडियो सुनौ।
3: घर बनाउँदै हुनुहुन्छ?
4: मैले जस्तै घर बनाउँदा आफ्नै खानेको चुन्डुङ्गाबाट बनेको अर्गल खाँचे सिमेन्ट नै रोज्नु भन्नुहोस् है।
5: सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नुहोस् है।
0: हो नि, चराले चाहिँ वर्षै पिछे घर बनाएर हुँदैन क्यारे। एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि।
2: नबोल न, सुन त,
3: अर्घाखाँची सिमेन्टको बारेमा त सबैलाई थाहा छ, मैले त केही बोल्नै पर्दैन। अर्घाखाँची सिमेन्ट सबैभन्दा स्तरीय, सबैलाई थाहा छ।
0: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता,
2: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ खैरनी 4 को हिमाल इन्टरप्राइजेज, प्रोप्राइटर रविन्द्र पौडेल, सम्पर्क 9846086265 र 9801412888।
6: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज अंतर मन की आवाज।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: होइन धुवामा के गरिराखेको छौ भने तिमी
2: के गर्नु नि भोको पेटले धुवा गर्मी भन्दैन ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेको छु नि
1: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको एकदम ढुक्क छु म त
2: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो यो पनि झन्झटै रहेछ
1: पर्दैन नि त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ
3: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
0: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 065414234 र 98171556606
4: हेलो बा
5: कति बन्यो घर अनि ढलान भयो त
6: अँ बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्नेछ सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि
5: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
6: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन् म पनि त्यही जाने हो
7: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
8: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
7: प्रोप्राइटर राम भुजेल सम्पर्क 98191506630 र 97476080681
9: के कम्मर दुखाई घुँडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
10: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
9: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
10: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
9: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
10: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
9: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
10: दुखाइबाट मुक्ति सक्रिय जीवनको सुरुवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
9: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461696769 र 98461516644
10: भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि
2: होइन श्रीमानज्यू के भयो गाडी स्टार्ट गर्नु न जाने बेला भइसक्यो अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ केही समस्या आयो कि क्या हो
11: यो बाटो पनि कहिले बन्छ खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो जति धोए पनि हिलो जाने होइन
2: समस्या त आइहाल्छ नि बरु समाधान पो खोज्ने हो त अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि त्यही बनाउन र धुलाउन लैजानु न जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि
3: हजुर हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोप्राइटर बुद्धि बहादुर कार्की मोबाइल 98603373310 र 98261553507
12: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
13: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
12: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
14: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसन आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
15: मोबाइल 9805535537 र 9806615899।
16: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
17: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
16: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
18: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ।
19: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
20: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9556078302 र 9946078302।
21: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
22: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
21: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
22: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
21: प्रोपाइटर ठान प्रकाश नेउपाने 9556033878, प्रशान्त नेउपाने 9460026925।
23: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज अंतर मन के आवाज।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: एपी स्टोर दुलेगौड़ा सृजना टोल बनकेवा चोक देखि भित्रपट्टी कवासे जाने बाटो में आफ्नै भवन में खुले
2: यहाँ दैनिक उपभोग्य सामग्री एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 0564143121,
2: मोबाइल 9805678634 र 9781107090।
3: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् भो।
4: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
3: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
4: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
3: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनीटार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरेनीटार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9855324020, 9801454674 र 9864023420।
5: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
6: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
5: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
0: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
7: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
0: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
7: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
1: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी नगरपालिका 4, दुलेगौडा। नोट, साधारण सभामा सहभागी हुने शेयर सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोधक उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4, दुलेगौडा तनहुँ।
8: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 MHz अंतर मन के आवाज।

0: टिप्लाई नेल र धनीलाई तेल दिएको छु भने ठोक गोली।
1: चलचित्र क्षेत्रका विविध गतिविधिहरू, अक्कल झुक्कल भेटघाट,
2: आफ्नो पन भएको आफ्नो मन भएको चलचित्र हो। मायाका कुराहरू छन्, रोमान्सका कुराहरू छन्, मन छुने कुराहरू छन्।
3: क्यारेक्टरको नाम चाहिँ स्मृति हुन्छ, जो एउटा घमण्डी केटी, एकदमै बोल्ड केटी।
4: यदि छोरो मान्छे होस् भने आमने सामने भएर वार गर्छ। अरे, एउटी निर्दोष बच्चीको सहारा लिएर आफूलाई बहादुर साबित गर्ने कोसिस नगर।
5: एउटा सम्पूर्ण फिल्मी कार्यक्रम
1: फिल्मी संसार।

हेलो, गुड आफ्टरनून दर्शन, नमस्ते, नमस्कार, वेलकम छ प्रोग्राम फिल्मी संसारमा यहाँहरू सम्पूर्ण श्रोता साथीहरूलाई भने तपाईँले हामीलाई रेडियो ठोर बाराही 103.8 मेगाहर्ज जनतमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत www.radiothorbarahi.com तथा एनपी लगइन गरेर विश्वभरिका साथ सुन्न सक्नुहुनेछ। र श्रोता साथी, म कार्यक्रम प्रस्तुत श्री गुरु रहेको छु यहाँहरूसँग, ठिक अब 1 बजेदेखि 2 बजेको टाइम सेक्सनमा साथमा रहनेछु। र आशा रहेको छ यहाँहरू सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रमलाई अन्तिमसम्म सुनेर पक्कै पनि साथ दिनुहुनेछ। र आजको एपिसोडमा हामीहरू हिट आइटम नेपाली मुभी सङलाई कार्यक्रममा स्थान दिन्छौँ, सँगसँगै मोस्ट भ्यू सङलाई पनि प्रोग्राममा स्थान दिनेछौँ। र सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रमलाई सुन्नुहोला। कार्यक्रममा बजाइने रमाइला रमाइला सुमधुर सङहरूलाई सुनेर मनोरञ्जन लिनुहोला भने प्रोग्रामको ओपनिङमा यहाँको लागि एउटा निकै नै चर्चित आइटम सङ राख्नतर्फतिर लागिरहेको छु। र गीतको टाइटल रहेको छ छमेल बजार जुन लुच्चु मुईबाट रहेको रमाइलो सङ रहेको छ। श्रोता साथी, स्वीकार्नुहोला यो मिठो सङलाई।

हजुर श्रोता साथी, थमेल बजार टाइटलमा रहेको सङलाई पनि प्रोग्राम स्थान दिइसकेको छ। आइटम सङ रहेको थियो लुटु मुईबाट भने यो गीतमा आवाज रहेको छ कालीप्रसाद देवकोटा, मीना निरौला अनि भानुभक्त ढकालको भने यहाँहरू सम्पूर्ण श्रोता साथीहरूले पक्कै पनि सुन्नुभयो होला। र अहिलेको लागि भने श्रोता साथी यहाँहरूको लागि फेरि पनि एउटा अर्को चर्चित ट्रेनिङ सङलाई राख्नतर्फतिर लागिरहेको छु। निकै नै रमाइलो सङ पनि रहेको छ, जुन आइटम सङ नै रहेको छ काले दाई टाइटलमा रहेको सङ रहेको छ, जुन प्रभाव मुईबाट रहेको छ भने स्वीकार्नुहोस्।

हजुर श्रोता साथी, कालेदाई टाइटलमा रहेको संगलाई पनि प्रोग्राममा स्थान दिइसकेको छु, जुन चाहिँ प्रभाव मूलबाट रहेको छ भने यो गीतमा आवाज रहेको छ निश्चल बस्नेत अनि मिना निनौराको भने पक्कै पनि सम्पूर्ण श्रोता साथीहरूले स्वीकार्नु भयो होला। र अहिलेको लागि भने श्रोता साथी, कार्यक्रमको हाम्रो पहिलो व्यावसायिक विश्रामतर्फ जानुपर्ने बेला पनि भइसकेको छ र विश्रामपूर्व जानु अघि प्रेम गीत 2 मूलबाट रहेको मोटरसाइकलमा टाइटलमा रहेको संगलाई राख्दैछु। केही दिनपछि यहाँहरूसँग फेरि पनि हाम्रो पुनः भेट हुनेछ। तबसम्म भरि रमाइलो सङलाई स्वीकार्नुहोला है त।

0: This is Radio Dhorbarahi 103.8 MHz. आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
1: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9850188461 र सिजन गुरुङ 9705440900
2: एडमिशन ओपन एट सिम्स केयरगिभर दुरेगौडा
3: सिटिभिटीको पाठ्यक्रममा आधारित 390 घण्टाको केयरगिभर तालिम सम्बन्धी भर्ना खुल्यो
2: हाम्रा विशेषताहरू
3: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण गराइने
2: व्यवहारिक र प्रयोगत्मक सिकाई
3: रोजगारीका लागि मार्गदर्शन र सहयोग
2: सेटमूलक गुणस्तरीय र प्रभावकारी तालिम
3: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर प्राप्त गर्न सकिने
2: तालिम लिनका लागि चाहिने न्यूनतम योग्यता 18 वर्ष पूरा भई 45 वर्ष ननागेको कम्तीमा 8 कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ
3: सिट सीमित छ शीघ्र सम्पर्क राख्नुहोस् भर्ना गर्ने अन्तिम मिति यही भाद्र 31 गते सम्म
2: स्थान धुलेगौडा एनआईसी एसिया बैंक भएको घर
3: सम्पर्क 9556443 9041443628 र 9556773
2: Don't miss this opportunity. Admission are open. Secure your future in healthcare.
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ
2: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्माया पोन
2: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
4: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
2: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन
4: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
2: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
4: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
2: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
4: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ डाक्टर सुस्मिता गुरुङ
2: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
4: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्युरो फोन 01
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पी

0: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
1: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
0: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
2: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागुण्डकी 2 काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 9860-32475 र 9801-32475।
3: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
4: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
3: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
4: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा, हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
5: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
6: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
5: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9846883522।
7: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
8: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
7: ओके, ल डन।
8: हजुर, सिक्किम अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
7: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
8: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9560-28543 र 9417-00787।
0: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847-15368।
9: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ट्ज।

हजुर त साथीकै छिनको विश्राम लगतै यहाँहरू माझ फेरि पनि पुनः उपस्थित भइसकेको छु प्रोग्राममा भने श्रोत साथी यहाँहरूले पक्कै पनि कार्यक्रमलाई सुनिराख्नु भएको छ प्रोग्राम फिल्मी संसारलाई भने आजको एपिसोडमा हामीहरू हिट आइटम नेपाली मुभी सङहरूलाई कार्यक्रम स्थान दिइरहेका छौँ साथसाथै मोस्ट भ्यू सङलाई पनि प्रोग्राम स्थान दिइरहेको छु र तपाईँले हामीलाई रेडियो थोरबाराही 103.8 मेगाहर्ज अन्तमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत www.radiothorbarahi.com.np लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि हामीलाई विश्वभरिकै साथ रहेर सुन्न सक्नुहुनेछ र यसै गरी ढिला नगरिकन प्रोग्राममा फेरि पनि यहाँहरूको लागि एउटा अर्को सुमधुर र माइलो सङ राख्नुतर्फतिर लागिरहेको छु र श्रोता साथी गीतको टाइटल रहेको छ म त पेरिममा स्वीकार्नुहोला यो सुमधुर सङलाई है त

हजुर श्रोत साथी, म त पेरिममा बस्छु भन्दै बाबालाई टाइटलमा रहेको संगलाई पनि प्रोग्राम स्थान दिइसकेको छु। र श्रोत साथी, यो गीतमा आवाज रहेको सकोशी छेत्री अनि मनिषा पोखरेलको भने सम्पूर्ण श्रोत साथीहरूले पक्कै पनि सुन्नुभयो होला। र अहिलेको लागि भने ढिला नगरिकन प्रोग्राममा अर्को आइटम सङ राख्नतर्फ दिन लागिरहेको छु, जुन चाहिँ फिर फिरे मुईबाट रहेको सतिमीकै जोडी टाइटलमा रहेको, जसमा आवाज रहेको छ अनु चौधरीको भने स्वीकार्नु होला है त।

हजुर श्रोता साथी, मुहार लुकेको छ तिमीका चोली माता तनमा रहेको सङ तिमीकै चोलीलाई पनि प्रोग्राममा स्थान दिइसकेको छु र अहिलेको लागि भने फेरि पनि यहाँको लागि अर्को सङ राखिरहेको छु। चाचा हुई ताचलमा रहेको सङ रहेको छ जवानी मैबाट रहेको स्वीकार्नु होला है त।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: लर्न हो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
2: बिहेको कपडा किन्न पनि पोखरा जानुपर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि
1: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमा चाहिँ महँगो होला नि
2: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
0: हजुर विवाहको कपडा स्तरीय कोट सुट प्यान्ट स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिस टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
3: सम्पर्क युनाइटेड सप्लायर्स धुलेगौडा हेल्प पोस्ट चोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 065414000808

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार तुलेगौडा वाट इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856338073।
2: दुलेगौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया भया सोच्नै पर्दैन नि। दाउराको सेकुवा छँदैछ त, बन्केवा चोक पारिपट्टि छ नि।
3: हजुर, मोमो, चाउमिन, खाजा सेट, थुक्पा, तन्दुरी रोटी र नान, अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट, कोरियन स्टाइलको बारबेक्यू, सेकुवाको आइटमका लागि त नामै काफी छ नि, दाउराको सेकुवा।
2: एक पटक आउनुहोस्, अन्त जान मनै लाग्दैन साँच्चै भनेको।
3: ल फोन नम्बर टिप्नुहोस् त 9715505555 र 9715606566।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
3: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
4: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
3: पेट सम्बन्धित समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
4: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
3: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
4: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
3: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
4: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
3: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
4: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
5: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
6: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
5: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्प स्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
6: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
3: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
7: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
3: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9465110950।
8: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

हजुर श्रोता साथीकै छिनको विश्राम लगतै यहाँ र माझ फेरि पनि पुनः उपस्थित भइसकेकी छु भने प्रोग्राम फिल्मी संसार लिएर र श्रोता साथी यहाँहरूलाई कार्यक्रम सम्बन्धी एउटा छोटो मिठो जानकारी दिनतर्फतिर लागिरहेको छु। हजुर श्रोता साथी, हामी आउने गर्दछौ हप्ताको छ दिन फरक बार फरक श्रृंखलाको साथमा। सन्डेको एपिसोडमा रहेर फिल्म इन्फर्मेशन अनि मुभी सङहरूलाई प्रोग्राम स्थान दिन्छौ। मन्डेको एपिसोडमा रहेर हिट आइटम मुभी सङ भने सँगसँगै मोस्ट प्रिय सङलाई पनि प्रोग्राम स्थान दिन्छौ र ट्युजडेको एपिसोडमा रहेर न्यू मुभी ट्रेलर अनि टिजरहरूलाई प्रोग्राम स्थान दिन्छौ भने श्रोता साथी वेडनेसडेमा रहेर न्यू नेपाली मुभी सङहरूलाई कार्यक्रम स्थान दिन्छौ जुन चाहिँ हालसालै मात्र बजारमा प्रकाशित भएका नयाँ नयाँ मुभी सङहरू रहन् फिल्मी सङहरू रहनेछन् भन्ने थर्सडेको एपिसोडमा रहेर ओल्ड नेपाली मुभी सङलाई प्रोग्राम स्थान दिन्छौ जुन पुरानो पुरानो मुभी सङहरू चाहिँ रहनेछ र अन्तिममा फ्राइडेको एपिसोडमा रहेर फिल्म क्वेसन अनि इन्फर्मेसन मुभी सम्बन्धी चाहिँ कार्यक्रममा स्थान दिइनेछौ। र श्रोता साथी यहाँहरूले पक्कै पनि यो छोटो मिठो जानकारी त सुन्नुभयो होला प्रोग्राममा के कसरी हामी चाहिँ हप्ताको छ दिन नै यहाँहरूमाझ उपस्थित हुने गर्दछौ, कस्तो कस्तो श्रृङ्खला लिएर चाहिँ यहाँहरूमाझ हामी जोडिनेछौ भनेर यहाँले पक्कै पनि सुन्नुभयो होला। मिठो प्रस्तुत गरिसकेको छु र तपाईँले हामीलाई रेडियो ठोरबारा हि 103.5 MHz जनतमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत www.radiothorbarahi.com.np लगइन गरेर पनि वा विश्वभरिकै साथ हामीलाई सुन्न सक्नुहुन्छ। साथसाथै हाम्रो मोबाइल पात्रबाट पनि भने त्यसै गरी श्रोता साथी अहिलेको लागि भने यहाँको माझ फेरि पनि अझ अर्को मिठो सङ्ग राख्नतर्फतिर लागिरहेको छु जुन चाहिँ काले केचाले टाइटलमा रहेको छ। स्वीकार्नुहोला है त

हजुर श्रोता साथी, कालिके चाले टाइटलमा रहेको संघलाई पनि प्रोग्राम स्थान दिइसकेको छु। हैचो पैचो मूलबाट रहेको संघ रहेको थियो, जसमा आवाज रहेको छ आशिष अविरल अनि अस्मिता अधिकारीको, भने यहाँहरू सम्पूर्ण श्रोता साथीहरूले बगे पनि सुन्नुभयो होला। र यसै गरी नै श्रोता साथी, आजको एपिसोडबाट यहाँहरू माझबाट छुटिनुपर्ने बेला पनि हाम्रो भइसकेको छ। र जाँदा जाँदै प्रोग्राममा कर्ली कर्ली कपाल टाइटलमा रहेको क्याप्टेन मुभीबाट रहेको मिठो संघलाई राख्दै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुत श्रिया गुरुङ यहाँहरू माझबाट विदा हुने आज्ञा चाहन्छु। नमस्ते, नमस्कार, हेभ अ गुड डे, हाइता।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ,
1: अहिले हतार छ पछि आउँदै गरौला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
5: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
6: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
5: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
7: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
5: मोबाइलसँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
7: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
5: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला।
2: सम्पर्क
6: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
2: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9846065999 छ।
8: जाम न, ढिला भइसक्यो।
9: एकैछिन पख न, के को भिडियो सुनौ।
10: घर बनाउँदै हुनुहुन्छ?
11: पहिले जस्तै घर बनाउँदा आफ्नै खानेको चुनडुङ्गाबाट बनेको अर्घर खाँचे सिमेन्ट नै रोज्नु भन्नुहोस् है। सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नुहोस् है।
12: हो नि, चराले चाहिँ वर्षै पिछे घर बनाएर हुँदैन क्यारे। एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि।
9: नबोल न, सुन त,
10: अर्घाखाँची सिमेन्टको बारेमा त सबैलाई थाहा छ, मैले त के बोल्नै पर्दैन। अर्घाखाँची सिमेन्ट सबैभन्दा स्तरीय
12: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता।
9: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ खैरनी चारको हिमाल इन्टरप्राइजेज। प्रोप्राइटर रविन्द्र पौडेल। सम्पर्क 9846086265 र 9901418888।
13: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
14: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
13: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
15: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
13: ए हो र, हस् दाई म आजै जान्छु।
6: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9560062891।
13: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
16: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
13: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
16: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
17: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
18: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
6: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
2: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
6: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461612020।
16: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
6: खोइदिनुहोस् त। ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
16: अनि बन्छ त दाई?
6: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
19: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि
20: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
21: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
20: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560062029।
22: एक सय तीन थोप्लो आठ अन्तर्मनको आवाज।
23: स्टुडियो टाइम अहिले दिउँसोको 2 बज्यो।
24: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98160-95301।
25: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईँको अधिकार।
13: ढोरबाराही हाइलाइट्सको साथमा
6: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
13: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 98461493004।

0: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको दिउँसो 2 बजेको ढोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा www.radiodhorbarahi.com.np र हाम्रो बाटो मोबाइल एप मार्फत विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय र भुटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको सभापतिको निर्वाचन असोजको 14 गते हुने भएको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख डीपी अर्यालले सभापतिको निर्वाचन हुने जानकारी गराउनु भएको छ। यसअघि असोजको 5 गतेको बैठकले 15 सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो। समितिमा अच्युतम लामिछाने, अनुष्का श्रेष्ठ, गंगादेवी श्रेष्ठ, गणेश पराजुली, धनञ्जय रेग्मी, ध्रुवराज राई, निशा डाँगी, पुष्पराज कण्डेल, मोहन आचार्य, मिङमा ग्याम्बो शेर्पा, रमेश कुमार मल्ल, रविन्द्र पटेल, सरस्वती लामा, सुजाता तामाङ र सीता थपलिया सदस्य रहनु भएको छ। यो जानकारीसँगै प्रतिनिधि सभाको बैठक आजै बस्ने गरेर 15 मिनटको लागि स्थगित भएको थियो। वर्षा, बाढ़ी, पहिरो र हिमपातका कारणले नेपाल र चीन जोड्ने प्रमुख 3 वटा स्थल नाका बन्द भएका छन्। रसुवाको केरूङ, सिन्धुपाल्चोकको तातोपानी र मुस्ताङको कोरेला नाका बन्द भएपछि चीनसँगको स्थलमार्ग हुँदै हुने निकासी तथा पैठारी व्यापार प्रभावित बन्न पुगेको छ। मुस्ताङमा गएको शनिबार रातीदेखि परेको अविरल वर्षा र उपल्लो क्षेत्रमा भएको ठूलो हिमपातका कारणले काभ्रे भीरदेखि कोरेला नाकासम्मको सड़क पूर्ण रूपमा अवरूद्ध बनेको छ। विभिन्न ठाउँमा पहिरो, बाढ़ी र गेग्रयानले सड़क पूरिनुका साथै कोरेला पास क्षेत्रमा 1 फिट भन्दा बढ़ी हिउँ जमेको छ। सड़क अवरूद्ध भएपछि कोरेला नाकाबाट हुने चीनसँगको व्यापार तथा सीमापार आवागमन ठप्प जस्तै भएको छ। कोरेला भन्सार यार्डमा मात्रै 200 भन्दा बढ़ी कन्टेनर रोकिएका छन्। रसुवागढ़ी खेरुङ नाकामा गएको भदौको 10 गतेको विनाशकारी बाढ़ीका कारणले बन्द भएको हो। यस्तै सिन्धुपाल्चोकको तातोपानी नाकातर्फको सड़कमा पनि वर्षासँगै बाढ़ी र पहिरोले सड़क तथा पुलमा क्षति पुर्याएपछि नाका प्रभावित बन्न पुगेको छ। चीनसँग व्यापार हुने 3 वटा प्रमुख स्थल नाका एकै पटक बन्द हुँदा नेपाल र चीनबीचको स्थल व्यापारमा प्रत्यक्ष असर परेको छ। विशेष गरेर दशैं तथा चाड़पर्व लक्षित सामग्री, दैनिक उपभोग्य वस्तु, विद्युतीय सामग्री, कपड़ा र अन्य व्यापारिक सामान बोकेको कन्टेनरको आवागमन प्रभावित भएको छ। सड़कमा जम्मा भएको पहिरो, बाढ़ी र गेग्रान अटाएर यातायात संचालनमा नल्याएसम्म व्यापार नियमित हुने अवस्था देखिएको छैन। बाढ़ी पहिरोका कारणले बागलुङ, म्याग्दी, मुस्ताङ र मनाङ केन्द्रीय सड़क सञ्जालको सम्पर्कबाट बाहिर पुगेको छ। बागलुङ, म्याग्दी र मुस्ताङबाट गएको गण्डकी प्रदेशको राजधानी पोखरा आउजाउ गर्न प्रयोग गर्ने सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरूद्ध बनेको छ। सिद्धार्थ राजमार्गको कुस्मा मालदुङ्गा खण्डमा काली गण्डकीको बाढ़ीले कटान गरेपछि यी 3 वटा जिल्ला केन्द्रीय सड़क सञ्जालबाट बाहिर पुगेको हो। बाढ़ीले पर्वत र बागलुङलाई जोड्ने मालदुङ्गा पुल पनि भत्काएको छ। पहिरोले पेनी, जोमसोङ, कोरेला सड़क खण्ड पनि पूर्ण रूपमा अवरूद्ध भएपछि मुस्ताङको अरू जिल्लासँग सड़क सम्पर्क टुटेको हो। म्याग्दीको बेनीदेखि दरवाङसम्म पुग्ने सड़क समेत अवरूद्ध भएको प्रहरीले जनाएको छ। बागलुङमा मध्य पहाड़ी राजमार्गको विभिन्न खण्ड तथा काली गण्डकी करिडोरको मालढुङ्गा, बेनी, जोमसोङ, कोरेला खण्ड पनि अवरूद्ध बन्न पुगेको छ। पूर्वी नवलपरासीको घुमाउरी घाट र बागलुङको जैमिनी मा पनि काली गण्डकी करिडोर अवरूद्ध हुन पुगेको छ। संघीय राजधानी काठमाण्डु जोड्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग, कान्ति लोकपथ र काठमाण्डु फापेल एटौडा सड़क पनि अवरूद्ध बनेको छ। त्यस्तै काली गण्डकी सिस्नरी एटौडा सड़क पनि अवरूद्ध बनेको छ। त्रिभुवन राजपथ भने एकतर्फी संचालनमा आएको छ। यस्तै बन्द रहेका मुख्य राजमार्ग र सड़क खण्ड आजबाट क्रमशः खुल्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ। पानी पर्ने क्रम रोकिएसँगै पहिरो पन्छाउने काम भइरहेको छ भने पृथ्वी राजमार्गको धादिङ खण्डका विभिन्न ठाउँमा खसेको पहिरो पन्छाउने काम लगभग सकिए पनि गए राती बेनी घाट नजिकै अर्को पहिरो खसेको छ। पहिरो अटाएर आज दिउँसोसम्ममा गाड़ी संचालनमा आउन सक्ने दाहदिङ प्रहरीले जनाएको छ। तर कृष्णभीरमा जोखिम कायमै रहेकाले एकपटक राम्रोसँग हेरेर मात्रै गाड़ी संचालनमा ल्याउने तयारी रहेको छ। बीपी राजमार्गमा पनि पहिरो हटाउने काम भइरहेको छ, तर सड़क कहिले खुल्छ भन्ने यकिन भइ नसकेको काभ्रे प्रहरीले जनाएको छ। मोगली नारायणगढ़ सड़क खण्डमा भने पहिरो पन्छाउने काम सकिएको छ। शिक्षा क्षेत्रमा सहयोग जुटाउने उद्देश्य सहित तनहुँको शुक्ला गण्डकी नगरपालिकामा लोकप्रिय नेपाली सांगीतिक ब्याण्ड नेपथ्यको भव्य प्रस्तुति हुने भएको छ। लायन्स क्लब अफ शुक्ला गण्डकीको आयोजनामा गण्डकीको सुस्केरामा नेपथ्यको धुन नेपथ्य लाइभ इन शुक्ला गण्डकी नामक सांस्कृतिक र सांगीतिक कार्यक्रम आगामी मंगिरको 12 गति भानुभक्त बहुमुखी क्याम्पस बेल चौतराको खेल मैदानमा आयोजना हुने भएको हो। कार्यक्रममा गायक अमृत गुरूङ नेतृत्वको नेपथ्य ब्याण्डले प्रस्तुति दिनेछ। आयोजकका अनुसार कार्यक्रममा 10,000 भन्दा बढ़ी संगीत प्रेमीको सहभागिता हुने अपेक्षा गरिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ। लायन्स क्लब इन्टरनेशनलको पढ़ाउ अभियान अन्तर्गत आयोजना गर्न लागि कार्यक्रमबाट प्राप्त आमदानी शिक्षा क्षेत्रमा खर्च गरिने कार्यक्रम संयोजक शुक्ला गण्डकी नगरपालिकाका उपप्रमुख समेत रहनुभएका खुम बहादुर विकले जानकारी दिनुभयो। कार्यक्रमबाट करिब 1 करोड़ रूपियाँ आमदानी हुने र 80 लाख रूपियाँ खर्च हुने अनुमान गरिएको छ। खर्च कटाएर बचत हुने करिब 20 लाख रूपियाँबाट विभिन्न विद्यार्थीलाई छात्रवृत्ति शैक्षिक सामग्री र पोशाक वितरण गर्ने लक्ष्य राखिएको पनि उहाँले बताउनुभयो। को अनुसार सांगीतिक कार्यक्रम मार्फत विद्यार्थी तथा युवालाई सकारात्मक र सृजनात्मक गतिविधिमा जोड्नुका साथै सामाजिक एकता र सद्भाव प्रवर्धन गर्ने उद्देश्य रहेको छ। कार्यक्रमले शुक्ला गण्डकी नगरपालिकालाई सांगीतिक गन्तव्यका रूपमा स्थापित गर्ने स्थानीय व्यवसाय र पर्यटन क्षेत्रलाई चलायमान बनाउन र सामाजिक विकास र सामाजिक सेवाका अभियानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने क्लबका अध्यक्ष देवेन्द्र ढुङ्गानाले बताउनुभयो। शुक्ला गण्डकी नगरपालिकाका प्रमुख कृष्ण राज पण्डितले चर्चित ब्याण्ड नेपथ्य शुक्ला गण्डकीमा आयोजना हुनु खुशीको कुरा भएको भन्दै यसलाई सबैले सफल बनाउन लाग्नुपर्ने बताउनु भएको छ। विमान नगरपालिकाका प्रमुख दिराज सुवेदी, मेगदी गाउँपालिकाका अध्यक्ष श्री प्रसाद श्रेष्ठ, शुक्ला गण्डकी नगरपालिका 5 का वडा अध्यक्ष दीर्घ बहादुर थापा लगायतले कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। नेपाली यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले बाढ़ी पहिरोका कारणले छेद विच्छेद भएका सड़कहरू चाड़पर्वका समयमा अस्थायी रूपमै भए पनि संचालन योग्य बनाउन आग्रह गर्नुभएको छ। सिंहदरबारमा सोमबार बसेको पूर्वाधार विकास समितिको बैठकमा अध्यक्ष सिटौलाले विगत 2 वर्षदेखि प्राकृतिक प्रकोपका कारणले सड़क तालिका बिग्रिएको र यस पटक बाढ़ी पहिरोका कारणले सड़कहरू छेद विच्छेद भएको बताउनु भएको छ। चाड़पर्वका लागि आगामी 15-20 दिन अस्थायी रूपमै भए पनि खाल्डाखुल्टी पुरेर सम्बद्ध सबै पक्ष मिलेर सड़क संचालन योग्य बनाउन उहाँले आग्रह गर्नुभएको छ।
1: छेद विच्छेद छ, यता तालो यता घुसिन्छ, यता तालो यता घुसिन्छ, यता तालो छिन्नबिन्नमा मैले गोर्खामा चाहिँ म राति 10:30 बजे पोखरा पुगेर म यो आज बैठक भनेर म गोर्खाबाट यहाँ आइपुगेको छु होइन। चारापट्टि बाटो फसेको छ, अब पानीले एउटा फस्यो भने एलर्टै राख्छ हामीले, हामी संसार चिकनले राख्यो सवारी साधनबाट हाम्रो हामीलाई पनि सरकारले बसाएर कुरा गरेर त्यो गरेपछि सबै गाडी सबै ठाउँमा बसेर त्यो मृत रूपको यात्रुवाको घटना भएर यो देख्न जाने हामी कतिवटा अब के भन्छ भने सबभन्दा अग्रिम टिकट बुकिङ खुल्ला गर्नु ठुलो कुरा होइन। हिजो पनि भनेको थियो मेरो विभागमा बैठक भयो पछि हाम्रो प्रारम्भिक कुरा त्यो टिकट काट्नु ठुलो कुरा होइन। टिकट दिइसकेपछि यात्रुलाई सुरक्षित ढङ्गले आफ्नो गन्तव्यमा पुर्याउनु चाहिँ ठुलो कुरा हो भनेर मैले मान्नेछु, मैले भनिरहेको छु।
0: र राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानहरूको लगत प्रशोधन प्रक्रिया धमाधम अगाडि बढ़ाएको छ। गणना शाखाका निर्देशक डाक्टर वेद प्रसाद झकालले प्रविष्ट गरिएको तथ्याङ्कमा रहेका गल्ती दोहोरिएका विवरण र नमिलेका अंकलाई सच्याएर गुणस्तर सुनिश्चित गरिने जानकारी दिनुभयो। लगत प्रशोधन प्रक्रियालाई अत्यन्तै महत्वपूर्ण र संवेदनशील कार्यका रूपमा लिइन्छ। संकलन गरिएको तथ्याङ्कलाई सही परिमार्जित र उपयोगी बनाउन यो प्रक्रिया विभिन्न चरणमा सम्पन्न गरिनेछ। आर्थिक गणनामा 13,66,000 व्यावसायिक प्रतिष्ठानहरू सहभागी भएको उहाँले बताउनुभयो। गएको वैशाखको 2 गतेबाट असारको 7 गतेसम्म आर्थिक गणना भएको थियो। प्रतिष्ठानलाई तिनीहरूको प्रकृतिका आधारमा औद्योगिक व्यावसायिक सेवामूलक अन्तर्राष्ट्रिय र राष्ट्रिय मापदण्ड अनुसार कोडिङ गरिनेछ। यसै कागजी वा डिजिटल फार्महरूलाई केन्द्रीकृत सफ्टवेयर वा डेटाबेसमा प्रविष्ट गर्ने काम भइरहेको निर्देशक डाक्टर ढकालले उल्लेख गर्नुभएको छ। मनाङको हिमलुङ हिमालमा गएको हिमपहिरोमा परेर हराएका मध्ये थप 2 जनाको पनि शव फेला परेको छ। नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशनका अनुसार हिजो 2 जनाको शव भेटिएकोमा आज थप 2 जना गरेर अहिलेसम्म 4 जनाको शव फेला परेको छ। हिजो छेबी भोटे र पासाङ भोटे तथा आज वीरेन्द्र गुरूङ र घनश्याम राईको शव फेला परेको एनएनएमजीएले सामाजिक सञ्जाल मार्फत जानकारी गराएको छ। यस्तै अझै पनि 12 जना हराइरहेका छन्। हिमलुङ एम्पैरो क्षेत्रमा एनएनएमजीएको खोज तथा उद्धार टोलीले आज पनि खोजी अभियानलाई निरन्तरता दिइरहेको एनएनएमजीएका अध्यक्ष तुलसिंह गुरूङले जानकारी दिनुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बिना कारण विशिष्ट व्यक्तिहरूलाई पक्राउ गर्ने क्रम जारी रहे सरकारले धेरै ठूलो मूल्य चुकाउनुपर्ने बताउनु भएको छ। सोमबार संघीय संसद भवन सिंहदरबारमा संचारकर्मीहरूसँग कुराकानी गर्दै संयोजक प्रचण्डले छोरी पिटेर बुहारी तर्साउन खोजेको जस्तो नियत सरकारको हो भने त्यो सरकारको लागि घातक हुने र यसको मूल्य धेरै ठूलो चुकाउनुपर्ने बताउनुभयो। यस्तो घटना नदोहोर्याउन उहाँले सरकारको ध्यान आकर्षण गराउनु भएको छ। थ्रेड भनिएको विषय सामान्य मानिसले पनि बुझ्ने खालको वाहनबाजी मात्रै भएको उहाँले बताउनुभयो। यदि साँच्चीकै सुरक्षा थ्रेड थियो भने पक्राउ गर्नुको साटो घरमै सुरक्षाकर्मी बढ़ाइनु दिनुपर्ने प्रचण्डको भनाई रहेको छ। प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीले अहिले जे बोल्नु पर्थ्यो त्यही लाइनमा बोलेको र त्यो स्वाभाविक रहेको प्रतिक्रिया पनि दिनुभयो। यस विषयलाई लिएर अनावश्यक लडाई चढ़ाई गर्न जरूरी नभएको भन्दै उहाँले प्रधानमन्त्री बालेनको ठाउँमा अरू जो भए पनि त्यही कुरा बोल्ने प्रश्न पार्नुभयो। मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाई पक्राउ पर्नु भएको छ। उहाँलाई सोमबार आज साइबर ब्यूरोको टोलीले भक्तपुर स्थित निवासबाट पक्राउ गरेको हो। साइबर ब्यूरोको टोलीले प्रसाईलाई सोमबार केही बेर अगाडि पक्राउ गरेको जनाएको छ। यसअगाडि पनि प्रसाई विभिन्न मुद्दामा पटक पटक पक्राउ पर्दै छोड्दै आउनु भएको छ। प्रसाईमाथि साइबर अपराध सम्बन्धी विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सुन आज तोलामा 5,000 रूपियाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार सुन तोलाको 2,94,300 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुन 700 रूपियाँले बढ़ेर 2,79,300 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज सुन र चाँदीको भाव पनि तोलामा 145 रूपियाँले घटेर 4,510 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी तोलाको 4,655 रूपियाँमा कारोबार भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। बेलायतको ग्लस्टर सरमा रहेको अमेरिकी वायुसेनाले प्रयोग गर्दै आएको आरएएएफ फेयरफोर्ड हवाई अखड़ातर्फ जाँदै गरेका 5 जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले पक्राउ गरेको मध्ये विस्फोटक पदार्थ सम्बन्धी अपराध र आतंकवादी कार्यको तयारी गरेको आशंकामा अनुसन्धान अगाडि बढ़ाएको बीबीसीले जनाएको छ। हिजो स्थानीय समयअनुसार बिहान 1:15 बजेतिर प्रहरीले ठूलो घटनाको घोषणा गर्दै हवाई अखड़ा नजिकको वेलफर्ड गाउँ वरपरका दर्जनौ घर खाली गराएको थियो। पक्राउ परेका अरूलाई शुरूमा नै विस्फोटक पदार्थ सम्बन्धी अपराधको आशंकामा नियन्त्रण लिएको छ। पछि उनीहरूलाई आतंकवादी कार्यको तयारी गरेको आशंकामा पुनः पक्राउ गरेको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। जापानमा चलिरहेको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा वर्षाका कारणले खेल रद्द भएपछि भारत र पाकिस्तान त्रिदेश सेमी फाइनलमा प्रवेश गरेका छन्। प्रतियोगितामा आजको पहिलो क्वार्टर फाइनलमा पाकिस्तानले हङकङसँग र दोस्रो क्वार्टर फाइनलमा भारत र अफगानिस्तानसँग खेल्ने तालिका रहेको थियो। तर वर्षाका कारणले टस समेत हुन नसकेपछि भारत र पाकिस्तान आईसीसीको वरियताका आधारमा अन्तिम चारमा प्रवेश गरेका हुन्। यसैबीच भोलि बिहान 6:45 हुने नेपाल र श्रीलंका बीचको तेस्रो क्वार्टर फाइनलमा पनि वर्षाको सम्भावना रहेको छ। यो खेल पनि वर्षाका कारण रद्द भएमा आईसीसी वरियताका आधारमा श्रीलंका सेमी फाइनलमा पुग्नेछ भने नेपाल बाहिरिने भएको छ। यस्तै चौथो क्वार्टर फाइनलमा भोलि बिहान 10:15 बंगलादेश र मलेसिया खेल्ने भएका छन्। प्रतियोगितामा नेपालले अफगानिस्तान र आयोजक जापानलाई पराजित गरेर समूह विजेता बन्दै क्वार्टर फाइनलमा पुगेको थियो। हवस् त यिनै विविध खबरहरू सँगसँगै दिउँसो 2 बजेको धोर बाराही हाइलाइट आजको लागि सकिएको छ। 5 बजे हामी थप विवरण सहितका समाचारहरू लिएर फेरि उपस्थित हुन्छौ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो धोर बाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
2: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
3: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
4: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासतिर सुनचादी पसल खोजौला नि।
3: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
5: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
6: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
5: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087172।
7: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
8: म्याडम, धुम्रपान भनेको के हो?
7: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
8: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
7: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
8: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
7: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
8: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
9: ए सबिना, यस्तो हतारमा कता हो?
10: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
9: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
11: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846878528 र 9908-16142।
12: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएने हुन्थ्यो नि बुहारी।
13: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
12: ए हो र, ल त ल,
11: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खाने तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0564142222 र 9850611692।
14: सधैँभरि यही आउँदो असोज 17 गते तेस्रो शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा,
15: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ,
11: चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्सा।

0: सुद्धा रिंगट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाक भित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थायराइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिन द्वारा सफा पनि गरिन्छ।
1: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्ने तथा नसारोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
2: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
3: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, सम्पर्क 0564142333
1: र 98678187।
4: एडमिशन ओपन एट सिम्स केयर गिवर दुलेगौंडा।
5: सीटीभीटी को पाठ्यक्रममा आधारित 390 घण्टाको केयर गिवर तालिम सम्बन्धी भर्ना खुल्यो।
4: हाम्रा विशेषताहरू,
5: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण गराइने,
4: व्यवहारिक र प्रयोगत्मक सिकाइ,
5: रोजगारीका लागि मार्गदर्शन र सहयोग,
4: सेवामूलक गुणस्तरीय र प्रभावकारी तालिम,
5: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर प्राप्त गर्न सकिने,
4: तालिम लिनका लागि चाहिने न्यूनतम योग्यता 18 वर्ष पूरा भई 45 वर्ष ननागेको, कम्तीमा 8 कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।
5: सिट सीमित छ, शीघ्र सम्पर्क राख्नुहोस्। भर्ना गर्ने अन्तिम मिति यही भाद्र 31 गते सम्म।
4: स्थान धुलेगौड़ा एनआईसी एसिया बैंक भएको घर,
5: सम्पर्क 98564443, 98041443628 र 98561773।
4: Don't miss this opportunity. Admission are open. Secure your future in healthcare.
6: 103.8 अन्तर्मनको आवाज।

0: बडा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083
1: मिति यही असोज 12 गते देखि 22 गते सम्म
0: तनहु जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
1: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तेदी खेल मैदान
0: महोत्सवका मुख्य आकर्षणहरू
1: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति
0: बालुद्यान एवं रमाइलो मेला
1: दशैं तिहार सस्तो बजार
0: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
1: स्थानीय कला संस्कृतिको प्रदर्शनी
0: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
1: साथमा लाइभ कन्सर्ट
0: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ
1: नसा तथा मानसिक रोगका बिरामीहरूलाई खुसीको खबर
0: लामो समयदेखि नसा तथा मानसिक रोगबाट पीड़ित बिरामीहरूलाई परामर्श र उपचार गर्न यही असोज 17 गते तेस्रो शनिबार नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुन्दर राणा भार दुलेगौडा स्थित गण्डकी मेडिकल हलमा आउँदै हुनुहुन्छ सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला
1: उपचार हुने रोग एवं समस्याहरू निराश हुने मन आतिने स्मरण शक्ति कम हुँदै जाने व्यवहारमा परिवर्तन आउने हुँदै नभएको कुरा सुन्ने र देख्ने समस्या भएका बिरामी
0: छारे रोग टाउको दुखी रहने हात खुट्टा झमझमाउने एवं पोल्ने समस्याबाट पीड़ित बिरामी
1: रक्सी गाजा चुरोट जस्ता मद्यपान र धूम्रपानको लतबाट समस्या उत्पन्न भएका बिरामीहरूले बेलैमा उपचार गराई स्वास्थ्य लाभ लिन सक्नुहुनेछ
0: सम्पर्क गण्डकी मेडिकल हल शुक्ला गण्डकी 4 दुलेगौडा माछा पुस्र बैंकको ठिक पारिपट्टि
1: सम्पर्क 0965-90-369 मोबाइल 98-40-82-69-26
2: टिकुली माया आज पनि एउटा कुरा मान न भाई चाडबाड आउन लाग्यो पोखरातिर जाउँ न नयाँ नयाँ डिजाइनको कपडा किन्न
3: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ के
2: हो र कहाँ छ र त्यस्तो
3: दुलेगौडामा छ कालिका फेन्सी स्टोर
0: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्
2: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
0: कालिका फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
2: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 9856-62-028 र 9901-79-76-16
0: एउटा कुरा थाहा पाइराख्नुहोस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है
2: कति राम्रो देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
3: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ
2: हजुर सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन
4: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ
1: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी 4 दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोपाइटर मनराज गुरुङ सम्पर्क 9865-57731 9806-57731
5: होइन कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै
6: कता हिँड्नु नि मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा फेरि हाती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो
5: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो
6: त्यसो भए कहाँ जाने त कान्छा
5: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी म त त्यही जाने हो काका त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ सस्तो पनि राम्रो पनि
6: मैले त मन मात्रै बिचारेको नि कान्छा त्यही भएर त म त्यही पसलतिर हिँडेको
7: हजुर हामी कहाँ कुटानी पिसानी मिल हाते ट्याक्टर पावर टुल्स
4: काट काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्याप्सिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
6: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी चार दुले गाउँदा आफ्नै निवासमा।
1: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9856411445 र 9856420445।
7: हेलो बा,
8: कति बन्यो घर? अनि ढलान भयो त?
9: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
8: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
9: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
10: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
11: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
10: प्रोपाइटर राम भुजेल। सम्पर्क 9891505630 र 9746780681।
12: होइन, धुवामा के गरिराखेको छौ भने तिमी?
13: के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन। ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेछु नि।
12: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर। मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभी गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको। एकदम ढुक्क छु म त।
13: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो। यो पनि झन्झटै रहेछ।
12: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
14: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
15: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ। फोन नम्बर 0654142634 र 9891176606।
16: मम्मी, भोक लाग्यो, खाजा खाऊँ न?
17: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊँ भनेर।
16: हस् मम्मी।
18: मैले सुने छोरी, ल जाम हिँड।
17: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
18: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
17: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9908281044। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
18: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
19: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: यो डाग्री पुरानो भएर सबै पानी चुहिएको छ। यस्तो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला।
1: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
0: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्यबहादुर बानिया संगम बानिया। फोन 0564141042 98542 23 128 98462 14726।
2: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
3: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
4: यस धुलेगौडा पोलिक्लिनिकमा यही असोज 17 गते शनिबार वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
3: वरिष्ठ हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
4: छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
3: नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
4: र वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य। बिरामीहरूको उपचार र परामर्शका लागि आउनुहुने भएकाले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
3: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
5: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
6: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0564141029 र 98560133।
7: स्टुडियो
8: अहिले दिउँसोको 3 बज्यो।
9: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165935301।

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: जबरा पक्राउ प्रकरणमा विपक्षीद्वारा संसदमा कड़ा आपत्ति, विपद सम्बन्धी संसदीय विशेष समिति सभापतिको निर्वाचन पर्से हुने।
0: चाँड पर्वमा यात्रा सहज र सुरक्षित बनाउन संसदीय समितिको निर्देशन। बाढ़ीले बिग्रिएका सड़क तत्काल मरमत गर्न व्यवसायीको माग।
1: संवैधानिक इजलास चयन गोला प्रक्रियाबाट गर्न बारको माग। दुर्गा प्रसाई फेरि पक्राउ।
0: अमेरिकाले इरानको युद्ध विराम प्रस्ताव अस्वीकार गरेसँगै तेलको मूल्य बढ़्यो। युद्धबन्दी हस्तान्तरणबारे युक्रेनसँग दक्षिण कोरिया सन्तुष्ट।
1: र वर्षाले खेल रद्द भएपछि भारत र पाकिस्तान एसियन गेम्सको सेमी फाइनलमा प्रवेश।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गरी छाडिएको विषयमा विपक्षी दलका सांसदहरूले सरकारप्रति प्रश्न उठाएका छन्। आजको प्रतिनिधि सभा बैठकमा विपक्षी दल नेकपा एमाले पूर्व प्रधान न्यायाधीश जबराको गिरफ्तारीलाई सरकारको राज्य आतंक र बर्बर नमूना भएको बताएको छ। बैठकको आकस्मिक समयमा एमाले प्रमुख सचेतक एन बहादुर महरले पूर्व प्रधान न्यायाधीश जबरालाई घरबाटै पक्राउ गरिएको घटनाप्रति असन्तुष्टि जनाउँदै मध्यरातमा अपहरण शैलीमा पक्राउ गरेर राज्य आतंक र बर्बर नमूना प्रस्तुत गरेको आरोप लगाउनुभयो। उहाँले लोकतन्त्रमा कोही पनि कानून भन्दा माथि नहुने भन्दै कसैले कानून उल्लंघन गरेको भए तथ्य र प्रमाणका आधारमा अभियोग लगाएर कानूनी दायरामा ल्याउनु पर्ने बताउनुभयो।
3: बिना कसुर बिना अभियोग चाहिँ चोलेन्द्र शमशेर जनको जङ्गबहादुर राणालाई यो सरकारले पक्राउ गरेको छ। हामी चाहन्छौ, हामी भन्न चाहन्छौ सरकारलाई, कानून भन्दा र प्रश्न भन्दा माथि लोकतन्त्रमा कोही पनि हुँदैन, कोही पनि छैन। र यदि कोही मान्छेले कानून हातमा लिने, कानून मिच्ने काम गरेको छ भने जोसुकै मान्छेलाई पनि त्यो अभियोग लगाएर तथ्य र प्रमाणका आधारमा पक्राउ गरिनुपर्छ र राज्य कानूनको दायरामा ल्याउनुपर्छ। हामी यसमा सहमत छौं। तर सरकारले पटक पटक पूर्वाग्रहका आधारमा, प्रतिशोधका आधारमा, उसको विरोध गरेका आधारमा सरकारले मान्छेहरूलाई तर्साउने, धम्काउने, पक्राउ गर्ने र हुर्मत लिने काम गरिरहेको छ।
0: यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक युवराज दुलालले पूर्व प्रधान न्यायाधीश जबराको पक्राउ र रिहाई प्रकरणले देशमा गैर कानूनी राज्यको अभ्यास भइरहेको देखाएको आरोप लगाउनुभयो।
4: आज पूर्व प्रधान न्यायाधीशलाई पनि मध्यरातमै गिरफ्तार गरियो र 12 घण्टा नबित्दै बिना कारण उहाँलाई छोडियो। 12 घण्टा अपराध अनुसन्धानको हिरासतमा राखेपछि अन्त्य हुने सुरक्षा थ्रेड के हो र को हो त्यो सुरक्षा थ्रेड? म भन्न चाहन्छु, कतै सरकारी जेन्जीकै सुरक्षा थ्रेड त होइन। के खाएपछि मध्यरातमा जोस आउँछ र मध्याहमा होस आउँछ? सरकारले यसको जवाफ नेपाली जनतालाई दिनुपर्छ।
0: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद भरत गिरीले सरकारले राज्य आतंक सिर्जना गरेको आरोप लगाउनुभयो। उहाँले जबरा पक्राउ प्रकरणमा सरकारले बाटो बिराएको समेत टिप्पणी गर्नुभयो।
5: सरकारका यी हरकतहरूको बारेमा यसो देख्दै जाँदाखेरि अहिले फेरि के भने, सरकार किन बाटो बिराइरहेको छ? सरकारले गर्नुपर्ने कामहरू धेरै गर्छु भनेर बाचाहरू बाँधेका थिए, ती बाचाहरूको बारेमा चाहिँ कुनै ध्यान र कुनै किसिमको त्यसमा एउटा सोच अगाडि बढ़िरहेको छैन।
0: यस्तै श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले पूर्व प्रधान न्यायाधीशलाई पक्राउ गर्ने र भोलिपल्टै छाड्ने सरकारी शैलीप्रति कड़ा आपत्ति जनाउँदै केटाकेटी खेलको संज्ञा दिनुभएको छ।
6: केटाकेटी खेले जस्तो र लुकी छिपी गरे जस्तो पार गतिविधि भइरहेको छ कि घरि भरत दाल पक्रो छोडो, घरि चोलेन्द्र शमशेर पक्रो छोडो। कम्तीमा विषय गम्भीर छ भने सिरियसली लाग्नु होला, नभएदेखि कुन हिसाबबाट सरकारले यो गतिविधि गरिरहेको छ।
1: प्रतिनिधि सभा अन्तर्गतको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विषय समितिको सभापतिको निर्वाचन पर्सि हुने भएको छ। आज प्रतिनिधि सभाको बैठकमा सभामुख डीपी अर्यालले प्रतिनिधि सभा नियमावली 2079 नियम 176 बमोजिम असोज 14 गते दिउँसो 2 बजे सभापति निर्वाचनको समय तोकिएको जानकारी गराउनु भएको हो। यसअघि असोज 5 गतेको बैठकले जलवायु परिवर्तन र विपद जोखिम व्यवस्थापनलाई लक्षित गरी 15 सदस्यीय विशेष समिति गठन गरेको थियो।
0: नेपाल बार एसोसिएशनले सर्वोच्च अदालतको संवैधानिक इजलास गठन गोला प्रक्रिया वा वरिष्ठताका आधारमा गर्न माग गरेको छ। बारले न्यायिक स्वच्छता र शुद्धता कायम राख्न भन्दै यस्तो माग अघि सारेको हो। विचाराधीन मुद्दामा पूर्व प्रधान न्यायाधीश वा कसैले पनि हस्तक्षेप र छलफल गर्न नपाउने स्मरण गराउँदै बारले न्यायाधीशहरूलाई आचार संहिताको पूर्ण पालना गर्न ध्यानाकर्षण गराएको छ। पछिल्लो समय विचार तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप बढ़ेको भन्दै बिना प्रमाण नागरिकलाई पक्राउ नगर्न बारले सुरक्षा निकायलाई आग्रह समेत गरेको छ। बारले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मध्यरातमा गरिएको पक्राउप्रति आपत्ति जनाउँदै उहाँको गिरफ्तारीलाई रहस्यात्मक सन्देहात्मक भनेको छ।
1: मेडिकल व्यवसायी दुर्गा प्रसाई फेरि पक्राउ परेका छन्। नेपाल प्रहरीको साइबर ब्यूरोले आज प्रसाईलाई पक्राउ गरेको हो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी सांसद रचना खतिवड़ाको उजुरीका आधारमा प्रसाईलाई पक्राउ गरिएको साइबर ब्यूरोले जनाएको छ। सांसद खतिवड़ा जेनजी शहीद रसिक खतिवड़ाकी आमा हुनुहुन्छ। केही दिन अघि प्रसाईले शहीदलाई लिएर सामाजिक सञ्जालमा अपमानजनक टिप्पणी गरेको आरोप छ। सामाजिक सञ्जालमा छोराको लाशसँग सांसद पद साटेको भनेर टिप्पणी गरेको भन्दै सांसद खतिवड़ाले प्रतिनिधि सभाको बैठकमै रहनु भएको थियो। प्रसाई लगायतले अपमानजनक टिप्पणी गरेको भन्दै उहाँले साइबर ब्यूरोमा उजुरी दिएको जनाइएको छ। उहाँकै उजुरीका आधारमा अनुसन्धानका लागि प्रसाईलाई पक्राउ गरिएको साइबर ब्यूरोले जनाएको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
7: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
8: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
9: सुरक्षा घरको साथ जीवन भरको।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाण्डुबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। पछिल्लो 4 दिनको निरन्तर वर्षाका कारण पहिरो तथा रोसी नदीको कटानबाट ठाउँ ठाउँमा अवरूद्ध बनेको बीपी राजमार्ग खुलाउने प्रयास भइरहेको छ। उक्त राजमार्गको खुरकोट भकुण्डेवेसी खण्डमा यातायात सञ्चालनका लागि अवरोध हटाउने कार्य जारी रहेको काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिनुभएको छ। डिभिजन सड़क कार्यालय भक्तपुरको टोली आज बिहानैदेखि सड़क सञ्चालनका लागि सक्रिय रहेको छ। मौसमले साथ दिएमा भोलि दिउँसोदेखि सड़क सञ्चालनमा आउन सक्ने भावना रहेको उहाँले बताउनुभयो। 2081 असोज 2 साताको अविरल वर्षासँगै रोसी खोलामा आएको बाढ़ी र पहिरोले राजमार्गको काभ्रे खण्डमा ठूलो क्षति पुर्याएपछि सड़क अहिले स्थायी पुननिर्माणको चरणमा रहेको छ। सड़कको ठूलो भाग बगेपछि तत्काल यातायात सञ्चालनका लागि विभिन्न स्थानमा अस्थायी डाइभर्सन निर्माण गरिएको थियो।
0: प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले आगामी दशैं तिहार र छठ पर्वमा यात्रु आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन सरकार तथा सरोकारवाला निकायलाई कड़ा निर्देशन दिएको छ। अध्यक्ष आशिष गजुरेलको अध्यक्षतामा आज बसेको समितिको बैठकले तोकिएको भाड़ादर भन्दा बढ़ी लिने, टिकटमा ठगी गर्ने र क्षमता भन्दा बढ़ी यात्रु राख्ने कार्य तत्काल नियन्त्रण गर्न निर्देशन दिनुभएको हो। समितिले सम्भावित सड़क जोखिमको पूर्व मूल्यांकन, वैकल्पिक मार्गको तयारी, यात्रु सहायता कक्ष स्थापना र चालकको विश्रामको व्यवस्था मिलाउन मन्त्रालयलाई ताकेता गरेको छ। यस्तै यात्राका क्रममा हुने अखाद्य वस्तु बिक्री र महँगी रोक्न पनि समितिले ध्यानाकर्षण गराएको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको 7 दिने युद्धविराम अस्वीकार गरेपछि सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ़ेको छ। तेलको मूल्य बढ़ेसँगै विश्वव्यापी मुद्रा स्फीति बढ़न सक्ने चिन्ता बढ़ेको छ। इरानले गत साता संयुक्त राष्ट्रसंघको महासभामा 7 दिने युद्ध विरामको प्रस्ताव अघि सारेको थियो, तर ट्रम्पले इरानको प्रस्ताव स्वीकार गर्न नसकिने बताउनु भएको थियो। युद्ध विरामको प्रस्ताव सार्वजनिक भएपछि शुक्रबार 2% भन्दा बढ़ी घटेको कच्चा तेलको मूल्य आज पुनः बढ़ेको हो। अन्तर्राष्ट्रिय बजारमा उत्तर समुद्री ब्रेन्ट कच्चा तेलको मूल्य 1.8% बढ़ी र प्रति ब्यारेल 106.19 अमेरिकी डलर पुगेको छ। त्यस्तै अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट कच्चा तेलको मूल्य 1% बढ़ेर प्रति ब्यारेल 93.34 डलर पुगेको छ।
0: युक्रेनले रूसका लागि लड़िरहेका 2 उत्तर कोरियाली सैनिकलाई दक्षिण कोरियामा हस्तान्तरण गरेको विषय सार्वजनिक गरेपछि दक्षिण कोरियाले असन्तुष्टि जनाएको छ। दक्षिण कोरियाका राष्ट्रपति ली जे अमेङले 2 देशबीच भएको गोपनीयता सम्झौता उल्लंघन गर्दै युक्रेनले एकतर्फी रूपमा विषय सार्वजनिक गरेको भन्दै माफी माग्न आग्रह गर्नुभएको हो। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गत साता 2 उत्तर कोरियाली सैनिकलाई दक्षिण कोरियामा पठाएको खुलासा गर्नुभएको थियो। उहाँले ती सैनिकलाई जीवितै पक्राउ गर्नु सहज नभएको बताउनु भएको थियो। यस घटनाले युक्रेनलाई दक्षिण कोरियाबाट सैन्य सहयोग प्राप्त हुने प्रयासमा समेत असर पर्न सक्ने विश्लेषण गरिएको छ।
1: अब खेल समाचार। वर्षाका कारण एसियन गेम्स अन्तर्गत पुरूष क्रिकेटका 2 क्वार्टर फाइनल खेलहरू टस समेत नभएर रद्द भएका छन्। खेल रद्द भएसँगै अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको टी20 वरियतामा माथिल्लो रहेका आधारमा भारत र पाकिस्तान सेमी फाइनलमा प्रवेश गरेका छन्। जापानको निसिन स्थित मैदानमा भारी वर्षा र ओसिलो आउट फिल्डका कारण आजका दुवै खेल रद्द भएका हुन्। पहिलो क्वार्टर फाइनलमा पाकिस्तान र हङकङ तथा दोस्रो खेलमा भारत र अफगानिस्तान आमने सामने हुने तालिका थियो, तर दिनभर परेको झरीका कारण मैदान ढाकिएपछि टस नै हुन नसकेको हो। प्रतियोगिताको नियम अनुसार खेल रद्द हुँदा उच्च वरियता प्राप्त टोली स्वत अघिल्लो चरण पुग्ने प्रावधानका कारण भारत र पाकिस्तानले अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन्। प्रतियोगिता अन्तर्गत भोलि बाँकी 2 क्वार्टर फाइनलका खेलहरू हुनेछन्, जसमा नेपालले टेस्ट राष्ट्र श्रीलंकाको सामना गर्नेछ भने अर्को खेलमा बंगलादेश र मलेसिया प्रतिस्पर्धा गर्नेछन्।
0: दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: जबडा पक्राउ प्रकरणमा विपक्षीद्वारा संसदमा कड़ा आपत्ति। विपद सम्बन्धी संसदीय विशेष समिति सभापतिको निर्वाचन पर्सि हुने।
0: चाँड पर्वमा यात्रा सहज र सुरक्षित बनाउन संसदीय समितिको निर्देशन। बाढ़ीले बिग्रिएका सड़क तत्काल मरमत गर्न व्यवसायीको माग।
1: संवैधानिक इजलास चयन गोला प्रक्रियाबाट गर्न बारको माग। दुर्गा प्रसाई फेरि पक्राउ।
0: अमेरिकाले इरानको युद्ध विराम प्रस्ताव अस्वीकार गरेसँगै तेलको मूल्य बढ़्यो। युद्धबन्दी हस्तान्तरण बारे युक्रेनसँग दक्षिण कोरिया असन्तुष्ट।
1: र वर्षाले खेल रद्द भएपछि भारत र पाकिस्तान एसियन गेम्सको सेमी फाइनलमा प्रवेश।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रम।
10: X103.8 अन्तर्मनको आवाज।
11: दुलेवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
12: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
11: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर। तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
13: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
11: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
14: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्जकी दुई, काछे पानी, तनहुँ। प्रोप्राइटर रमेश भुजेल। फोन 9850 32475 र 9801 32475।
15: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
16: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
15: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
17: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
15: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
18: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनी स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
15: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना। मोबाइल 9850 66136 र 9151 66136।
19: आज पनि भाटड आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
20: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
19: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
20: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
11: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
21: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैंकको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9850 63507। कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
22: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
23: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
21: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0656905065, मोबाइल 9816634372।
24: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलेटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
25: रन बहादुर गुरुङ दुलेगौडा रु 12610,
24: किम बहादुर श्रेष्ठ दुलेगौडा रु 10500,
25: पूर्ण बहादुर भण्डारी दुलेगौडा रु 50115,
24: काजी रिमाल लाइफ जिम दुलेगौडा रु 11000,
25: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था दुलेगौडा रु 11111,
24: पार्वती रिमाल दुलेगौडा रु 10100,
25: कृष्णराज पण्डित दुलेगौडा रु 25000,
24: किरण कुमार श्रेष्ठ दुलेगौडा रु 1,02,174,
25: ठाकुर प्रसाद भट्टराई डोर फिर्दी उत्तम टोल रु 55555,
24: कवासी खानी पानी तथा सरसफाई उपभोक्ता समिति रु 11101,
3: बेलबहादुर भुजेल ढोरफिर्दी हिमाली टोल रु 10,120
25: हिमलाल पौडेल ढोरफिर्दी हिमाली टोल रु 10,005
3: धनमाया भट्टराई ढोरफिर्दी हिमाली टोल रु 50,000
25: रेशम बहादुर थापा ढोरफिर्दी हिमाली टोल रु 11,111
3: भीमप्रसाद वाग्ले ढोरफिर्दी हिमाली टोल रु 10,155 हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है
4: सुन्नुहोस् न ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो राम्रो मात्र होइन उत्कृष्ट बन्छ कार्यक्रम
3: ओके ल डन
4: हजुर सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा
3: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्
4: प्रोपाइटर गोविन्द सिग्देल फोन 9560285443 र 9847000787
25: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ मिति यही असोज 27 गते मंगलबार समय 11 बजे स्थान नेवार समाज भवन शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा नोट साधारण सभामा सहभागी हुने शेष सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ अनुरोधक उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौडा तनहु
5: सुन शुद्धताको प्रति तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ
6: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
5: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार
7: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस् वर्षौंदेखि विश्वास दिएको ओम प्रोसन आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भुज बहादुर सुनार
25: मोबाइल 9800585537 र 9800665159
8: तपाईं सुन्दै हुनुहुन्छ रेडियो डोरबाराही 103.8 मेगाहर्ज
5: तपाईंको घर आँगनमा घन्किने मादलुका तालसँगै वनपाखा मेलापात उकाली ओरालीमा सुसेलिने भाकाहरू हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै
8: रेडियो ढोर बाराही 103.8 मेगाहर्ज

0: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा हरेक दिन दिउँसो 3:15 देखि करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुनसादी पसल दुलेगौंडा 4 भित्री बजार मोबाइल 98058335337
1: आकर्षक सुनसादीको गहना नारीको चाहना।

हजुर नमस्ते नमस्कार स्वागत छ कार्यक्रममा प्रश्न आभूषण लोक शिशिरको प्रतीक्षा गरी बस्नुहुने तपाईँ सम्पूर्ण साथीहरूमाझ म कार्यक्रम प्रश्नदास प्रिया गुरुङ कार्यक्रममा उपस्थित भइसकेकी छु। कार्यक्रममा फेरि पनि एउटा अर्को रमाइलो श्रृङ्खलाको साथमा यहाँहरूसँग जोडिएको छु भने तपाईँले हामीलाई रेडियो ढोरपारा 103.5 MHz जनतमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत पनि हामीलाई विश्वभरिकै साथ रहेर सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार फरक श्रृङ्खलाको साथमा भने आजको श्रृङ्खला रहेर नयाँ नयाँ लोकदोहोरी भाकालाई कार्यक्रम स्थान दिइनेछौ र कार्यक्रमको पहिलो सांगीतिक कोशी स्वरूपको लागि एउटा मिठो भाका राख्नतर्फतिर लागिरहेको छु र श्रोत साथी गीतको बोलिरहेको छ दौतरीलाई सानो मनभरि माया छ र आवाज रहेको छ मौसम गुरुङ अनि देवी खर्ती मगरको भनी स्वीकार्नुहोला है त।

हजुर श्रोत साथी दौतरीलाई सानो मनभरि माया छ गीतको बोललाई पनि कार्यक्रममा स्थान दिइसकेको छु र अहिलेको लागि भने यहाँको लागि निङ्गलाको सोली गीतको बोल राखिरहेको छु जसमा आवाज रहेको छ शान्तिजी परियार अनि रविन खत्रीको भने लैरहेको छु दीपक अधिकारीको संगीत सजिएको छ सन्तोष सुवेदीकोमा मिठो बाका रहेको छ स्वीकार्नुहोला है त

0: कती कठोर होतानी मन त्यो ते तीन देवता
1: हजुर श्रोत साथी निङ्गालोको सोली गीतको बोलमा सजिएको मिठो भाकालाई पनि प्रोग्राममा स्थान दिइसकेको छु। अहिलेको लागि भने यहाँहरूको लागि पापी पेट गीतको बोल राखिरहेको छु, जसमा आवाज रहेको छ खेम सेन्चुरीको भन्ने लयर सङ्गीत सजिएको छ ईश्वर बाबुकोमा स्वीकार होला मिठो भाकालाई सँगसँगै मार्मिक भाकालाई
2: भनेर यत्रो दुःख संघर्ष गरेर यहाँसम्म आए, अब म त सायद नेपाल फर्किन्छु होला।
3: अब कमाउने मान्छे भनेकै हजुर हो, हजुर नै घर फर्केपछि यत्रो ऋण कसरी तिर्ने।

हजुर साथी बाबी पेट गिर्गोबोलमा सजिएको सुमधुर अनि मार्मिक भाकालाई पनि प्रोग्राममा स्थान दिइसकेको छु। खेमसे जिर्गावासमा सजिएको मिठो भाका रहेको थियो पापी पेट गीतको बोल रहेको छ भने अहिलेको लागि भने दसैँ तिहार गीतको बोललाई राखिरहेको छु र दसैँ तिहार पनि श्रोता साथी नजिकैदैछ, माहौल पनि बन्दैछ र त्यसै गरी यो गीतमा आवाज रहेको छ विष्णु माझी अनि सुन्दरमणि अधिकारीको भने दसैँ र तिहार गीतको बोल राखिरहेको छु, स्वीकार्नुहोला है त।

हजुर श्रोता साथी, दशैं र तिहार गीतको बोललाई पनि कार्यक्रममा स्थान दिइसकेको छु र अहिलेको लागि भने यहाँको लागि फेरि पनि एउटा अर्को मिठो भाका राख्नतर्फतिर लागिरहेको छु। र श्रोता साथी, यहाँले पक्कै पनि कार्यक्रमलाई सुनिराख्नु भएको छ होला, कार्यक्रम लोक सुशैली जसलाई प्रायोजक गरिएको छ ओम प्रसन्न आभूषण सुनसादी पसलले भनेको पसल दुलेगोडाको भित्री बजारमा रहेको छ। सुनसादी सम्बन्धी थप सेवाहरू चाहिएमा, कारोबारहरू पनि गर्नु परेमा त्यस पसलबाट पनि यहाँले कारोबारहरू गर्न सक्नुहुनेछ। र अहिलेको लागि भने कार्यक्रममा फेरि पनि यहाँको लागि एउटा मिठो भाका राख्नतर्फतिर लागिरहेको छु र श्रोता साथी, गीतको बोल रहेको छ पोखरेली नानी, सिकार्नुहोला मिठो भाकालाई। हाई त

हजुर श्रोत साथी, गोर्खाली नानीको मिठो माया छ पोखरेली नानी गीतको बोलमा सजिएको मिठो भाकालाई कार्यक्रममा स्थान दिइसकेको छु। यो गीतमा आवाज रहेको छ मौसम गुरुङ अनि मेलिना राईको, भने लय रहेको छ रमेश बिजीको, संगीत सजिएको छ एचपीएन किस्मतकोमा भने सुमधु भाकालाई प्रोग्राममा स्थान दिइसकेको छु। र अहिलेको लागि भने श्रोत साथी, हामी छुटिनुपर्ने बेला भइसकेको छ, समयको हामी एकदम अन्त्यमा पनि पुगिसकेका छौं। समयको निषेध, कार्यक्रमको निषेध समय पनि सकिने बेला चाहिँ भइसकेको छ। र जाँदा जाँदै कार्यक्रममा फेरि पनि यहाँको लागि त म मिठो भाका राख्दैछु। र श्रोत साथी, गीतको बोल रहेको छ एउटै कसम खाउ है निर्माया, जसमा आवाज रहेको छ रामजी खार अनि टिका पुनको, भने यो मिठो भाकालाई राख्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ यार माझबाट विदा हुने आज चाहन्छु। नमस्ते, नमस्कार, हैका।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: स्टुडियो टाइम अहिले दिउँसोको 4 बज्यो।
2: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301।

0: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
1: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
0: दीक्षा ब्युटी पार्लर रे?
1: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
0: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
1: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
0: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
1: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
0: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
1: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
0: एहा, थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
1: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहुँ। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090 34335।
2: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 98253519122, 98058 र 98460976246।
3: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
4: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
3: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
4: ए ल ल,
5: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक।
2: प्रोप्राइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
6: मोबाइल मोबाइल मोबाइल भन्ने बित्तिकै हुन्छ, विदेशबाट भाइ आउँदैछ भनौला नि, एउटा ल्याइदे भनेर।
7: नरिसाउनुहोस् न, जब मोबाइलको लागि विदेशकै बाटो हेर्नु पर्छ र।
8: सुन्नुहोस् न, दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल,
7: जस्तो खोज्यो त्यस्तै, जतिको खोज्यो त्यतिको पाइदो रहेछ क्या।
9: हो, सामसुङ, रेडमी, भिभो, रियलमी, नोकिया र ओप्पो कम्पनीका मोबाइल फोनहरू किन्न, मर्मत गर्न र एसोसरिजका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
7: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि।
9: हाम्रो मोबाइल पसल दुलेगौडा, साङ्ग्रिला बैंकको ठ्याक्कै पारिपट्टि, कृति फोटो सँगै। प्रोप्राइटर सन्तोष श्रेष्ठ, फोन 98560 56996 र 97051 56996।
10: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
11: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो, जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
10: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
11: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
12: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
13: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता,
14: ग्राहकको चाहना नै हाम्रो दृष्टि, जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
12: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
14: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461 61220।
2: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9825 9800528008 र 9460692446।
12: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
15: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 9816634372।
16: जय मसी, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाचे पानी।
1: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी दुई गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900।
2: चरक मेमोरियल हस्पिटल, कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
3: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
2: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
3: सेवा लिने क्रममा चाहिने जानकारी
2: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
3: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
2: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
3: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा, पोखरा, फोन 061-552-493-552-494-582-7778।
4: एडमिशन ओपन एट सिम्स केयर गिवर दुलेकौडा।
5: सिटीभिटी को पाठ्यक्रममा आधारित 390 घण्टाको केयर गिवर तालिम सम्बन्धी भर्ना खुल्यो।
4: हाम्रा विशेषताहरू,
5: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण गराइने,
4: व्यवहारिक र प्रयोगत्मक सिकाइ,
5: रोजगारीका लागि मार्गदर्शन र सहयोग,
4: सेवामूलक गुणस्तरीय र प्रभावकारी तालिम,
5: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर प्राप्त गर्न सकिने,
4: तालिम लिनका लागि चाहिने न्यूनतम योग्यता 18 वर्ष पूरा भई 45 वर्ष ननागेको, कम्तीमा 8 कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।
5: सिट सीमित छ, शीघ्र सम्पर्क राख्नुहोस्। भर्ना गर्ने अन्तिम मिति यही भाद्र 31 गते सम्म।
4: स्थान धुलेगौडा एनआईसी एसिया बैंक भएको घर।
5: सम्पर्क 9556443443, 9001443628 र 9560177373।
4: Don't miss this opportunity. Admission are open. Secure your future in healthcare.
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तुलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
6: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
7: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
6: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
7: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
6: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
7: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
6: नसा तथा वात सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
7: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
6: साथै पुराना निको नभएको घाउ, छाडा सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
7: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा।
5: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
8: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
9: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
8: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौंडा बजारको हेल्पोस्टमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
9: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
7: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
10: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
7: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9645610950।
11: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: तेस्रो शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा।
1: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डेवी लामिछाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाक भित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थी सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिन द्वारा सफा पनि गरिन्छ।
2: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
3: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनोमली स्क्यान गरिनुका साथै ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
4: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, सम्पर्क 0564142333
2: र 98678687।
5: दुलेगौंडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया बया सोच्नै पर्दैन नि। दाउराको सेकुवा छँदैछ त, बन्केवा चोक पारिपट्टि छ नि।
6: हजुर, मोमो, चाउमिन, खाजा सेट, थुक्पा, तन्दुरी रोटी र नान, अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट, कोरियन स्टाइलको बारबेक्यू, सेकुवाको आइटमका लागि त नामै काफी छ नि, दाउराको सेकुवा।
5: एक पटक आउनुहोस्, अन्त जान मनै लाग्दैन साँच्चै भनेको।
6: ल, फोन नम्बर टिप्नुहोस् त 97155655 र 97155656।
7: कति राम्री देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो, कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
8: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
7: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
9: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौंडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोप्राइटर मनराज गुरुङ, सम्पर्क 9850557731, 9806757731।
10: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
11: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
10: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
11: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
10: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
11: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
10: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
11: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
10: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
11: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
10: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
11: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
10: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
12: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
13: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड। फोन 061-592-5963।
14: हेलो बा,
15: कति बन्यो घर? अनि ढलान भयो त?
16: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
15: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
16: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
17: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
6: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
17: प्रोप्राइटर राम भुजेल। सम्पर्क 9811905630 र 9746780681।
18: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816695301।
19: सत्य तथ्य निष्पक्ष समाचार सुसुजित हुन पाउने तपाईँको अधिकार।
20: ढोरबाराही हाइलाइट्सको साथमा
21: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
20: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841349304।
22: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको साँझ 5 बजेको ढोरबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। तनहुँ क्षेत्र नम्बर 2 का सांसद श्री राम न्यौपानेले सोमबारको संसद बैठकमा बोल्दै पछिल्लो समय आएको बाढ़ी पहिरोका कारण तनहुँमा ठूलो जनधनको तथा भौतिक क्षति भएको भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको छ। सांसद न्यौपानेले ब्यास नगरपालिका र भीमात नगरपालिकाका विभिन्न स्थानमा पहिरोका कारण घर जोखिममा परेको जानकारी गराउनु भएको हो। निरन्तरको वर्षाका कारण जमीन कमजोर बन्दा बस्ती तथा घरहरू जोखिममा परेको उहाँले बताउनु भएको छ। त्यस्तै म्याग्दी गाउँपालिकामा समेत पहिरो जानेर जमीन चिरा पर्ने घटना भएका कारण घरहरूमा क्षति पुगेको उहाँले उल्लेख गर्नुभएको हो। बाढ़ी पहिरोका कारण जिल्लाको कालीगण्डकी नदीमा रहेका 4 वटा छोलुङ्गे पुल र 3 वटा पक्की पुलमा समेत क्षति पुगेको सांसद न्यौपानेले बताउनु भएको हो। पुलहरूमा क्षति पुगेपछि स्थानीय बासिन्दाको आवाजावत तथा यातायातमा समेत समस्या उत्पन्न भएको उहाँको भनाइ रहेको थियो। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत तनहुँ प्रतिनिधि सभा क्षेत्र नम्बर 2 महाधिवेशन प्रतिनिधि खोलातर्फ राजेन्द्र कृष्ण श्रेष्ठले उम्मेद्वारी प्रस्तुत गर्नुभएको छ। रिजिङ गाउँपालिकाका अध्यक्ष एवं नेपाली कंग्रेस तनहुँका उपसभापति श्रेष्ठ स्थानीय तहको नेतृत्व, पार्टी संगठन र जनसंवादलाई जनसम्बन्धलाई एकसाथ अघि बढ़ाउँदै आएका नेताका रूपमा परिचित रहेका छन्। स्थानीय सरकारको नेतृत्वमा रहेर विकास निर्माणका कामसँग जोड़िएका श्रेष्ठले पार्टी राजनीतिमा पनि संगठनलाई जनतासँग जोड्ने र कार्यकर्ताबीच समन्वय कायम गर्ने भूमिकामा आफूलाई सक्रिय राख्दै आएका छन्। स्थानीय तहको नेतृत्वलाई केवल प्रशासनिक जिम्मेवारीका रूपमा नभई जनताको आवश्यकता र विकासको आकांक्षासँग जोडेर अघि बढ़ाउनु पर्ने धारणा राख्ने श्रेष्ठको राजनीतिक सक्रियताको महत्वपूर्ण पक्ष विकास निर्माणसँग जोडिएको छ। ग्रामीण क्षेत्रका सड़क, पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा स्थानीय रोजगारीका विषयलाई प्राथमिकतामा राख्दै कृषिको समग्र विकासलाई अघि बढ़ाउने उहाँको प्रयास रहँदै आएको छ। रिसिङ गाउँपालिकाले पनि कृषि संस्कृति पर्यटन र पूर्वाधारलाई समृद्धिको आधारका रूपमा अघि सारेको छ। गाउँपालिकाको नेतृत्वमा श्रेष्ठले यिनै क्षेत्रलाई स्थानीय विकाससँग जोड्दै ग्रामीण क्षेत्रको सम्भावनालाई उपयोग गर्ने विषयमा जोड़ दिँदै आएका छन्। गण्डकी विश्वविद्यालयले आफ्ना शिक्षकहरूका लागि सांगठनिक नियम सेवा शर्त शिक्षण विधि र अनुसन्धान सम्बन्धी एक दिवसीय अभिमुखीकरण तथा पुनर्ताजुकी कार्यशाला आयोजना गरेको छ। ज्ञानकुञ्ज मालमूल स्थित विश्वविद्यालयको सभा हलमा आइतबार आयोजित गोष्ठीमा शिक्षकहरूको शिक्षण तथा अनुसन्धान क्षमता अभिवृद्धि गर्ने विषयमा छलफल भएको छ। विश्वविद्यालयले शिक्षकलाई अध्यापनसँगै अनुसन्धान प्रकाशन र शैक्षिक सेवामा व्यवस्थित रूपमा जोड्ने उद्देश्यसहित अभिमुखीकरण आयोजना गरेको हो। विश्वविद्यालयले अनुसन्धानमा शिक्षकको सहभागिता बढ़ाउन स्टेट ग्रान्ट विस्तार गर्ने हाइब्रिड कक्षा सञ्चालनमा जोड़ दिने र शिक्षण तथा अनुसन्धानलाई एकीकृत गर्ने लक्ष्य राखेका छन्। अविरल वर्षाका कारण मध्य पहाड़ी लोकमार्ग र कालीगंजकी करिडोरका विभिन्न स्थानमा पहिरो तथा सड़क कटान हुँदा यातायात अवरूद्ध भएको छ। वर्षाका कारण मध्य पहाड़ी लोकमार्गको विभिन्न स्थानमा पहिरो खसेको छ। बागलुङ पर्वत जोड्ने मालढुङ्गाको पूर्वी भागमा पानीले सड़क कटान गर्दा क्षति पुगेको छ। मध्य पहाड़ी लोकमार्ग अन्तर्गत काठीखोला गाउँपालिका 5 ठूल ढुङ्गा, बडीघाट गाउँपालिका 6 खारा र निसीखोला गाउँपालिका 4 काना बजारमा पहिरो खसेपछि सड़क अवरोध भएको छ। त्यसै कालीगण्डकी करिडोर अन्तर्गत बागलुङ नगरपालिका 10, डबल्याङ वडा नम्बर 13 कैया र जयमिनी नगरपालिका 8 छिस्तीमा सड़क अवरोध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख फरेन्द्र प्रसाईले जानकारी दिनुभएको हो। अविरल वर्षाले कालीगण्डकी नदीको बहाव उच्च रहेपछि हेर्ने क्रममा लडेर बागलुङमा एकजनाको मृत्यु भएको छ। कालीगण्डकीले पर्वतको जलजला स्थित फर्से गाउँ र बागलुङ नगरपालिका 4 डोडेनीमा कटान गर्दा हेर्ने क्रममा लडेर बागलुङ नगरपालिका 4 औडार चौरको ढिकबाट लडेर स्थानीय 55 वर्षीय चित्र गोदामेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फरेन्द्र पर्साईले पुष्टि गर्नुभएको हो। कालीगण्डकीमा बढ़ेको बहावपछि भएको कटान हेर्न ढिकामा जानुभएका गोदामे भीरबाट झण्डै 100 मिटर तल खस्दा घटनास्थलमै मृत्यु भएको उहाँले बताउनु भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ रहेको छ। नागरिकताको सरकारी अभिलेखमा कृत्य तथा अनधिकृत हेरफेर गरेको आरोपमा एक प्रशासकीय अधिकृत सहित 3 कर्मचारीमाथि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले छानबिन अगाडि बढ़ाएको छ। प्रशासनले प्रशासकीय अधिकृत सूर्य प्रसाद शर्मा पौडेल, लेखापाल रमेश भिक्क र कम्प्युटर अपरेटर विष्णु प्रसाद चपगाईले सरकारी अभिलेखमा कृत्य तथा अनधिकृत हेरफेर गरेको देखिएपछि आवश्यक कार्यवाहीका लागि छानबिन अगाडि बढ़ाएको हो। गुरूङका 2 बाल बालिकाको नाबालक परिचय पत्र बनाउन जिल्ला प्रशासन कार्यालय कास्कीमा पेश भएका कागजात रुजु गर्ने क्रममा गुरूङको नाममा 2 नागरिकता रहेको खुलेको थियो। अभिलेख अनुसार बालबालिकाका बाबु प्रयासाई गुरूङले 2056 चैत 3 गते साबिक आरू खर्कत 8 स्याङ्जा स्थायी ठेगाना राखेर जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट 57066 नम्बरको नागरिकता पहिलो पटक लिनुभएको थियो। त्यसको 6 महिनापछि 2057 भदौ 25 गते पोखरा लेखनाथ महानगरपालिका 7 कास्की स्थायी ठेगाना रहेर गुरूङले नै 108588 नम्बरको नागरिकता कास्की प्रशासनबाट दोस्रो पटक लिनुभएको थियो। कास्की प्रशासनले 2 नागरिकता भेटिएपछि पहिलो नागरिकता रद्द गरिएको भए त्यसको कानूनी आधार अपनाइएको प्रक्रिया निर्णय गर्ने अधिकारी र रद्द गर्नुको कारण लगायतका कागजात उपलब्ध गराउन आग्रह गरेको थियो। कास्की प्रशासनबाट नागरिकता रद्द सम्बन्धी अभिलेख मागिएपछि 3 कर्मचारीले आफ्नो अधिकार भन्दा बाहिर गएर सरकारी अभिलेखमा कृत्य तथा अनधिकृत हेरफेर गरेको प्रमुख जिल्ला अधिकारी निराजन खेमिरीले बताउनु भएको छ। छानबिनका क्रममा तीनजना कर्मचारीले कागजात लेख्ने प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर गर्ने तथा कुनै निर्णय नै नभई निर्णय अनुसार नागरिकता रद्द भएको देखाउने गरी कृत्य गरेको खिमिरेले बताउनु भएको छ। उहाँका अनुसार लेखापाल विकले कागजात लेख्ने कम्प्युटर अपरेटर चपगाईले प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर गर्ने र प्रशासकीय अधिकृत शर्मा पौडेलले प्रमाणित गर्ने काम गरेको गत भदौ 15 गतेको कार्यालयको सीसीटीभी फुटेजमा देखिएको छ। निरन्तरको वर्षापछि आएको भारी पहिरो र नदी कटानका कारण विद्युत तथा इन्टरनेट संचारमा क्षति पुगेपछि मुस्ताङमा 36 घण्टादेखि विद्युत र इन्टरनेट सेवा अवरुद्ध भएको छ। वर्षाका कारण बाढ़ी पहिरो र नदी कचानले पर्वतको डिमोखाबाट आउने 33 किभीए विद्युत प्रसारण लाइनका खम्बामा क्षति पुगेपछि उक्त प्रसारण लाइनसँग सम्पर्क टुटेको जोमसोम स्थित विद्युत वितरक संस्था निलगिरी उपभोक्ता सहकारी संस्थाका प्रमुख सन प्रसाद थकालीले जानकारी दिनुभएको छ। बाढ़ी पहिरोका कारण पर्वत र म्याग्दे खण्डमा विद्युत संरचनामा क्षति पुगेपछि म्याग्देको दाना सबस्टेशन समेत चार्ज हुन नसकेर बन्द भएको उहाँले बताउनु भएको हो। बाढ़ी पहिरोको कारण विद्युत र इन्टरनेट सेवा अवरुद्ध हुँदा म्याग्देको उत्तरी क्षेत्रको अवस्थाबारे जानकारी लिन समेत समस्या भइरहेको प्रमुख थकालीले बताउनु भएको हो। यसैबीच बाढ़ीले क्षति पुर्याएको विद्युत संरचनाको मर्मत गरी आइतबार साँझसम्म म्याग्देको बेनीसम्म विद्युत प्रसारण लाइन सञ्चालनमा आइसकेको छ। 33 केभीए प्रसारण लाइन र दाना सबस्टेशनको अवस्थाबारे थप अध्ययन गर्न जोमसोमबाट प्राविधिक टोली त्यसतर्फ प्रस्थान गरिसकेको उहाँले जानकारी दिनुभएको हो। अविरल वर्षाका कारण म्याग्दे जिल्लाका विभिन्न स्थानमा गएको पहिरो र बाढ़ीले ठूलो क्षति पुर्याएको छ। जिल्ला प्रहरी कार्यालय म्याग्देका अनुसार पहिरोमा पुरिएर 6 जनाको मृत्यु भएको छ भने 3 जना बेपत्ता रहेका छन्। अन्नपूर्ण गाउँपालिका 8 काफल डाँडाका 19 वर्षीय समीन गर्बुजा, अन्नपूर्ण गाउँपालिका 3 फगामका 54 वर्षीय योमाया पाइजा, मालिका गाउँपालिका 3 डाँडा गाउँका 31 वर्षीय चिरण पुन र 28 वर्षीय देवबहादुर पुनको पहिरोमा परिमृत्यु भएको हो। त्यसै अन्नपूर्ण गाउँपालिका 6 गिवाङ्गी 5 वर्षीय जेनी पूर्जा र अन्नपूर्ण गाउँपालिका 3 की 75 वर्षीय सिलकुमारी कर्बुजाको पनि पहिरोमा परिमृत्यु भएको प्रहरीले जनाएको छ। पहिरोमा परेर मृत्यु भएका 6 जनाको शव प्राप्त भएको तथा 3 जना अझै पनि बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय म्याग्देका सूचना अधिकारी सागर तिमिल्सेनाले बताउनु भएको हो। पहिरोमा परी अन्नपूर्ण गाउँपालिका 6 गेवाङका 75 वर्षीय ओम बहादुर तिरिजा, अन्नपूर्ण गाउँपालिका 8 काफा डाँडाका 21 वर्षीय मनोज कर्बुजा र बेनी नगरपालिका 3 भकिम्लो छेपारीकी कुमारी बिक बेपत्ता भएको प्रहरीले जनाएको छ। हप्ताको पहिलो कारोबार दिन शेयर बजार घटेको छ। शेयर बजार प्रसूचक नेप्से आज 16.47 अङ्कले घटेर 2613.33 बिन्दुमा झरेको छ। आज व्यापार बाहेक सबै समूहको प्रसूचक घटेकोमा जल विद्युत लगानी र निर्जीवन बीमा समूह 1% भन्दा धेरैले ओह्रालो लागेको छ। आज 224 वटा कम्पनीको शेयर घटेकोमा 49 वटाको बढ़ेको छ। यसै 6 वटा कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज हाथवे इन्भेस्टमेन्ट नेपालको शेयर 10.5% घटेको छ। सम्रकमा बजार ओह्रालो लागेको दिन कुमारी बैंकको डिभेन्चर 2090.12.17% बढ़ेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। गएको बिहिबार 5.44 अर्ब कारोबार भएकोमा आज 357 वटा कम्पनीको 1.31 करोड़ कित्ता शेयर 5.38 अर्ब रूपियाँमा किनबेच भएको छ। हस्त साझा 5 बजेको ढोरबर हेलर साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरूङ विदा हुने आज चाहन्छु। नमस्कार।
0: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
1: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
3: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
1: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
3: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
1: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
3: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
1: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
3: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
3: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
23: ए सबिना, यस्तो हतारमा कता हो?
24: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
23: ल, बिहेको गर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
0: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908216142।

0: बड़ा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083
1: मिति यही असोज 12 गते देखि 22 गते सम्म
0: तनहुँ जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
1: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तेदी खेल मैदान
0: महोत्सवका मुख्य आकर्षणहरू
1: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति
0: बालुद्यान एवं रमाइलो मेला
1: दशैं तिहार सस्तो बजार
0: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
1: स्थानीय कला संस्कृतिको प्रदर्शनी
0: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
1: साथमा लाइभ कन्सर्ट
0: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
2: यस दुलेगौडा पोलिक्लिनिकमा यही असोज 17 गते शनिबार वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
0: वरिष्ठ हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की
2: छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर अनुप पण्डित
0: नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
2: र वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको उपचार र परामर्शका लागि आउनुहुने भएकाले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला
0: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
1: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
3: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 0564141129 र 98560133
4: सुन न श्रेया यो चाया पोतो डन्डिफोर र एलर्जीले मेरो अनुहार नै
5: दिदी रिल्याक्स मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके
4: कहाँ
5: गण्डकी मेडिकल हल
0: हो गण्डकी मेडिकल हल अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन
5: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन अनुहारको डन्डिफोर कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
0: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्य नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ
1: गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी सम्पर्क 0965903969 मोबाइल 9840826926 सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ मिति यही असोज 27 गते मंगलबार समय 11 बजे स्थान नेवार समाज भवन शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा नोट साधारण सभामा सहभागी हुने शेष सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ अनुरोध उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
6: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
4: अनि बन्छ त दाई
6: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
7: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि
8: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
9: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
8: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
10: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज

0: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
1: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
0: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
2: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
0: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
2: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
0: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
1: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
3: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9849699 छ।
4: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
5: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
4: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
5: त्यसो भए कहाँ जाने त कान्छा?
4: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
5: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
6: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
5: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौडा आफ्नै निवासमा।
7: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9856011445 र 9856020445।
8: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किन मोहनी लगाएर हो?
9: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
8: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
9: हुन्छ नि खुब, पौवाडाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमणि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
10: एपी स्टोर दुलेगौडा सृजना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
1: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
10: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
1: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
10: फोन नम्बर 0564143121,
1: मोबाइल 9805678634 र 9701107090।
11: विद्यार्थी भाई बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
12: मैडम, धूम्रपान भनेको के हो?
11: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
12: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम?
11: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
12: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
11: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
13: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
14: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: Admission open at Sims Caregiver Dulekoda.
1: CTVT को पाठ्यक्रममा आधारित 390 घण्टाको केयरकिभर तालिम सम्बन्धी भर्ना खुल्यो।
0: हाम्रा विशेषताहरू
1: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण गराइने,
0: व्यवहारिक र प्रयोगत्मक सिकाइ,
1: रोजगारीका लागि मार्गदर्शन र सहयोग,
0: सेपमूलक गुणस्तरीय र प्रभावकारी तालिम,
1: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर प्राप्त गर्न सकिने,
0: तालिम लिनका लागि चाहिने न्यूनतम योग्यता 18 वर्ष पूरा भई 45 वर्ष ननागेको, कम्तीमा 8 कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।
1: सिट सीमित छ, शीघ्र सम्पर्क राख्नुहोस्। भर्ना गर्ने अन्तिम मिति यही भाद्र 31 गते सम्म।
0: स्थान धुलेगौडा एनआईसी एसिया बैंक भएको घर।
1: सम्पर्क 9556443043, 9801443628 र 9560171773।
0: Don't miss this opportunity. Admission are open. Secure your future in healthcare.
2: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
3: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
2: दीक्षा ब्युटी पार्लर रे?
3: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
2: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
3: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
2: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
3: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
2: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
3: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
2: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
3: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्लागन्धकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा। सम्पर्क 9709034335।
4: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
5: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
4: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
6: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोप्राइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9261553507।
7: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु। मोबाइल 9806613195 र 9847153368।
8: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
9: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
8: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
4: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छट, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सीपीबीसी, पीबीसी पाइप, पेन्ट्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9850688302 र 9840688302।
10: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
11: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबरमा समीक्षा मोतेसँगै दिनेश जोशीको नमस्कार।
12: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
11: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
12: जबरालाई भेट्न नदिएपछि यशस्वी खड्कासँग आयोगले सोधपूछ गर्दै भोलि उपस्थित हुन पत्राचार।
11: पार्टी कार्यवाहीमा परेका कर्णालीका सांसद राजकुमार शर्माको पद खारेज, प्रदेश सभाको निर्णय सर्वोच्चबाट सदर।
12: सर्लाहीमा दाह संस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता, मनाङ हिमपैरोमा सम्पर्कविहीन थप 2 जनाको शव फेला।
11: अमेरिका चीनबीच 60 अर्ब डलरका सामानमा भन्सार घटाउने सहमति, व्यापार युद्धलाई थप 2 महिना लम्ब्याइने।
12: र एसियाली खेलकुदमा टेनिस खेलाड़ी स्वस्तिका र शिवालीको जोड़ी पहिलो चरणमै पराजित।
13: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
14: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
11: समाचार अब विस्तारमा। राष्ट्रिय मानव अधिकार आयोगले उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रमुख प्रहरी वरिष्ठ परीक्षक एसएसपी सन्तोष खड्कालाई सोधपूछ गर्ने भएको छ। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नियन्त्रणमा लिएर टेकु प्रहरी कार्यालयमा राखिएको अवस्थामा आयोगको टोलीलाई अनुगमन र भेटघाट गर्न नदिएपछि आयोगले सोधपूछ गर्न लागेको हो। आयोगले आज पत्र लेख्दै एसएसपी खड्कालाई भोलि बिहान 11 बजे उपस्थित हुन भनेको प्रवक्ता टीकाराम पोखरेलले थाहा संचार नेटवर्कलाई जानकारी दिनुभयो। आयोगका सदस्य मनोज दुवाडी नेतृत्वको 3 सदस्यीय टोली हिजो जबरालाई भेट्न पुग्दा प्रहरीले रोकेको थियो। सुरक्षा थ्रेटको कारण देखाउँदै महाराजगंज स्थित निवासबाटै नियन्त्रणमा लिइएका पूर्व प्रधान न्यायाधीश जबरालाई भेट्न नदिएको विषय आयोगले प्रहरीको नदिएको विषयले प्रहरीको कदमप्रति आयोगले कड़ा आपत्ति जनाएको छ।
12: सर्वोच्च अदालतले कर्णाली प्रदेशसभाका सांसद राजकुमार शर्माको सांसद पद खारेज गर्ने निर्णयलाई सदर गरेको छ। न्यायाधीश द्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले आज शर्माले दायर गरेको रिट खारेज गर्दै प्रदेशसभा सचिवालयको निर्णय कार्यान्वयनको बाटो खुल्ला गरिदिएको हो। यसअघि जारी भएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेसँगै शर्माको सांसद पद गुमेको छ। तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित शर्माले अर्को पार्टीको चुनाव प्रचार प्रसारमा सहयोग गरेको भन्दै नेपाली कम्युनिष्ट पार्टीले कार्यवाही गरी प्रदेश सभालाई पत्र पठाएको थियो। सोही पत्रका आधारमा प्रदेश सभा सचिवालयले पद रिक्त गर्ने निर्णय गरेपछि शर्मा अदालत पुग्नु भएको थियो।
11: सर्लाहीको गोडैतामा छिमेकीको दाह संस्कारमा सामेल भएका एक वृद्ध लखन देही सोतीमा डुबेर बेपत्ता हुनुभएको छ। आज दिउँसो गौतैडा नगरपालिका एक बहादुरपुरका 60 वर्षीय छिन्तु शाह सोती खोलामा डुबेर बेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
12: मनाङको नार्पाभूमि गाउँपालिका स्थित हिमलुङ बेस क्याम्पमा गएको हिम पहिरोमा परि सम्पर्क विहीन भएका 12 जना मध्ये थप 2 जनाको शव फेला परेको छ। यससँगै घटनामा ज्यान गुमाउनेको संख्या 4 पुगेको छ। ट्रेकिङ एजेन्सी मार्फत बेस क्याम्प स्थापना गर्न गएका 22 जना नेपाली मध्ये 10 जना सकुशल फेला परेका थिए भने 12 जना बेपत्ता भएका थिए। पहिलो चरणमा हिजो भेटिएका संखुवा सभाका 52 वर्षीय छेवी भोटे र 31 वर्षीय पासाङ भोटेको शवलाई हेलिकप्टर मार्फत काठमाण्डु स्थित टिचिङ अस्पताल पुर्याइएको छ। यस्तै आज बिहान कैलाश हेलिकप्टर मार्फत थप 2 शव उद्धार गरी प्रदेश अस्पताल चामे पुर्याइएको छ, जसको पहिचान हुन बाँकी छ। जिल्ला प्रहरी कार्यालय मनाङबाट करिब 3 दिनको पैदल दूरीमा रहेको विकट हिमलुङ बेस क्याम्पमा बाँकी बेपत्ता 8 जनाको खोजी तथा उद्धार कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।
11: अविरल वर्षा र बाढ़ी पहिरोका कारण अवरूद्ध भएका बाढ़ी प्रभावित सम्पूर्ण जिल्लाहरूमा भोलिसम्ममा विद्युत आपूर्ति पूर्ण रूपमा सुचारू हुने भएको छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले आज पत्रकार सम्मेलन गर्दै म्याग्दी, बागलुङ, तनहुँ र रूकुम पूर्वमा विद्युत सुचारू भइसकेको र बाँकी जिल्लामा भोलिसम्म आपूर्ति सहज हुने जानकारी दिनुभयो। बाढ़ी पहिरोले प्रसारण संरचनामा क्षति पुर्याउँदा राष्ट्रिय प्रसारणबाट 1000 मेगावाट भन्दा बढ़ी विद्युत बाहिरिएपछि आन्तरिक माग धान्न प्राधिकरणले भारतबाट 1154 मेगावट विद्युत आयात गरिरहेको छ। काली गण्डकी, सेती, मादी र मर्स्याङदी करिडोरका अधिकांश जलविद्युत केन्द्र पुनः सञ्चालनमा आइसकेका छन्। यद्यपि प्रसारण लाइन र आयोजनाहरूमा भएको क्षतिका कारण प्रणालीबाट अझै 230 मेगावाट विद्युत बाहिरिरहेको छ।
12: रसुवाको टिमुरे स्थित नेपाल टेलिकमको टेलिफोन टावरमा 12 किलोवाट क्षमताको सोलर प्रणाली जडान गरी दूरसंचार सेवा निरन्तर बनाइएको छ। गत भदौ 10 गते भोटेको सिनदीमा आएको बाढ़ीले विद्युत आपूर्ति ठप्प भएपछि टेलिकमले डिजल जेनेरेटर चलाएर टावर सञ्चालन गर्दै आएको थियो। जेनेरेटरका लागि आवश्यक डिजल समेत हेलिकप्टरबाट ढुवानी गर्नुपर्ने बाध्यता रहेकामा टेलिकमले हेलिकप्टर मार्फत नै सोलर उपकरण पुर्याएर नयाँ प्रणाली जडान गरेको हो। सञ्चालनमा आएसँगै अब केन्द्रीय विद्युत सेवा उपलब्ध नहुँदा पनि टिमुरे क्षेत्रमा 2G तथा 4G मोबाइल र इन्टरनेट सेवा निरन्तर सञ्चालन हुने नेपाल टेलिकमले जानकारी दिएको छ।
11: प्रतिकूल मौसमका कारण 3.5 महिनादेखि ठप्प रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा नेपाल वायु सेवा निगमले आजदेखि पुनः नियमित उडान शुरू गरेको छ। गत जेठ 22 गते यता बन्द रहेको विमानस्थलमा आज काठमाण्डुबाट 13 जना यात्रु लिएर सुकेटार पुगेको ट्विनिटर जहाज 5 जना यात्रु बोकेर काठमाण्डु फर्किएको छ। उडान पुनः शुरू भएसँगै पर्यटन क्षेत्रका व्यवसायी र स्थानीयवासी उत्साहित बनेका छन्। एयर ट्राफिक कन्ट्रोलर दिलीप राजवंशीका अनुसार अब आगामी असोज 15 गतेदेखि लागू हुने गरी साताको सोमबार, बिहिबार र शनिबार उडान हुनेछन्।
12: एक सातादेखिको अविरल वर्षासँगै आएको बाढ़ी पहिरोका कारण गुल्मीका मुख्य तथा ग्रामीण सड़क अवरूद्ध भएका छन्। जिल्लाको तेस्रो मुख्य सड़कको रूपमा रहेको कालीगण्डकी करिडोर सड़क अन्तर्गत कालीगण्डकी गाउँपालिका 2 राक्सेमा ठूलो पहिरो खसेपछि 5 दिनदेखि यातायात सञ्चालन हुन सकेको छैन। उक्त करिडोरको गुल्मी खण्डका विभिन्न स्थानमा पहिरो गएको र सड़क भाँसिएकोले यातायात सञ्चालनमा कठिनाई भएको छ। अवरूद्ध सड़क खुलाउनका लागि उक्त क्षेत्रमा एक्सकाभेटर परिचालन गरिएको सड़क एक्सकाभेटर परिचालन गरी सड़क खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख भीम किरण बोगटीले जानकारी दिनुभएको छ। त्यसै गरी रुद्र बेडी वामी टक्सार सड़क खण्ड गत चार दिनदेखि अवरूद्ध बनेको छ। उक्त सड़क अन्तर्गत चन्द्रकोट गाउँपालिका साथ सिस्ने फेरमा पहिरो खसेपछि सड़क पूर्ण रूपमा अवरूद्ध बनेको हो। वर्षा रोकिएपछि यातायात सञ्चालन गर्नका लागि स्थानीय गाउँपालिका र सड़क निर्माण कम्पनीको सहयोगमा डोजर र एक्सकाभेटर प्रयोग गरी सड़कमा थुप्रिएको पहिरो हटाउने काम भइरहेको छ।
11: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
15: गुणस्तरीय प्लम्बिङको परपर्द नाम
16: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
15: सुरक्षा घरको साथ जीवन गर्छ।
17: पानी जीवन को

0: 4.47 अंक हटेर 2633 को बिन्दु में कायम भएको हो। आज 0.62% गिरावट आएको हो। आज कारोबार भने 5 अर्ब लागेको छ। आज कुल 5,38,57,85,000 रूपियाँ बराबरको कारोबार भएको छ। आज 50 कम्पनीको शेयर मूल्य बढेको छ भने 223 कम्पनीको शेयर मूल्य घट्दा अन्य सबै उपसूचक ओह्रालो लागेका छन्।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र चीनले एक अर्काबाट आयात हुने करिब 60 अर्ब अमेरिकी डलर मूल्यका विभिन्न वस्तुमा लगाइएको भन्सार शुल्क घटाउने सहमति गरेका छन्। सहमति अनुसार दुवै देशले 30-30 अर्ब डलर बराबरका गैर संवेदनशील वस्तुमा तुलनात्मक रूपमा सहज भन्सार व्यवस्था गर्ने भएका हुन्। अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरका अनुसार यसबाट चीनमा निर्यात हुने अमेरिकी वस्तु मध्ये करिब 30% बजार पहुँचमा सुधार पाउनेछन्। चीनले अमेरिकाबाट आयात हुने मकै, गहुँ, ज्वार, मासु, दुग्धजन्य पदार्थ, वनस्पति तेल लगायत कृषि उत्पादनमा भन्सार घटाउने योजना बनाएको छ। तर सोयाबीन भने सूचीमा समावेश गरिएको छैन। त्यस्तै चीनले अमेरिकी माछा तथा समुद्री खाद्य पदार्थ, काठ तथा काठजन्य सामग्री, सौन्दर्य सामग्री र चिकित्सा उपकरणमा समेत भन्सार घटाउने तयारी गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनिया राष्ट्रपति शी जिनफिङ बीच गत साता वाशिङटनमा भएको यस वर्षको दोस्रो शिखर बैठकपछि व्यापार सम्बन्धी सहमति सार्वजनिक भएको हो। अमेरिका र चीनबीच जारी व्यापार युद्ध विरामलाई थप 2 महिना लम्ब्याउने सहमति पनि भएको छ। चीनको वाणिज्य मन्त्रालयका अनुसार युद्ध विरामको अवधि जनवरी 10 सम्म कायम रहनेछ।
0: अब खेल समाचार। जापानको आइची नागोयामा जारी विश्व एसियाली खेलकुदको टेनिसमा महिला डबल्सतर्फ नेपाली टोली पहिलो चरणमै पराजित भएको छ। आज सम्पन्न पहिलो चरणको खेलमा नेपालका स्वस्तिका विष्ट र शिवाली गुरूङको जोड़ी जापानका मोमोको कोबोरी र अयानो सिमिजुको जोड़ीसँग 2-0 को सोझो सेटमा पराजित भएको हो। नेपाली टोलीले दुवै सेटमा एक अंक पनि जोड्न सकेन। पहिलो सेटमा 6-0 पछि परेको नेपाली टोली दोस्रो सेटमा पनि 6-0 नै पछि परेको थियो। यसअघि महिलाको एकल प्रतिस्पर्धामा पनि नेपाली खेलाड़ी स्वस्तिका पहिलो चरणमै जापानका खेलाड़ीसँग 2-0 सोझो सेटमा पराजित भएकी थिइन्। साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: जबरालाई भेट्न नदिएपछि एसएसपी खड्कासँग आयोगले सोधपूछ गर्दै भोलि उपस्थित हुन पत्राचार।
0: पार्टी कार्यवाहीमा परेका कर्णालीका सांसद राजकुमार शर्माको पद खारेज। प्रदेश सभाको निर्णय सर्वोच्चबाट सदर।
1: सर्लाहीमा दाह संस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता। मनाङ हिम पहिरोमा सम्पर्क विहीन थप 2 जनाको शव फेला।
0: अमेरिका चीनबीच 60 अर्ब डलरका सामानमा भन्सार घटाउने सहमति। व्यापार युद्ध विरामलाई थप 2 महिना लम्ब्याइने।
1: र एसियाली खेलकुदमा टेनिस खेलाड़ी स्वस्तिका र शिवालीको जोड़ी पहिलो चरणमै पराजित।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। समीक्षा र दिनेश बिदा हुन्छौं। नमस्कार।
2: एक सय 103.8 अन्तर्मनको आवाज।

0: एडमिशन ओपन एट सिम्स केयर गिवर दुलेगौड़ा।
1: सीटीभीटी को पाठ्यक्रममा आधारित 390 घंटा को केयर गिवर तालिम सम्बन्धी भर्ना खुल्यो।
0: हाम्रा विशेषताहरू
1: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण गराइने,
0: व्यवहारिक र प्रयोगत्मक सिकाई,
1: रोजगारीका लागि मार्गदर्शन र सहयोग,
0: सेवामूलक गुणस्तरीय र प्रभावकारी तालिम,
1: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर प्राप्त गर्न सकिने,
0: तालिम लिनका लागि चाहिने न्यूनतम योग्यता 18 वर्ष पूरा भई 45 वर्ष ननागेको, कम्तीमा 8 कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।
1: सिट सीमित छ, शीघ्र सम्पर्क राख्नुहोस्। भर्ना गर्ने अन्तिम मिति यही भाद्र 31 गते सम्म।
0: स्थान धुलेगौड़ा एनआईसी एसिया बैंक भएको घर।
1: सम्पर्क 9556443043, 9801443628 र 9560177773।
0: Don't miss this opportunity. Admission are open. Secure your future in healthcare.
2: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
3: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
2: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
3: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
1: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
4: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
1: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9468383522।
5: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
6: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
5: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेरको चिन्ता लिनु भएको छ यो दिदीले?
7: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
5: त्यसो भए विवेक ढुङ्गानाको शुक्लगण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
1: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौड़ा तनहु पंचमुनि स्कूल को अगाड़ी सिकेन्द्र फिश हाउस को आडैमा, शाखा पसल दुलेगौड़ा भित्री बजार सांग्रीला विकास बैंक को पछाड़ी। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेर का लागि आवश्यक खसी र कुखुरा का मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजा का लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अण्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
7: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856061636 र 9151166136।
1: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
0: अब चिन्ता नगर्नुहोस्, भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौड़ामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
1: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
0: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
1: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
0: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
1: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
0: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
0: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौड़ा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
8: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
9: Highlights Nepal, complete digital entertainment house.

0: सधै पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
1: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
0: ए हो र, ल त ल,
2: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0564142 र 98552196692।
3: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
1: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
3: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
4: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
3: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
1: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
5: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
1: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
6: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटिएल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
1: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
6: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
1: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
5: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
7: प्रोपाइटर सुबिल श्रेष्ठ, खिम नारायण श्रेष्ठ, मोबाइल 98461956999 छ।
8: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
1: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
6: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
3: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मिन बहादुर सुनार 98253-9922, 98058-2808 र 98460-69246।
9: होइन है आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
1: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
10: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
9: ए त्यसो भए युअर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
1: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
9: सम्पर्क युअर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9814153305।
11: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
1: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
11: हस् मम्मी।
12: मैले सुने छोरी, ल जाम हिँड।
1: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
12: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
1: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विंग्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
12: बीजी मोमो हाउस, दुलेगौडा, हेल्पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
13: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।
14: Please subscribe and press the bell icon for more new updates.

0: मोबाइल मोबाइल मोबाइल भन्ने बित्तिकै हुन्छ विदेशबाट भाइ आउँदैछ भनौला नि एउटा ल्याइदे भनेर।
1: नरिसाउनुहोस् न, जब मोबाइलको लागि विदेशकै बाटो हेर्नु पर्छ र। सुन्नुहोस् न, दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल, जस्तो खोज्यो त्यस्तै, जतिको खोज्यो त्यतिको पाइदो रहेछ क्या।
2: हो, सामसुङ, रेडमी, भिभो, रियलमी, नोकिया र ओप्पो कम्पनीका मोबाइल फोनहरू किन्न, मर्मत गर्न र एसोसरिजका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
1: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि।
2: हाम्रो मोबाइल पसल दुलेगौडा, साङ्ग्रिला बैंकको ठ्याक्कै पारिपट्टि, कृति फोटो सँगै। प्रोपाइटर सन्तोष श्रेष्ठ, फोन 9856956996 र 9701956996।
3: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
4: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
5: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
6: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
4: ए हो र, हस् दाई म आजै जान्छु।
7: हजुर, यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
8: हाइजेनिक राञ्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9556062891।
9: टिकुनी माया, आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
1: यदि किने हुन्न र, तलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
9: हो र, कहाँ छ र त्यस्तो?
1: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
7: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
10: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
7: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
10: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
7: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
5: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
11: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
5: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न, जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
12: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ, साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921653507।
13: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
13: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
7: पेट सम्बन्धित समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
13: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
7: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
13: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
7: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
13: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
7: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
13: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार।
7: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
14: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
15: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गन्दकी हार्डवेयरको सटर लाइनमा रहेको फ्रेन्ड्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
14: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
15: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066-81115।
16: हेलो बा,
17: कति बन्यो घर? अनि ढलान भयो त?
18: ₹103.8 अन्तर्मनको आवाज।
19: स्टुडियो टाइम
20: अहिले साँझको 7 बज्यो।
12: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौंडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98166-95301।
21: सत्य, तथ्य, निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
14: धोरबाराही हाइलाइट्सको साथमा
7: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौंडा बीपी चोक।
14: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 98461-49304।

0: नमस्कार, रेडियो ध्रुवाराही 103.8 मेगाहर्ज को साँझ 7 बजे ध्रुवाराही हाइलाइट्स में अशोक विश्वकर्मा को स्वागत छ। ध्रुवाराही हाइलाइट्स शुरू गरौं आजका मुख्य समाचारहरूबाट। पहिरोका कारण अवरूद्ध पृथ्वी राजमार्ग आज दिउँसोदेखि एकतर्फी सञ्चालनमा। दुई ठूला प्राकृतिक विपदका कारणले एक महिनाको अवधिमा 1427 जनाको मृत्यु, 4093 जना अझै बेपत्ता। पछिल्लो बाढ़ी र पहिरोमा परेर गण्डकीमा मात्रै 21 जनाको मृत्यु। पर्यटकीय राजधानी पोखरामा लागू औषध कारोबारको स्वरूप परिवर्तन, अवैध धन्दाको सञ्जाल फैलिँदा प्रहरीलाई सुरक्षा चुनौती थपिँदै। दुलेगौड़ामा दशैं विशेष सांस्कृतिक महोत्सव शुरू, आगामी मंगसिरको 12 गते बेलचौतारामा नेपथ्यको लाइभ कन्सर्ट हुने। नागरिकताको अभिलेखमा कृत्य र हेरफेर गरेको आरोपमा स्याङ्जामा 3 कर्मचारी छानबिनको दायरामा। मोस्ताङमा 36 घण्टादेखि विद्युत र इन्टरनेट सेवा अवरुद्ध। भारतमा आउँदो अक्टोबर 2 देखि जेल भरो आन्दोलन शुरू गर्ने सीजेपीको घोषणा। एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा भोलि नेपाल श्रीलंकासँग खेल्ने, वर्षा बाधक बन्न सक्ने चिन्ता। गएको बुधबारदेखि अवरूद्ध पृथ्वी राजमार्ग आज दिउँसोदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ। निरन्तरको वर्षा पछाडि विभिन्न ठाउँमा गएको पहिरोले सड़कमा क्षति पुर्याउँदा राजमार्ग अवरूद्ध भएको थियो। दाहदिङको गजुरीमा रहेको चामबासको पहिरो हटाएपछि राजमार्गमा एकतर्फी गाड़ी सञ्चालनमा आएको हो। दशैं तिहार र छठ लगायतका चाड़पर्वमा सार्वजनिक यातायातलाई सरल, सुरक्षित र मर्यादित बनाउन प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकले यात्रुले भोग्ने शास्ति, टिकटमा हुने ठगी र दुर्घटना जोखिम न्यूनीकरणका लागि प्रभावकारी कार्ययोजना ल्याउन पूर्वाधार विकास मन्त्रालयलाई सचेत गराइएको छ। बैठकमा समितिका सभापति आशिष गजुरेलले यात्रुले शास्ति भोग्नु परेमा वा असुरक्षित यात्राको अवस्था देखिएमा जिम्मेवार निकायलाई कार्यवाही गर्ने चेतावनी दिनुभयो। बैठकमा पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले बाढ़ी पहिरोले अवरूद्ध भएका मुख्य राजमार्गहरू दशैं अगाडि नै सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाउनु भएको छ। विशेष गरेर पृथ्वी राजमार्गलाई 24 घण्टाभित्र र बीपी राजमार्गलाई दशैं अगाडि नै खुलाउने लक्ष्यका साथमा काम भइरहेको उहाँले बताउनु भएको छ। बैठकमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्य प्रसाद सिटौलाले इन्धनको मूल्य नबढ़ेसम्म चाडबाडमा भाडा नबढ़ाउने प्रतिबद्धता जनाउनुभयो। पूर्व प्रधान न्यायाधीश चौलेन्द्र शमशेर जबरालाई प्रहरीले पक्राउ गरेको विषयलाई लिएर विपक्षी दलहरूले संसदमा सरकारसँग जवाफ माग गरेका छन्। प्रतिनिधि सभाको आज बसेको बैठकमा बोल्दै विपक्षी दलका सांसदहरूले सरकारले कानून र विधिको शासनको उल्लंघन गरेको आरोप लगाएका छन्। प्रहरीले शनिबार राति 12:30 बजे महाराजगंजमा रहेको निवासबाट पूर्व प्रधान न्यायाधीश चौलेन्द्र शमशेर जबरालाई पक्राउ गरेको थियो। 12 घण्टा पछाडि जबरालाई छोड़िएको प्रहरीले सुरक्षा चुनौतीका कारण प्रहरी कार्यालय लगेको बताएको छ। तर सुरक्षा चुनौती रोक्न के काम भयो भन्ने बारे प्रहरी वा सरकारले अहिलेसम्म आधिकारिक रूपमा केही पनि भनेको छैन। यता राष्ट्रिय मानवाधिकार आयोगले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्कालाई सोधपूछका लागि बोलाएको छ। पूर्व प्रधान न्यायाधीश चौलेन्द्र शमशेर जबरालाई पक्राउ गर्ने खड्कालाई आयोगले मंगलबार छलफलका लागि बोलाएको हो। आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलका अनुसार आइतबार जबरा पक्राउ परेपछि अनुगमनका लागि पुगेको आयोगको टोलीलाई प्रहरीले अनुगमन गर्न नदिएको विषयमा छलफल गर्न खड्कालाई बोलाइएको हो। आयोगको टोली आइतबार टेकु स्थित कार्यालय पुग्दा प्रहरीले 45 मिनटसम्म कुराएर गेटबाट नै फर्काइदिएको थियो। पछिल्लो एक महिनामा मुलुकमा भएका दुईवटा ठूला प्राकृतिक विपदको घटनामा परेर 1427 जना नागरिकको मृत्यु पुष्टि भएको छ भने 4093 जना अझै बेपत्ता रहेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भदौको 10 गते भोटेकोशीमा आएको बाढ़ी र असोज 8 गतेदेखि 11 गतेसम्म भएको अविरल वर्षाका कारणले ठूलो जनधनको क्षति भएको छ। भोटेकोशी बाढ़ीमा परेर 1399 जनाको मृत्यु भएको छ भने 4000 89 जना बेपत्ता भएका छन्। त्यसै पछिल्लो चार दिने वर्षाका कारणले आएको बाढ़ी र पहिरोमा परेर 27 जनाको मृत्यु भएको छ भने 4 जना बेपत्ता र 7 जना घाइते भएका छन्। पछिल्लो वर्षाका कारणले देशैभरि 513 विपदको घटना भएका छन्, जसबाट 1065 परिवार प्रभावित भएका छन् भने जोखिममा परेका 2000 जनालाई सुरक्षित स्थानमा सारिएको प्राधिकरणले जनाएको छ। भटेकोशी बाढ़ीमा बेपत्ता भएकाहरूको खोजी र पहिचानका लागि डीएनए परीक्षणको काम समेत भइरहेको जनाइएको छ। यसैबीच पछिल्लो बाढ़ी र पहिरोमा परेर गण्डकी प्रदेशमा मात्रै 21 जनाको ज्यान गएको छ। असोजको 9 गतेबाट 11 गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढ़ी र पहिरोमा परेर प्रदेशका विभिन्न जिल्लामा 21 जनाको मृत्यु भएको छ भने केही अझै बेपत्ता रहेका छन्। उनीहरूको खोजीका लागि घाइतेहरूको उपचारलाई तीव्र बनाउन प्रदेश सरकारले निर्देशन दिएको छ। बाढ़ी पहिरोबाट प्रदेशको बागलुङ, मेग्दी र मनाङ जिल्ला बढ़ी प्रभावित बनेको छ। नेपाल विद्युत प्राधिकरणले लगातारको वर्षा र बाढ़ी पहिरोका कारणले प्रभावित बनेको विद्युत आपूर्ति मंगलबारसम्म सहज रूपमा सञ्चालन हुने जनाएको छ। सोमबार आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणले यस्तो जानकारी दिएको हो। पत्रकार सम्मेलनमा बोल्दै प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बाढ़ी प्रभावित जिल्लाहरूमा मंगलबारसम्म विद्युत आपूर्ति सहज भइसक्ने बताउनुभयो। उहाँका अनुसार बाढ़ीका कारणले म्याग्दी, बागलुङ, मुस्ताङ, तनहुँ, रूकुम पूर्व र प्युठान लगायतका जिल्लामा विद्युत आपूर्ति पूर्ण रूपमा बन्द भए तापनि म्याग्दी, बागलुङ, तनहुँ र रूकुम पूर्व मा विद्युत सुचारू भइसकेको छ। त्यसबाहेक मोस्ताङ, प्युठान र डोल्पामा सोमबार साँझसम्म र देशैभरि मंगलबारसम्म विद्युत जडान भइसक्ने उहाँले जानकारी दिनुभयो। पर्यटकीय राजधानी पोखरामा पछिल्लो समय लागू औषधको कारोबार र प्रयोगको नयाँ स्वरूप देखिन थालेको छ। परम्परागत लागू औषधका साथै विदेशी बजारमा प्रचलित नयाँ प्रकृतिका लागू औषध समेत वितरण थालेपछि प्रहरीले यसलाई गम्भीर सुरक्षा चुनौतीका रूपमा लिएको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा प्रहरी नायब परीक्षक वीरेन्द्र पासवानका अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा लागू औषध नियन्त्रण सम्बन्धी कार्यवाही र पक्राउ पर्नेको संख्यामा उल्लेख्य वृद्धि भएको छ। विगतका वर्ष अरूको तुलनामा यस वर्ष प्रहरीले सक्रियता बढ़ाएसँगै कारोबार र सेवनका घटनाहरू थप उजागर भएका हुन्। पोखराको पर्यटन र रात्रिकालीन मनोरञ्जनको केन्द्र हुनुका फाइदा उठाउँदै लागूषध कारोबारीहरूले आफ्नो सञ्जाल विस्तार गरिरहेको अनुसन्धानबाट खुलेको छ। विभिन्न क्षेत्रबाट आएका पर्यटक र स्थानीय युवाहरूलाई लक्षित भइरहेको यस्ता गतिविधि नियन्त्रण गर्न प्रहरीले निगरानी बढ़ाइरहेको छ। तनहुको शुक्ला गण्डकी नगरपालिका स्थित बेल चौतारामा चर्चित ब्याण्ड नेपथ्यले लाइभ कन्सर्ट गर्ने भएको छ। आगामी मंगिरको 13 गति लायन्स क्लब अफ शुक्ला गण्डकीको आयोजनामा नेपथ्यले आफ्नो प्रस्तुति राख्ने भएको हो। लाइभ कन्सर्ट बारे सोमबार आज दुलेगौड़ामा पत्रकार सम्मेलन गर्दै आयोजकले शुक्ला गण्डकीको प्रचार, सांगीतिक सम्भावना र शैक्षिक क्षेत्रको विकासका लागि कार्यक्रम आयोजना गर्न लागेको दावी गरेको छ। शुक्ला गण्डकी नगरपालिकाका उपप्रमुख समेत रहनुभएका कन्सर्टका संयोजक खुमबहादुर विका राजीले गण्डकीको सुस्किरामा नेपथ्यको धुन नेपथ्य लाइभ इन शुक्ला गण्डकी कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिनुभयो। विकले 10,000 संगीत प्रेमीहरू माझमा नेपथ्यको प्रस्तुति समेट्ने लक्ष्य रहेको पनि बताउँदै 1 करोड़ आमदानी गरेर 80 लाख खर्च हुने बताउनु भएको छ। उहाँले कार्यक्रमबाट हुने बचतलाई लायन्स इन्टरनेशनलको पढ़ाउ अभियान अन्तर्गत शिक्षा क्षेत्रमा लगानी गर्ने समेत स्पष्ट पार्नुभयो। उहाँले शुक्ला गण्डकी सहित छिमेकी पालिकाहरूका विद्यालय र विद्यार्थीहरूका लागि सहयोग गर्ने बताउनु भएको छ। बेलचौतारा स्थित भानुभक्त बहुमुखी क्याम्पसमा आयोजना गरिने कार्यक्रमले शुक्ला गण्डकीलाई विश्वमा चिनाउन र यहाँको सांगीतिक सम्भावनालाई उजागर गर्न महत्वपूर्ण बन्ने लायन्स क्लब अफ शुक्ला गण्डकीका अध्यक्ष देवेन्द्र ढुंगानाले विश्वास व्यक्त गर्नुभयो। उहाँले नेपथ्यको कन्सर्ट यस क्षेत्रका लागि ऐतिहासिक कार्यक्रम बन्ने समेत दावी गर्नुभएको छ। पत्रकार सम्मेलनमा शुक्ला गण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले लायन्स क्लबले शुक्ला गण्डकीको विकासमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको बताउनुभयो। उहाँले यो कार्यक्रमलाई सफल बनाउन सबैले हातेमालो गर्न आवश्यक रहेको भन्दै स्थानीय सरकारको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। कार्यक्रममा भेमाल नगरपालिकाका नगर प्रमुख रदिराज चुवेदी, मेग्दी गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठ, शुक्ला गण्डकी पाँचका वडाध्यक्ष दीर्घ बहादुर थापा, आयोजक क्लबका सदस्य सुरेश पौडेल लगायतले स्पष्ट सामाजिक सेवा गर्ने उद्देश्य सहित आयोजना हुन लागेको कार्यक्रमले अन्य आयोजकलाई समेत सन्देश दिएको भन्दै सफलताको कामना गरेका छन्। उनीहरूले कार्यक्रम सफल पार्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। नेपाली कम्युनिष्ट पार्टीको महाधिवेशन आगामी स्थानीय तहको निर्वाचन पछाडि गर्ने बारे नेताहरू बीचमा छलफल भएको छ, तर टुंगो भने लागि नसकेको नेताहरूले बताएका छन्। गत वैशाखमा सम्पन्न केन्द्रीय कार्य संयोजन समितिको बैठकले आगामी मंगिरको 11 गतेबाट 15 गतेसम्म काठमाण्डुमा महाधिवेशन गर्ने निर्णय गरेको थियो, जसमा असार र साउन मसान्तसम्म पार्टी सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण अभियान सञ्चालन गर्ने उल्लेख रहेको छ। भदौको 15 सम्म ओडा, भदौको 16 देखि मसान्तसम्म पालिका, असोज मसान्तसम्म जिल्ला, कार्तिकको 15 गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय भएको थियो, तर यो कार्यतालिका अनुसार अधिवेशन र महाधिवेशन केन्द्रित कार्य हुन सकेको छैन। यो विषयमा असोजको 6 गते बसेको नेकपाको केन्द्रीय संयोजन समितिको बैठकमा छलफल भएको हो। नेकपाका प्रवक्ता प्रकाश ज्वालाका अनुसार दशैं अगाडि पार्टीको सचिवालय यो बैठक बस्नेछ। उक्त बैठकमा महाधिवेशनको मितिका विषयमा छलफल हुने बताइएको छ। महाधिवेशनको मितिबारे छलफल हुँदा आगामी चुनावलाई समेत ख्याल गरिने पनि ज्वालाले बताउनुभयो। स्थानीय तहको चुनाव कहिले हुन्छ यकिन भएको छैन, तर 5 वर्षीय कार्य अवधि सकिन लागेको छ। स्थानीय तहको निर्वाचन यस अगाडि 2079 भदौको 30 गते भएको थियो। उक्त निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकाल सकिने भएको छ। तनहुको शुक्ला गण्डकी नगरपालिका 5 दुलेगौड़ामा दुलेगौड़ा सांस्कृतिक महोत्सव 2083 शुरू भएको छ। नेपालीहरूको महान पर्व विजय दशमीको अवसरमा शुक्ला गण्डकी युवा क्लबको आयोजनामा शुरू भएको महोत्सवको आज नगर प्रमुख कृष्णराज पण्डितले उद्घाटन गर्नुभयो। उद्घाटन कार्यक्रममा नगर प्रमुख पण्डितले महोत्सवलाई मनोरञ्जनसँगै स्थानीय उत्पादन, व्यवसाय, कला, संस्कृति र पर्यटन प्रवर्धनसँग जोड़नुपर्ने बताउनु भएको छ। यस्तै उपप्रमुख हुमबहादुर बिका राजुले महोत्सवले शुक्ला गण्डकीको पहिचान र सम्भावना उजागर गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। असोजको 12 अर्थात आज बाट शुरू भएको महोत्सव आगामी 22 गतेसम्म सञ्चालन हुनेछ। महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको सांगीतिक प्रस्तुति, सांस्कृतिक कार्यक्रम, कन्सर्ट र बालोद्यान लगायतका गतिविधि सञ्चालन हुने आयोजकले जनाएको छ। महोत्सव परिसरमा 150 वटा भन्दा बढ़ी व्यापारिक स्थल राखिएको छ। महोत्सवले स्थानीय व्यापार, व्यवसाय र कला संस्कृतिको प्रवर्धनमा सहयोग पुग्ने आयोजकको अपेक्षा रहेको छ। तपाईं यति बेला साँझ 7 बजेको धोरबारही हाइलाइट्स सुनिरहनु भएको छ। खबरहरू अझै जारी रहेका छन्। हामीलाई सुन्दै गर्नुहोला।
1: हेलो बा,
2: कति बन्यो घर? अनि ढलान भयो त?
3: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
2: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
3: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
4: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
5: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
4: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9891505630 र 9746780681।
6: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
7: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
8: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98166334372। आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
9: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
8: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98510888461 र सिजन गुरुङ 97045409।
10: धुलेगौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया बया सोच्नै पर्दैन नि। दाउराको सेकुवा छँदै छ त, बन्केवा चोक पारिपट्टि छ नि।
11: हजुर, मोमो, चाउमिन, खाजा सेट, थुक्पा, तन्दुरी रोटी र नान, अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट, कोरियन स्टाइलको बारबेक्यू, सेकुवाको आइटमका लागि त नामै काफी छ नि, दाउराको सेकुवा।
10: एक पटक आउनुहोस्, अन्त जान मनै लाग्दैन साँच्चै भनेको।
11: ल, फोन नम्बर टिप्नुहोस् त 97155655 र 97155656।
12: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
13: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
12: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
13: त्यही दुलेगौडा बजारमा छ नि दिलराई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
12: ए त्यसो भए त म गइहाले,
13: चिया त पिएर जाऊ,
12: अहिले हतार छ, पछि आउँदै गरौँला है।
14: दीर्घायु फर्निचर सोरुम,
13: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
8: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता, दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 98460161268 र 98560602।
11: बडा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083,
15: मिति यही असोज 12 गतेदेखि 22 गतेसम्म।
11: तनहु जिल्लाको परम्परागत कला, संस्कृति, औद्योगिक व्यापार, कृषि, घरेलु हस्तकला, पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार,
15: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तरी खेल मैदान।
11: महोत्सवका मुख्य आकर्षणहरू,
15: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति,
11: बालुद्यान एवं रमाइलो मेला,
15: दशैं तिहार सस्तो बजार,
11: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी,
15: स्थानीय कला संस्कृतिको प्रदर्शनी,
11: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता,
15: साथमा लाइभ कन्सर्ट,
11: आयोजक शुक्ला गण्डकी युवा क्लब दुलेगौडा तनहुँ। विश्रामपछि पुनः स्वागत छ ढोरबाराही हाइलाइट्समा। अब बाँकी समाचारहरू। तनहुँ क्षेत्र नम्बर 2 सांसद निर्वाचित हुनुभएका श्रीराम नेपालीले सोमबार आजको संसद बैठकमा बोल्दै पछिल्लो समय आएको बाढ़ी र पहिरोका कारण तनहुँमा ठूलो जनधनको तथा भौतिक क्षति भएको भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको छ। सांसद नेपालीले व्यास नगरपालिका र भीमाल नगरपालिकाका विभिन्न स्थानमा पहिरोका कारणले घर उच्च जोखिममा परेको जानकारी संसदमा गराउनु भएको हो। निरन्तरको वर्षाका कारणले जमीन कमजोर बन्दा बस्ती र घरहरू जोखिममा परेको उहाँले बताउनुभयो। त्यस्तै मेघली गाउँपालिका क्षेत्रमा समेत पहिरो जाने र जमीन चिरा पर्ने घटना भएका कारण घरहरूमा क्षति पुगेको उहाँले संसदमा उल्लेख गर्नुभएको छ। बाढ़ी पहिरोका कारणले जिल्लाको कालीगण्डकी नगरपालिकामा रहेका चारवटा झलुङ्गे पुल र तीनवटा पक्की पुलमा समेत क्षति पुगेको सांसद नेउपानेले बताउनु भएको छ। पुलहरूमा क्षति पुगेपछि स्थानीय बासिन्दाको आवत जावत तथा यातायातमा समेत समस्या उत्पन्न भएको नेउपानेले बताउनुभयो। नागरिकताको सरकारी अभिलेखमा कृति तथा अनधिकृत हेरफेर गरेको आरोपमा एक प्रशासकीय अधिकृत सहित तीनजना कर्मचारीलाई जिल्ला प्रशासन कार्यालय स्याङ्जाले छानबिन अगाडि बढ़ाएको छ। प्रशासनले प्रशासकीय अधिकृत सूर्यप्रसाद शर्मा पौडेल, लेखापाल रमेश विकर र कम्प्युटर अपरेटर विष्णु प्रसाद चपागाईको सरकारी अभिलेखमा कृति र अनधिकृत हेरफेर गरेको देखिएपछि आवश्यक कार्यवाहीका लागि छानबिन अगाडि बढ़ाएको हो। गुरूङका दुईवटा बालबालिकाको नाबालक परिचय पत्र बनाउन जिल्ला प्रशासन कार्यालय कास्कीमा पेश भएको कागजात रुजु गर्ने क्रममा गुरूङको नाममा दुईवटा नागरिकता रहेको खुलासा भएको थियो। मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ। सोमबार न्यायाधीश उद्धव प्रसाद गजुरेलको इजलासले प्रसाईलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो। उहाँलाई सोमबार साइबर ब्यूरोको टोलीले भक्तपुर स्थित निवासबाट सोमबार पक्राउ गरेको हो। यस अगाडि पनि प्रसाई विभिन्न मुद्दामा पटक पटक पक्राउ पर्दै छोड्दै आउनु भएको छ। प्रसाईमाथि साइबर अपराध सम्बन्धी विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रोकथाम गर्न सकिने रोग भए पनि रेबिजका कारणले नेपाल सहित विश्वमा नै अझै वर्षेनी हजारौं मानिसहरूले ज्यान गुमाउनु परेको छ। विश्व रेबिज दिवसका अवसरमा सन्देश जारी गर्दै स्वास्थ्य मन्त्रालयले नेपालमा रेबिज अझै ठूलो जनस्वास्थ्य चुनौतीका रूपमा रहेको जनाएको हो। गएको आर्थिक वर्षमा मात्रै नेपालमा 2,23,000 भन्दा धेरै जनावरको टोकाईबाट घटना दर्ता भएका छन्, जसमध्ये 96% टोकाई कुकुरबाट भएको छ। नेपालमा वर्षेनी झण्डै 100 जनाको रेबिजका कारणले ज्यान जाने गरेको अनुमान छ, तर कुल जनसंख्याको आधा हिस्सा अझै पनि उच्च जोखिममा रहेको जनाइएको छ। तनहुको शुक्ला गण्डकी नगरपालिका दुई कोत्रे स्थित श्री सिद्धेश्वर शिव पञ्चायन मन्दिरको श्रीवृद्धि तथा उन्नयन नयनको कामना सहित असोजको 25 गतेबाट कार्तिकको 1 गतेसम्म श्रीमद भागवत सप्ताह ज्ञान महाज्ञ आयोजना हुने भएको छ। आज कोत्रेमा पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको कार्यक्रममा श्री सतचण्डी पाठ पारायण देवलीला संगीतमय भागवत कथा तथा प्रवचन हुने आयोजकले जनाएको छ। कार्यक्रममा प्रमुख वाचक पण्डित श्री दीपक प्रसाद पौडियल रहने बताइएको छ। आयोजकले श्रद्धालु भक्तजनहरूलाई परिवारसहित उपस्थित हुन अनुरोध गरेको छ। नारायणी नदीमा आएको भीषण बाढ़ीका कारणले चितवन राष्ट्रिय निकुञ्जबाट बगेको एउटा गैंडा नवलपरासीको सुस्तामा भेटिएको छ। सुस्ता गाउँपालिका चारमा आज बिहान झण्डै 5 वर्षको गैंडा फेला परेको हो। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार गैंडाको निरन्तर निगरानी भइरहेको छ। उसलाई समातेर सुरक्षित रूपमा निकुञ्ज फर्काउने तयारी भइरहेको छ। भौगोलिक जटिलताका कारणले भारतीय बाटो वा डुंगा प्रयोग गरेर गैंडाको उद्धार गरिनेछ। बाढ़ीले अन्य वन्यजन्तुलाई समेत भारत तर्फ पुर्याएको हुन सक्ने अनुमान गरिएको छ। यसअगाडि 2074 सालको ठूलो बाढ़ीमा बगेर भारतमा पुगेका 12 वटा गैंडाको सफल उद्धार गरिएको थियो। निरन्तरको वर्षा पछाडि आएको बाढ़ी पहिरो र नदी कटानका कारणले विद्युत र इन्टरनेट संरचनामा क्षति पुगेपछि मोस्ताङमा 36 घण्टादेखि विद्युत र इन्टरनेट सेवा अवरूद्ध बनेको छ। वर्षाका कारणले बाढ़ी पहिरो र नदी कटानले पर्वतको डिमुखाबाट आउने 33 केभीए विद्युत प्रसारण लाइनको खम्बाहरूमा क्षति पुगेपछि उक्त प्रसारण लाइनदेखि सम्पर्क टुटेको जोमसोम स्थित विद्युत वितरक संस्था नीलगिरी उपभोक्ता सहकारी संस्थाका प्रमुख सन प्रसाद थकालीले जानकारी दिनुभयो। बाढ़ी पहिरोका कारणले पर्वत र मेग्दी खण्डमा विद्युत संरचनामा क्षति पुगेपछि मेग्दीको दान सब स्टेशन समेत चार्ज हुन नसकेर बन्द भएको उहाँले बताउनु भएको छ। बाढ़ी र पहिरोका कारणले विद्युत र इन्टरनेट सेवा अवरूद्ध हुँदा मेग्दीको क्षेत्रको अवस्था बारे जानकारी लिन समेत समस्या भइरहेको प्रमुख थकालीले बताउनु भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। भारतको कक्रोच जनता पार्टी सीजेपीले आउँदो अक्टोबर 2 जेल भरो आन्दोलन शुरू गर्ने घोषणा गरेको छ। सीजेपीका संस्थापक अभिजित दीपकेले आज नयाँ आन्दोलनबारे घोषणा गर्नुभएको हो। अभिजित दिनुभएको छ, बाढ़ी र पहिरोका कारणले विद्युत र इन्टरनेट सेवा अवरूद्ध हुँदा म्याग्दीको उत्तरी क्षेत्रको अवस्थाबारे जानकारी लिन समेत समस्या भइरहेको प्रमुख थकाली

0: यो पोस्टमा सीजेपीका संस्थापक दीपक केली प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको माग दोहोर्याउनु भएको छ। प्रमुख निर्वाचन आयुक्तले आफ्नो पदबाट राजीनामा नदिएमा अक्टोबरको 2 देखि आन्दोलन शुरू हुने सीजेपीले यस अगाडि नै बताएको छ। यद्यपि सीजेपीले मुम्बईमा विरोध प्रदर्शन गर्ने अनुमति पाएको छैन। यसमा प्रतिक्रिया जनाउँदै दीपकले नागरिकको आवाज दबाउने यस्ता प्रयासहरू स्वीकार्य नहुने बताउनु भएको थियो। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको 7 दिने युद्ध विराम स्वीकार गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ़न थालेको छ। तेलको मूल्यमा भएको वृद्धिसँगै विश्वव्यापी मुद्रास्फीति बढ़न सक्ने चिन्ता समेत बढ़ेको छ। यसको असर विभिन्न देशका शेयर बजारमा समेत परेको समाचार संस्था एएफपीले जनाएको छ। युद्ध विरामको प्रस्ताव सार्वजनिक भए पछाडि शुक्रबार 2% भन्दा धेरै घटेको कच्चा तेलको मूल्य आज फेरि बढ़ेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य 1.8% बढ़ेर प्रति ब्यारल 106.19 अमेरिकी डलर पुगेको छ। इरानले गएको हप्ता संयुक्त राष्ट्रसंघको महासभामा 7 दिने युद्ध विरामको प्रस्ताव अगाडि सारेको थियो। यो प्रस्ताव कार्यान्वयन भए हर्मुज जलमार्ग पुनः खोल्ने र विश्वव्यापी ऊर्जा र आपूर्तिमा देखिएको समस्या केही सहज हुने अपेक्षा गरिएको छ। अब खेल समाचार। एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा भोलि नेपालले श्रीलंकासँग खेल्ने भएको छ। यो खेल भोलि बिहान 5:45 बजे करूगी स्पोर्ट्स पार्कमा शुरू हुनेछ। प्रतियोगितामा नेपाल समूह एक विजेता बन्दै क्वार्टर फाइनलमा पुगेको हो। एसियाली खेलकुदमा नेपाल र श्रीलंका बीच 16 वर्ष पछाडि भेट हुन लागेको हो। यसअगाडि सन् 2010 भएको प्रतियोगिताको क्वार्टर फाइनलमा नेपाल श्रीलंकासँग 2 विकेटले पराजित भएको थियो। यस्तै पछिल्लो पटक नेपाल र श्रीलंका बीच सन् 2024 टी20 विश्वकपमा प्रतिस्पर्धा हुने तय भएको थियो, तर त्यो खेल वर्षाका कारणले टस पनि हुन नपाएर रद्द भएको थियो। यसैबीच भोलि हुने नेपाल र श्रीलंका बीचको क्वार्टर फाइनल खेलमा वर्षाको सम्भावना समेत रहेको छ। यो खेल वर्षाका कारण हुन नसकेमा आईसीसी वरियताको आधारमा श्रीलंका सेमी फाइनलमा पुग्नेछ भने नेपाल सिधै बाहिरिनेछ। नेपालले यो खेल जित्यो भने इतिहास रच्दै सेमी फाइनलमा पुग्नेछ र भारतसँग प्रतिस्पर्धा गर्नेछ। यिनै खबरहरू सँगसँगै हामी धोरबा रही हाइलाइट्सको अन्तमा आएका छौं। विदा हुनु पूर्व आजका मुख्य समाचारहरू फेरि एकपटक सुन्नुहोस्। पहिरोका कारणले अवरूद्ध पृथ्वी राजमार्ग आज दिउँसोदेखि एकतर्फी सञ्चालनमा। 2 ठूला प्राकृतिक विपदका कारणले 1427 जनाको मृत्यु, 4093 जना अझै बेपत्ता। पछिल्लो बाढ़ी र पहिरोमा परेर गण्डकी प्रदेशमा मात्रै 21 जनाको ज्यान गयो। पर्यटकीय राजधानी पोखरामा लागु औषध कारोबारको स्वरूप परिवर्तन, अवैध धन्दाको सञ्जाल फैलिँदा प्रहरीलाई चुनौती थपिँदै। दुलेगौंडामा दशैं विशेष सांस्कृतिक महोत्सव शुरू, आगामी मंगसिरको 12 गते बेलचौतारामा नेपथ्यको लाइभ कन्सर्ट हुने। नागरिकताको अभिलेखमा कृत्य र हेरफेर गरेको आरोपमा स्याङ्जामा 3 कर्मचारी छानबिनको दायरामा। मोस्ताङमा 36 घण्टादेखि विद्युत र इन्टरनेट सेवा अवरूद्ध। भारतमा आउँदो अक्टोबर 2 देखि जेल भरो आन्दोलन शुरू गर्ने सीजेपीको घोषणा। एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा भोलि नेपाल र श्रीलंका खेल्ने, वर्षा बाधक हुन सक्ने चिन्ता। हवस् त, यिनै विविध खबरहरू सँगसँगै साँझ 7 बजेको धोरबाराही हाइलाइट्स आजको लागि सकिएको छ। राति 10 बजे हामी थप विवरण सहितका समाचार लिएर फेरि उपस्थित हुन्छौ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो धोरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा धोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: 3.8 अन्तर्मनको आवाज।
1: नसा तथा मानसिक रोगका बिरामीहरूलाई खुसीको खबर।
2: लामो समयदेखि नसा तथा मानसिक रोगबाट पीड़ित बिरामीहरूलाई परामर्श र उपचार गर्न यही असोज 17 गते तेस्रो शनिबार नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुन्दर राणा भात दुलेगौड़ा स्थित गण्डकी मेडिकल हलमा आउँदै हुनुहुन्छ। सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
1: उपचार हुने रोग एवं समस्याहरू: निराश हुने, मन आतिने, स्मरण शक्ति कम हुँदै जाने, व्यवहारमा परिवर्तन आउने, हुँदै नभएको कुरा सुन्ने र देख्ने समस्या भएका बिरामी,
2: छारे रोग, टाउको दुखी रहने, हात खुट्टा झमझमाउने एवं पोल्ने समस्याबाट पीड़ित बिरामी,
1: रक्सी, गाजा, चुरोट जस्ता मद्यपान र धूम्रपानको लतबाट समस्या उत्पन्न भएका बिरामीहरूले बेलैमा उपचार गराई स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
2: सम्पर्क गण्डकी मेडिकल हल, शुक्ला गण्डकी 4 दुलेगौंडा, माछा पुछ्र बैंकको ठिक पारिपट्टि।
1: सम्पर्क 0965903969, मोबाइल 9840826926।
3: जाम न, ढिला भइसक्यो।
2: एकैछिन पख न, केको भिडियो सुनौ।
4: घर बनाउँदै हुनुहुन्छ?
5: पहिले जस्तै घर बनाउँदा आफ्नै खानेको चुनडुङ्गाबाट बनेको अर्घाखाँची सिमेन्ट नै रोज्नु भन्नुहोस् है।
4: सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नुहोस् है।
3: हो नि, चराले चाहिँ वर्षै पिछे घर बनाएर हुँदैन क्यारे। एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि।
2: नबोल न, सुन त,
4: अर्घाखाँची सिमेन्टको बारेमा त सबैले थाहा छ, मैले त केही बोल्नै पर्दैन। अर्घाखाँची सिमेन्ट सबैभन्दा स्तरीय
3: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता।
2: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ खैरनी 4 हिमाल इन्टरप्राइजेज, प्रोप्राइटर रविन्द्र पौडेल। सम्पर्क 9840686265 र 9801412888।
6: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
7: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
6: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
7: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
6: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरनी 4 आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
7: होटल फ्यामिली एन्ड लज, खैरनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9855324220, 9840154674 र 9845324220।
8: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
9: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
8: दीक्षा ब्युटी पार्लर रे?
9: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
8: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
9: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
8: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
9: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
8: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
9: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
8: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
9: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा। सम्पर्क 9709034335।
10: कति राम्री देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि के हो
11: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ
12: हजुर सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन
10: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ
11: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी 4 दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोप्राइटर मनराज गुरुङ सम्पर्क 9856057731 9806657731
13: आज पनि भात डढायो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
14: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ कराएर मात्रै भो
13: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
14: तिमीलाई पड्किने बाइकहरू केही आउँदैन क्या अरे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
15: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
16: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ बैंकको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817
17: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
18: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
17: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौडा बजारको हेल्प चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ
18: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
19: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
20: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
19: प्रोप्राइटर रबिन थापा सम्पर्क 9856033398 र 9465010950
21: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज

0: होइन, धुवामा के गरिराखेको छौ भने तिमी
1: के गर्नु नि? भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि।
0: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको, एकदम ढुक्क छु म त।
1: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
0: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
2: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
3: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 98171656606।
4: सधैँभरि यही आउँदो असोज 17 गते तेस्रो शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा,
5: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिसाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ।
6: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
7: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनोमली स्क्यान गरिनुका साथै ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
8: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौडा, सम्पर्क 0564142333
6: र 98678687।
9: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
6: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
9: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
10: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर भुज बहादुर सुनार,
11: मोबाइल 9808535537 र 9806615899।
12: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
13: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
12: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
13: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
12: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
13: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेठन,
12: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
13: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
12: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
13: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
12: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
13: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
12: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
14: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑफ सेवा फिजियोथेरापी इंडोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
15: 24 घंटा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163।
16: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
17: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
16: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
17: त्यसो भए कहाँ जाने त कान्छा?
16: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
17: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
18: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्याप्सिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
17: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
19: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 98551445 र 98551445।
20: स्टुडियो अहिले रातिको 8 बज्यो।
21: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 98165-95301।
22: तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट। विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
23: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
22: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
24: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्जकी 2 काछेपानी तनहुँ। प्रोप्राइटर रमेश भुजेल। फोन 98552-4775 र 98011-32475।

0: तनहुँ जिल्ला खैरेनी गाम के हो।
1: अब त्यो गाउँको पनि ठाउँ हुन्छ नि त।
0: हे तनहुँ जिल्ला खैरेनी गाम के हो, लजाई रस्नी बुनुको नाम।

फिल्म पनि खेलाउँछु भन्छ, अभिनय नि गराउँछु भन्छ, म्युजिक भिडियो नि खेलाउँछु भन्छ, जागिर पनि लगाइदिन्छु भन्छ, यस्तै भन्दै सबैलाई ढाँट्छ यो पुतलीको पखेटा काट्छ।

अब गाउँमा हुँदा जे भए नि मसँग भेटेर ढुक्क हुने, हे पुतली सुन सरी, हे आज ऊ मसँग भेट भयो खुसी छिन होइन, हे पुतली छ मेरो भेट भयो, अब सर आएपछि पिर नगर्ने ल, पुतली छ मेरो भेट भयो, आजबाट उसको नाम प्रेम

0: खानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
0: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 0625143121,
0: मोबाइल 9805678634 र 9701107090।
2: काइली दिदी, आलु लगाउने बेला भयो,
3: मल पाउनु भयो त?
2: ए, दाई पनि घरै हुनुहुँदो रहेछ त।
3: खै, ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
4: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
2: ए हो र, हस् दाई, म आजै जान्छु।
0: हजुर, यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: हाइजेनिक राञ्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9856062891।
6: दुलैवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
3: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
6: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौंडा। प्रोपाइटर कीर्तिमान थापा मगर।
7: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
8: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
5: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372।
9: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
10: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
9: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
10: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
11: ल, किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
12: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
11: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
13: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
11: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
0: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
13: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना। मोबाइल 9856062136 र 9151166636।
4: आज पनि भात डढायो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
3: यी बुढा कुरै नबुझिक नै त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करार मात्रै भो
4: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
3: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या अरे दुले गाउँडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
14: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
15: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856385007 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817
16: सूचना यस तनहुँ सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही असोज 17 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल
17: पोखराका हार्जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर विजय परियार वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत छाला यौन कुष्ठ रोग एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जे महर्जन
18: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा
19: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक
20: वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ
21: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्दर साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला
14: तनहुँ सेवा हस्पिटल दुलेगौडा फोन 0664143177 मोबाइल 9856443043
22: के कम्मर दुखाई घुँडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
23: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
22: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
23: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
22: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
23: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
22: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
23: दुखाईबाट मुक्ति सक्रिय जीवनको शुरूवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
22: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044
23: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि
24: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
25: मैडम धुम्रपान भनेको के हो
24: ल सुन धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिँडी तमाखु कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
25: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखि मैडम
24: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भवतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
25: अनि मैडम यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
24: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाउ।
25: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
1: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
2: यस चरक मेमोरियल हॉस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
2: सेवा लिने क्रममा चाहिने जानकारी
1: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
2: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7878।
25: बडा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083
5: मिति यही असोज 12 गतेदेखि 22 गतेसम्म
25: तनहु जिल्लाको परम्परागत कला, संस्कृति, औद्योगिक व्यापार, कृषि, घरेलु हस्तकला, पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार,
5: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तेरी खेल मैदान।
25: महोत्सवका मुख्य आकर्षणहरू
5: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति,
25: बालुद्यान एवं रमाइलो मेला,
5: दशैं तिहार सस्तो बजार,
25: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी,
5: स्थानीय कला संस्कृतिको प्रदर्शनी,
25: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता,
5: साथमा लाइभ कन्सर्ट।
25: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ।

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा पछिल्लो वर्षबाट प्रभावित सबै राजमार्गहरू दुई तीन दिनभित्र सञ्चालनमा ल्याइसक्ने सड़क विभागको भनाई।
1: बिस्तारै हामीले दुई तीन दिनभित्र सबै राजमार्गहरू सुधार गराउँछौ।
0: माग धान्न आउँदो हिउँदियाममा भारतबाट 1150 मेगावाट बिजुली आयात गर्ने सरकारको तयारी।
2: कुल 1154 मेगावाट विभिन्न प्रक्रियाबाट आयात गर्ने योजना रहेको छ।
0: र पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको गिरफ्तारीको घटनाबारे एक कानूनविदसँग कुराकानी। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिंग्र दाहालबाट सुन्नुहोस्। ड्रोन हमलामा परेपछि युक्रेनको चर्चित नेशनल अकाडेमी अफ साइन्समा आगो लागेको छ। किएवको मध्य भागमा अवस्थित उक्त तीन तले भवनमा लागेको आगोको लपका र बाक्लो धुवा तस्विरहरूमा देख्न सकिन्छ। किएवबाट बीबीसीका पल एडम्स भन्छन्, जेटको इन्जिन भएको ड्रोन भुइँमा बजारिएको बेला उक्त हमलाले पारेको प्रभाव एकजना प्रत्यक्षदर्शीले कैद गरेका थिए। कालो बाक्लो धुवा आकाशमा फैलिरहँदा त्यहाँ कार्यरत स्टाफहरू भित्र दन्किएको आगोबाट आफूलाई जोगाउन झ्यालतर्फ भागिरहेको देखिएको थियो। हामी जब त्यहाँ पुग्यौं, किएवका मेयर भिताली क्लिट्सको घटनास्थलमा थिए र उनले उक्त शहर रूसको प्रमुख निशाना बनेको बताए। किएवस्थित बीबीसी संवाददाता राष्ट्रपति जेलेन्स्कीले उक्त हमलाको युक्रेनले जवाब दिने भन्दै आफ्नो देशका साझेदारहरूलाई कदम चाल्न आह्वान गरेका छन्। इरानले दक्षिण इंग्ल्याण्डमा अवस्थित एउटा एयरबेस नजिकै संदिग्ध बम हमलाको योजनामा आफ्नो कुनै हात नरहेको बताएको छ। लन्डनस्थित इरानी राजदूतावासले अनुमानका आधारमा उक्त घटनामा इरानलाई जोड़िनु निन्दनीय रहेको जनाएको छ। अमेरिकाले इरानलाई हमला गर्न प्रयोग गरेको उक्त एयरबेसतर्फ भ्यानमा आइरहेका पाँचजना पुरूषहरूलाई आइतबार सबेरै पक्राउ गरिएको थियो। आतंकवाद र विस्फोटक सामग्रीसँग सम्बन्धित कसूरमा संलग्न रहेको आशंकामा पक्राउ गरिएका ती सबै ब्रिटिश नागरिक रहेको ब्रिटेनका प्रहरीले जनाएका छन्। नाइजेरियाको प्रहरीले दक्षिण पूर्वी राज्य एबिया स्थित संदिग्ध अपराधीहरूको शिविरमा फेला परेका 20 जनाको अस्थि पंजरको पहिचान गर्न अनुसन्धान गरिरहेको जनाएको छ। अनुसन्धानकर्ताहरूले ती अवशेष बन्धक बनाइएका व्यक्तिका हुन सक्ने ठानिरहेका छन्। देशको उत्तरमा दुईवटा घटनामा 80 जना भन्दा बढ़ीलाई सामूहिक रूपमा बन्धक बनाइएको स्थानीय विवरणमा यो घटना प्रकाशमा आएको हो। नाइजेरियामा कतिपय आपराधिक समूहहरूले अपहरणलाई पैसा असुलीको प्रमुख माध्यम बनाएका छन्। इजरायली संचार माध्यमहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले राष्ट्रपति मोहम्मद बिन जायदसँगको भेटवार्ताका लागि गोप्य रूपमा संयुक्त अरब एमिरेट्सको भ्रमण आइतबार गरेको विवरण प्रकाशित गरेका छन्। युएईका नेताले अक्टोबर 7 हमलाभन्दा केही समय अघि नै हमासले ठूलो आक्रमण गर्न लागेको चेतावनी नेतान्याहुलाई दिएका खबर इजरायली संचार माध्यमले प्रकाशित गरेपछि आक्रोश व्यक्त भएका छन्। इजरायली प्रधानमन्त्रीले त्यसलाई अस्वीकार गर्दै आएका छन्। र उत्तर पश्चिम भारतको पंजाब राज्यमा अवस्थित एउटा युनिभर्सिटी क्याम्पसमा भएको हिंसात्मक प्रदर्शन 2000 भन्दा बढ़ी प्रहरी खटाएर नियन्त्रणमा लिइएको छ। शनिबार सामाजिक सञ्जालमा फागवाडामा रहेको लवली प्रोफेशनल युनिभर्सिटीले सञ्चालन गरेको एउटा छात्रावासमा एक महिला विद्यार्थीको बलात्कार गरिएको हल्ला चलेको थियो। विश्वविद्यालयले उक्त हल्ला पूर्ण रूपमा झुटो भएको उल्लेख गरेको थियो, तर सप्ताहन्तमा त्यसलाई लिएर झडपहरू भएका थिए। पछिल्लो घटनापछि 10 दिनसम्म पठन पाठन स्थगित गरिएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। बिहिबारदेखि आइतबारसम्म भएको वर्षाबाट प्रभावित सबै राजमार्गहरू दुई तीन दिनभित्र सञ्चालनमा ल्याइसकिने सड़क विभागका प्रमुखले बताएका छन्। विभागका महानिर्देशक विजय जैशीले भोटेकोशी त्रिशुली बाढ़ीले पुर्याएकै स्तरमा पछिल्लो पटक सड़क पूर्वाधारमा क्षति नपुगेको भए पनि ठूलै प्रभाव परेको बीबीसीलाई बताए।
1: मुख्यतया कालीगण्डी कोरिडोर बेनीबाट जोमसम कोरोला राजमार्ग र यतातिर विशेषर चामी र त्यो ठाउँका धेरै पुलहरू र सड़कमा पनि बाबिली जस्तो पुरै काटेर कामी नलाइने सड़क चाहिँ धेरै भएको छैन। करिब करिब जोड्दाखेरि 2 किलोमिटरको 3 किलोमिटरको रेन्जमा प्रत्येक हाइवेको खोलाले काटेको छ र अहिले पुनः त्यसलाई निर्माण गर्नुपर्ने भएको छ।
0: महानिर्देशक जेसीका अनुसार पछिल्लो वर्षाले 6 पुलमा सामान्य असर पुर्याएको छ। बाढ़ीले 2 पुलको एप्रोच काटेको उनले बताए। तर आइतबारदेखि पानी घट्न थालेपछि प्रभावित राजमार्गहरू पुनः सञ्चालनमा ल्याउन काम थालिएको जेसीले बताए। राजमार्गहरूको पछिल्लो अवस्थाबारे उनले भने,
1: समग्रम भन्नुपर्दा पृथ्वी राजमार्ग अहिले चलेको छ, पृथ्वी राजमार्ग समस्या छैन। भोलि बेलुकासम्म बिपी हाइवे पनि चल्ने स्थितिमा ल्याउँछौँ हामीले। कान्ति राजमार्ग पनि आजबाट चलेको छ, हालाकि यो रातिमा चाहिँ सम्भावित पहिरोको जोखिमलाई हेरेर स्थानीय प्रशासनले बन्द गर्न पनि सक्नुहुन्छ। त्रिवेन्द राजपथ चलेको छ, अरू राजमार्गहरू पनि बिस्तारै हामीले दुई तीन दिनभित्र सबै राजमार्गहरू सुधार गराउँछौँ।
0: चार दिने वर्षाले कुल कति रकम बराबरको सड़क पूर्वाधार तथा पुलहरूमा क्षति पुर्याएको छ भन्ने बारे आकलन गर्न बाँकी रहेको अधिकारीहरूले बताएका छन्। अर्को विषय, आउँदो हिउँदियाममा बिजुलीको माग धान्न भारतबाट 1,150 मेगावाट विद्युत आयात गर्ने योजना रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। आन्तरिक उत्पादनले मात्र माग धान्न नसक्ने भएकाले हिउँदमा भारतबाट बिजुली आयात गर्नुको विकल्प नरहेको प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले सोमबार बताए। सुनौ एक रिपोर्ट। विद्युत प्राधिकरणले आज एउटा पत्रकार सम्मेलन गरी भदौ 10 र पछिल्लो वर्षपछि जल विद्युत उत्पादनमा परेको असरबारे जानकारी गराएको हो। आम उपभोक्ताले हिउँदियाममा लोड सेडिङ हुन सक्ने चिन्ता व्यक्त गर्न थालेका बेला प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठले अपुग बिजुली भारतबाट आयात गरिने योजना सुनाए।
2: सुक्खा याममा आन्तरिक उत्पादनबाट उपलब्ध हुने अनुमानित कुल विद्युत क्षमता 1,218 मेगावाट रहेको छ। माग र आपूर्ति सन्तुलनका लागि ढल्केबार मुजफ्फरपुरबाट 600 मेगावाट, टनकपुर महेन्द्रबाट 54 मेगावाट र बिहारका विभिन्न विन्दुबाट 350 मेगावाट, आरटीसी को माध्यमबाट 150 मेगावाट गरी कुल 1,154 मेगावाट विभिन्न प्रक्रियाबाट आयात गर्ने योजना रहेको छ, जस अनुसार कुल विद्युत उपलब्धता 2,372 मेगावाट हुने अनुमान गरेको छ।
0: भोटे कोशी त्रिशुलीको विनाशकारी बाढ़ीले झण्डै 1 दर्जन जल विद्युत आयोजनामा अर्बौं रूपियाँ बराबरको क्षति पुर्याएको प्राधिकरणको अनुमान छ। यद्यपि ती आयोजनाहरूका सुरुङ तथा पावर स्टेशनहरूबाट गेगरान हटाउने काम सकिएपछि थप क्षतिको तस्विर प्रष्ट हुने अधिकारीहरूले बताएका छन्। क्षतिग्रस्त आयोजनाको पुननिर्माणको सन्दर्भमा पुनः प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठ,
2: सम्पूर्ण सफा गरिसके पछाडि मात्रै वास्तविक ड्यामेजको एसेसमेन्ट गर्न सकिन्छ र सोही ड्यामेज एसेसमेन्टको आधारमा त्यस पछाडिका टेन्डरिङ गर्ने वा बजेटको लागि व्यवस्थापन गर्ने कार्य अगाडि बढाइने कुरा पनि म जानकारी गराउन चाहन्छु।
0: गत बिहिबारदेखि आइतबारसम्म भएको वर्षाबाट पनि कयौं जल विद्युत आयोजनामा प्रभाव पर्न गई आपूर्तिमा असर परेको प्राधिकरणले जनाएको छ। तर बुधबारसम्म प्रभावित सबै क्षेत्रमा बिजुली आपूर्ति नियमित भइसक्ने उसले जनाएको छ। तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। आजबाट हामीले भोटे कोशी त्रिशुली बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारी सहितको रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। उक्त कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एको ऱ्याप मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुनेछ। चर्चा बाढ़ीसँग सम्बन्धित विषयकै, भोटे कोशी त्रिशुली बाढ़ीका कारण बन्द रहेका विद्यालयहरू खुल्न थालेपछि सहपाठीहरूसँग घुलमिल हुन पाउँदा राहतको महसुस गरेको विद्यार्थीहरूले बताएका छन्। अधिकारीहरूका अनुसार हाल नियमित पठन पाठन भन्दा अरू क्रियाकलापमा जोड़ दिइएको छ। नुवाकोटबाट शक्तिमाया तामाङको रिपोर्ट।
4: बाढ़ीका कारण बन्द रहेको देवीघाटमा रहेको शहीद जगत प्रकाशजंग शाह संस्कृत माध्यमिक विद्यालय असोज 1 गतेबाट सञ्चालन गरे तापनि त्यस अघिदेखि नै विद्यार्थीहरूलाई विद्यालयमा सहभागी गराई विभिन्न खेलहरू खेलाउने मनोपरामर्श लगायत कार्यहरूमा सहभागी गराउँदै आएको विद्यालयका प्रधानाध्यापक मञ्जु चित्रकारले बताइन्।
5: कक्षाको साथसाथै बच्चाहरूलाई काउन्सिलिङ पनि गर्दै गर्दै अगाडि बढ़िरहेका छन्। केही स्टुडेन्टहरू पुल पारेको हुनुहुन्थ्यो, त्रिशुली खोला पारेको, तुइनमा आउनुभयो र स्कूलमै हामीले होस्टल व्यवस्थापन गर्यौं र उहाँहरू आवासीय रूपमा स्कूलमै बसिरहनु भएको छ।
4: बाढ़ीले घरहरू बगाएपछि होल्डिङ सेन्टर र आफन्तकोमा बस्दै आएका आफूहरूलाई विद्यालय खुल्दा समय बिताउन सहज हुनुका साथै शिक्षक र साथीहरूसँगको कुराकानीले पहिला भन्दा डर कम भएको त्यसै विद्यालयमा अध्ययनरत विराज चित्रकारले बताए।
6: स्कूल शुरू नहुँदा पहिला खेरि अब साथीहरू भेट हुँदैनथ्यो, आफूलाई मात्रै परेको जस्तो लाग्थ्यो। अब स्कूलहरू खुलेपछि अब अरू यस्तो पीड़ित साथीहरू छ अनि उनीहरूसँग गफहरू गर्न पाइन्छ, के भयो सोध्ने, खेलाउने, अलिक बिर्साउन खोज्ने यस्तो बाहिरको वातावरण।
4: बाढ़ीले आफू जन्मेको घरसँगै आफ्नो बालापनको धेरै यादहरू बगाएको प्रकृति चित्रकारले बताइन्। स्कूल आउँदा पीड़ा कम हुने बताउँदै उनले भनिन्,
7: स्कूल आउँदैसम्म सबै बिर्सिन्छ, जब जाँदाखेरि चाहिँ यस्तो भएको थियो है जस्तो लाग्ने, बाढी पछि चाहिँ अब पहिलाको जस्तो त यति पनि रहेन जब पहिला थियो, घरको मात्रै सम्झना आउने, मैले घरमा अब के गर्थ्यो होला मैले घरमा यस्तो गर्छु भनेर राखेको चिजै छैन, अब के गर्ने जस्तो लागेर आफै रुन मन लाग्यो।
4: बाढीले घरबार गुमाउँदाको पीडासँगै बालबालिकाको भविष्य र पठन पाठनको चिन्ताले सताउने गरेकोमा अहिले विद्यालय खुल्दा राहत महसुस गर्छिन् अभिभावक रञ्जना श्रेष्ठ। तर उनी भन्छिन् बच्चाहरूमा डराउने आतिने समस्या भने छ।
8: उनीहरूले त न्युज पनि हेर्छ अनि त्यहाँबाट खोला आउँछ रे भन्छ, यस्तो क्लासमा हेर्दा नि खोला देख्छ आउँछ कि के आऊ भने जस्तो डर चाहिँ लाग्छ अरे के बच्चाहरूलाई नि अहिले पनि।
4: लामो समयपछि विद्यालय आउन पाउँदा केही राहत महसुस भए तापनि बाल बालिकाहरूमा बाढीको गहिरो मानसिक आघात रहेको र पहिलेको अवस्थामा ल्याउन अझै केही समय लाग्ने अधिकारीहरू बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: अब आजको अन्तिम विषय, पूर्व प्रधान न्यायाधीश चुलेन्द्र शमशेर जबराको गिरफ्तारी र रिहाईको विषयले संसदमा समेत प्रवेश पाएको छ। प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले सरकारको कार्यशैलीमाथि प्रश्न उठाए। यसै सन्दर्भमा हामीले काठमाडौँ विश्वविद्यालय स्थित कानून विषयका प्राध्यापक विपिन अधिकारीलाई सरकारको पछिल्लो कदमबारे सोधेका छौं।
9: यो त धेरै चिन्ताजनक कुरा भयो, किनभने हामीले चुलेन्द्र शमशेर व्यक्तिका रूपमा मात्र लिनु हुँदैन, उहाँ नेपालको पूर्व प्रधान न्यायाधीश पनि हो र नेपालका न्यायालयहरूको स्वतन्त्रतासँग जोडिनु भइरहेछ। उहाँ उपर गरिने कुनै पनि काम कारवाहीको तुरन्तै प्रभाव भनेको आज कर्तव्य निर्वाह गरिरहेका सयौं न्यायाधीशहरू उनीहरूमा प्रभाव पर्दछ। त्यस हुनाले नम्बर एक, यसको कानूनी हैसियत के हो प्रष्ट भएको छैन। दोस्रो कुरो, ल गिरफ्तारी गर्दा प्रष्ट भएन तर छोड्दाखेरि त प्रष्ट गर्नु पर्थ्यो, त्यो पनि देखिँदैन। अनि जे जति भए अर्धरात्रिमा भए र आजसम्म यत्रो कोलाहल हुँदाखेरि पनि सरकारले सार्वजनिक जानकारी दिएको छैन कि यस्तो केस हो भनेर। सरकारले देशको फौजदारी कानूनलाई अक्षरश पालन गरेर यो काम कारवाही अघि बढाएको छ भन्ने देखिनु पर्यो।
0: एक थरीले यो अवस्था आउनुमा तिनै व्यक्तिका पनि केही न केही गतिविधि क्रियाकलाप जिम्मेवार छ भन्ने पनि तर्क गरिरहेका छन्।
9: हुन सक्दछ यसमा धेरै कुरा होला, तर पहिलो कुरो त हामीले जुन रूपमा यो काम कारवाहीलाई अगाडि बढायौं त्यो रूपमा गर्नु जरुरी थियो। कानूनको जुन एउटा घोषित नीति छ त्यस बमोजिम त यो गर्नै पाइँदैन। अनि हामी यत्रो देशमा परिवर्तन भएको छ, यो परिवर्तन राम्राका लागि हो भनेर कसरी देखिने? त्यहाँको समस्या त्यो हो, हुन सक्दछ धेरै कुरा होला, तर आश्वस्त बनाउन सक्नुपर्छ र त्यो त सरकारले नै गर्नुपर्छ। रिटायर भएको न्यायाधीशलाई यदि यसै गरी धरपकड गरियो भने उसले आफ्नो कुर्सीमा बसेर स्वतन्त्र रूपमा न्याय कसरी गर्न सक्छ? यो संविधानको संरक्षण गर्ने जुन शक्ति छ त्यो शक्तिको प्रयोग अब उपरान्त सर्वोच्च अदालतले कसरी गर्ला त? यत्रो पूर्व प्रधान न्यायाधीशलाई हिरासतमा लिँदा देशको प्रधान न्यायाधीशलाई कन्सल्ट गरिँदैन, हामी कहाँ न्याय परिषद छ, त्यसका बारेमा कुनै दृष्टिकोण दिँदैन भनेदेखि त चिन्ताजनक कुरो हो भनेर त यसै पनि जसले पनि त्यो कुरो ठान्न सक्दछ।
0: अब अन्त्यमा यहाँले भने जस्तै यदि यो काम एकदम चिन्ताजनक हो, बेलगाम देखिन्छ भने कसरी लगाम लगाउन सकिन्छ सत्तामाथि यस्ता गतिविधि आगामी दिनमा नगरोस् भनेर?
9: खास गरी अहिले जुन सक्रियता देखिएको छ सरकारको भ्रष्टाचारलाई निर्मूल गर्ने या यस सम्बन्धमा विभिन्न काम कारवाहीहरू अगाडि बढाउने, सुशासनको ग्यारेन्टी गर्ने, तर ती सबै प्रक्रियाहरू कानून बमोजिम सम्पन्न गर्ने र कानून बमोजिम सम्पन्न गर्न बाध्य गर्ने संस्थाहरू भनेको अड्डा अदालतहरू नै। त्यस हुनाले अड्डा अदालतलाई छुँदा अड्डा अदालतको माथवर मान्छेहरूसँग सल्लाह गरेर गर्ने हो, यति कुरो त विवेकमान मान्छेले त्यसै पनि बुझ्नु पर्दछ। यो निर्णयकर्ताहरूमा त्यति कुरो पुगेन र यस बारेमा मलाई लाग्दछ न्याय परिषदले पनि, नेपाल बार एसोसिएसनले पनि र न्याय क्षेत्रका सबैले सरोकार राख्नु पर्दछ। सरकारले पनि के भएको हो भन्ने बारेमा स्पष्टता दिने र अब उपरान्त यस्तो गरिने छैन भनेर आश्वस्त पनि गर्नु पर्दछ।
0: काठमाडौँ विश्वविद्यालय स्थित कानून विषयका प्राध्यापक विपिन अधिकारी। यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित लक्ष्मीधाम र विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एकोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई भने बिदा दिनुहोस्, नमस्कार।
10: अहिले रातिको 9 बज्यो। टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165-95301।
11: नमस्ते अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।
12: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
13: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
12: दीक्षा ब्युटी पार्लर रे?
13: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
12: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
13: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
12: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
13: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
12: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
13: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
12: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
13: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोपाइटर निशा लामा, सम्पर्क 97090-34335।

0: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
1: यस धुलेगौडा पोलिक्लिनिकमा यही असोज 17 गते शनिबार वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
0: वरिष्ठ हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की
1: छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर अनुप पण्डित
0: नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
1: र वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको उपचार र परामर्शका लागि आउनुहुने भएकाले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला
0: यस धुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
2: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
3: थप जानकारीको लागि सम्पर्क धुलेगौडा पोलिक्लिनिक प्राली फोन 0564141129 र 98560133
2: नसा तथा मानसिक रोगका बिरामीहरूलाई खुसीको खबर
0: लामो समयदेखि नसा तथा मानसिक रोगबाट पीड़ित बिरामीहरूलाई परामर्श र उपचार गर्न यही असोज 17 गते तेस्रो शनिबार नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुन्दर राणा भार दुलेगौडा स्थित गण्डकी मेडिकल हलमा आउँदै हुनुहुन्छ सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला
2: उपचार हुने रोग एवं समस्याहरू निराश हुने मन आतिने स्मरण शक्ति कम हुँदै जाने व्यवहारमा परिवर्तन आउने हुँदै नभएको कुरा सुन्ने र देख्ने समस्या भएका बिरामी
0: छारे रोग टाउको दुखी रहने हात खुट्टा झमझमाउने एवं पोल्ने समस्याबाट पीड़ित बिरामी
2: रक्सी गाजा चुरोट जस्ता मद्यपान र धूम्रपानको लतबाट समस्या उत्पन्न भएका बिरामीहरूले बेलैमा उपचार गराई स्वास्थ्य लाभ लिन सक्नुहुनेछ
0: सम्पर्क गण्डकी मेडिकल हल शुक्ला गण्डकी 4 दुलेगौडा माछा पुछ्रे बैंकको ठिक पारिपट्टि
2: सम्पर्क 0965903969 मोबाइल 9840826926
4: मोबाइल भन्ने बित्तिकै हुन्छ विदेशबाट भाइ आउँदैछ भनौला नि एउटा ल्याइदे भनेर
5: नरिसाउनुहोस् न जब मोबाइलको लागि विदेशकै बाटो हेर्नु पर्छ र दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल जस्तो खोज्यो त्यस्तै जतिको खोज्यो त्यतिको पाइदो रहेछ क्या
0: हो सामसुङ रेडमी भिभो रियलमी नोकिया र ओप्पो कम्पनीका मोबाइल फोनहरू किन्न मर्मत गर्न र एसेसरीजका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
5: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि
0: हाम्रो मोबाइल पसल दुलेगौडा साङ्ग्रिला बैंकको ठ्याक्कै पारिपट्टि कृति फोटो सँगै प्रोपाइटर सन्तोष श्रेष्ठ फोन 9856596 र 9701956996
6: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ अरे तपाईँ त आजै जानुहोस् हो
7: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि
6: त्यसको चिन्ता लिनै पर्दैन नि खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि
7: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
6: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
0: होटल फ्यामिली एन्ड लज खैरनी टार बजार प्रोपाइटर अर्जुन सापकोटा मोबाइल 9856 23420 9840154674 र 9864023420 पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्बाया पुन
1: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
7: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
1: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
7: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
1: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
7: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
1: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
7: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
1: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
7: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
8: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
9: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061 590 162

0: 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
1: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री

0: có tay được.
1: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्यूरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
2: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
2: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
1: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
2: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
1: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
2: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
1: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
2: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
1: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
2: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
1: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
3: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
4: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
5: तपाईं घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
6: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
5: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
7: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98-560-32-475 र 98-011-32-475।
8: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
9: रामबहादुर परियार, घारी शीतल बस्ती, रु 15,055,
8: शुक्ला गण्डकी पत्रकार मञ्च, शुक्ला गण्डकी, रु 10,100,
9: हुमनाथ अधिकारी ढोरफिर्दी गणेश टोल, रु 10,155,
8: जमुना पौडेल पराजुली ढोरफिर्दी हाल अमेरिका, रु 10,050,
9: शिव अधिकारी ढोरफिर्दी ठुलढुङ्गा टोल, रु 25,000,
8: ऋषिराम पौडेल सेराबेसी, रु 10,000,
9: र समया गुरुङ दिलेगौडा, रु 55,555,
8: दलबहादुर छेत्री मिनाम खानी, रु 11,115,
9: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी हिमाली टोल, रु 30,111,
8: कृष्ण बहादुर बसेल ढोरफिर्दी गणेश टोल, रु 21,000,
9: बाराही बचत तथा ऋण सहकारी संस्था ढोरफिर्दी उत्तम टोल, रु 15,005,
8: कलावती वाग्ले ढोरफिर्दी हिमाली टोल, रु 10,125,
9: दिलबहादुर श्रेष्ठ दुलेगौडा, रु 1,01,111,
8: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी सेन्टर चोक, रु 51,111,
9: ऋषिराम महत ढोरफिर्दी हिमाली टोल, रु 15,055,
8: कृष्ण राज घिमिरे दुलेगौडा, रु 55,555।
0: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
10: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
11: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
0: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरे पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
10: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
0: सम्पर्क युर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौड़ा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811453305।
12: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के? बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
13: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र? यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
12: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
13: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
12: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौड़ा, हेल्प पोस्ट चोक, प्रोपाइटर कृष्णराज पण्डित, फोन 0654140008।
0: ए सबिना, यस्तो हतारमा कता हो?
10: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
0: ल, बिहेको गर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
14: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौड़ा, बनकेवा चोक, तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908216142।
15: एडमिशन ओपन एट सिम्स केयर गिवर दुलेगौड़ा।
16: सिटीभिटी को पाठ्यक्रममा आधारित 390 घण्टाको केयर गिवर तालिम सम्बन्धी धरना खुल्यो।
15: हाम्रा विशेषताहरू,
16: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण गराइने,
15: व्यावहारिक र प्रयोगत्मक सिकाइ,
16: रोजगारीका लागि मार्गदर्शन र सहयोग,
15: सेवामूलक, गुणस्तरीय र प्रभावकारी तालिम,
16: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर प्राप्त गर्न सकिने,
15: तालिम लिनका लागि चाहिने न्यूनतम योग्यता 18 वर्ष पूरा भए 45 वर्ष ननागेको, कम्तीमा 8 कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।
16: सिट सीमित छ, शीघ्र सम्पर्क राख्नुहोस्। भर्ना गर्ने अन्तिम मिति यही भाद्र 31 गते सम्म।
15: स्थान दुलेगौड़ा, एनआईसी एसिया बैंक भएको घर।
16: सम्पर्क 9556443043, 9041443628 र 9560173।
15: Don't miss this opportunity. Admission are open. Secure your future in healthcare.
17: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
16: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
17: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
18: हामी कहाँ Samsung, Redmi, Poco, Oppo, Vivo, Realme, Narzo, ITL, Color, Tecno, Nokia ब्रान्डको सबै सेटहरू अन्तभन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
17: मोबाइलसँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
18: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ
17: अन्त एकचोटी राम्रो होला एकचोटी सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ Samsung को मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला सम्पर्क
16: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकल को बीच में दुलेगौडा
19: प्रोपाइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 9894656999 छ
20: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि
21: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो
20: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समेत पाइने रहेछ
21: हो त है सामान लिन टाढा किन जानु पर्यो र
22: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
23: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
16: ग्राहकको चाहना नै हाम्रो जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार
22: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
16: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल फोन 9841661220
24: टिकुली माया आज पनि एउटा कुरा मान न भाइ चाडबाड आउन लाग्यो पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न
25: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि
24: हो र कहाँ छ र त्यस्तो
25: दुलेगौडामा छ कालिका फेन्सी स्टोर
16: यहाँ तपाईले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्
26: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
16: कालिका फेन्सी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
26: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 9556062028 र 9901479716
16: एउटा कुरा थाहा पाइराख्नुहोस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है
20: होइन श्रीमानज्यू के भयो गाडी स्टार्ट गर्नु न जाने बेला भइसक्यो अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ केही समस्या आयो कि क्या हो
0: यो बाटो पनि कहिले भन्छ खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो जति धोए पनि हिलो जाने होइन
20: समस्या त आइहाल्छ नि बरु समाधान पो खोज्ने हो त अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि त्यही बनाउन र धुलाउन लैजानु न जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि
18: हजुर हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोपाइटर बुद्धि बहादुर कार्की मोबाइल 9860373310 र 9921653507

0: एक्सयतीन थोप्लो आठ अन्तर्मन को आवाज
1: स्टूडियो अहिले रात्रि को 10 बज्यो टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठ फेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
2: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
3: धोरबाराही हाइलाइट्स को साथ में
4: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौड़ा बीपी चोक
3: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण काम को लागि सम्झनुहोस् सम्पर्क 9841549304
5: नमस्कार राति 10 बजे को ढोरबराही हाइलाइट्समा यहाँहरूलाई हार्दिक स्वागत छ म इरफान दिनमिया अब सुन्नुहोस् आजका समाचारहरू तनहुको शुक्ला गण्डकी नगरपालिका चारका व्यवसायी तथा युवा नेता विधान गुरूङले नेपाली कांग्रेसको 15 महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिबाट पदमा उम्मेद्वारी दिएका छन् गुरूङले तनहुँ क्षेत्र नम्बर 2 अन्तर्गत जनजाति क्लस्टरबाट उम्मेद्वारी दिएका हुन् युवा पुस्ताको ऊर्जा व्यवसायीको अनुभव र जनजाति समुदायको सशक्त प्रतिनिधित्वको लागि प्राथमिकतामा राख्दै आफूले उम्मेद्वारी दिएको उनले बताएका छन् भोलि हुने निर्वाचनलाई लक्षित गर्दै गुरूङले तनहुँ क्षेत्र नम्बर 2 का सम्पूर्ण निर्वाचित क्षेत्रीय प्रतिनिधिहरूसँग सहयोग समर्थन तथा अमूल्य मतका लागि अपील गरेका छन् पूर्व प्रधान न्यायाधीश चरेन्द्र शमशेर जबरालाई प्रहरीले पक्राउ गरेको विषयलाई लिएर विपक्षी दलहरूको संसदमा सरकारसँग जवाफ मागेका छन् प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै विपक्षी दलका सांसदहरूले सरकारले कानून र विधिको शासनको उल्लङ्घन गरेको आरोप लगाएका हुन् प्रहरीले शनिबार राति 12:30 बजे महाराजगंजमा रहेको निवासबाट पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गरेको थियो 12 घण्टापछि जबरालाई छोडेको प्रहरीले सुरक्षा चुनौतीका कारण प्रहरी कार्यालय लगेको बताएको छ तर सुरक्षा चुनौती रोक्न के काम भयो भन्ने बारे प्रहरी वा सरकारले अहिलेसम्म आधिकारिक रूपमा केही भनेको छैन शुक्ला गण्डकीको आँगनमा नेपत्य गुन्जिने भएको छ तनहुको शुक्ला गण्डकी नगरपालिका स्थित बेलचौतारामा चर्चित ब्याण्ड नेपत्यको लाइभ कन्सर्ट गर्ने भएको छ आगामी मंगसिर 16 गते लायन्स क्लब अफ शुक्ला गण्डकीको आयोजनामा नेपत्यले आफ्नो प्रस्तुति राख्ने भएको हो लाइभ कन्सर्ट बारे सोमबार दुलेगौड़ामा पत्रकार सम्मेलन गर्दै आयोजकले शुक्ला गण्डकीको प्रचार सामाजिक सम्भावना र शैक्षिक क्षेत्रका विकासका लागि कार्यक्रम आयोजना गर्न लागेको दावी गरेको छ शुक्ला गण्डकी नगरपालिकाका उप प्रमुख समेत रहेका कन्सर्ट संयोजक खुम्बहादुर विकर राजुले गण्डकीको सुस्केरामा नेपत्यको धुन नेपत्य लाइभ इन शुक्ला गण्डकी कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिनुभयो विकरले 10,000 संगीत प्रेमीहरू माझ नेपत्यको प्रस्तुति समेट्ने लक्ष्य राखिएको बताउँदै 1 करोड़ आमदानी गरी 80 लाख खर्च गर्ने समेत बताउनुभयो उहाँले कार्यक्रमबाट हुने बचतलाई लायन्स इन्टरनेशनलको पढ़ाउ अभियान अन्तर्गत शिक्षा क्षेत्रमा लगानी गर्ने समेत स्पष्ट पार्नु भएको छ उहाँले शुक्ला गण्डकी सहित छिमेकी पालिकाहरूका लागि र विद्यालय र विद्यार्थीहरूका लागि सहयोग गर्ने बताउनु भएको छ पत्रकार सम्मेलनमा शुक्ला गण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले लायन्स क्लब अफ शुक्ला गण्डकीका विकासमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको बताउनुभयो उहाँले यो कार्यक्रमलाई सफल बनाउन सबैले हातेमालो गर्नु आवश्यक रहेको भन्दै स्थानीय सरकारको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ कार्यक्रममा भीमात नगरपालिकाका नगर प्रमुख धतिराज सुवेदी म्याग्दे गाउँपालिकाका अध्यक्ष श्री प्रसाद श्रेष्ठ शुक्ला गण्डकी 5 का वडा अध्यक्ष दीर्घबहादुर थापा आयोजक क्लबका सदस्य सुरेश पौडेल लगायतको स्पष्ट सामाजिक सेवा गर्ने उद्देश्य सहित आयोजना हुन लागेको कार्यक्रमको कार्यक्रमले अन्य आयोजकलाई समेत स्वदेश सन्देश दिएको भन्दै सफलताको कामना गरे। उनीहरूले कार्यक्रम सफल पार्न सहयोग गर्न प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाली कांग्रेसको 15औं महाधिवेशन नजिकिँदै गर्दा भावी सभापतिका आकांक्षीहरू खुल्न थालेका छन्। विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा आएपछि उनी सर्वसम्मत सभापति बन्ने सम्भावना चर्चा भइरहेको बेला पूर्व महामन्त्री किशोर सिंह राठौरले सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेपछि कांग्रेसको नेतृत्व दौड़ थप रोचक बनेको छ। निर्धारित तालिका यथावत रहे आगामी 16-19 असोजसम्म काठमाडौँको खुल्ला मंचमा कांग्रेसको 15औं महाधिवेशन हुँदै महाधिवेशन नजिकिएसँगै पार्टीभित्र भावी नेतृत्वबारे छलफल र दावी तीव्र बनेको हो। जेन्जी विद्रोहपछि राजनैतिक वृत्तमा उठेको पुस्तान्तरणको सहबहसबीच विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्व कार्य समितिले 15औं महाधिवेशनको प्रक्रिया अघि बढ़ाइरहेको छ। विशेष महाधिवेशनसँगै चक्रिएको विवादका कारण पूर्व सभापति शेरबहादुर देउवा पक्षले छुट्टै महाधिवेशनको मिति तोकेर अघि बढ़े पनि पछिल्लो समय उक्त समूहका प्रभावशाली नेतृत्व र संस्थापनको महाधिवेशन प्रक्रियामा सहभागी भएका छन्। इतर समूहका नेता संस्थापनतिर आएपछि थापा बलियो सभापति बनेका छन् भने उनको भावी नेतृत्व दावी पनि बलियो बनाएको छ। तर उनी सर्वसम्मत सभापति बन्ने सम्भावना भने राठौरको उम्मेद्वारीले ब्रेक लागेको छ। विशेष महाधिवेशन अघिदेखि नै थापाको पक्षमा उभिएका उपसभापति विश्व प्रकाश शर्मा उपसभापतिमै दोहोरिने निश्चित प्राय छ। देउवा समूहका केही प्रभावशाली नेताहरूले समेत थापालाई समर्थन गरेपछि कांग्रेसमा नेतृत्वका लागि सर्वसम्मतिको वातावरण बन्ने सक्ने चर्चा चलिरहेको छ। पूर्व न्यायाधीश चरेन्द्र शमशेर जबरालाई मध्यरात घरबाट निरन्तरमा लिएको घटनालाई लिएर नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले बालेन सरकारको आलोचना गरेका छन्। सोमबार संसद भवन बाहिर संचारकर्मीहरूसँग कुरा गर्दै सांसद मल्लले सरकारको यस्तो शैलीलाई जंगली राजको संज्ञा दिएका छन्। सांसद मल्लले पूर्व न्यायाधीश जस्तो सम्मानित व्यक्तित्वमाथि मध्यरातमा गरिएको कार्यवाहीले लोकतन्त्र संविधान र विधिको शासनको उपहास गरेको बताएका छन्। मल्लले यस्तो प्रतिशोधपूर्ण राजनीतिले भविष्यमा आफैलाई समेत असर पार्ने चेतावनी दिएका छन्। नारायणीको नदीमा आएको भीषण बाढ़ीका कारण चितौनको राष्ट्रिय निकुञ्जबाट बगेको एउटा गैंडा नवलपरासीको सुस्तमा भेटिएको छ। सुस्ता गाउँपालिका चारमा आज बिहान झण्डै 5 वर्षको गैंडा फेला परेको हो। निकुञ्जमा सूचना अधिकारी अविनाश थापा मगरका अनुसार गैंडाको निरन्तर निगरानी भइरहेको छ र उसलाई समातेर सुरक्षित रूपमा निकुञ्ज फर्काउने तयारी भइरहेको छ। भौगोलिक जटिलताका कारण भारतीय बाटो र डुंगा प्रयोग गरी गैंडाको उद्धार गरिनेछ। बाढ़ीले अन्य वन्य जन्तुलाई पनि भारततर्फ पुर्याएको हुन सक्ने अनुमान छ। यसअघि 2074 सालको ठूलो बाढ़ीमा बगेर भारत पुगेका 12 गैंडाको सफल उद्धार गरिएको थियो। निरन्तर वर्षापछि आएको बाढ़ी र पहिरो नदी कटानका कारण विद्युत र इन्टरनेट संरचना क्षति पुगेपछि मुस्ताङमा 36 घण्टादेखि विद्युत र इन्टरनेट सेवा अवरूद्ध भएको छ। वर्षाका कारण बाढ़ी पहिरो र नदी कटानले पर्वतको दिमुखाबाट आउने 33 केभीए विद्युत प्रसारण लाइनका खम्बामा क्षति पुगेपछि उक्त प्रसारण लाइन सम्पर्कमा टुटेको जोमसम स्थित विद्युत वितरण संस्था निलगिरी उपभोक्ता सहकारी संस्थाका प्रमुख सनप्रसाद थकालीले जानकारी दिनुभयो। बाढ़ी पहिरोका कारण पर्वत र म्याग्दी खण्डका विद्युत संरचनामा क्षति पुगेपछि म्याग्दीको दानाबा सब स्टेशन समेत चार्ज हुन नसकेको भन्दै नसकेर बन्द भएको उहाँले बताउनुभयो। बाढ़ी पहिरोका कारण विद्युत र इन्टरनेट सेवा अवरूद्ध हुँदा म्याग्दीको उत्तरी क्षेत्रको अवस्थाबारे जानकारी लिन समेत समस्या भइरहेको प्रमुख थकालीले बताउनु भएको छ। रोकथाम गर्न सकिने रोग भए पनि रेबिजका कारण नेपाल सहित विश्वमै अझै बेर्सिने हजारौं मानिसले ज्यान गुमाउनु परेको छ। विश्व रेबिज दिवसका अवसरमा सन्देश जारी गर्दै स्वास्थ्य मन्त्रालयले नेपालको रेबिज अझै ठूलो जनस्वास्थ्यमा चुनौतीका रूपमा रहेको जनाएको छ। गएको आर्थिक वर्षमा मात्र नेपालका 2,23,000 भन्दा धेरै जनावरको टोकाईका घटना दर्ता भएका छन्। जसमध्ये 96% टोकाई कुकुरबाट भएको हो। नेपालमा बेर्सिनो झण्डै 100 जनाको रेबिजका कारण ज्यान जाने गरेको अनुमान छ र कुल जनसंख्याको आधा हिस्सा उच्च जोखिममा रहेको बताउनु भएको छ। मेडिकल व्यवसायी दुर्गा पर्सालाई 3 दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ। सोमबार न्यायाधीश उद्धव प्रसाद गजुरेलको इजलासले पर्सालाई 3 दिन हिरासतमा राख्न अनुमति दिएको हो। उनलाई सोमबार साइबर ब्यूरोको टोलीले भक्तपुर स्थित निवासबाट सोमबार पक्राउ गरेको हो। यसअघि पनि पर्सालाई विभिन्न मुद्दामा पटक पटक पक्राउ पर्दै छुट्दै आएका थिए। पर्साईमाथि साइबर अपराध सम्बन्धी विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नेपाल कम्युनिष्ट पार्टीका महाधिवेशन आगामी स्थानीय तहको निर्वाचनपछि गर्ने बारे नेताहरूबीच छलफल भएको छ, तर टुङ्गो भने लागिन सकेको नेताहरूको बताएका छन्। गत वैशाखमा सम्पन्न केन्द्रीय कार्य संयोजन समितिको बैठकमा आगामी मंगसिर 11 गतेदेखि 15 गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको थियो, जसमा असार र साउन मसान्तसम्म पार्टी सदस्यता नवीकरण र नयाँ तथा सदस्यता विवरण अभियान सञ्चालन गर्ने अभिले उल्लेख थियो। भदौ 15 ओडा भदौ 16 मसान्तसम्म पालिका असोज मसान्तसम्म जिल्ला र कार्तिक 15 गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय भएको थियो, तर यो कार्यतालिकाका अनुसार महाधिवेशन र महाधिवेशन केन्द्रित कार्य हुन सकेन। यो विषयमा असोज 6 बसेको नेकपाको केन्द्रीय संयोजन समितिको बैठकमा छलफल भएको थियो। नेकपाका प्रवक्ता प्रकाश ज्वालाका अनुसार दशैं अगाडि पार्टीको सचिवालय बैठक बस्नेछ। उक्त बैठकमा महाधिवेशनको समितिको विषयमा छलफल हुनेछ। महाधिवेशनको मितिबारे छलफल हुँदा आगामी चुनावलाई समेत ख्याल गरिने उनको भनाई रहेको छ। पोखरा महानगरपालिका वडा नम्बर 9 नयाँ बजार स्थित राष्ट्रिय वाणिज्य बैंकको पर्खाल बाहिर बेबारिसे अवस्थामा भेटिएको शंकास्पद सुटकेस खाली रहेको पाइएको छ। बिहान अन्दाजी 9:45 बजेको समयमा सुकेको घाँसले छोपेर राखिएको निलो रंगको सुटकेस फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थिए। सूचना प्राप्त हुनसाथ ओडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर सुरक्षा घेरा प्रबन्ध गरेको थियो। त्यसपछि नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालको सहयोगमा सेनाको बम डिस्पोजल टोलीलाई घटनास्थलमा बोलाइएको थियो। सेनाको बम डिस्पोजल टोलीले सुटकेस खोलेर हेर्दा त्यसभित्र कुनै पनि वस्तु र वा चीजबीज फेला नपरी खाली रहेको पाइएको छ। पोखरा महानगरपालिका वडा नम्बर वडा नम्बर 9 नयाँ बजार स्थित राष्ट्रिय वाणिज्य बैंकको पर्खाल बाहिर अवस्थामा भेटिएको शंकास्पद सुटकेस खाली रहेको पाइएको छ। राति 10 बजेको ढरबराही हाइलाइट सकिएको छ। भोलि बिहान ताजा समाचार सहित हामी उपस्थित हुने नै छौं। तबसम्मका लागि हाम्रो प्रसारण सेवाबाट हाम्रो सम्पूर्ण सहकर्मीहरू सहित म इरफान दिन मिया पनि विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभरात्री।
6: तपाईको वरिपरि गाउँटोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: पहिले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलीगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ।
1: अहिले हतार छ, पछि आउँदै गरौला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9856602268।
5: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
6: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
5: दीक्षा ब्युटी पार्लर रे?
6: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
5: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
6: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
5: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
6: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
5: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
6: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
5: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
6: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्लागञ्जकी नगरपालिका 2 कोत्रे तल हो। प्रोप्राइटर निशा लामा। सम्पर्क 97090334335।
7: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक,
6: यस धुलेगौडा पोलिक्लिनिकमा यही असोज 17 गते शनिबार वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
8: वरिष्ठ हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
6: छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
8: नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
6: र वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य। बिरामीहरूको उपचार र परामर्शका लागि आउनुहुने भएकाले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
7: यस दुलेगौडा पोलिक्लिनिकमा नाक, कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
9: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
10: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0564141129 र 9560133।
9: नसा तथा मानसिक रोगका बिरामीहरूलाई खुसीको खबर।
7: लामो समयदेखि नसा तथा मानसिक रोगबाट पीड़ित बिरामीहरूलाई परामर्श र उपचार गर्न यही असोज 17 गते तेस्रो शनिबार नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुन्दर राणा भाट दुलेगौडा स्थित गण्डकी मेडिकल हलमा आउँदै हुनुहुन्छ। सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
9: उपचार हुने रोग एवं समस्याहरू: निराश हुने, मन आतिने, स्मरण शक्ति कम हुँदै जाने, व्यवहारमा परिवर्तन परिवर्तन आउने, हुँदै नभएको कुरा सुन्ने र देख्ने समस्या भएका बिरामी,
8: छारे रोग, टाउको दुखी रहने, हात खुट्टा झमझमाउने एवं पोल्ने समस्याबाट पीड़ित बिरामी,
9: रक्सी, गाजा, चुरोट जस्ता मद्यपान र धूम्रपानको लतबाट समस्या उत्पन्न भएका बिरामीहरूले बेलैमा उपचार गराई स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
8: सम्पर्क गण्डकी मेडिकल हल, शुक्ला गण्डकी 4 दुलेगौंडा, माछा पुस्र बैंकको ठिक पारिपट्टि।
9: सम्पर्क 0965903969, मोबाइल 9840826926।
11: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
12: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
11: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
13: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
11: ए हो र, हस् दाई म आजै जान्छु।
8: हजुर, यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: हाइजेनिक राञ्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
14: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
15: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
14: हो र, कहाँ छ र त्यस्तो?
15: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
8: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
16: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
8: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
16: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
8: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
17: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
11: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
17: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
8: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
9: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
8: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
9: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
8: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
9: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
8: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
9: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
8: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
9: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
8: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
9: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
8: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
18: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑफ सेवा फिजियोथेरापी इंडोस्कोपी क्रोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टरहरू द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
19: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेज प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163।
0: एक सय तीन थोप्लो आठ अन्तर्मन को आवाज।
20: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
21: धोरबाराही हाइलाइट्सको साथमा
22: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक।
21: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98416943004।

नमस्कार अनि शुभ बिहानी रेडियो ढोरबाराही 103.8 मेगाहर्जसँगै फेसबुक पेज वेबसाइट नेपाली पात्रो र हाम्रो पात्रोबाट एकसाथ प्रसारण भइरहेको ढोरबाराही हाइलाइट्समा सृष्टि खत्रीको स्वागत छ। आज मिति 2083 साल असोज 13 गते मंगलबार, नेपाल सम्बत 1146, असोज कृष्ण पक्षको तृतीया तिथि, सन् 2026 सेप्टेम्बर 29 तारीख। ढोरबाराही हाइलाइट्समा अब सुन्नुहोस् राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाका मुख्य समाचारहरू।

0: नेपालमा रेबिजबाट वर्षेनी 100 जनाले ज्यान गुमाउँदै रेबिज अझै ठूलो जनस्वास्थ्य चुनौतीका रूपमा रहेको स्वास्थ्य मन्त्रालयको भनाई। पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरालाई पक्राउ गर्नुको कारण र मानवाधिकार आयोगका पदाधिकारीलाई भेट्न नदिनुको कारण बुझ्न एसएसपी सन्तोष खड्कालाई आयोगमा बोलाउने निर्णय। पूर्व प्रधान न्यायाधीश शरण राणा पक्राउप्रति सर्वोच्चको आपत्ति, गैर कानूनी काम कार्यवाही लोकतन्त्रमा अस्वीकार्य भएको स्पष्टोक्ति। पहिरोको कारण अवरूद्ध पृथ्वी राजमार्ग हिजो दिउँसोदेखि एकतर्फी सञ्चालनमा, दुई ठूला प्राकृतिक विपदका कारण 1427 जनाको मृत्यु, 4093 जना अझै बेपत्ता, पछिल्लो बाढ़ी र पहिरोमा गरेर गण्डकीमा मात्र 21 जनाको मृत्यु। मौसमको कारण क्षेत्रीय अधिवेशन समेत प्रभावित भएपछि कांग्रेसको महाधिवेशन सार्ने तयारी, तनहुँका दुवै क्षेत्रमा उम्मेद्वारको अन्तिम नावली प्रकाशन, आज निर्वाचन हुने। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनबीच विरूद्धको गाली बेइज्जतीको मुद्दा दायर, अपमानजनक अभिव्यक्ति दिएको भन्दै सांसदहरूले अध्यक्ष लिङ्गदेन विरूद्ध कार्यवाही र क्षतिपूर्तिको माग। तनहुका सांसद श्रीराम न्यौपानेले संसदमा उठाए बाढ़ी पहिरोबाट भएको क्षतिको विषय, मर्मत र पुनर्स्थापनामा ध्यान दिन सरकारलाई आग्रह। स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धी विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले स्वीकृत, विधेयकले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमण र हातपात अन्त्य गर्न सहयोग पुग्ने। सेनाको हेलिकप्टरबाट अठाइस सेनाको उद्धार, बाढ़ी पहिरो प्रभावित क्षेत्रमा राहत र सड़क खुलाउने काम जारी। हिउँदमा भारतबाट 1154 मेगावाट बिजुली आयात गरिने, वर्षा बाढ़ी र पहिरोले क्षति पुर्याएको सबै क्षेत्रमा आज दिनभरमा विद्युतको सेवा उपलब्ध हुने। चाडपर्वमा यात्रुले भोग्ने शास्ति रोक्न सरकारलाई संसदीय समितिको निर्देशन, इन्धनको मूल्य नभरेसम्म चाडपर्वमा भाड़ा नबढ़ाउने व्यवसायीको प्रतिबद्धता। आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानको गलत प्रशोधन प्रक्रिया शुरू, तथ्याङ्कमा रहेका गल्ती सच्याएर गुणस्तर सुनिश्चित गरिने। त्रिवीमा अध्ययन विदा लिएर नफर्किएका शिक्षक कर्मचारीबाट 16,50,00,000 असूल, अझै करिब 21,50,00,000 रूपियाँ असूल गर्न बाँकी। इलाका प्रहरी कार्यालय आबुखरेनीका कार्यालय प्रमुख इन्स्पेक्टर प्रदीप सुवेदी भदौ महिनाको गण्डकी प्रदेशका उत्कृष्ट प्रहरी घोषित। बाँकेमा पुरूषलाई हनी ट्यार्फमा पारेर आर्थिक शोषण गरेका आरोपमा युवती पक्राउ, माया प्रेम तथा शारीरिक सम्बन्धको जालमा पारेको आरोप। मेडिकल व्यवसाय दुर्गा प्रसाईलाई 3 दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतको अनुमति, जेनजी शहीदलाई लिएर सामाजिक सञ्जालमा अपमानजनक टिप्पणी गरेको आरोप। सिमलतालमा हिजो साँझ सड़क फाँसिँदा नारायणगढ़ मुगलिन सड़क एकतर्फी सञ्चालनमा। मणाङको हिमलुङ हिमपहिरोमा परि बेपत्ता भएका मध्ये 4 जनाको शव भेटियो, 12 जना अझै बेपत्ता। कालीगण्डकी करिडोर सञ्चालनमा 1 साता लाग्ने, सड़क कटानले मर्मत कार्य जटिल। कोत्रेमा असोज 25 गतेदेखि महायज्ञ आयोजना हुने, धार्मिक जागरण सिर्जना गर्नु प्रमुख उद्देश्य रहेको आयोजकको दावी। पर्यटकीय राजधानी पोखरामा लागू औषध कारोबारको स्वरूप परिवर्तन, अवैध धन्दाको सञ्जाल फैलिँदा प्रहरीलाई चुनौती थपिँदै। दुलेगौड़ामा दशैं विशेष सांस्कृतिक महोत्सव हुने, आगामी मंगसिर 12 गते पेल्दोतारामा नेपथ्यको लाइभ कन्सर्ट हुने। नागरिकताको अभिलेखमा किर्तेर हेरफेर गरेका आरोपमा स्याङजामा 3 कर्मचारी छानबिनको दायरामा, मुस्ताङमा 36 घण्टादेखि विद्युत र इन्टरनेट सेवा अवरूद्ध। सुत्केरी बेथाले चापेकी उत्तरी गोर्खाकी एक महिलालाई हेलिकप्टरबाट उद्धार, बाढ़ी पहिरोको कारण सड़क अवरूद्ध भएपछि बागलुङमा स्वास्थ्य चौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म। अमेरिका चीनले घटाउन सक्ने करका वस्तुको सूची सार्वजनिक, प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दावी। इरानले प्रस्ताव गरेको 7 दिने युद्ध विराम अमेरिकाले अस्वीकार गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि, विश्वव्यापी समुद्र स्फीति बढ़न सक्ने चिन्ता। बेलायतमा रहेको अमेरिकी हवाई अखडा नजिक 5 जना पक्राउ, विस्फोटक पदार्थ सम्बन्धी अपराध र आतंकवादी कार्यको तयारी। भारतमा आउँदो अक्टोबर 2 देखि जेल भरो आन्दोलन शुरू गर्ने सीजेपीको घोषणा। एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा भोलि नेपाल श्रीलंकासँग खेल्ने, वर्षा बाधक हुन सक्ने चिन्ता। हवस् त, खबरहरूसँगै आजका लागि ढोलबारै हाइलाइट सकिएका छन्। मुख्य समाचार समेटिएको समाचारमूलक सामग्री तपाईँलाई कस्तो लागिरहेको छ, हामीलाई सल्लाह र सुझाव दिँदै गर्नुहोला। 7 बजे विस्तृत समाचार सहित उपस्थित हुनेछौ। समाचार कक्षका सम्पूर्ण युनिट सहित म सृष्टि खत्री बिदा हुन चाहन्छु। नमस्कार, शुभ दिन।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्, हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
3: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
4: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
3: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मरमत पनि गर्नु थियो।
4: त्यसो भए कहाँ जाने त कान्छा?
3: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
4: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
5: हजुर, हामी कहाँ

0: इंजिन ओयल तथा सम्पूर्ण मेसिनका पार्ट्स पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिक द्वारा मरमत पनि गरिन्छ।
1: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुले गाउँदा आफ्नै निवासमा।
2: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445।
3: हजुर, दान गरौ।
2: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
1: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
3: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
2: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी 8 तन हो। सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा। नोट: साधारण सभामा सहभागी हुने शेष सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध: उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
4: होइन, धुवामा के गरिराखेको छौ भने तिमी
5: के गर्नु नि? भोको पेटले धुवा गर्मी भन्दैन। ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेको छु नि।
4: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको। एकदम ढुक्क छु म त।
5: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
4: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
6: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किसान तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
7: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ। फोन नम्बर 0654142034 र 9811756606।
8: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाछे पानी।
6: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
8: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510884061 र सिजन गुरुङ 9705440900।
9: सधैँभै यही आउँदो असोज 17 गते तेस्रो शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा,
10: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुत्दा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिन द्वारा सफा पनि गरिन्छ।
11: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
12: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट, छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्कैन गरिनुका साथै

0: सिजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
1: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, सम्पर्क 0564142333
2: र 9867

0: बड़ा दशैं विशेष दुलेगौंडा सांस्कृतिक महोत्सव 2083
1: मिति यही असोज 12 गते देखि 22 गते सम्म
0: तनहु जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
1: स्थान शुक्ला गण्डकी 4 दुलेगौंडा कस्तेदी खेल मैदान
0: महोत्सवका मुख्य आकर्षणहरू
1: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति
0: बालुद्यान एवं रमाइलो मेला
1: दशैं तिहार सस्तो बजार
0: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
1: स्थानीय कला संस्कृतिको प्रदर्शनी
0: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
1: साथमा लाइभ कन्सर्ट
0: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौंडा तनहुँ
1: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
2: ओ र फेरि कहाँ सारेछन् बाबुले पसल
1: बीपी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआ सोरुम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
3: ए ल ल तपाई पनि झुक्किनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौंडा बीपी चोक
1: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878 प्रशान्त नेउपाने 98460 26925
4: 103.8 अन्तर्मनको आवाज
5: दिनको संकेत सधैं बिहानीले गर्छ त्यसैले तपाईँको बिहान शुभ रहोस्।

नमस्कार अनि सुर्व बिहानी रेडियो ढोरपारा ही 103.8 मेगाहर्जको बिहानी प्रसारण सेवा जय शिव संसादी पसलद्वारा प्रायोजित कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म सृष्टि खत्री। आज मिति 2083 साल असोज 13 गते मंगलबार, असोज कृष्ण पक्षको तृतीया तिथि, सन् 2026 सेप्टेम्बर 29 तारीख। श्रोतावृन्द, यस कार्यक्रमका प्रायोजक जय शिव सुन र चाँदी पसल दुरीगौडा स्थित मनसुभा चोकबाट केही घर तल रिमाल गेस्ट हाउससँगै रहेको छ। सुन र चाँदीका आधुनिक आकर्षणकर गहनाहरू बनाउनु परेमा तपाईँले पनि एकपटक अवश्य सम्झनुहोला। अब लागौं तपाईँको आजको राशिफलतर्फ। सबैभन्दा पहिले मेष राशि। दाम्पत्य जीवन सुमधुर रहनेछ। आपसी कुराकानीले समस्याहरू सुल्झिनेछन्। रोजगारीलाई लिएर समस्या आउनेछ सचेत रहनुहोला। साझेधारी व्यवहारमा लाभ मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अङ्क 3 रहेको छ। वृष राशि। आत्मविश्वासको साथ गरिएको काममा सफलता मिल्नेछ। विरोधीहरूले काममा बाधा पुर्याउने कोसिस गर्नेछन्। सवारी साधन चलाउँदा नीति नियमको पालना गर्नुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अङ्क 7 रहेको छ। मिथुन राशि। व्यापार व्यवसायमा सन्तानको सहयोग प्राप्त हुनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। सरकारी योजनाहरूको लाभ उठाउन सकिनेछ। आजको शुभ रंग पहेँलो हो भने शुभ अङ्क 6 रहेको छ। कर्कट राशि। घर परिवारको साथ मिल्नाले कार्यक्षेत्रमा प्रगति हुनेछ। कुनै कुरालाई लिएर मनमा दुविधा रहनेछ। वित्तीय वा सहकारी संस्था आदिमा ऋण आदिको प्रक्रियामा बाधा आउनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अङ्क 5 रहेको छ। सिंह राशि। कार्यक्षेत्रमा नयाँ कामको प्रस्ताव मिल्नेछ। आफ्ना निजी सम्पर्कबाट रोकिएको काम बनाउन सकिनेछ। शुभ कार्यको चर्चा हुनेछ। आजको शुभ रंग आकाशी हो भने शुभ अङ्क 4 रहेको छ। कन्या राशि। नयाँ योजना प्रारम्भ गर्नुभन्दा अघि शुभ चिन्तकहरूसँग सल्लाह लिनुहोस्। वकालत वा प्रशासनिक क्षेत्रमा हजुरको बोली प्रभावशाली रहनेछ। संचित धनमा वृद्धि हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अङ्क 2 रहेको छ। तुला राशि। आत्मविश्वासमा वृद्धि हुनेछ। साथै धैर्य वा पराक्रमको साथ काम गर्नुहोस्। सफलता मिल्नेछ। बनाइएका नयाँ योजनाहरू प्रभावित रहनेछन्। नयाँ कार्यप्रति उत्साह जाग्नेछ। आजको शुभ रंग केसरी हो भने शुभ अङ्क 3 रहेको छ। वृश्चिक राशि। कार्यक्षेत्रमा अरूको भरमा ढुक्क नपर्नुहोला। स्वास्थ्यलाई लिएर सावधान रहनुहोस्। सकारात्मक सोचको साथ योजनाहरू बनाउनुहोस्। सफलता मिल्नेछ। आजको शुभ रंग पहेँलो हो भने शुभ अङ्क 3 रहेको छ। धनु राशि। तारिफ योग्य कार्य गर्दै अरूको मन जित्न सकिनेछ। शेयर बजारबाट लाभ रहनेछ। आफूभन्दा ठूला प्रति आत्मीयता बढ्नेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अङ्क 7 रहेको छ। मकर राशि। नोकरी वा पेसामा प्रभावशाली व्यक्तित्व निर्माण गर्ने समय रहेको छ। आश्वासन दिनेहरूले झुकाउन सक्लान सावधान रहनुहोस्। विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अङ्क 4 रहेको छ।
कुम्भ राशि मेहनतीहरूका लागि समय निकै उत्साहपूर्वक रहनेछ। महत्वाकांक्षी कार्यको शुभारम्भ गर्ने समय रहेको छ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक 4 रहेको छ। अन्तिममा मीन राशि सन्तान र आफन्तहरूबाट भने जस्तो सहयोग नमिल्ला। दिगो फाइदा हुने कार्य सम्पादन हुनेछ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। अवसरको लाभ उठाउन नसकिएला। आजको शुभ रंग रातो हो भने शुभ अंक 6 रहेको छ।